0: वातावरण मन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा खुशीराम गडौरा नियुक्त भएका छन्। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा जानकी कुँवर नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै मुख्यमन्त्री भट्टले राज्य मन्त्रीलाई शपथ गराएका छन्। यसअघि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
1: बदौको चर्को घाम र दर्कदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक, लघुवित्त, सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि छ दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढी पीड़ित मध्य प्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाडौँ आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति हालसम्म पनि कार्यान्वयनमा नआएपछि आफूहरू पुनः सड़कमा आउनु परेको उनीहरूको गुनासो छ। अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारसँग वार्ता गर्न टोली पठाए पनि अझै माग सम्बोधन हुन नसकेको पीड़ितको गुनासो छ। यसअघि पनि पीड़ित काठमाडौँ आएर लामो समय सड़क संघर्ष गरी फर्किएका थिए। देशका विभिन्न जिल्लाबाट आएका दर्जनौं लघुवित्त पीड़ित, दुधे बालक र 80 वर्ष पार गरेका वृद्ध वृद्धा सहित निर्णायक आन्दोलनमा उत्रिएका छन्। खुल्ला आकाशमुनि छाता र पालको भरमा संघर्ष गर्दै आएका पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने भनेर बसेका छन्। लघुवित्त र सहकारी संस्था लगायतबाट लिएको ऋण, चर्को ब्याज, असुलीको दबाव र छल कपटका कारण आफूहरू अन्यायमा परेको पीड़ितको दुखेसो रहेको छ। कोरोना महामारीका बेला आफूहरूलाई घरभित्र थुनेर राखे पनि ऋणको ब्याज भने नरोकिएको पीड़ितको गुनासो छ। सरकार तथा सम्बन्धित सरकारवालालाई दबाव दिन त्रिपालमुनि बस्दै आएका उनीहरूले आवाज उठाएको यो पहिलो पटक भने होइन। पीड़ितहरूले आफ्ना समस्या समाधानका लागि यसअघि पनि पटक पटक सरकारको ध्यान आकर्षण गराइरहेका छन्। छाता र पालको सहारामा न्यायको याचना शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: दर्ता भएन देउवाको रिट, कारवाही बारे छलफल गर्दै संस्थापन शीर्षकमा मध्याह दैनिकमा खबर छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा लगेको रिट दर्ता नभएपछि फिर्ता लिएको छ। पूर्व सभापति देउवाको तर्फबाट रिट सर्वोच्चमा दर्ता गर्न लगिएको थियो। नेताको तर्फबाट कानून व्यवसायले सर्वोच्चमा दर्ता गर्न गए पनि शुक्रबार भने रिट दर्ता भएन। निवेदकलाई सोमबार बोलाइएको थियो। शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बताएको छ। दर्ता नभएपछि शुक्रबार साँझ नै उक्त रिट निवेदन सच्याउन भन्दै देउवा समूहले फिर्ता लिएको हो। शुक्रबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल थिएनन्। महत्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधान न्यायाधीश नै नभएकाले दर्ता रोकिएको बताइएको छ। दर्ता भएन देउवाको रिट, कारवाहीबारे छलफल गर्दै संस्थापन आजको मध्याह्न राष्ट्रिय दैनिकमा खबर छ।
1: सरकारले सार्वजनिक सेवा प्रभावलाई छिटो छरितो र पारदर्शी बनाई 1 महिनाभित्र नागरिकको सन्तुष्टि र अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले 1 महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्रचार गरिएको जनाइएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट तथा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरी आगामी 30 दिनभित्र सुधारको परिणाम नागरिक माझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 वटा सेवा समस्याका साथै भीड़ हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ।

0: अझै पनि राष्ट्रिय बहसको केन्द्रमा भने आउन सकेको छैन।
1: कर्मचारी तन्त्र परिचालनमा सरकारको कार्यशैलीले सिंहदरबारमा असन्तुष्टि बढाएको छ। त्यसैले परिणाम स्वरूप पछिल्लो समयमा कर्मचारीहरूले राजीनामा दिने क्रम एकदमै धेरै बढेको छ। पछिल्लो चार महिनाको अवधिमा 376 जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। तिनीहरूमध्ये अधिकांश माथिल्लो तहका कर्मचारी रहेका छन्।
0: चालु आर्थिक वर्ष 2083-84 पहिलो महिनामा नेपालबाट हुने निर्यात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक व्यापारमा 2,26,14,77,68,000 रुपियाँ भएको छ।
1: चालु आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार 35.44% बढेर 2,26,14,00,000 रुपियाँ पुगेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनमा 1,66,97,00,000,000 रुपियाँ रहेको कुल वैदेशिक व्यापार यस वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको हो।
0: नेपाल उद्योग वाणिज्य महासंघले श्रम कानूनको संशोधनको विषय निजी क्षेत्रको गम्भीर चासोका रूपमा रहेको भन्दै यसमा सरकार र निजी क्षेत्रको वृहत साझेदारी आवश्यक रहने बताएको छ।
1: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे शुक्रबार सम्पन्न उच्चस्तरीय अन्तर निकाय छलफलमा सहभागी सम्बन्ध निकायका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
0: फोहोर विसर्जन गर्न स्थायी स्थान टुङ्गो नलाग्दा रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सर्वोच्च अदालतले 2083 वैशाख 4 गते डण्डाखोला किनारमा फोहोर नफाल्न अन्तरिम आदेश दिएपछि फोहोर व्यवस्थापनको उपयुक्त स्थान नगरपालिकाले भेटाउन सकेको छैन।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का नेता तथा अनुभवी राजनीतिज्ञ मिर्जा फखरुल इस्लाम अलगरित बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित भएका छन्। बंगलादेशको संसदमा राष्ट्रपतिका लागि बिहिबार भएको निर्वाचनमा 78 वर्षीय अलगमगिर सत्ताधारी दलका तर्फबाट 255 मत पाएर विजयी भएका हुन्।
4: अब खेल खबर। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप प्रतिनिधि र अन्तर्राष्ट्रिय समन्वय गर्ने नेपाल ओलम्पिक कमिटीको प्रतिनिधि सहित नेपाली टोली पाकिस्तानमा तय गरिएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुने भएको छ। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा उक्त बैठक हुन लागेको हो। बैठक आगामी अगस्त 23 र 24 गते हुनेछ।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा परम्परा र प्रविधिको अद्भुत संगम शीर्षकमा रुबी रौनियरले लेख्नु भएको छ। रेलसँग जोडिएको यातायात प्रणालीमा अव्यस्त जापानमा मानिसहरू लामो दूरीका लागि रेल र छोटो दूरीका लागि साइकल प्रयोग गर्छन्। धेरै स्टेशनमा साइकल पार्किङको व्यवस्था छ। डिजिटल युगमा पनि साइकलमा पुरानै पाइपवाला तालचा लगाइएको देख्दा गजब लाग्यो।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7070 61 र 98 5550 7053।
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4943 4 4 93 580 र 98 5550 26 4 40।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 6 गते शनिबार, सन् 2026 अगस्त 22 तारिक, साउन शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना। विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
0: स्टीलका भाँडा निर्यातमा झन्डै 100 गुणा वृद्धि। मध्य पूर्वमा डीडीसीको घिउ निर्यात सुरु।
1: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढाउने अपेक्षा।
0: एल निनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान। विश्वव्यापी तापक्रम बढ्ने र चरम मौसमी अवस्थाको जोखिम।
1: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लिगको नयाँ सिजन सुरु। उद्घाटन खेलमा आर्सेनलको विजयी सुरुवात।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन।
5: फोन 056-421-261, 596-617। मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: दिवाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय सचिवालय विभाग प्रदेश र पालिका तहसम्म तत्काल कार्यान्वयन गर्न हिजो पत्राचार गरिएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरेर आउँदो 30 दिनभित्र सुधारको परिणाम नागरिक माझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 सेवा समस्याका साथै भिडो हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी र यी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ। 4-7 दिनभित्र शीघ्र समाधानका उपाय कार्यान्वयन गर्दै सेवामा तत्काल देखिने गरी सुधार ल्याउनु पर्ने टोकन प्रणाली व्यवस्थापन 15 मिनट दैनिक कामको समीक्षा र प्राथमिकता बारे छलफल गर्नुपर्ने तथा 2 हप्ताभित्र 3 प्रमुख सेवामा सरलीकरण भएको हुनुपर्नेछ। त्यसै गरी 3 हप्तासम्म अनुगमन र जवाबदेहिता सुदृढ गर्ने दैनिक 5 सूचक मापन र पेन्डिङ फाइलहरूको समीक्षा तथा सुधार मापन गर्ने र 4 हप्तासम्म सफल अभ्यासहरूको स्थायीकरण र विस्तार गर्नुपर्नेछ। यसबाट सरकारको कार्यालयमा औषध प्रतीक्षा समय कागजातका कारण फर्कने सेवाग्राहीको संख्या र एउटै सेवा लिन धाई राख्नुपर्ने समस्या घटाउने सरकारको योजना रहेको खबर गोर्खा पत्रले लेखेको छ।
4: विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अघि बढाइएको थिएन। अहिले फेरि निर्वाचन आयोगले 2 आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बा नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन गर्दैछ। गृहमन्त्री सुदन गुरूङले हिजो निर्वाचन आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरुङले चासो राखेको आयोगका एक अधिकारीले बताएका छन्। रोजगारी अध्ययन वा पेसा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गएको वर्ष भएको नवयुवा आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। नवयुवा अभियन्ताहरूले गएको फागुन 21 चुनावमै विदेशमा रहेका नेपालीलाई समेट्नुपर्ने दबाब दिएका थिए, तर कानून र प्रविधिको अभावसँगै समयको चापका कारण त्यति बेला सम्भव भएन। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टेनलेस स्टीलका घरायसी सामग्रीको निर्यात झन्डै 100 गुणाले बढेको छ। चालू आर्थिक वर्षको पहिलो महिना 1,15,90,64,000 रुपियाँ बराबरको स्टेनलेस स्टीलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। गएको आर्थिक वर्षको पहिलो महिनामा 1,17,64,000 रुपियाँको मात्रै स्टेनलेस स्टीलका घरायसी सामग्री निर्यात भएको थियो। साउनमा 61.72% निर्यात बढाएको छ। यस्तै गरी समीक्षा अवधिमा वस्तु आयात भने 31.04% बढेको छ। समीक्षा अवधिमा व्यापार घाटा भने 24.88 अर्ब रुपियाँले बढेको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीले मध्यपूर्वका देशहरूमा घिउ निर्यात सुरु गरेको छ। मध्यपूर्वका धेरै देशसँग सम्झौता भइसके पनि हिजोदेखि दुबईका लागि 500 किलो घिउबाट निर्यात सुरु गरिएको डिडिसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले जानकारी दिनुभयो। वार्षिक 50,000 किलो निर्यातका लागि सम्झौता भइसकेको उहाँको भनाइ छ। यस्तै डिडिसीले हिमाली जिल्ला डोल्पाबाट समेत याक चीज उत्पादन गर्ने भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिमा थप पदाधिकारी तथा सदस्य मनोनयन गर्दा प्रधानमन्त्री बालेन्द्र शाहलाई तत्काल समेटेको छैन। हिजोको केन्द्रीय समिति बैठकले 6 जना पदाधिकारी मनोनयन गरे पनि उनीहरू सबै सभापति रवि लामिछाने समूहका छन्। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह समूहका लागि 1 उपसभापति 1 महामन्त्री सहित 5 पदाधिकारीको स्थान भने होल्डमा राखिएको छ। शाह समूहमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न नसक्दा पदाधिकारी विस्तार अझै अधुरो रहेको छ। गएको फागुन 21 को चुनावमा समायोजन भएर रासपामा आएको शाह समूहबाट अहिलेसम्म उहाँसहित 2 जना मात्रै पदाधिकारी रहेका छन्। बालेन समूहका लागि पद होल्ड, लामिछानेको वर्चस्व शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच सत्तारूढ रासोपा पालिका चुनावको तयारीमा जुटेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह पोखरा हुँदै मुस्ताङ निस्किनु भएको छ। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह हिजोको बैठक छाडेर बिहानै पोखरातिर लाग्नुभयो। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका खबर नागरिक दैनिकले छापेको छ।
3: नेपाली काङ्ग्रेसमा अदालतको पुनरावलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढिरहेका बेला नेता शेखर कोइराला एकताको मध्यमार्गी भूमिकामा सक्रिय हुनुभएको छ। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवीको निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनु अगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ। यसैबीच देउवा समूहका संयोजक डाक्टर शशाङ्क कोइरालाले संस्थापन पक्षले अगाडि सारेको महाधिवेशन कार्यतालिका र प्रक्रियाले पार्टी विभाजन गर्न सक्ने खतरा औल्याउनु भएको छ। उहाँले त्यस सम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई अलग्गै अपील गर्नु भएको छ। काया कैरनमा मकैको ढोडबाट खुदो बनाउने परीक्षण बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना, विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग, स्टीलका भाँडा निर्यातमा झन्डै 100 गुणा वृद्धि, मध्य पूर्वमा डिडिसीको घिउ निर्यात सुरु, रासोपामा बालेन समूहका लागि केही पद होल्ड, काङ्ग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। यति बेला मध्य पहाड़ी क्षेत्रका धेरै ठाउँमा धमाधम मकै भाँच्ने, सुकाउने र भित्र्याउने काम भइरहेको छ। खेतबारीमा मकै भाँचिसकेपछि बाँकी रहेको ढोड अर्थात डाँट कि त खेतबारीमै कुहिन्छ कि त सामान्य घाँस वा आगो बाल्न प्रयोग गरिन्छ। तर हरियो ढोडबाट उखुको जस्तै गुलियो र स्वादिलो खुदो अनि गुड बन्न सक्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। गुल्मीको रेसुङ्गा नगरपालिकाले यस्तै अचम्म लाग्दो र नौलो प्रयोग गरेको छ। थप जानकारी साथी महेश गेवालीबाट।
6: उखु पनि घाँस प्रजातिकै वनस्पति हो, मकै पनि उही प्रजातिको। अनि उखुबाट खुदो र गुड बन्छ भने मकैको काँचो ढोडबाट किन नबन्ने? यही कौतूहलतालाई गुल्मीको रेसुङ्गा नगरपालिकाले नीतिगत रूपमै अगाडि बढाउने निर्णय गर्यो। नगरसभाबाट बजेट पारित भएपछि वडा नम्बर 3 परीक्षण सुरु गरियो। रेसुङ्गा नगरपालिकाका मेयर खिलदोज पन्थी:
7: हामीले यो बजेट बनाउने बेलामा हामीले सोचिरहेको थियौँ, सोच पहिला नै थियो, यो वर्षको बजेट पारित भइसकेपछि हामीले टोलुका मेयर प्रारम्भ गरिहालौँ त यो कतिको सफल हुन्छ भनेर त्यसरी अगाडि बढायो। परीक्षण चाहिँ सफल भएको छ।
6: प्रक्रिया ठ्याक्कै उखुको खुदो निकाले जस्तै हो। पोलेर वा उसिनेर खान योग्य भएका दुधे मकैका 15-20 काँचा बोटहरू सङ्कलन गरियो र उखु पोल्ने कोलमा हालियो। परिणाम आशातीत आयो। 15-20 बोटबाटै झन्डै 3-4 लिटरसम्म प्रशस्त रस निस्कियो। रस त आयो, अब प्रश्न थियो खुदो बन्छ कि बन्दैन। रसलाई परम्परागत तरिकामै आगोमा पकाउन सुरु गरियो। खुदो पाक्न जति समय लाग्छ, मकैको बोटको रस पाक्न पनि त्यति नै समय लाग्यो। रस बिस्तारै बाक्लो हुँदै गयो र ठ्याक्कै उखुको जस्तै स्वादिलो खुदो तयार भयो।
7: खुदो बन्छ कि बन्दैन भन्ने कुरा अलिकति हामीलाई कन्फ्युजन थियो कि, अनि जसरी हामी खुदो पकाउँछौँ त्यसरी नै हामीले पकायौँ। पकाउँदाखेरि ठ्याक्कै खुदो बन्यो, खुदो बन्यो, त्यसको टेस्ट पनि गर्यो, गजबको स्वाद छ, हामी सबैले खायौँ, गजबको मिठो स्वाद छ।
6: मकैको जात अनुसार स्वादमा पनि फरकपन भेटियो। स्थानीय मकैबाट बनेको खुदो निकै गुलियो बन्यो, तर उन्नत जात सिपी मकैको स्वाद भने अलिकति गुलियो र अलिअलि नुनिलो मिसिएको आयो। सबैभन्दा राम्रो कुरा, मकैको ढोडबाट बन्ने खुदो वा गुडमा प्राकृतिक मिठास भए पनि यो स्वास्थ्यका दृष्टिले सुगर फ्री सरह हुने देखिएको छ। यसले गर्दा मधुमेहका बिरामीहरूका लागि पनि यो उत्तम विकल्प बन्न सक्ने सम्भावना छ। तर यसको प्रयोगशाला परीक्षण सकारात्मक आएपछि मात्रै यो सम्भव हुन्छ। यही मंगलबार 2 गरिएको परीक्षणमा मकैको ढोडबाट खुदो निकाल्न सकिन्छ भन्ने पुष्टि भएपछि अब चाँडै प्रयोगशाला परीक्षणको नतिजा आउने तयारीमा छ। यो नवीन प्रयास र खोज सफल भयो भने यसले गुल्मीलाई मात्र होइन देशभरका मकै उत्पादक किसानलाई आय आर्जनको नयाँ र भरपर्दो बाटो देखाउनेछ।
4: गैराती बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। अरू थोरै ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा लमजुङको कुन्चामा झण्डै 82.6 मिलिमिटर पानी परेको छ। गैराती बागमती र गण्डकी सहित कोशी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा पानी परेको थियो। आज दिउँसो बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने डाक्टरलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मत भिन्नताको विषय नभई बदनियतपूर्ण आचरणको रूपमा सर्वोच्चले व्याख्या गरेको हो। सर्वोच्चले मेडिको लिगल चिकित्सा विज्ञान र कानूनको संयुक्त रूप क्षेत्रको सुधारको सम्बन्धमा 5 बुँदे निर्देशनात्मक आदेश समेत फैसलामा गरेको छ। न्यायाधीश दुवै हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 साल असार 18 गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। डाक्टर रम्बा गोहित तथा डाक्टर विजय कुमार सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको मुद्दामा सर्वोच्चको विशेष अदालतको फैसलामा केही फेरबदल भएको छ। विशेषले सिंह र गोहितलाई 6 महिना कैद र 25,000 रुपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रुपियाँ जरिमानाको फैसला सुनाएको छ। समिति इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बदनियतपूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानुनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको हो। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरुद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरुद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। स्वास्थ्य परीक्षण चिकित्सकको व्यावसायिक राय मात्र नभई प्रतिवेदनकै अभिन्न अङ्ग हुने अदालतको ठहर छ। विशेष ऐनको व्यवस्थाले चिकित्सकको कार्य अपराधको दायराभित्र पर्ने अवस्थामा अदालतबाट व्यावसायिक उन्मुक्ति हुन नसक्ने सर्वोच्चले ठहर गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संचार मन्त्री विक्रम तिमिल सिन्हाले बन्चरे डाँडा फोहोर व्यवस्थापन बारे हिजो सिंहदरबार मन्त्रालयमा बैठक बोलाउनु भएको थियो। काठमाडौँ उपत्यकाका स्थानीय तहका मेयरहरू सहित सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ बैठकमा उपस्थित हुनुहुन्थ्यो। बन्चरे डाँडा क्षेत्र तामाङको निर्वाचन क्षेत्र धादिङ एक अन्तर्गत पर्छ। बैठकको सुरुवातमै निकै आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएकी तामाङ र मेयरहरूबीच चर्का चर्की पर्यो। काठमाडौँ उपत्यकाका सबै पालिकाका मेयर बैठकमा उपस्थित नभएको भन्दै उहाँ एक्कासी आक्रोशित हुनुभयो। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सम्झाउन खोज्दा उल्टै सांसद तामाङ थप आक्रोशित बन्नुभयो, बैठक छोडेर हिँड्नुभयो। सांसद तामाङलाई शान्त भएर बैठकमा बस्न संचार मन्त्री तिमिल सिन्हा लगायतका सहभागीहरूले पटक पटक आग्रह गरे पनि उहाँ कसैको कुरा सुन्न तयार हुनुभएन, झोला बोकेर बाहिरिनुभयो। संसद बैठकमा समेत आक्रोशित मुद्रामा देखिने गरेकी सांसद तामाङको व्यवहारप्रति अहिले सर्वत्र आलोचना भइरहेको छ। बल्झी रहने बन्चरे डाँडा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: अब विदेशको खबर। बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एलनिनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढाउने र चरम मौसमी अवस्थाको जोखिम सिर्जना हुन सक्ने अनुमान छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्यधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ। पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा 0.5 डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ। यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढाउन सक्छ। यस वर्ष समुद्री तापक्रम 3 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुखले बताएका छन्। उनले यस्तो तीव्र एलनिनोको संकेत यसअघि नदेखिएको बताउँदै यसलाई अभूतपूर्व घटना भनेका छन्। मौसमविदका अनुसार एलनिनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दीर्घकालीन पूर्व तयारी आवश्यक छ।
5: अब खेल खबर। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हरायो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालको जितमा देव खनालले शतकीय पारी खेले। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान 3-3 तथा हेमन्त धामीले 2 विकेट लिए। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलपछि त्यतैबाट एसिसी प्रिमियर कप खेल्न मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। खेलकै अर्को खबरमा, इङ्ग्लिस प्रिमियर लिग सन् 2026-27 नयाँ सिजन सुरु भएको छ। साबिक उपाधि विजेता आर्सेनलले गैराती भएको उद्घाटन खेलमा विजयी सुरुवात गर्यो। उसले नवप्रवेशी कोभेन्ट्री सिटीलाई 3 गोलले हरायो। एमिरेट्स स्टेडियममा आर्सेनलले पहिलो हाफमा 2 र दोस्रो हाफमा 1 गोल गरे। उसका काई हार्डवाजले खेलको 15 मिनटमा, बुकायो साकाले 23 मिनटमा र मार्टिन ओडेगार्डले 49 मिनटमा गोल गरे। कोभेन्ट्री 25 वर्षपछि प्रिमियर लिगमा फर्किएको हो। गएको सिजन 22 वर्षपछि लिग उपाधि जितेको आर्सेनलले तालिकामा 3 अङ्क जोडेको छ।
4: रक्काया कैरनमा अब केही खबर संक्षेपमा। नवयुवा आन्दोलनमा तस नस भएका प्रमुख प्रशासनिक सहितका ठूला तथा ऐतिहासिक भवन अझै खण्डहर नै छन्। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यी महत्वपूर्ण संरचनाको पुननिर्माणलाई पर्याप्त प्राथमिकता र बजेट दिएको छैन, जसले सरकार पुननिर्माणमा उदासीनता रहेको भन्दै आलोचना भइरहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि आइतबार बागमती प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री कार्यालयबाट भदौ 7 गते अर्थात् भोलि आइतबार विश्वासको मत लिने प्रयोजनको पत्र प्राप्त भएको बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।
4: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउते आएको छ। त्यो अभियोग पत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरुद्ध गएको साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। त्यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले वर्षौँ लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थी का लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सिआइबीले अनुसन्धान अघि बढाएको खबर कान्तिपुरले लेखेको छ।
5: सरकारका निर्णयमाथि कानुनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोडिएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरुद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो, तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएसनले कडा आपत्ति जनाएको छ। बार बेन्च टक्राव बीच सम्पत्ति आयोगको मुद्दा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: र इन्टरनेट वा प्रविधिको दौडमा समाहित हुन नसकेका भाषा बिस्तारै लोप हुँदै जाने चिन्ता बढिरहेको बेला नेपालका रैथाने मातृभाषालाई डिजिटल युग अनुकूल बनाउन सामुदायिक र प्राज्ञिक स्तरमा पहल भइरहेको छ। भाषा डिजिटाइजको लहरमा पछिल्लो पटक काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले नेपाली, तामाङ र अङ्ग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद TST प्रणाली ल्याएको खबर कान्तिपुरमा छ। काया कैरनमा अब पालो उखानको
5: धरती एक प्राणी अनेक
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
4: स्टीलका भाँडा निर्यातमा झन्डै 100 गुणा वृद्धि। मध्य पूर्वमा DDC को घिउ निर्यात सुरु।
5: गुल्मीमा मकैको ढोँडबाट उखो जस्तै गुलियो खुदो र गुड बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढाउने अपेक्षा।
4: एलनिनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान। विश्वव्यापी तापक्रम बढ्ने र चरम मौसमी अवस्थाको जोखिम।
5: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लिगको नयाँ सिजन सुरु। उद्घाटन खेलमा आर्सेनलको विजय सुरुवात।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। दुर्गा प्रसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा प्रहरी कार्यालय छ, भित्तामा दुर्गा प्रसाईको जस्तै देखिने फोटो टाँसेर वान्टेड भनेर लेखिएको छ। त्यसमुनि प्रहरीका हाकिम बसिरहेका छन् अनि अर्का प्रहरी हातमा आइप्याड र मोबाइल फोन बोकेर त्यहाँ पुगेका छन्। ती प्रहरी भन्दैछन्, कति ल्याउनु साप, आइप्याड र फोन ल्याएपछि फेसबुकको तल तलले आफै आउँछन् कि त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: संस्कारहीनता होइन यो तरिकाबाट मुलुक लैजान सक्दैन। फेरि फेरि हामीले हेर्नुहोस् छिमेकीसँगको सम्बन्ध होस् अन्तर्राष्ट्रिय सम्बन्ध होस् हामीले सुमधुर गराउनै पर्छ आजको ग्लोबल भिलेजमा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण फोरमहरूमा समेत प्रधानमन्त्रीको सहभागिता हुनुपर्छ। त्यो देशको लागि हो उहाँको लागि होइन नि। बालेन्द्रजी त हाम्रो पनि प्रधानमन्त्री हो देशको प्रधानमन्त्री हो भने उहाँले अन्तर्राष्ट्रिय फोरमहरूलाई सदुपयोग गर्नुपर्छ देशको पक्षबाट उहाँले त्यसलाई देशको हित प्रवर्धन गर्ने गरेको सम्बन्धहरूलाई सुदृढ गर्नुपर्छ। त्यस कारण एउटा प्रधानमन्त्री कमजोर पर्दा एउटा सरकार कमजोर हुँदा त्यो अर्को कुनै सरकार कुनै दललाई राजनीतिक रूपमा चुनावी फाइदाको मात्रै रूपमा हेर्नु हुँदैन। त्यसले पार्ने चाहिँ दुर्गामी देशको चाहिँ हितको लागि पार्ने असरहरूका बारेमा पनि हामीले हेर्नुपर्छ। आजको सरकारबाट देशभित्रको समग्र जीवन सञ्चालनमा परेको कठिनाई कुरा मात्रै होइन अन्तर्राष्ट्रिय सम्बन्धहरू हाम्रो जुन खालको छिमेकीहरूसँगको सम्बन्धको विषय छ यी सबै विषयहरूमा पनि एकदमै अप्ठ्यारो ठाउँबाट हामी हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध हाम्रो कूटनीति हामी त्यस हिसाबमा पनि गइरहेको छ जस्तो देखिन्छ। त्यसले गर्दा सरकारबाट हामीले धेरै अपेक्षा होइन हजुर, उसले नबिगारिदियोस् भन्ने कुरा मात्रै हाम्रो अहिले कामना हो। तर उसका कारणले गर्दाखेरि जनताको स्थिति नाजुक देशको स्थिति नाजुक दिशातर्फ जान्छ भन्ने सङ्केतहरू र त्यति मात्रै होइन म सुन्याइदिन्छु सुन्याउँछु फागुन 21 जनमत जुन उत्साहका साथ जनताले प्रदान गरेको थियो राजसभालाई यो टिकाउन नसक्ने अर्थात् यो नै असफल हुने दिशातर्फ अहिलेको सरकार प्रधानमन्त्रीजी र सांसदहरूको व्यवहार क्रियाकलापबाट त्यस्तो देखिने छ। त्यो दुःखद कुरा हो देशको लागि त्यो हितकर होइन हानिको विषय हो।
1: हस् महेश प्रथुलाल यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। स्वतन्त्र पार्टी संसदमा झन्डै दुईटै बहुमतको आफ्नै भारले थिचिएको राजसभा पार्टी सञ्चालनमा पनि सुस्त भइरहेका बेला सभापति रवि लामी छानेले पदाधिकारी मनोनयन र जिम्मेवारी बाँडफाँड गरेर पार्टीलाई लयमा फर्काउन खोजेका छन्। महाधिवेशनको दुई महिनापछि पार्टी लयमा बिस्तारै फर्किरहेको छ। पार्टीको महत्त्वपूर्ण बैठक काठमाडौँमा बसिरहँदाखेरि पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन भने पोखराको भ्रमणमा छन्, पोखराको शहरमा छन्। उहाँको भन्दा अगाडि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा पनि पोखरा पुगिसकेको भन्ने खबर हामीले प्राप्त गरेका थियौँ। आदरणीय श्रोता, उहाँको नितान्त व्यक्तिगत भ्रमण जस्तो खबर मात्रै बाहिर आएको छ। उहाँ किन जानुभयो भन्ने कुरामा खासै क्लियर छैन। कतिपय रूपमा सुरक्षाकर्मीहरूलाई समेत थाहा नभएको भन्ने कुरा आएको थियो। तर उहाँसँग पिएसओ हुन्छ, सेक्युरिटी हुन्छ, सुरक्षालाई आन्तरिक खबर भए तापनि बाहिर मिडियालाई खबर गरिएको थिएन। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। प्रधानमन्त्री पोखरा हुनुहुन्छ, प्रधानमन्त्री जुमसुमसम्म जाने कार्यक्रम रहेको छ र त्यसै गरी विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दैछ आयोग। अब विदेशमा रहेका मता नेपालीहरूले मत हाल्न पाउँछन् त। विदेशमा रहेका नेपालीहरूको मताधिकार यो सरकारले ग्यारेन्टी गर्न सक्छ त? विदेशबाट आएर नेपालमा आएर स्वदेशमा फर्किएर धेरै नेपालीहरूले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि मतदान गरेका छन्। उनीहरूको अधिकारलाई सुरक्षित गर्न एकपटकको नेपाली सधैँको नेपाली उनीहरूका हक अधिकारहरूका लागि अहिलेको सरकारले काम गर्न सक्छ त? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। एनआरएनएहरूका विभिन्न समस्याहरू छन्। सधैँको नेपाली, एकपटकको नेपाली, सधैँको नेपाली बन्नका निम्ति धेरै अन्तर सङ्घर्षहरू भएका छन्। उहाँहरूलाई पनि नेपालको माया छ, तर उहाँहरूलाई स्वदेशमा मताधिकार गर्ने अधिकार, विदेशबाट मताधिकार गर्ने अधिकार दिन सकिन्छ त? आयुक्त गुरुप्रसाद वाग्ले नेतृत्वको समितिले कानुनी व्यवस्था र अर्को आयुक्त राजीव सुब्बाको नेतृत्वले समितिले सूचना प्रविधिबारे अध्ययन गर्दैछ र यतिखेर मताधिकारको बारेमा पनि धेरै अगाडिदेखि उठेको यो प्रसङ्ग हो। अब यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्छ भनेर पनि बहस र छलफल भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौँ र हामीले तपाईँलाई जानकारी गराइरहेका छौँ। अहिले माइती घरमा पनि धेरै न्याय नपाएका पीडितहरू न्यायको गुहार माग्दै त्यहाँ बसेका छन्। सरकारले सुन्न सकिरहेको छैन। यो भदौमा चिसो छ, पानी परिरहेको छ, कतिपय ठाउँमा धुवा
2: बीचमा विश्लेषक डाक्टर सुरेन्द्र केसी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। डाक्टर साहब, यतिखेर बालेन सरकार परिवर्तनको प्रतीक मान्न सकिन्छ कि पुरानै राजनैतिक संस्कारको यो नयाँ संस्करण मात्रै हो? चार पाँच महिना भयो, अब अलिकति विश्लेषण गर्ने बेला भयो यसलाई सरकारलाई।
3: यसको नयाँ कुरा चाहिँ धर पकड छ, अरू चाहिँ मैले देख्दा उस्तै हो।
2: भनेपछि हिजो पुराना दललाई भ्रष्टाचार र व्यतिथिको आरोप लगायो, आज आफै सत्तामा हुँदा यसले अलिकति सुशासन दिन सक्ने खालको विश्वास गर्ने वातावरण बन्दै गइरहेको छ कि छैन?
3: त्यो त कसरी बन्छ र उही समेन्द्र उनी मान्छे हुन्, ओलीका पिठोहरू जम्मै नियुक्त हुन थालिहाले। नेवानीमा एउटा 90 वर्षको बुढो नियुक्त गरेको पनि अदालतले बदर गरिदियो भन्ने छ यो सरकारले गरेका।
2: उहाँको त बर्खास्त भइसक्नु भयो, बदर भयो नि।
3: त्यही त भन्छु, अदालतले बर्खास्त गरिदियो भन्ने छ, बोल्नै दिनुहुन्न तपाईँहरू, ऋषि धवलाको मोडल खतरा हुन्छ कि?
2: त्यसकारण
3: अब अदालत जति पनि सरकारले चालेका कदमहरू मध्ये मलाई लाग्छ अदालतले सदर गरिदिएको एउटा पनि छैन, सबै नै बदर गरिदियो। भनेपछि अदालत एउटा बाटोमा छ र पुरानो संयन्त्रबाट, पुराना मान्छेहरूबाट बनेको संयन्त्र अदालतमा छ। प्रहरीको प्रमुखमाथि नै त्यत्रो आरोप छ, तपाईँले देखिहाल्नुभयो। सांसद भन्नेको त हिजो तपाईँले त्यो एलिसा तामाङ कि के भन्नेको त मेयरहरूसँग, त्यो त पन्धेरामा पनि हुँदैन त्यस्तो
2: झगडा।
3: त्यहाँबाट तपाईँहरू के आशा गर्नु? बेकार हो त्यो आशा गर्नु नै बेकार छ। आधारभूत रूपमा मैले त अझ ओह्रालो छ, उकालो छैन।
2: होइन, जुन तरिकाले चाहिँ जनताले म्यान्डेट दिएका छन्, दुईटै नजिकको सरकार छ अहिले, भट्टाभट्ट नियुक्तिमा चाहिँ नेपाली सेनाका पूर्व रथीहरू पदाधिकारीहरू चाहिँ नियुक्त भइरहेका छन्, होइन, यहाँले भनिहाल्नुभयो दलीय संगठनका व्यक्तिहरू चाहिँ नियुक्त भइरहेका छन् भन्दा, यो चाहिँ यो सत्ता सरकारले वा चाहिँ जनताले मत दिएका प्रतिनिधिहरूले चलाउँछ कि कसले चलाउँछ त्यसो भए?
3: यो त सिस्टमले चलाउने हो, प्रतिनिधिहरूले नीति दिने हो। अब नीति दिने भनेको हाउस हो, हाउसमा प्रधानमन्त्री जाँदै नजाने, अनि त्यो कटाएर के गर्ने के भन्ने भनेको नि मैले त केही पनि देखाएको छैन त अनि।
2: तर बालेनको जुन आक्रामक शैली र प्रत्यक्ष शैली लोकप्रिय थियो, यो चाहिँ अहिले यो सञ्चालनार्थ राष्ट्र सञ्चालनका निम्ति त्यो शैलीलाई प्रयोग गर्न खोज्दा उहाँ आफै ओह्रालो यात्रामा लाग्नु भएको हो, उहाँ चाहिँ सुधार्नुपर्ने देखिएको हो डाक्टर साहब?
3: डाक्टर
2: साहब सुन्दै हुनुहुन्छ हामीलाई?
3: हजुर सुन्दैछु। भन्नु
2: बालेन सरकारको जुन एउटा शैली छ नि, त्यो शैली हिजो महानगरमा देखिएको शैली चाहिँ सत्ता र सरकारमा देखाउन खोज्दाको परिणति त होइन कतै?
3: होइन, यो त अब त्यो एउटा प्राविधिक कुरा हो जे तपाईँले सोध्नु भएको छ। मुख्य कुरा चाहिँ राज्य सत्ता भनेको एउटा प्रणालीले चल्छ, त्यहाँ संयन्त्रहरू हुन्छन्, ती संयन्त्रहरू स्वचालित छन् कि छैनन् भन्ने कुरा हुन्छ। त्यो स्वचालित स्वचालनको लागि तत्पर भएर बसेको संयन्त्रलाई पोलिसी दिने हो क्या, तिमी यो गर यो गर यो गर यसो गर यसो गर यसो गर, नयाँ सरकारको नीति यो हो, हाम्रो मिसन यो हो, हाम्रो भिजन यो हो भनेर दिने र त्यसलाई अनुगमन गर्ने, त्यो प्रणाली चाहिँ राज्य प्रणाली भनिन्छ। अब त्यो बारेमा यहाँ अब मान्छेले सुनेकै छैन, एक खालको जङ्गली युग जस्तो छ यहाँको। मैले सबै देख्दाखेरि त्यहाँबाट नयाँ कुरा आशा गर्नु नै मूर्खता हो, त्यो सम्भवै छैन, हुँदै जाने कुरा हो। 1-2 सय वर्षपछि भयो भने हामीहरू जिउँदै हुँदैनौँ, नाति पनातिको पिँढीले त्यो देख्छ, हामीले कथा हाल्ने जस्तो कुरा हुन्छ, अरू केही हुँदैन।
2: तर उहाँहरूले त भन्नुभएको छ नि त, भ्रष्टाचारमा शून्य सहनशीलता, होइन, सम्पत्ति छानबिन, सम्पत्ति शुद्धिकरण, होइन, यो जुन तरिकाले चाहिँ जनताले म्यान्डेट दिएका छन् त्यसलाई चाहिँ हामीले 5 वर्षसम्म केही नभए पनि एउटा जग बसाल्छौँ भन्ने दृढता छ नि त, होइन?
3: त्यो भन्ने त एउटा कुरा हुन्छ नि त, हामीलाई त गराई चाहियो, होइन? अब एउटा सांसदकै सुनिरहेको थिएँ मैले, ग्यासको अभाव त छ वास्तवमा भनेर, एउटा साधारण आपूर्तिसम्ममा, किनभने आफ्नो हातमा केही छैन, ग्यास आफूले उत्पादन गर्ने होइन, पेट्रोलियम आफूले उत्पादन गर्ने होइन, जुन चिज अर्काको हातको हुन्छ त्यसको खटन पटन पनि अर्काकै हातमा हुन्छ। त्यो तथ्य हामीले बुझिदिउँ भनेदेखि सहज हुन्छ, बुझ्दै नबुझिकन कुर्ल्यो भने, बुझ्दै नबुझिकन यहाँ गर्छु त्यहाँ गर्छु यस्तो भयो त्यस्तो भयो भनियो भने त्यो भन्नलाई हुन्छ, त्यो गर्नलाई हुँदैन।
2: तर अलिकति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले चाहिँ पार्टीलाई अलिक कमान्ड गर्ने, सरकारलाई कमान्ड गर्ने, संसदीय दलको केही नभए पनि यो प्रयास गर्ने, होइन, त्यसलाई चाहिँ संसदीय दललाई चाहिँ चलाउन खोज्ने, त्यो त्यो तरिकाले चाहिँ उहाँ अगाडि बढ्न खोज्नु भएको हो बालिनजी प्रति? अलिकति केही पछिल्लो समय चाहिँ त्यो ग्राफ चाहिँ घट्दै गएको हो जनमतको?
3: त्यो त देखिएकै छ। अब यो राष्ट्रपतिको पङ्क्तिको चाहिँ एउटा खतरनाक पक्ष के थियो भने, उनीहरूलाई मन नपरेको कुरा भन्ने नै हुँदैन र एउटा बटालियन जस्तो सोसियल मिडियामा हुन्छ र गाली गलौज गर्नको लागि उनीहरू तरवार लिएर उभिएका हुन्छन्, त्यस कारण उनीहरूको बारेमा केही पनि भन्न सकिँदैन, बोल्न सकिँदैन। बिस्तारै चाहिँ अब उनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने हुँदै गएपछि एक दुईजना मान्छेले अलिअलि मुख छोड्न थालेको चाहिँ देखिन्छ। अब जहाँसम्म रवि लामिछानेको कुरा छ, सुशासनको कुरा छ, जे आरोपहरू उहाँमाथि छन् त्यो आरोप लागेको व्यक्तिले सुशासनको कुरा गर्नै मिल्दैन भन्ने चाहिँ इन्टरनेसनल लको दृष्टिकोणले। अब यहाँ त सियालोको हुइयाँ छ, भक्त हनुमानहरू हुन्छन्, अब त्यस्तो जङ्गली एउटा संस्कार र परिपाटी भएको देशमा त तत्त्व कुरा त कहिले पनि आउँदैन। त्यस कारणले मैले भने अलिकति पर्खिनुपर्छ, अहिले नै हतार गरेर केही पनि हुँदैन, समय लाग्छ। अब प्रधानमन्त्री राजोपाकै कुरा गर्दा सम्मेलनमा भरतपुर जानुभएको, सिङ्गो एउटा चाहिँ रिसोर्ट हेरी रिजर्भ गरेको भन्ने कुरा त पुरानो भइहाल्यो, फेरि यता लाग्नु भएको छ।
1: मुस्ताङ
3: 15 रुम चाहिँ रिजर्भ होटलै खाली गराउनु भएको छ भनेर सुनिन्छ। यसलाई तपाईँहरूले सुशासन भनिदिनु भएको छ, यो सुशासन हो के त भनेर हामीले प्रश्न उठाइदिउँ भने पारा भाइले जस्तो झम्किने होला फेरि।
1: होइन, बालिनले लगातार पार्टीका सबै बैठक बहिष्कार गर्दै गएका छन्, यो किन भइरहेको छ यस्तो चाहिँ? बालिनले वरिष्ठ नेता, उहाँ हिजो पनि केन्द्रीय समिति थियो, हिजो चाहिँ संगठन विभागका प्रमुखदेखि लिएर धेरै विभागहरू चाहिँ पूर्ति गरिरहेको छ पार्टीले राजोपाले, तर उहाँले बहिष्कार गर्दै हिँड्नु भएको छ लगातार, होइन? जता जानुहुन्छ आर्मीको ब्यारेकभित्रै होइन बस्नुहुन्छ, होइन? सुरक्षाको दृष्टिकोणले कसैलाई थाहा नै हुँदैन भन्ने समाचार पनि आए, यो के हुँदैछ, यो किन भइरहेको छ?
3: त्यसलाई सुशासन भन्नुभएको छ तपाईँहरूले, यसमा त पत्रकारहरूको पनि ठुलो कृपा छ, उहाँले बहिष्कार गरेको पनि होइन। त्यो जहाँ अब पार्टीको मिटिङ त उहाँलाई त्यो परिपाटीबाट हुर्किएको मान्छे नै होइन, सदनमा त अनुपस्थित रहने व्यक्तिले जहाँ अब पार्टीको बैठक के हो र भने
1: लगातार बहिष्कार भइरहेछ नि त, होइन? एउटा प्रधानमन्त्री हो, पार्टीको वरिष्ठ नेता हो, उहाँ चाहिँ उहाँले के वास्तै नगर्नु भयो त्यसो भए?
3: होइन, त्यो उहाँको तपाईँहरूले सुशासन नयाँ शैली के भन्नु भने हो त्यही हो सुशासन, उहाँको आफ्नै फन र नयाँ शैली हो, त्यसमा हामीले एडजस्ट हुन सि हामी चाहिँ सुध्रिनुपर्छ, हामीले चाहिँ उहाँलाई बहिष्कार गरेको अर्थ लाग्छ। त्यस्तो कुरा गर्नुहुन्न, बेकारमा थुम्चेको होला। अब म त अहिले गाउँतिर हुन्छु, फेरि त्यहीँबाट
1: हिजो शेरबहादुर देउबालाई पक्राउ गर्न भनेर चाहिँ रेड कर्नर नोटिस पनि जारी भएको जस्तो लाग्छ मलाई, दुई दुई पटक उहाँ स्वदेश आउनु भएको छ, अहिले चाहिँ खासै उहाँप्रति त्यति वास्ता पनि गरेका छैन। यो भूमिका भने के हो, यो डराउने तर्साउने धम्क्याउने, फेरि यो के यो के भइरहेको छ साँच्चै?
3: बुझ्ने कुरा सर्वप्रमुख हो। तपाईँले जस्तो रेड कर्नरको कुरा गर्नुभयो, रेड कर्नर कस्तो अवस्थामा जारी हुन्छ भन्ने अब पत्रकारलाई नै थाहा छैन भने त अप्ठ्यारो पर्यो। त्यहाँ चाहिँ बलात्कार, संगठित अपराध र आतंकवादी हरकत गर्ने अभियुक्तमाथि मात्रै रेड कर्नर नोटिस चाहिँ जारी हुन्छ, शेरबहादुरमाथि ती कुनै आरोपहरू पनि थिएनन् छैनन्। त्यसकारण त्यो खालि हल्ला गर्ने, त्यो तिन छटाएर चाहिँ हात्ती तर्साउने जस्तो चाहिँ त्यो थियो। अब राजोपाको पङ्क्तिले त्यो कुरा बुझेन र शेरबहादुर आजै पक्राउ भोलि नै पक्राउ भनेर सोसियल मिडियाहरूले ब्यानर न्युज बनाए, त्यो उनीहरूको व्यथा हो, शेरबहादुरसँग सम्बन्धित कुरा होइन।
1: ए भनेपछि रेड कर्नर नोटिस भनेको चाहिँ यो जारी गर्नु नै गलत थियो त्यति बेला, होइन? नबुझेर गलत,
3: फेरि कस्तो गाँठे तपाईँहरू, कस्तो मान्छे तपाईँ भन्दैछु, आतंकवादी पङ्क्ति अपराध यस्तोमा मात्रै रेड कर्नर नोटिस जारी हुन्छ, त्यो रेड कर्नर नोटिस सम्बन्धी कुरा नै हल्ला थियो, त्यो जारी नै रहेको थिएन, त्यस्तो विषयमा जारी नै हुँदैन। अब यहाँका गोर्खा हल्ला गरेर हेर्छन् अनि कसरी शेरबहादुर कप उल्टो त्यहाँ गएर फुलमाला लिए, कान्छाराम तवाङको चाहिँ कुखुरा खाएर सम्मेलन पनि सम्पन्न गरे, अब त्यहाँ अदालतमा एउटा फेरि अब के अरे अग्राधिकार दिनु भनेर न्यायाधीश बसेर बसेको हुन्छ, काङ्ग्रेस पार्टी भाँडभैलो गर्ने, फुटाउने, देशलाई जहिले पनि अप्ठ्यारो अन्य मनस्कतामा राख्ने, यो पुरानै कुरा हो, नयाँ केही पनि छैन, तिर उमलिरहेको छ। मैले अघिदेखि लाउन खोजेको जोड चाहिँ त्यहाँ
1: होइन, अब यो कङ्ग्रेस चाहिँ एकता हुने सम्भावना देख्नु भएको छ, अहिले मन मिल्ने सम्भावना देख्नु भएको छ?
3: खान्ते पिम्ते मिल्यो भने हुन्छ, खान्ते पिम्ते किनभने यो विषयको देशको जनताको विचारको कुरा लडाइँ होइन, यो खालि को अध्यक्ष हुने, कसको श्रीमती सांसद हुने, मन्त्री हुने त नझगडा हो। अब श्रीमतीहरू बिचको कुन कुनको श्रीमती मन्त्री हुने, परराष्ट्र मन्त्री हुने, सांसद हुने, यो झगडा हो, यो प्रेसिडेन्टिक झगडा त होइन। भनेपछि एक्लैले खायो भने पार्टी फुट्यो, मिलेर खायो भने पार्टी छुट्यो, त्यति हो।
1: ए भनेपछि यो भागभन्डा मात्र नमिले, अलिकति सम्मान चाहियो हो होइन, यसलाई मिलाउनका निम्ति भागभन्डा चाहियो,
3: त्यो त उनीहरूले भनेकै छ। ससाङ्ग कोरेलाले हामी पार्टी मान्न तयारै छौँ, तर उहाँले वरिष्ठ नेताहरूलाई मिलाएर लानु पर्यो भनेको के हो त? अध्यक्षतामा त सेटल भइगयो, लागिरहेका पदहरूमा मिलेर खाउँ, त्यहीँ बसेर कान्छारान तामाङको कुखुरासँग के गोधौँ भन्ने कुरा हो, अरू केही होइन।
2: अब एउटा कुरा मात्र के बताइदिनुहोस् भने डक्टर साहब, अब राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहलाई नचाहिएकै हो, यो उहाँहरूको चाहिँ के गठबन्धन थियो? अहिले चाहिँ दुई तिहाई नजिकको बहुमत जनताले दिए, अब यहाँ आइसकेपछि खटन पटन सुरु भएको छ, जति लुकाउन खोजे पनि केही न केही बातचितहरू यसका देखिएका छन् भन्दा बालेनलाई राज्यसभा नचाहिएकै हो त्यसो भए, होइन?
3: यो बालेन शाहलाई चाहिएको नचाहियो भन्ने कुरा नै होइन, यो बालेन शाह र राजसभा बीचको चुनावी गठबन्धन हो र बालेन शाहको नाममा यो चुनाव जितिएको छ। मेरो अन्तर्मनले चाहिँ के भन्छ, पानी चाहिँ गएको क्या, त्यो अघि शेरबहादुरलाई एक करोड नोटिस भन्नु र यो बालेन शाह भर्सेस राजसभा भन्नु एउटै कुरा हो। जमेल थाहा छ बालेन शाह व्यक्ति हुन्, राजसभा एउटा समूह हो, चुनावी तालमेल उनीहरूको बिचमा मिलेको थियो र बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा ल्याइएको थियो, यति कुरा। बाँकी सबै मूर्खहरूले नबुझेको मात्रै हो, ती कुनै कुराहरू होइनन्, बेकारका कुरा हुन्। मलाई भित्र मनमा के लाग्छ भने यिनीहरूको अढाई वर्षको सहमति छ रवि लामिछाने र बालेन शाहको बिचमा,
2: आन्तरिक।
3: त्यो अढाई वर्षमा रवि लामिछानेमाथि जति पनि आरोप लागेका छन् ती सबै कुणा कर्कट चाहिँ बालेन शाहले पन्चाइदिनुपर्छ। तर नेपाली हो, अब सत्तामा उनीहरू कम्प्रोमाइज गर्न सक्दैनन्, त्यतातिर चिज नगएको हो कि भन्ने सम्बन्धमा उत्पन्न भएको यो कटाकुचुक जस्तो लाग्छ, बाँकी सबै नेपालीले नबुझेको मात्रै हो भ्रम।
2: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब, नमस्कार। उहाँ हुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ, न्यून बीमा।
5: हेलो आयन, के छ?
6: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
5: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ, ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं, टेकमाइन्डलाई टेकमाइन्डलाई
9: आहसका साथमा प्रीति तयारी चौचौ
10: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
11: पीस होम इन्टरनेट।
2: यतिखेर हाम्रो ब्रेजमा नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं कानूनका जानकार अधिवक्ता नारायण भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: गुड मर्निङ, धन्यवाद।
2: होइन, संस्थापन इतर पक्षले कंग्रेसको निर्धारित समयमा तोकिएको महाधिवेशन रोक्न माग गर्दै दर्ता गर्न खोजेको रिट फिर्ता भएको छ, यो किन फिर्ता भयो यतिखेर?
12: मलाई के लाग्दछ भने पोलिटिकल पार्टीका विरुद्धमा अदालतमा रिट दिने, अदालतले आदेश जारी गर्ने, पोलिटिकल पार्टीका गतिविधि रोक्ने, पोलिटिकल पार्टीलाई यो गर ऊ गर भन्ने, त्यो क्षेत्राधिकार अदालतको विषयभित्र पर्दैन। त्यस कारणले सम्मानित सर्वोच्च अदालतले हामीले अङ्गीकार गरेको न्यायपालिकाले के बुझ्नुपर्छ भने पोलिटिकल पार्टीहरू सार्वभौम निकाय हुन्, तिनीहरू स्वायत्त संस्था हुन् र देशका सबैभन्दा ठुला नागरिक संस्थाहरू हुन्, अनि नागरिक संस्थाहरू मार्फत नागरिकका हक र अधिकारहरूको प्रचलन हुन्छ। उनीहरूको जो भेला हुने अधिकार, सङ्गठित हुने अधिकार, जति हाम्रो संविधानले परिकल्पना गरेको छ ती अधिकारहरूको उच्चतम प्रयोग हुने निकाय भनेको राजनीतिक दलहरू हुन्। राजनीतिक दलका कुनै पनि गतिविधिमाथि अदालतले आजका दिनसम्म रोक लगाएको छैन र लगाउने छैन।
2: तर अहिले पछिल्लो समय हेर्ने हो भने पूरक निवेदनबाटै भए पनि त अधिवेशन रोक्ने प्रयास त छ नि त, होइन? उहाँहरूको
12: त्यो उहाँहरूको कुत्सित मनसाय हो। अब एउटा पार्टीमा बसेर पार्टीको सदस्य भएर पार्टीका गतिविधिको विरुद्धमा अदालत धाउने कुरा त्यो एकदम निन्दनीय कुरा हो। त्यतातिर नजान, म जो जो जान लाग्नु भएको छ उहाँहरूलाई आग्रह गर्छु।
2: तर अदालतले निवेदन परिसके पछाडि, उजुरी परिसके पछाडि, दर्ता भइसके पछाडि केही न केही त सुनाउनै पर्छ फेरि, होइन?
12: त्यो त अदालतको बाध्यता हो, अदालतको क्षेत्राधिकारको विषय बन्ला। तर जसले अदालत जाने मनसाय राखिरहनु भएको छ त्यो बाटो नरोज्न पार्टीभित्र गम्भीरतापूर्वक आफ्ना असहमतिका कुराहरू दर्ज गर्न संवाद र सहकार्यको भावनाबाट पार्टीको बृहत्तर हितका लागि बृहत्तर एकताका लागि प्रस्तुत हुन म उहाँहरूलाई आग्रह गर्न चाहन्छु। र सम्माननीय सर्वोच्च अदालतको जुन गरिमा छ, जुन हाम्रो न्यायिक प्रणाली छ, जुन हाम्रो संविधानले परिकल्पना गरेको बाटो छ, त्यो बाटोबाट दायाँ बायाँ नहुन
1: होइन भट्टराईजी, शशाङ्क कोइरालाजीले चाहिँ महाधिवेशनमा सहभागी नहुन भनेर आह्वान गर्नुभएको छ। यस्तो अवस्थामा अधिवेशन हुने भावना होला त कङ्ग्रेसको पनि?
12: अधिवेशन त हामीले गएको 82/11 गतिको केन्द्रीय समिति बैठकले नै 16 असोजका लागि महाधिवेशनको मिति तय गरिसकेको छ र त्यसलाई अस्ति भर्खरै सम्पन्न, अस्ति 9 गते मात्रै सम्पन्न भएको केन्द्रीय कार्य समितिको बैठकले तलका अधिवेशनका दिनहरूलाई अलिकति परिवर्तन गरेर असोज 16 महाधिवेशन गर्ने तयारीमा हामी छौँ। र एकातिर हामीलाई बाध्यता पनि छ, संविधानको जुन व्यवस्था छ, पार्टी विधानको जुन व्यवस्था छ, त्यसले 83 मङ्सिर मसान्तभित्र हामीले पार्टीको महाधिवेशन गरिसक्नुपर्ने हुन्छ र खास गरी यो विशेष महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको पहिलो कार्यभार र मुख्य दायित्व भनेको पार्टीको 15 महाधिवेशन सम्पन्न गर्नु हो। त्यस हिसाबले हामी निर्धारित मितिमा महाधिवेशन गर्ने गरी पार्टीका सबै संयन्त्रहरू परिचालित भएका छन्, सबैमा नयाँ प्रकारको उत्साह र जाँगर आएको छ। यो हाम्रो निर्वाचन समितिदेखि जति पनि महाधिवेशनसँग सम्बन्धित संयन्त्रहरू छन् उहाँहरूले तत्पर निकायले त्यो ढङ्गको कार्य सम्पादन गरिरहनु भएको छ। महाधिवेशनका विषयमा कुनै प्रकारको संशय नराख्न, आशंका नराख्न, कुनै प्रकारको अलमल्ल भ्रममा नपर्न म देशभरका पार्टीका साथीहरूलाई आह्वान पनि गर्न चाहन्छु।
1: होइन, कसरी महाधिवेशन हुन्छ भन्या क्या? सर्वोच्च अदालतमा मुद्दा दर्ता छन् त आधिकारिकताको विवादको विषयमा, तपाईँलाई थाहा छ नि त होइन?
12: त्यो मुद्दाको पाटो फरक कुरा हो। त्यो जसरी सर्वोच्च अदालतले पुनरावलोकनको आफ्नो निर्णय उपर पुनरावलोकनको निमित्त जुन निष्ठा दिएको छ त्यसले पार्टीको अधिवेशनलाई रोक्न, पार्टीको वैधतालाई तपाईँको अहिलेलाई होल्डमा गर्न भनेर केही भनेको अवस्था छैन। अब सर्वोच्च अदालतले आफ्नो निर्णयमा केही कतै कमी कमजोरी भयो कि, कुनै सिद्धान्त छुट्यो कि, आफ्ना नजिरहरूलाई उल्लेख गरिएन कि भन्ने हिसाबले उसले एकपल्ट रिभ्यू गर्ने उसको त्यो क्षेत्राधिकारको विषय हो।
1: केही न केही नदेखिकन त्यतिकै रिभ्यू भयो होला र फैसला त जे पनि आउन सक्छ। सुरुवातबाटै हुँदैछ फेरि अध्ययन अनुसन्धान होइन विश्लेषण?
12: होइन, सुरुवातै भयो भने हामी त्यसमा के कुरामा प्रष्ट छौँ भने अदालतले जुन नजिरहरू उल्लेख गरेको छ, अब एउटा तपाईँको भूमि

0: नेपालको राजनीतिक दलसम्म दुई हजार तिहत्तरको दफा एकाउन्नमा त्यो व्यवस्थै छैन, त्यो व्यवस्था नहुँदा नहुँदै पनि त्यस बेलाको संस्थापन पक्ष हामी विशेष महाधिवेशन पक्षधरभन्दा पहिला निर्वाचन आयोग पुगेर आफ्ना कुरा राखेको त्यसको अडियो भिडियो सबै रेकर्डहरू त्यो सम्मानित सर्वोच्च अदालतमा सुरक्षित छन्। आवश्यक पर्यो भने हामी फेरि ती प्रमाणहरू दिउँला। त्यस कारण यो कसैले सुनवाईको मौका पाएन भन्ने कुरामा पनि सत्य छैन। यद्यपि अब अदालतले यो नोटिसमा लिएको विषयमा यसमा धेरै बोलिरहन परेन।
1: तर एउटा कुरा छ नि, अहिले चाहिँ अब शेरबहादुर देउवा यतिखेर स्वदेश हुनुहुन्छ होइन, उहाँ चाहिँ पूर्व पार्टीको सभापति पनि हो, पाँच पटक प्रधानमन्त्री पनि बन्नुभयो, दुई पटक सभापति बन्नुभयो, उहाँ नै त्यो राष्ट्रिय भेलामा सहरिक हुनुभएको छ, उहाँले नै भन्नुभएको छ अदालतले अब न्याय दिन्छ हामीलाई भनेर उहाँले दावा गर्नुभएको छ, यो विषयलाई कसरी हेर्नु भएको छ?
0: हामी त्यसबाट एकदम आश्चर्यचकित भएका छौँ। हाम्रो पूर्व सभापति लामो समय विदेश बसेर नेपाल फर्किनुभयो, यसमा हामीमा पनि एकदम खुसी छाएको थियो। हाम्रो एउटा अभिभावक फर्किनुभयो, पार्टीलाई एकताबद्ध बनाउन उहाँले पहल गर्नुहोला भन्ने हामीलाई लागेको थियो। जब उहाँ सिधै एयरपोर्टबाट चुन्नेबी उहाँहरूको एउटा सम्पर्कारले पुग्नुभयो, त्यहाँबाट हुङ्कार दिनुभयो, अब यो कुराले हामी एक प्रकारले स्तब्ध भएका छौँ र हामीलाई सशङ्कित पनि बनाएको छ। अब यो किन गर्नुभयो भन्ने कुरा छ, पछितिर थुप्रै आशंकाहरू पैदा भएका छन्।
1: तर अहिलेको यो अवस्थामा देउबाजीलाई नै पक्राउ गर्न पहिला रेड कर्नर नोटिस पनि जारी भएको थियो होइन, स्वदेशमा आएपछि अब उहाँलाई चाहिँ के हुने के गर्ने भन्ने खालको एउटा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा चल्या छ, तर सरकारले पक्राउ गरे चाहिँ गरेर अलिकति माहौललाई मत्थर पार्न खोजेको भन्ने पनि हल्ला सुनिरहेछ हो।
0: यो राज्यको पनि तपाईँ हाम्रो राज्य सत्ता जुन ढङ्गले अहिले चलिरहेको छ हामीले हेरिरहेका छौँ। दिन दहाडे मान्छे समातिएको, अस्ति हालसालै तपाईँको पत्रकार किशोर श्रेष्ठलाई पनि समातियो। अब उहाँलाई त तपाईँको तिन तिन पटक अहिलेको गृह प्रशासनले रेड कर्नर नोटिसका लागि किन इन्टरपोललाई चिठी लेख्यो र फेरि त्यही गृह प्रशासनले कसरी तपाईँको रेड कार्पेट बिछाएर स्वागत गर्यो, त्यो आम नागरिकहरूले बडो संशयका साथ आशंकाका साथ हेरिरहेका छन्। अब अहिलेको तपाईँको यो राज्यले गर्ने काम कारवाही जे जसरी हल्का ढङ्गले प्रस्तुत भइरहेका छन्, ती घटनाक्रमले हेर्दाखेरि उहाँलाई समात्ने कुरा नहोला भन्न चाहिँ सकिँदैन।
1: होइन, शेरबहादुर देउवाको स्वदेश फिर्तीमा पनि, शेरबहादुर देउवाको स्वदेश फिर्तीमा पनि तपाईँहरूले शङ्का जाहेर गर्नुभयो, त्यसो भए सशङ्कित हो?
0: हामीले आइसकेपछि सशङ्कित हुनुपर्ने भयो उहाँहरूका गतिविधिले अभिव्यक्तिले जसरी पार्टीका विरुद्धमा एउटा पङ्क्ति खुलम खुला तपाईँको प्रस्तुत भयो र त्यो प्रस्तुत हुने वातावरणमा उहाँहरूले सघाउनु भयो, ती अभिव्यक्ति र गतिविधिहरूले हामीलाई चाहिँ सशङ्कित बनाएको।
1: तर अहिलेको अवस्थालाई अब नजिकबाट हेर्ने हो भने नेपाली कङ्ग्रेसको यो विवाद चाहिँ किन मिल्न सकिरहेको छैन भने, क्या यो विवाद चाहिँ अब यस्तै यस्तै नै गयो भने, यदि त्यो पूर्व सर्वोच्च अदालतको पुणे जिल्लासमा आधिकारिकताको निवेदन यदि पर्ने थिएन वा त्यो मुद्दा चाहिँ निस्सा यदि अदालतले दिने थिएन भने अहिलेसम्म कङ्ग्रेस विभाजनै भइसक्थ्यो भन्ने खालको पनि विषय आएको छ। उहाँहरू चाहिँ अदालतको यो निर्णयपछि निस्सापछि हर्षित हुनुहुन्छ संस्थापनी तर्फपक्ष, तपाईँहरू चाहिँ महाधिवेशनको लागि एकदम दौडधुप गरिराख्नु भएको छ, यो कहाँ पुर्याउँछ यो पार्टीको?
0: मैले त अघि पनि भने महाधिवेशन हाम्रो पहिलो कार्यभार हो, हामी महाधिवेशन गर्छौँ। काङ्ग्रेस विवादको कुरा यो संवैधानिक या कानुनी होइन, यो राजनीतिक कुरा हो। त्यसैले यो राजनीतिक विषय भएको हुनाले यहाँभित्र स्पेस नदेख्नेहरूले स्पेस नभेटेकाहरूले छुट्टै प्रकारको पार्टी बनाउँछौँ भन्नु, त्यसका निमित्त धावा बोल्नु, त्यो उहाँहरूको अधिकारको कुरा हो, त्यसमा हामीलाई भन्नु केही छैन। तर यो पार्टी जीवनमा पार्टीको पद्धतिलाई र अहिले समग्र राष्ट्रिय राजनीतिलाई हेर्ने दृष्टिकोणको मतभेद हो यो। खास गरी अरू कुरा केही छैन, एउटा पक्ष वर्षौँदेखि पार्टी सत्तामा टाँसिरहेको छ, खाइरहेको छ, अगाइरहेको छ र उसको मानव खोसिएपछि, उसको पद खोसिएपछि त्यसबाटको बर्बराहट हो र ऊ त्यसलाई केही गरेर पुनस्थापित गर्न सकिन्छ कि भन्ने ध्येयमा त्यो पक्ष लागिरहेको छ र जो एउटा युविन चेतना समाजको नयाँ चेतना नयाँ पुस्ताको माग बमोजिम पार्टीले विशेष महाधिवेशन गरेर नयाँ पुस्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढिरहेको जो पार्टीको अहिलेको आधिकारिक लाइन छ त्यसले तपाईँको पार्टीलाई सबै नागरिकसँग जोड्ने, नागरिकको भावनालाई सम्बोधन गर्ने, नागरिकका मुद्दाहरू उठान गरेर काङ्ग्रेसको 80 वर्ष लामो जो लिगेसी छ, काङ्ग्रेसको जुन विरासत छ, अन्तर्राष्ट्रिय छवि छ, एउटा लोकतान्त्रिक नियो र राष्ट्रिय शक्तिको जुन पहिचान छ त्यो पहिचानलाई तपाईँको बरकरार राखेर अझ त्यसलाई विस्तृत गरेर अझ व्यवस्थित गरेर जाने मनसायका साथ हामीहरू अगाडि बढिरहेका छौँ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि नारायण भट्टराईजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, थ्याङ्क यू, धन्यवाद।
1: अधिवक्ता एवं नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराई।

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान मनोनित हुनुभएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई कोषाध्यक्ष मनोनित गरेको एक सदस्यले बताउनुभयो। रासपा विधानमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनित हुने प्रावधान रहेको छ। कोषाध्यक्ष मनोनित भएका प्रधान पेशाले चिकित्सक हुनुहुन्छ। उहाँ रासपाको समानुपातिक सूचीमा पनि रहनु भएको थियो। चितवनका उहाँ रासपा स्थापना कालदेखि नै पार्टी निर्माणमा सक्रिय रहनुहुन्छ। भरतपुर माडी ठुरी हुलाकी सड़क अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सड़क खण्डको मर्मत कार्य जारी रहेको छ। भरतपुर देशस्थित राप्ती नदी पुलदेखि माडीको वनकटा स्थित रिउखोला पुलसम्मको सड़क खण्डमा सड़क डिभिजनले आवश्यक स्रोत साधन परिचालन गरी ग्राभेल तथा सड़क मर्मतको काम गरिरहेको हो। सड़क मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगर प्रमुख तारकुमारी काशी महतोले बताउनुभयो। सड़क मर्मतपछि निकुञ्ज हुँदै माडी आवजावत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज हुने अपेक्षा गरिएको छ। संसद नम्बर 3 कबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद तथा प्रदेशसभा संसदीय दलका उपनेता गिर बहादुर तामाङ बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री किरण थापा मगरले तामाङलाई मन्त्री नियुक्त गर्नुभएको हो। मन्त्री नियुक्त भएपछि तामाङले बिहिबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ। रहेको बकुलहरो रत्नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दो रहेको छ। गएको 3 आर्थिक वर्षमा बिरामीको संख्या निरन्तर बढ्दै गएको हो। गत आर्थिक वर्षमा उक्त अस्पतालको बहिरङ्ग सेवामा मात्र 317,266 जना बिरामीले सेवा लिएका छन्। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 296,538 जना र आर्थिक वर्ष 2080-81 245,694 जनाले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए। त्यहाँ दैनिक 1,200ले बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिनुभयो। नेपाल सरकारको मुख्य सचिव बन्न योग्य रहेको व्यक्ति पनि र नेपाल राष्ट्र बैंकको गवर्नर बन्न नपाउने भएका छन्। प्रतिनिधि सभाको अर्थ समितिबाट पारित नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा 14 मूल ऐनको दफा 20 रहेको संशोधनमाथि निर्णय गर्दै यस्तो व्यवस्था गरिएको हो। राष्ट्रसभाको शुक्रबारको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सैद्धान्तिक छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत राख्न खोजिएको विषयमा पक्ष र विपक्षमा आफ्ना धारणा राखेका छन्। सर्वोच्च अदालतले बलात्कारका घटनामा स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले भौतिक तथ्यहरू लुकाई गलत प्रतिवेदन दिनुलाई व्यावसायिक राय मान्न नसकिने र यस्तो कार्यलाई भ्रष्टाचार जन्ने कसुर ठहरिने फैसला सुनाएको छ। 12 वर्षीय बालिकाको जबरजस्तीकरण सम्बन्धी मुद्दामा गलत रिपोर्ट बुझाएको अभियोगमा जनकपुर अञ्चल अस्पतालका चिकित्सकलाई कार्यवाहीको प्रक्रिया अगाडि बढाइएको छ। नेपाल र भारत सीमामा कडाई गर्ने निर्णय भएको छ। नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सो निर्णय गरेको हो। कार्यदलको 14 बैठक भारतको देहरादूनमा भदौ 4 र 5 गते बसेको थियो। दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने, तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाई गर्ने, विपद व्यवस्थापन र जिल्ला स्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा संचार सम्बन्धी संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम बहिष्कार गर्नुभएको छ। मञ्चरी डाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका काम कारवाहीबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो। बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरी बाबु महर्जनले नगरपालिकाले आफ्नो काम
आफ्नो तर्फबाट काम गरिरहेको भए पनि आफूहरूमाथि नराम्रो मुद्दा लगाउने गरिएको गुनासो गर्नुभएको थियो। उहाँले काम गरिरहँदा पनि सांसदहरूले दबाब दिने गरेको भन्दै विषय बुझेर मात्रै धारणा बनाउन आग्रह गर्नुभयो। लुम्बिनीका सत्तारूढ दलहरूबीच मन्त्रालय भागभण्डाको टुङ्गो लागेको छ। कुन दलले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लाग्यो भने कुन मन्त्रालय कसले सम्हाल्ने भन्ने टुङ्गो आउन भने बाँकी नै रहेको छ। मुख्यमन्त्री सहित हाल कायम 9 मन्त्रालय मध्ये नेकपा एमाले मुख्यमन्त्री सहित 4, नेकपाले 3 र जनता समाजवादी पार्टी नेपालले 2 मन्त्रालय पाउने गरी सहमति भएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक, एकीकृत मस्यौदा र निर्वाचन व्यवस्थापनमा गरिनुपर्ने सुधारबारे छलफल गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतिकरण एवं छलफल भएको हो। बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा एमाले सांसद किरण थापा मगरलाई समर्थन गरेपछि राप्रपाभित्र हंगामा भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन एमालेलाई बागमतीमा समर्थन गर्न अनुत्सुक रहेकै बेला थापाले केन्द्रको नीति विपरीत एकलौटी निर्णय गरेर थापा मगरलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका थिए। यो निर्णयपछि राप्रपाको बिहिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो। तर सोही बैठकमा कार्यवाहीको कुरा उठ्ने बित्तिकै विशेष गरी पूर्व अध्यक्ष कमल थापा आक्रामक रूपमा प्रस्तुत भएको पाइएको छ। कार्यवाहीको कुरा उठ्ने बित्तिकै थापा आक्रोशित हुँदै दोहोरो नीति नलिन लिङ्गदेनलाई चेतावनी दिनुभयो। थोरै रकम लगानी गरेर बासुन्जेल चर्को ब्याज असुल्ने मिटर ब्याजीहरू विरूद्ध लगातार आन्दोलन भइरहेको छ। हरेक वर्ष आन्दोलन हुने र सरकारसँग सहमति भएर आन्दोलन स्थगित हुने क्रम पनि चलिरहेको छ। राज्य मिटर ब्याज निर्मूल पार्न लागिपरेको छ। तर जनताको सेवामा खटिने राष्ट्र सेवकले मिटर ब्याजीमा लगानी गर्ने र रकम असुल गरिरहने धन्दामा संलग्न हुने गरेको भेटिएको छ। नेपाल प्रहरीमा कार्यरत प्रहरी उपरीक्षक एसपी गोविन्द काफ्लेले त्यस्तै मिटर ब्याज धन्दा सञ्चालन गरेको आरोप छ। उहाँ हाल गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गैंडाकोटमा कार्यरत, गगन डाँडा कास्कीमा कार्यरत हुनुहुन्छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 10 घर भएका निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठलाई 45 लाख लगानी गरेर अहिलेसम्म 71,33,000 रुपियाँ असुल गरेको आरोप लागेको छ। राष्ट्रपति मधेसमा जिल्ला र प्रदेश अधिवेशन गर्नु, पूर्व संगठनको अडिट गर्ने सहमहामन्त्री हरि ढकालको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। शुक्रबार बसेको राष्ट्रपा केन्द्रीय समिति बैठकले ढकालको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। समितिमा मधेस बाहेका प्रदेशका केन्द्रीय समिति सदस्यहरू रहेका छन्। जापानको फुकुओका शहरमा नेपाली युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको छ। मृतकको टाउको र शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि फुकुओका प्रहरीले घटनालाई हत्या प्रकरणका रूपमा अनुसन्धान गरिरहेको हो। प्रहरीका अनुसार मृतक लक्ष्मी राजवंशी 25 वर्षीय नेपाली नागरिक हुन्। उनी फुकुओकाको चुओ वार्डमा बस्दै आएकी थिइन् र व्यावसायिक विद्यालयमा अध्ययनरत रहेको बताइएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: हाम्रो बेसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। हामी उहाँलाई जोड्ने प्रयत्न गरिरहेका छौँ। आदरणीय श्रोता, नेकपा एमालेको अहिलेको अवस्था के हो र निर्वाचनको समीक्षा गर्न बनेको कार्यदलले तल्लो तहसम्म नेता कार्यकर्ताहरूसँग कस्तो खालको सुझाव संकलन गरेको छ, त्यो कार्यदलको प्रतिवेदनमा के छ, त्यो प्रतिवेदन गुण्डुमा कता थन्किएको छ, त्यो प्रतिवेदनको वास्तविकता र सार्वजनिकताबारे के बहसहरू भइरहेका छन्, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। नेतृत्वको विषयमा पनि धेरै विषयहरू यतिखेर उठेर आएका छन्। अब नेतृत्व परिवर्तन गर्नुपर्छ, नेकपा एमाललाई एकनिका बनाएर अगाडि लैजानुपर्छ र तत्कालीन बेला केपी शर्मा ओली प्रधानमन्त्रीताका जब नेकपा एमाले उहाँको नेतृत्वमा निर्वाचनमा गयो त्यसले निकै ठूलो क्षति बेहोर्नु परेका विश्लेषणहरू पनि पार्टीमा नभएका होइनन्। तर पार्टीमा एउटा पंक्तिले भनिरहेको छ, यदि राजीनामा दिने हो भने, यदि विस्थापन हुने हो भने पदाधिकारी लेभलका सबै विस्थापन हुनुपर्छ, महासचिव विस्थापन हुनुपर्छ, उपाध्यक्ष विस्थापित हुनुपर्दछ भन्ने खालका विषय पनि जोडिएर आएका छन्। हामीसँग यतिखेर महेश बर्तौला हुनुहुन्छ, नेकपा एमालेका नेता। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, यो निर्वाचनको समीक्षा गर्दै तल्लो तहसम्म नेता कार्यकर्ताहरूसँग राय सुझाव संकलन गरेको कार्यदलको प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो यतिखेर?
2: मलाई तपाईँ फेरि दोहोऱ्याउनुहोस् त।
1: होइन, नेता कार्यकर्ताहरूको मनोविज्ञान बुझ्नका निम्ति, होइन निर्वाचनको समीक्षाको निम्ति, तल्लो तहसम्मका राय सुझाव लिनका निम्ति जुन एउटा कार्यदल बनाएको थियो नि त नेतृत्व परिवर्तनको विषयमा, रामबहादुर थापा बादलको नेतृत्वको प्रतिवेदन चाहिँ कता गुण्डुको कुनै दराजमा वा चाहिँ कुनै केबलको एउटा घरमा कता थन्कियो भन्ने कुरा आइरहेछ क्या प्रतिवेदन?
2: यस्तो छ, हाम्रो पार्टीको सचिवालयको बैठकले यहाँले भनेकै जस्तो सचिव यो निर्वाचनको समीक्षा गर्ने सन्दर्भमा एउटा कार्यदल बनाएको थियो। आगामी दिनमा पार्टीले कसरी अगाडि बढाउनु पर्छ, कारणहरू के भए, कमजोरीहरू कस्ता रहे, यी सबै विषयमा त्यो कार्यदलले अहिलेसम्म हामीले जानकारी पाए अनुसार रिपोर्ट तयारी गरेको छ। अब त्यो समग्र अब कार्यदलभित्रबाट फाइनल भइसकेको छ छैन चाहिँ किन औपचारिक रूपमा हामीले थाहा पायो नपाउनसम्म अब हामीले भन्ने कुरा
1: भयो। भन्ने कुरा पनि आएको छ,
2: प्रारम्भिक मस्यौदाहरू हुन सक्छन् त्यो त्यस कारणले गर्दा अब क्रमशः अब पार्टीले बनायो, सचिव कार्यदल बनायो, त्यसले छलफलहरू पनि गर्यो, त्यसका आधारबाट उसले रिपोर्ट पनि तयार गरेको हुनसक्छ, अलसज्यूलाई पेश पनि गरेको वा प्रारम्भिक मस्यौदाका बारेमा छलफल पनि भएको हुनसक्छ। अब चाँडै अब पार्टीको औपचारिक केन्द्रीय कमिटीमा सचिवालयमा त्यो छलफल होला आउला, त्यसपछि अब यसका बारेमा हामी अरू थप छलफलमा जोडिन सक्छौँ। अहिले यो प्रक्रियामै अर्थात् छलफलमै
1: एउटा कुरा त क्लियर छ नि त, अब किनभने नेतृत्व परिवर्तनको माग र मुद्दा नेकपा एमालेमा पनि बलियो भएर गइरहेको छ, होइन?
2: यस्तो छ हजुर, यसमा के कुरामा कन्फ्युजन पर्न पर्दैन हामी कोही पनि, हामीले जाने बुझेकै कुरा हो, हामी पार्टीको सबै नेता कार्यकर्ताहरू एउटा स्थापित विधिबाट तत्त्व भूमिकाहरूमा हामी रहेका हुन्छौँ। 11 राष्ट्रिय महाधिवेशन सम्पन्न गऱ्यौँ, 11 राष्ट्रिय महाधिवेशनबाट एउटा फैसला भयो, जुन महाधिवेशन हुँदै गर्दाखेरि जेएनजीको एक प्रकारको भनौँ न त्यो विद्रोह सकिएको अवस्था थियो, मुलुक एउटा ठुलो एउटा अप्ठ्यारोको बिचबाट सकिएर हामी एउटा अप्ठ्यारो पार्टी सङ्कटमै परेको जस्तो परिस्थितिकै बिचबाट हामीले महाधिवेशन गरेर आएका हौँ। लगत्तै केही समयपछि निर्वाचन भयो, निर्वाचनमा हामीले अस्वाभाविक परिणाम बेहोर्यौँ। यो निर्वाचनको यो परिणाममा अब सम्पूर्ण दोष अब कमल अध्यक्षमाथि मात्रै लगाएर जाने कुरा चाहिँ र अध्यक्षको बहिर्गमन मात्रै पुनर्गठन हो भन्ने ठाउँबाट सोच्ने वा निष्कर्ष निकाल्ने कुराले त्यो राजनीतिक रूपमा चाहिँ न्यायचित हुन सक्दैन। हामीले समय यसलाई कसरी लैजानुपर्छ भने समयको दबाब परिस्थिति आजको समाजको अपेक्षा मनोविज्ञान समग्रतालाई हेरेर अब क्रमशः हामीले पार्टीलाई पुनर्गठन गर्नुपर्छ, तर व्यक्तिको परिवर्तनको विषयलाई मात्रै प्रधानता मानेर भन्दा पनि हाम्रा सोच, हाम्रा कार्य संस्कृति, कार्य प्रणाली, हाम्रा कार्य शैलीहरू यी सबै कुरालाई हामीले कम्प्लिटली परिवर्तन गर्नुपर्ने अवस्था छ र हामीले के बहस चलाइरहेका छौँ भने अब यो एक थरी मानिसहरू हाम्रो पार्टीभित्र बिहानदेखि बेलुकासम्म कमल अध्यक्षको त्यो चाहे सहिलो अवस्थामा होस् अप्ठ्यारो अवस्थामा होस् जहिले सुकै कमरा अध्यक्षको आलोचना त्यो पनि असाध्यै असाध्यै त्यो अमर्यादित आलोचना गर्ने कुरालाई नै मेरो पार्टीको मुख्य काम हो भन्ने खान्ने प्रवृत्तिहरू विकास भयो हजुर. त्यसले गर्दाखेरि त्यस्ता चिजहरू चाहिँ एकपछि अर्को धन झाँगिन सक्ने खतराहरू बढ्दै जाँदाखेरि
1: उहाँको कारणले पार्टी पनि त कमजोर पनि त बन्यो नि त. निर्वाचनमा अप्रत्याशित परिणाम आउनु पर्यो होइन, भोग्नु पर्यो होइन.
2: यसरी हेर्नुपर्छ. एउटा निर्वाचनमा हो हामीले आयौँ, स्वाभाविक रूपमा यसमा हामी सबै जिम्मेवार छौँ. अध्यक्ष भएको नाताले उहाँले ठुलो जिम्माको हिस्सा त लिनुहुन्छ नेतृत्वको हिसाबले स्वाभाविक रूपमा. तर यसमा यो देशमा 753 पालिका छ, त्यसका अध्यक्षहरू होला, 70 जिल्ला अध्यक्षहरू छन्, 7 प्रदेश अध्यक्षहरू हुन्छन्, केन्द्रमा छ भनेको हामी सबै अध्यक्षका हिसाबले मात्रै होइन, त्यसका सदस्य छौँ, हामी सँगै सदस्य छौँ, पार्टी कमिटीका सदस्यहरू छौँ, हामी सबै यसमा जिम्मेवार छौँ. तर म यति चाहिँ के भन्न चाहन्छु भने हामी जुन तरिकाबाट हिजोको हाम्रो चाहिँ हाम्रो कामको संस्कृति थियो, कामको शैली थियो, सङ्गठन परिचालनको हाम्रो चाहिँ ढाँचा थियो, सङ्गठनका जे संरचनाहरूको अवयवहरू जे बनिरहेका छन्, तिनको समुदायसँग वा जनतासँगको सम्बन्धको जे हाम्रो एउटा परिस्थिति छ, यी सबै त्यसलाई एज इट इज राखेर चाहिँ अब यो आन्दोलन नेकपा एमाले सुदृढ ढङ्गले अगाडि बढ्न सक्दैन. त्यस कारण एउटा निष्कर्ष के निकाल्न पर्छ भने हामी पनि यो पार्टीमा अलि लामो भविष्य भएकै कार्यकर्ता हौ. कमन नेतृत्वहरू त पटक पटक सांसद हुनुभएको छ, मन्त्री हुनुभएको छ, प्रधानमन्त्री हुनुभयो, विभिन्न चाहिँ राजकीय भूमिका मार्फत चाहिँ देशको सेवा गरिसक्नु भएको छ. तर उहाँहरूको भविष्य कम छ. तर हाम्रो के छ भने हामी भविष्य लामो भएको कार्यकर्ताले के सोच्नुपर्छ भने आज हामी जे निर्णय गर्दैछौँ त्यो निर्णयले पार्टी फेरि अर्को अनन्त अन्तर्वेदको श्रृङ्खलामा नफसोस् भन्नेतर्फ चाहिँ हामी सचेत हुनुपर्छ. त्यो किन मैले भन्दैछु भने अस्तिको फागुन 21 गतिको निर्वाचनको परिणामलाई मात्रै हेरेर हामीले कमल अध्यक्ष यसको प्रमुख जिम्मेवार हो, त्यस कारण उहाँलाई विदा गर्नुपर्छ भन्ने ढङ्गबाट निष्कर्ष निकाल्यौँ भने कल्पना गर्नु र त्यस अनुसारको निर्णय गऱ्यौँ भने अब पर्सि प्रदेशको चुनाव आउला, स्थानीय तहको चुनाव आउला, त्यहाँ चाहिँ अर्को अध्यक्षले चाहिँ नेतृत्व गर्दै गर्दा कल्पना गर्नुहोस् त्यहाँको परिणाम पनि एकदमै सुखद हराभरा आउँछ भन्ने कुराको त कुनै सुनिश्चित होइन. यहाँ त कस्तो नजिरको श्रृङ्खलाको प्रारम्भ हुन सक्छ भने अब पार्टीका सर्वनाश पराजित गराउँदाखेरि अध्यक्षलाई विदा गराउन सकिन्छ भन्ने एउटा नजिर स्थापित गराइदिएर त्यस हिसाबले चाहिँ तलको परिणामै अनुचित निकाल्ने खेलो मेलो पनि पार्टीभित्र अनेकौँ खालको षड्यन्त्रहरू कहिलेकाहीँ काहीँ कतैबाट केही मेलोमा गलत मनोविज्ञान भएका मानिसहरू हुन्छन्, सहज असहज अनेकौँ हुनसक्छ भनेको यो पाटोलाई पनि हामीले
1: अल्पमतमा पर्दा पर्दै पनि कति चाहिँ अब त्यो पदैमा बसिराख्ने भन्ने कुरा पनि त आउँछ नि त होइन. किनभने पदाधिकारीहरूले त व्यापक रूपमा आलोचना गरि नै राख्नु भएको छ, तल्लो तहमा पनि त्यही किसिमको आलोचना छ भन्दा नेतृत्वले अब अलिकति सुझबुझपूर्ण निर्णय लिनुपर्ने बेला भएन. हरेक पार्टीमा रिफर्म हुँदैछ नि त अहिले.
2: यस्तो छ हजुर, मैले चाहिँ के छ भने यो विषयमा हाम्रो नेतृत्व निर्माणको चाहिँ एउटा आफ्नो श्रृङ्खलाहरू हुन्छन्, पार्टीभित्र प्रश्न उठेको सत्य हो, अब नेतृत्वले अब बिस्तारै हात उठाउनुपर्छ भनेर उठेको कुरा सत्य हो. मेरो चाहिँ मेरो आफ्नो व्यक्तिगत मेरो भनाइ के हो भने नेताहरूले चाहिँ कतिपय कुराहरू अब हामी स्वैच्छिक ढङ्गबाट हामीले नै यसरी निर्णय गऱ्यौँ भनेर उहाँहरूले सोचेर फैसला गरेर आउने कुरालाई त्यसलाई स्वाभाविकै मानौँला. तथापि पनि बलजस्ती जस्तो आजको दिनमा यही नै सल्लाह गरौँ न त ल, तब हुन त सामाजिक सञ्जालमा वा तपाईँको मिडियामा यस्तो बस्ने हामीलाई हाम्रो पार्टीलाई चाहिँ के गर्ने कसो गर्ने भन्ने कुरामा त पुर्याउँदैन. तथापि तपाईँले जे प्रसङ्ग राख्नुभयो कल्पना गर्नुहोस्, श्रद्धेय अध्यक्षज्यूको आजको सन्दर्भमा भनाइ के छ भन्दा उहाँले म 11 महाधिवेशनबाट आएको हुँ, म पार्टी एउटा सङ्कटमा छ, सङ्कटको बेलामा म पिठो फर्काएर म पार्टीलाई यत्तिकै छोडेर जाँदिनँ. अर्थात् उहाँको भनाइ के छ भने पार्टीलाई म अझ राम्रो गर्ने गरी भोलिका चुनावमा पार्टीलाई विजय राजनीति शक्ति बनाउने गरी म पार्टीलाई एक ढिक्का बनाउँछु, एकीकृत बनाउँछु, त्यस हिसाबले म एक अहिले चाहिँ यो सङ्कटमा छोडेर हिँड्दिनँ भन्ने त पार्टीको अध्यक्षले त पब्लिकली बोलिसक्नु भएको छ, भनिसक्नु भएको छ. त्यस कारणले गर्दा पार्टीको 11 राष्ट्रिय महाधिवेशनबाट ठुलो मतका साथ निर्वाचित भएको एउटा नेतृत्वले 6-8 महिनामै चाहिँ तिमी हट्नुपर्छ भन्नै गर्दा कसैले हामीले उहाँको कुरा त आइसक्यो त्यस कारण अनि हटाउनु पर्छ र हटाउनु हुँदैन भन्ने ढङ्गको चाहिँ बहसमा पार्टीलाई प्रवेश गराउन हामी सक्छौँ कि सक्दैन, यस्तै पार्टीलाई एकताबद्ध बनाउँछ कि पार्टीलाई विभाजनतर्फ लैजान्छ वा पार्टीभित्र अर्को एउटा चाहिँ द्वन्द अलिक फराकिलो अन्तर्विरोधतर्फ लैजान्छ भन्ने कुरा हामीले सोच्नुपर्छ। त्यस कारणले गर्दा म के भन्छु भने अब लिडरसिपले एउटा चाहिँ अब हामी सबै अग्रज लिडरसिपहरूले के चाहिँ सोच्नुपर्छ अब बिस्तारै बिस्तारै अब हामीले अब क्रमशः अब भोलिका दिनमा अब अहिले हेर्नुहोस् हामी एकदमै टर्बुलेन्समा छौँ, एकदमै उतार चढावमा छौँ, यो टर्बुलेन्स पार गर्नका लागि चाहिँ नेताहरूको बिचमा एकता जरुरी छ, त्यो शीर्षस्थ नेताहरूको बिचको अन्तर्विरोध होइन, त्यो एकता जरुरी छ, यो टर्बुलेन्स पहिला टारौँ, यो टर्बुलेन्स टारेपछि त्यसपछि
1: राज्यमा दुई तिहाई नजिकको सरकार छ जसले दिनुपर्ने डेलिभरीका कुराहरूदेखि लिएर सुशासनका कुराहरूदेखि लिएर भ्रष्टाचारमा शून्य सहनशीलतादेखि लिएर सरकार र राजसभा पार्टी किनभने पहिलो ठुलो दल भएको कारणले गर्दाखेरि उसका आन्तरिक अन्तर्मत विरोधहरू र सरकारका एक्सनहरू जुन तरिकाले चाहिँ ती बगिरहेका छन् यसलाई तपाईँले कसरी लिनु भएको छ महेश भट्टलाजी?
2: यस्तो छ सर, सरकारले वा जुनसुकै राजनीतिक पार्टीले निर्वाचन मार्फत जतिसुकै जनमत प्राप्त गरे पनि उसले आफूलाई हिँड्ने मार्ग आफैले तय गर्ने होइन, संविधानले दिएको मार्गमा ऊ हिँड्छ भने, कानुनी प्रबन्ध बमोजिमका निर्धारित मार्गमा ऊ हिँड्छ भने उसले जरुर अपेक्षा गरेका कयौँ परिणामहरू निकाल्न सक्छ, त्यस हिसाबले उसले सिङ्गो देशलाई ड्राइभ गर्न सक्छ। तर यहाँ त त्यो के देखियो भने सरकार र सरकारका नेतृत्व कम्प्लिटली संविधान र कानुनी प्रबन्धहरू र लोकतान्त्रिक संस्थाहरूका निर्णय वा फैसलाहरू वा निर्देशनहरूलाई उसले अनदेखा गर्ने, अरुचि मान्ने, त्यसलाई अस्वीकार गर्ने, जे पथमा हिँडेर अगाडि बढ्यो यसले के देखाउँछ, यो छोटो साढे चार महिनाकै बिचमा यसले के देखाउँछ भन्दा फागुन 21 गते आम निर्वाचन मार्फत प्राप्त भएको जनमत जनादेश यो असफलताको दिशातर्फ अगाडि बढ्यो, यसलाई जोगाउन सक्ने सामर्थ्यमा राष्ट्रिय स्वतन्त्र पार्टी आफै रहन नसक्ने स्थितिमा उपुग्दैछ।
1: अहिले त छ नि राष्ट्रिय स्वतन्त्र पार्टी कडाई गरिरहेछ नि त, उसले त हैन हरेक एक्सन गरिरहेछ नि त राष्ट्रिय स्वतन्त्र पार्टीले त, सभापति एक्सनमा हुनुहुन्छ नि त अहिले, तपाईँले देखिरहनु भएको छ नि त हैन, काबुमा ल्याउने काम त प्रयत्न त देख्नु भएको छ नि त।
2: ठिकै, उहाँ एउटा राजनीतिक दलको हिसाबले उहाँ सभापतिजी हुनुहोला, उहाँको कुरा एउटा विषय हो, उहाँ त एउटा पार्लियामेन्टको त पार्लियामेन्ट मेम्बर न हो, संसद दलको हिसाबले हेर्नुहुन्छ भने दलको सभापति भए पनि दलको त सदस्य मात्रै हो। तर मुख्य कुरा त के हो भने हामीले जान्ने, देशले जान्ने र जनताले बुझ्ने, संसदले चिन्ने जान्ने भनेको त सरकारको नेतृत्वलाई बुझ्ने हो, सरकारलाई बुझ्ने हो। सरकारले तपाईँ सामान्य कुरा होइन नि, जुन संस्थाबाट सरकार जन्मियो जुन संस्थाको सर्वोच्च नेता भनेको प्रधानमन्त्री हो, त्यो संस्थाप्रति प्रधानमन्त्रीको यति धेरै अरुचि, संसदप्रति यति धेरै गैर जिम्मेवार उहाँको चाहिँ अवस्थाले तपाईँ देश त अब कहाँ जाँदैछ तपाईँले अनुमानै लाउन सकिरहनु भएको छैन। मन्त्रीहरूका व्यवहारहरू तपाईँले हेर्नुभयो भने सार्वजनिक रूपमा यो यस्तो यति अब हामी आफैलाई पनि एउटा चाहिँ यति धेरै लाज मान्नुपर्ने अवस्था छ कि सार्वजनिक फोरमहरूमा समेत देशको गृहमन्त्रीले, म गृहमन्त्री हो कि होइन कहिले चाहिँ म आफै अनभिज्ञ पर्छु भन्ने पिएसओलाई सोधिरहेका पछि भिडियोहरू हामीले चाहिँ छ्यापछ्यापी सुन्दाखेरि हामी कस्तो ठाउँमा पुगेछौँ, जनताले कसरी सोचिरहेका रहेछन् भन्ने देख्छौँ। एउटा सांसद खुलेआम मान्छेलाई आरोपित मात्रै गर्दैन, ऊ फैसला न्यायाधीश सर फैसला गर्छ, उसलाई चाहिँ दण्डित गर्न भन्छ, सुरक्षा निकायको एउटा चाहिँ प्रमुखहरूलाई, ब्युरोक्रेसीका चाहिँ प्रमुख मानिसहरूलाई, यसरी हरेक क्षेत्रका राज्यका सबै इन्स्टिट्युसनहरूलाई थर्काउने, धम्क्याउने, दबाब दिने, आफू अनुकूल काम गर्न चाहिँ उसलाई लगाउन खोज्ने, नमान्दाखेरि जे पनि घिसार्छु मार्छु खुट्टा काट्छु खुट्टा भात देऊ यी सबै भनिदिने, यो त पञ्चायत कालमा पनि यस्तो छुट थिएन होला हजुर, यो त राणा कालमा पनि थिएन होला हौ। एउटा रेस्पेक्ट भन्ने कुरा हुँदैन, पाँच वर्षको लागि जम्मा चाहिँ आएको एउटा सांसदले अनि हरेक एउटा थाई राज्यका संरचनाहरूमा पुगेको छ, त्यसलाई पुरै खलबलाइदिएको छ, कमजोर बनाउन भूमिका खेलेको छ, अथोरिटीहरूलाई प्रमुखहरूलाई कर्मचारी पदाधिकारीलाई धम्क्याएको छ, थर्काएको छ, सामान्य मर्यादा पनि नराखिएन। म वकिल हुँ भन्ने एउटा विद्वानहरू समेत कस्ता कस्ता दलिल एउटा अगाडि मिडिया राखेका छ, युट्युबहरू अगाडि देख्ने बित्तिकै जे पनि बोलिदिएर राज्यका समग्र संरचनाहरूलाई हेर्नुहोस् निष्पक्ष ढङ्गबाट कानुन बमोजिम स्वतन्त्र भएर काम गर्न सकिने परिस्थिति आज शून्य भयो। यो त राज्य त असफलताको दिशातर्फ जाने स्थिति हो नि। त्यसकारण म फेरि पनि भन्न चाहन्छु, राष्ट्रपतिले राम्रो जनमत प्राप्त गर्यो, यो सरकारले कसैको बैशाखी र फेरो समाउन पर्दैन सरकार सञ्चालनमा, उसले कमजोर यस सरकारसँगको अपेक्षा नागरिकले गरेकै हो, शासन गरेको हो, विकास गरेको, डेलिभरी गरेको हो। आज समग्र देशको सप्लाई आपूर्ति संरचना ध्वस्त भएको छ, न त तपाईँ अन्तर्राष्ट्रिय सम्बन्धसँगको हाम्रो चाहिँ तपाईँको देश संरचना हो त्यो बलियो भएको छ त्यो पनि छैन। आज लगानी योग्य पुँजी 15 अर्बभन्दा बढी ब्याङ्कमा आएर बसिरहेका छ, लगानीको वातावरण छैन, रोजगारीको अवस्था सिर्जना हुने सिर्जना बेरोजगार बढिरहेका छ। देशको सामान्य जनताको चुलोको लागि, किसानको मलको लागि, बिउको लागि, किसानले उत्पादन गरेको तरकारी कृषिजन्य उत्पादनको बजारको सुनिश्चितताको लागि के तपाईँ सहज देख्नु भएको छ? आज बजारको
1: हिजोको पनि समस्या हो, पटक पटक समस्या।
2: मैले भने यो समस्या समाज रहेसम्म रहन्छ, तर राज्यको मेकानिजमले काम गर्न सकेन भन्ने कुराको निष्कर्ष होइन हजुर। यो हिजो र आज तपाईँ हिजोको र आज तुलना गर्नुहोस् न, 4 महिना अगाडि के थियो? उहाँहरूले यो देशलाई स्वर्ग बनाउँछु भनेको हो, र ठिक छ, हिजोको अवस्थालाई मैले कम्प्लिटली राम्रो अवस्था भन्दिनँ, तर त्योभन्दा आज वर्स्ट सिनेरियोमा गएको छ कि त्योभन्दा झन् राम्रो हुँदै गएको छ। मलाई केमा भनिदिनुहोस् त, अहिले उहाँहरूले गरेको भनेको यति हो, जुन कुरालाई कुनै अनुसन्धान गर्न पर्दैन, कुनै प्रमाणले प्रमाणित गर्न पर्दैन, कुनै तथ्यले प्रमाणित गर्नु पर्दैन, गृहमन्त्रीसँग पुलिस छ, प्रशासन छ, प्रधानमन्त्रीसँग प्रशासन छ, गृहमन्त्री छ, राज्यका संयन्त्रहरू छन्, स्रोत छन्, हो फलानालाई समाउ भन्यो भने उहाँहरूले 2 दिनमै जेल हालिदिन सक्नुहुन्छ। त्यति मात्रै हो, जुन कुरा अदालतबाट प्रमाणित हुन सक्दैन भनेको पूर्वाग्रह गर्न, उहाँ प्रतिशोध छाप्न सकिने सामर्थ्यभन्दा बाहिर यो सरकारको तपाईँले के देख्नुभयो त? ल भन्नुहोस् त, ल सुदूरपश्चिम रोल्पामा त्यत्रो विजोग छ,
1: चारको
2: अपेक्षा गरेको छ रोल रुकुमतिर, बाढी पीडितले चाहिँ पहिरोमा परेर जनता त्यो अपेक्षा गरेका छ। एउटा मन्त्री सामान्य रोग लाग्दाखेरि हेरेको एउटा चार्टर गर्छ, जनताको उद्धारमा सरकारको सहभागिता उपस्थिति कहाँ छ? प्रधानमन्त्री तपाईँ कहाँ भेट्नुहुन्छ? यो देशमा प्रधानमन्त्री कहाँ छ? ल भन्नुहोस् त,
1: बल्ल
2: थाहा पायो कि मुस्तानतिर हुनुहुन्छ अरे। भनेको यो देशको प्रधानमन्त्री जनताको मुद्दासँग भिजिबल छैन, जनतासँगको अन्तर्क्रिया संवादमा छैन, संसदसँग ऊ जोडिन चाहँदैन, तथानामी देश
1: हित सभामुखबाट 10 गते प्रश्नोत्तर दिनुहोस् भनेको छ होइन।
2: भनेको त्यो जतिको लज्जाको विषय नेपालको इतिहासमा प्रधानमन्त्रीलाई कोड गरेर तिमीलाई तिमी संसदमा आऊ भन्नुपर्ने स्थिति भनेको यहीँबाट तपाईँ के देख्नुहुन्छ भने सुशासनको लागि नेतृत्व गर्छु भने
1: प्रधानमन्त्रीलाई नेपालको संसदमा रुलिङ गरेको चाहिँ यो पहिलो घटना हो।
2: यो त लज्जाको सायद मेरो विचार मेरो मैले जाने अनुसारको हुनसक्छ, यो यो विरलैको घटनाभित्र पर्छ। यहाँ मात्रै होइन, संसदीय लोकतन्त्र भएको विश्वका कुनै पनि देशमा, कुनै पनि देशमा प्राइम मिनिस्टर त एकदमै सभामुखलाई त भनेको भने म आउँछु है, म छलफल गर्न समय दियो, म आउँछु है भन्नुपर्ने हो नि। त्यो त राष्ट्रपतिले अझ बढी भन्नुपर्ने हो, किन राष्ट्रपतिले त चेन्ज दिनुपर्ने थियो नि, तर ऊ त के रहेछ भने यो एकदमै हेर्नुहोस् कोठारीभित्र लुकेर कालो योजनामा मात्रै रमाउनेहरूबाट र अनुभवहीनता होइन, उहाँहरूको जुन संस्कारहीनता होइन, यो तरिकाबाट मुलुकलाई लैजान सक्दैन। फेरि हामीले हेर्नुहोस् छिमेकीसँगको सम्बन्ध होस्, अन्तर्राष्ट्रिय सम्बन्ध होस्, हामीले सुमधुर गराउनै पर्छ आजको ग्लोबल भिलेजमा। अन्तर्राष्ट्रिय महत्त्वपूर्ण फोरमहरूमा समेत प्रधानमन्त्रीको सहभागिता जहाँ हुनुपर्छ, त्यो देशको लागि हो, उहाँको लागि होइन नि। बालेन्द्रजी त हाम्रो पनि प्रधानमन्त्री हो, देशको प्रधानमन्त्री हो भने उहाँले अन्तर्राष्ट्रिय फोरमहरूलाई सदुपयोग गर्नुपर्छ, देशको पक्षबाट उहाँले त्यसलाई देशको हितको प्रवर्धन गर्ने गरेको सम्बन्धहरूलाई सुदृढ गर्नुपर्छ। त्यसमा एउटा प्रधानमन्त्री कमजोर पर्दा, एउटा सरकार कमजोर हुँदा, त्यो अर्को कुनै सरकार कुनै दललाई राजनीतिक रूपमा चुनावी फाइदाको मात्रै रूपमा हेर्नु हुँदैन, त्यसले पार्ने चाहिँ दूरगामी देशको चाहिँ हितको लागि पार्ने असरहरूका बारेमा पनि हामीले हेर्नुपर्छ। आजको सरकारबाट देशभित्रको समग्र जीवन सञ्चालनमा परेको कठिनाई कुरा मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्धहरू, हाम्रो जुन खालको छिमेकीहरूसँगको सम्बन्धको विषय छ, यी सबै विषयहरूमा पनि एकदमै अप्ठ्यारो ठाउँबाट हामी हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध हाम्रो कूटनीति हामी त्यस त्यस हिसाबमा पनि गइरहेको छ जस्तो देखिन्छ। त्यसले गर्दा सरकारबाट हामीले धेरै अपेक्षा होइन हजुर, उसले नबिगारिदियोस् भन्ने कुरा मात्रै हाम्रो अहिले कामना हो। तर उसका कारणले गर्दाखेरि जनताको स्थिति नाजुक, देशको स्थिति नाजुक दिशातर्फ जान्छ भन्ने सङ्केतहरू, र त्यति मात्रै होइन, म सुन्याउँछु फागुन 21 जनमत जुन उत्साहका साथ जनताले प्रदान गरेको थियो राजसभालाई, यो टिकाउन नसक्ने अर्थात् यो नै असफल हुने दिशातर्फ अहिलेको सरकार, प्रधानमन्त्रीजी र सांसदहरूको व्यवहार क्रियाकलापबाट त्यस्तो देखिने छ। त्यो दुःखद कुरा हो, देशको लागि त्यो हितकर होइन, हानिको विषय हो।
1: हस् महेश वर्तुला जी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: हस् धन्यवाद।
3: स्वदेश एफएम 93.2 MHz।
4: नमस्कार। आज हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका सभापति गगन थापा। स्वागत छ सभापतिज्यू।
5: हजुर, धन्यवाद।
4: आज मैले तपाईँसँग अलि धेरैवटा विषयमा कुराकानी गर्न खोजिरहेको थिएँ पहिलेदेखि नै। सबैभन्दा पहिले मैले आज नेपाली काङ्ग्रेसकै आन्तरिक किचलो भनौँ अथवा आन्तरिक दौड प्रतिस्पर्धाबाट सुरु गर्छु। नेपालको सबैभन्दा पुरानो पार्टी यतिखेर कता कता किचलोमा रुमल्लिराखेको देखेका छौँ हामीले बाहिरबाट हेर्दा। तपाईँहरू पनि त्यसमा तपाईँहरू एक पार्ट हुनुहुन्छ अथवा मिलाउने प्रयासमा हुनुहुन्छ। काङ्ग्रेस कहाँनिर छ अहिले यो आन्तरिक किचलोको अथवा आन्तरिक विवादको?
5: हामीहरूमा विशेष महाधिवेशन सम्पन्न भइसके पछाडि विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न गरेर पार्टीकै केही साथीहरू अदालत जानुभयो र अदालतले एउटा विषय यो वैधानिक छ भनेर भनिसके पछाडि हामीलाई के लागेको थियो भने अब वैधानिकताको परीक्षणको लागि अदालत पनि गइसक्नुभयो, अदालतले पनि एउटा कुरा भनिसक्यो होइन। त्यसपछि एउटा पोलिटिकल पार्टीभित्र त त्यसलाई त पोलिटिकली नै विषयहरूलाई हल गर्ने कोसिस हुन्छ, संवाद पनि गर्ने हो, संवादबाट कति कुरा मिल्छ कति कुरा मिल्दैन, प्रतिस्पर्धा हुन्छ, यसरी नै बढ्ने त हो भन्ने थियो। किनकि मैले भनेको पनि थिएँ यदि वैशाख 4 गते हो अदालतले फैसला गरेको, वैशाख 4 गते मानव एकछिनलाई वैधानिकताको परीक्षण गर्न अदालत गयो, म त गएको होइन, होइन अरू साथीहरू जानुभयो, तर जाँदै गर्दाखेरि जो साथीहरू जानुभयो माग लिएर उहाँहरूको माग ठिक भनेर भनिदिएको भए के हुन्थ्यो भन्दा विशेष महाधिवेशन अवैधानिक हुन्थ्यो। त्यसपछि मेरो रियाक्सन के हुन्थ्यो, मैले उहाँलाई त्यही नेतालाई त्यही भन्छु साथीहरूलाई, मेरो रियाक्सन अदालतको निर्णयलाई मान्नै पर्यो होइन, अदालतको निर्णय ठिक भएन भन्थ्यो होला तर मान्नु त पर्यो होइन, मान्नै पर्यो। र म त्यसपछि फेरि अदालततिर म त पहिले गएको पनि होइन, त्यो त्यसलाई च्यालेन्ज गर्न अदालत जान्, त्यसलाई च्यालेन्ज गर्न म कहाँ जान्थेँ भने म पार्टीको साथीहरूको बिचमा जान्थेँ।
4: तपाईँ पनि यसै गरी भेला गर्नुहुन्थ्यो
5: होइन, म त भोलिपल्ट झोला बोकेर 77 जिल्ला कुदिहाल्थेँ नि होइन, र मेरो जम्मा एउटा मात्रै डिमान्ड हुन्थ्यो, अधिवेशन टाइममा गरिदिनुहोस्, फेयर गरिदिनुहोस्। म त्यो बेलामा के भन्न जान्दथेँ भने यो विशेष महाधिवेशन गरेर आएको म होइन, विशेष महाधिवेशनबाट आएको मलाई यदि भाग चाहिन्छ वा मेरो यो कुरा समेट्नुपर्छ होइन, म के नै भनिदिन्थेँ, म त तल जान्थेँ,
4: नभए नयाँ पार्टी बनाउँछु पनि भन्नुहुन्थेन,
5: नेभर होइन, किनकि म त तल जान्थेँ, साथीहरूको बिचमा जान्थेँ होइन, त्यसरी लिएर जाने कुरा हुन्थ्यो मेरो, उहाँहरूसँग अपेक्षा पनि त्यही कुराको थियो। तर फेरि अब कोर्टमै जानुभयो, कोर्टले यसलाई फेरि यसलाई रिभ्यू गर्ने भनेर भनेको छ होइन, त्यसैले अब अनफोर्चुनेटली यो अब स्याड हो तर अब के जे छ त्यसलाई त हामीले मान्नु पऱ्यो होइन। अब हाम्रो अहिले हाम्रो बिचको असहमति विवाद जे भनौँ त्यो विषय अहिले अब सम्मानित अदालतको बेन्चमा पुगेको अवस्था छ है, मैले आफ्नो काम गर्दै जाने हो किन अदालत म गएको होइन, अदालत जो साथीहरू जानुभएको छ उहाँहरूले अदालततिर फर्केर हेरे हेरिराख्ने कुरा हो, मैले आफ्नो पार्टीको साथीले हेरिराख्ने कुरा हो। अधिवेशनको प्रक्रियाहरू अगाडि बढेको छ, 24 गतेबाट पार्टीको वडाको अधिवेशन प्रारम्भ हुन्छ।
4: जस्तो अहिले हामी कुराकानी गर्दै गर्दा पनि यतिखेर फेरि अर्को समूह काङ्ग्रेसभित्र जो असन्तुष्ट हुनुहुन्छ राष्ट्रिय भेला आयोजना गर्नुभएको छ, उहाँहरू फेरि अर्को माग लिएर जाँदै हुनुहुन्छ। तपाईँले भने जस्तै भदौ 24 देखिको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
5: मलाई अब अदालतमै जानुभएको हुनाले गर्दाखेरि अदालतले नि यसको बारेमा के कुराहरू भन्ला होइन, तर मेरो आफ्नो बुझाइ त सिधा कुरा, यो निर्वाचन आयोगले एउटा निर्णय गर्यो, गर्ने निर्वाचन आयोगले नै हो होइन, सरासर पार्टीको अधिवेशनमा भाग लिनुपर्ने पार्टीको अधिवेशनबाट फेयर भयो कि भएन भन्ने कुरा हेर्नुपर्ने होइन. पार्टीको अधिवेशनको फेयरनेसमाथि क्वेसनहरू सबैले त्योसम्म पटक पटक खुला भनेर छलफल गर्न तयार छु भनेर भनिरहेको छु होइन. यो यी सबै कुराहरूमा अब अदालतको बारेमा धेरै कुरा बोल्ने कुरा पनि भएन. तर मलाई के विश्वास छ भने यस्तो पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षको विषयमा कोर्ट प्रवेश गर्दैन भन्ने कुराको मलाई विश्वास छ. नभए त प्रत्येक पार्टीमा छिर्नु पऱ्यो, प्रत्येक पार्टीको झगडा मिलाउनुतिर लाग्नु पऱ्यो.
4: तर विगतका केही नजिरहरू हेर्दा त पार्टीको आन्तरिक संरचनामै प्रवेश गरेर छुट्टा भिन्न गराइदिने मिलाइदिने काम त अदालतबाटै पनि भएको छ नि
5: होइन. तिनै कुराहरूबाट उसले पनि त पक्कै केही कुरा सिक्यो होला नि त. अल्टिमेटली ती सबै कुराहरूबाट अदालतप्रतिको विश्वास घट्यो कि विश्वास बढ्यो भन्ने कुराहरूको बारेमा पनि अदालतले पनि पक्कै हेक्का राखेकै होला भन्ने ठान्छु म होइन. सम्मान न्यायालयले पनि यसको बारेमा कुरा गरेकै होला. मैले अस्ति पार्टीको बैठकमा राख्दै विषय राख्दै गर्दा पनि भनेको थिएँ कि एउटा न्यायिक संयमताको पक्षलाई बडो ध्यान दिनुपर्छ होइन. कि प्रत्येक विषयवस्तुमा प्रवेश गरिहाल्ने हो कि हामी कहाँ प्रवेश गर्ने र कहाँ प्रवेश नगर्ने भन्ने सन्दर्भमा हाम्रै सन्दर्भमा पनि विगतमा पनि यी विषयहरूको बारेमा अदालतले

0: भेला गर्नेहरूको कुराकानी सुन्दा पनि हामीले त्यो देख्छौँ। तपाईँले तपाईँको तर्फबाट एकताका लागि के पहल गर्नुभएको छ?
1: यो विशेष महाधिवेशन सकिन साथै निर्वाचन भयो, हामी निर्वाचनमा गयौँ। निर्वाचन सकिसके पछाडि संवाद गर्ने क्रममा के नै कुरा रह्यो, खास गरी नेताहरू साथीहरूबाट भने, अब अहिले हामीले कोर्टमा गएका छौँ, मुद्दा हालेका छौँ। पहिला कोर्टले जे गर्छ गर्छ भनिसकेपछि म त्यो बेलामा चुपै बसेँ र अदालतले निर्णय गर्यो 4 गते जस्तो लाग्छ मलाई। त्यसपछि मैले वैशाख 6 गतेबाट संवाद प्रारम्भ गरेको हुँ, कहिले के अलि समूहमा, कहिले तत्कालीन कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्का, पार्टीका नेता शेखर कोइराला, शशाङ कोइराला, जति नेताहरू हुनुहुन्छ प्राय सबैसँग एकाध छोडेर, र मैले उहाँहरू सबैसँग यही कुरा भनिरहेको थिएँ कि 15 महाधिवेशन गरौँ। त्यो 15 महाधिवेशन गर्नका निम्ति त्यो अधिवेशनलाई निष्पक्ष अधिवेशन बनाउनका लागि सबै सहभागी अधिवेशन बनाउनका निम्ति के कुराहरू गर्नुपर्ने हो, मेरो ठाउँबाट हेर्दै गर्दा केही हाम्रा संरचनाहरू छन्, त्यो संरचनाहरू यसरी बन्नु पऱ्यो कि सबैलाई अन्याय हुँदैन, कुनै पक्षधरता हुँदैन भन्ने लाग्नु पऱ्यो। चाहे त्यो मेम्बरसिप हेर्ने कुरा होला, चाहे इलेक्सन गराउने कुराहरू होला, त्यसमा के गर्ने हो, यी विषयहरूमा कुराकानी गरौँ, बसौँ, छलफल गरौँ, म सबै कुरालाई ओपन छु होइन। जहाँनिर यहाँनिर चाहिँ सभापतिको अथोरिटीको मिसयुज हुनसक्छ, जसको कारणले गर्दा अधिवेशन प्रभावित हुनसक्छ भन्ने तपाईँहरूलाई लाग्छ, त्यो ठाउँमा जे गर्ने भन्नुहुन्छ म त्यो गर्न तयार छु भन्ने हिसाबले नै नेताहरूसँग लगातार संवाद गर्दै गर्दै गर्दै गएको हो। र पछिल्लो समयमा पार्टीका नेता शेखर कोइरालाको तर्फबाट एउटा नयाँ प्रस्ताव आएको थियो,
0: कस्तो
1: यो त्यो एउटा संयन्त्र बनाऊ, जुन संयन्त्रले मा सबै साथीहरूको सहभागिता पनि होस्, त्यसले पार्टीको अधिवेशनको अरू मागेको कुराहरू पनि हेर्ने भने, अधिवेशनलाई निष्पक्ष बनाउने कुराको सन्दर्भमा ती सबै कुराहरूमा छलफल गर्न, समझदारी गर्नलाई म तयार छु, किनकि मलाई अधिवेशन निष्पक्ष गर्नु छ र अधिवेशनमा सबै साथीहरू सहभागी गराउनु छ होइन, भनेपछि मन नमान्ने भन्ने कुरै भएन भन्ने कुराकानी यसरी नै छलफल चलिरहेको थियो। तर यो बिचमा रिभ्यूको लागि जब कोर्टले चाहिँ रिभ्यूलाई अनुमति दियो, अनुमति दिइसके पछाडि फेरि अब सायद सबैलाई लाग्यो होला कि अब किन छलफल गरेर राख्ने, अहिले छलफल गर्ने भन्दा चाहिँ बरु चाहिँ कोर्टतिरै जाउँ भन्ने लाग्यो होला होइन। त्यस कारणले गर्दाखेरि अब अहिले अहिले अहिले पनि मैले कुराकानी गरिरहेको छु होइन विभिन्न नेताहरूसँग, तर यसो कुराकानी हेर्दा मलाई के लाग्छ भने, अब जो साथीहरू असन्तुष्ट हुनुहुन्छ उहाँहरूले अहिले सोचिराख्नु भएको भनेको चाहिँ कोर्टमा गएको छ, कोर्टले पहिला कोर्टबाटै आओस् न त्यसपछि कुराकानी गरौँ न भन्ने लाग्छ।
0: आउनुभन्दा थोरै अगाडि तपाईँलाई एक हप्ता अगाडिको विषयमा लिएर जान्छु, तपाईँले राष्ट्रिय भेलालाई नजिकबाट हेर्नुभयो, जो असन्तुष्ट हुनुहुन्थ्यो त्यहाँ व्यक्त भएका धारणाहरू कुराकानीलाई तपाईँले कसरी लिइराख्नु भएको छ?
1: सर यो यस्तो भयो, नेपाली कङ्ग्रेसभित्र यस्तो भेलाहरू हुने कुरा, भेलाभित्र फरक फरक विचारहरू आउने कुराहरू चाहिँ फेरि हामीहरूकोमा म त्यो धेरै अस्वाभाविक मान्दिनँ है। यो भेलाहरूको वैधानिक त्यसको हैसियत हुँदैन होइन, त्यसैले यो पार्टीभित्र भेलाहरू हुन्छ, भेलाहरूभित्र कहिले पार्टीको साङ्गठनिक कुराहरूको सन्दर्भमा, कहिले राष्ट्रिय विषयहरूका सन्दर्भमा पनि फरक फरक राय, फरक फरक विचारहरू आउँछ। अब ती त्यो भेलाहरूमा पनि कतिपय कुराहरू नेताहरूले राख्नुभएको कुराहरू सुने मैले होइन, त्यसमा पनि एकरूपता छैन भन्ने कुराहरू पनि हामीले भेला सकिँदा नसकिँदै कुराहरू देख्यौँ, किनकि त्यो नेपाली कङ्ग्रेसभित्र भिन्न भिन्न विचारहरू छ, त्यो पार्टीको अधिवेशनहरूमा पनि त्यो विचारहरू आउँछ, भेलाहरूमा पनि आउँछ, त्यो भेलाहरूमा पनि आयो, मैले त्यसलाई कुनै अनौठो
0: भेलाको निष्कर्षभन्दा अगाडि मैले के सोध्न चाहेँ भने, यहाँलाई त्यहाँ जति पनि व्यक्त धारणा व्यक्त गर्ने नेताहरूको कुरा के थियो भने, समस्या चाहिँ सभापतिमा छ, गगन थापामा छ भन्ने थियो नि, के तपाईँलाई त्यस्तो लाग्छ कि उहाँहरूलाई मात्रै लाग्यो हो?
1: मैले अस्ति पार्टीको केन्द्र समितिको बैठकमा नै एउटा कुरा राखिसकेको छु होइन, मेरो बारेमा जति पनि खास गरिकन घृणा, अपमान, निन्दा, जे जति कुराहरू गर्नुभएको छ त्यसलाई मैले अस्वीकार गरेँ, त्यस कारणले गर्दा तपाईँकै भयो थियो,
0: तपाईँले गौतम बुद्धको
1: मैले त्यसलाई अस्वीकार गरे हुँदैन, तपाईँहरूकै भयो होइन, त्यसैले त्यसमा म प्रवेशै गर्नु परेन। माग्रेको कुराको सन्दर्भमा म पोजिसनमा बसेको हुनाले गर्दाखेरि मेरो बारेमा आलोचना हुने, मेरो बारेमा प्रश्न हुने, मलाई नै इङ्गित गरेर भनिने कुरालाई मैले अस्वाभाविक मान्नु भएन, किन म त अहिले पोजिसनमा छु होइन। तर मेरो लुकाउने कुरा के पनि छैन, मेरो खुला कुरा छ, के अरे 15 महाधिवेशन गर्ने, 15 महाधिवेशन निष्पक्ष गर्ने, निष्पक्ष अधिवेशन गर्नुको लागि के गर्नुपर्ने तपाईँहरू भन्नुहोस् ल, तपाईँहरूले भनेको कुरा 1, 2, 3, 4 जे गर्ने त्यो कुरा गर्छु, मलाई अधिवेशन त्यसलाई फेर निष्पक्ष गर्नलाई। यसो सोच्दाखेरि मलाई कहिले कस्तो उद्वेग लाग्छ भने, म विशेष महाधिवेशनबाट सभापति भएर आएँ होइन, मसँग केन्द्रीय समितिभित्र अहिले हुनुभएको साथीहरू त एक प्रकारले भन्यो भने त सबै मेरो समर्थक हुनुभयो अहिले, एउटा निश्चित एउटा प्रक्रिया एउटा आएको हुनाले गर्दा मैले के हाम्रो पार्टीको अहिले पुरानो विधानमा भएको केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने भन्ने व्यवस्था थियो. मैले के गर्नु पर्थ्यो भने यसलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउनु पर्थ्यो, किनकि मलाई 200 मतको फाइदा हुन्थ्यो अलमोस्ट होइन त. एउटा दोस्रो सकेसम्म मैले अधिवेशन अलिकति भए पछाडि धकल्नु पर्थ्यो, जाल जेल गरेर मैले 6-8 महिना धकल्न सक्थ्यो होला नि त होइन, धकल्नु पर्थ्यो. अनि मैले अरू सबै कुरा माने पनि अधिवेशन फेयर गर्ने कुरा नमान्नु पर्थ्यो. अब ठ्याक्कै यसो उताबाट हेऱ्यो भने म त्यो अलमोस्ट 200 जति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरेर आएको छु, जसले गर्दाखेरि त्यहाँ हुने केन्द्रीय सदस्य हुने र नहुने साथीहरू बराबर भयो. म अधिवेशन चाहिँ सकेसम्म छिटो गर्न खोजिरहेको छु र अधिवेशनलाई निष्पक्ष गर्नका निम्ति जे जे कुराहरू गर्नुपर्ने छ म गर्न तयार छु भन्दै गर्दाखेरि त्यो असन्तुष्ट भनेर भनिएको समूहमा बसेको साथीले मसँग असन्तुष्ट हुनुपर्ने कारण के हो? एक छिनलाई मानौँ, अहिले भने जस्तै वैशाख 4 गते चाहिँ कोर्टले यो विशेष महाधिवेशन अवैधानिक भनेको थियो, अनि त्यो बेलामा पूर्णबहादुर खड्का कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो होइन, अथवा अहिले शशाङ कोराला हुनुहुन्थ्यो होइन, जो हुनुहुन्थ्यो, अनि उहाँहरूले अहिले यही ठ्याक्कै कुरा गर्नुभएको थियो, म तुरन्त भदौमा अधिवेशन गर्छु, असोजमा गर्छु, ल अधिवेशन फेयर गर्नका निम्ति के गर्ने कुराहरू यो गर्छु भनेको भए म त उहाँलाई दिनमा 5 धन्यवाद भन्थेँ होइन. तर मैले मैले मैले नबुझिरहेको कुरा चाहिँ यो रिस्केको लागि हो होइन, अथवा मागेको के हो, चाहिएको भनेको कुरा के हो, त्यो जुन चाहिएको भनेर भनेको त्यो किन चाहिएको हो, यो सबै यो त्यसैले यो यो मिलिरहेको छैन,
0: यो उहाँहरूको इन्टेन्सन खराब छ त्यसो
1: त्यो पनि भन्दिनँ म होइन, किन इन्टेन्सनमा जानु, तर के सङ्गतिपूर्ण छैन, किन छैन भने गगन थापा विशेष महाधिवेशनको सभापति भएको हुनाले गर्दा पार्टीको यो अभिगत भयो भन्ने उहाँहरूको ममाथिको आरोप छ र यो आरोपमाथि पार्टीको बहुसङ्ख्यक साथीहरूको विश्वास छ भन्ने उहाँहरूको विश्वास छ वा दावी छ. त्यस्तो विश्वास हो, मान्छे अधिवेशन गएर मलाई सरासर हराइदिए भएन भने यति सजिलो बाटो छ, सारा नेता एक हुनुभएको छ, म बाहेक त बाँकी सबै एक ठाउँमा हुनुहुन्छ, सबै भेटरान भेटरान सबैजना एक ठाउँमा हुनुहुन्छ होइन, अहिले त शेरबहादुर पनि आएर जोडिनु भयो, को हुनुहुन्न त्यहाँ होइन, अनि सबै मान्छे बनेर बसेर एकजना सभापति उम्मेदवार बनाएर अनि मलाई पर्सि अधिवेशनमा धुलोमा पुर्याइदिए भइहाल्यो नि, धुलो चटाइदिए भइहाल्यो,
0: नजिकै आइसक्यो
1: आइसक्यो ल पख तँलाई देखाइन्छु भनेर भइहाल्यो. उहाँहरूको दावी छ यो पार्टीको एक सानो चाहिँ त्यो अधिवेशन पनि विशेष अधिवेशन पनि हामीले
0: काङ्ग्रेसमा यो
1: सकाएर होइन विशेष अधिवेशन पनि जाल जेल गरेर गरेको अधिवेशन प्रतिनिधिहरू हुँदै भएनन् ती सबैले चाहिँ लुटेर ल्याएको निर्वाचन आयोगबाट होइन सेटिङ गरेर ल्याएको भन्ने म माथिको आरोपहरू छ. त्यो भनेको पार्टीको पार्टीभित्र म प्रतिको अत्यन्त झिनो विश्वास छ, पार्टीको साथीहरूले मलाई विश्वास गरेका छैनन्, जहाँ हामीहरू छौँ त्यहाँ काङ्ग्रेस छ, हामीहरू नभएको ठाउँमा त्यहाँ आत्मा छैन शरीर मात्र छ, यस्तै यस्तै छ होइन, अनि त्यति सजिलो छ भनिरहेको छु म पर्सि अधिवेशन गरौँ म 16 गते सबै मिलेर त्यो मलाई मलाई मलाई साइजमा ल्याइदिए भइहाल्यो होइन.
0: काङ्ग्रेसमा चाहिँ यतिखेर अरू भन्दा पनि विचारको पनि केही समस्या देखियो जस्तो भयो होइन, भेलाबाट जुन राजतन्त्र र हिन्दू धर्मको विषय चाहिँ अलि बढी उठ्यो त्यो भेलामा, भनेको काङ्ग्रेसले अब आफ्नो सिद्धान्त विचार नै परिवर्तन गरेर जानुपर्छ भन्ने कुरा उठ्यो, त्यसलाई तपाईँले कसरी हेर्नुभएको छ, कसरी लिनुभएको छ, काङ्ग्रेस के त्यो बाटोमा जान चाहन्छ? मैले तपाईँ विगत तपाईँको विगत हेऱ्यो भने त त्यसलाई तपाईँले ठाडै अस्वीकार गर्नुहुन्छ थाहा छ, तर पनि तपाईँ एउटा पार्टी सभापतिको नाताले त्यहाँ उठेको विचारलाई कसरी
1: व्यक्तिगत रूपमा तपाईँले आफैले भनिहाल्नुभयो होइन, मेरो म कसरी इन्भल्भ हुँदै आएको मेरो बुझाइहरू के छ भनेर पार्टीको हिसाबले हेरौँ न. नेपाली कङ्ग्रेसको विचार निर्माण गर्ने थलोहरू भनेको महासमिति बैठक हो जो पूर्व सभापति शेरबहादुर देवाको नेतृत्वमा गोदावरीमा सम्पन्न भयो, हाम्रो सबभन्दा पछिल्लो, त्यसपछि हाम्रो अधिवेशन भयो, त्यो अधिवेशनमा म थिइनँ भनेर भन्नुभयो भने महासमितिको बैठक र त्योभन्दा पहिलाको अधिवेशन 14 महाधिवेशन शेरबहादुर देवाको नेतृत्वमा भएको होइन, त्योभन्दा अगाडि रामचन्द्र पौडेलको सुशील कोरालासम्म हामी पुग्न सक्छौँ हेरेर हेर्दै आयो भने हो. अब केही समयपछि महाधिवेशन हुँदैछ, यदि नेपाली कङ्ग्रेस पार्टीले कुनै कुरा जुन कुरा पहिलाको निर्णय भयो त्यो निर्णयहरूलाई छोड्नुपर्छ र नयाँ निर्णय गर्नुपर्छ भनेर कसैलाई लागेको छ भने काङ्ग्रेस पार्टीमा त खुला हुन्छ त त्यो महाधिवेशनमा आउने होइन, त्यो विचारलाई त्यो विचारको पक्षमा बहुमत पुर्याउने र त्यसलाई नै पार्टीको विचार बनाउने कोसिसलाई बनाउने बाटो खुला छ त, अस्ति केन्द्र सभाको बैठकबाट निर्णय गरेर भनेको छ त,
0: भने बहुमतले राज संस्था हिन्दू राष्ट्र कायम गर्न सक्छ
1: होइन, पार्टीको हाम्रो मैले भनेको पार्टीको विधानले त्यति व्यवस्थाहरू त हामी हामीका छ खुला छ होइन, त्यो गर्ने ठाउँहरूमा र ती कुराहरू चाहिँ भेलामा कसले के भन्नुभयो भन्ने नोटिसमा नलिने भने होइन, नोटिसमा राख्नुपर्छ पार्टीको प्रत्येक साथी, यसमाथि झन् त्यत्रो पूर्व सभापतिहरूले बोलेको कुरालाई नोटिसमा नराख्ने होइन, कुरा नसुन्ने भन्ने कुरा नै भएन है। मैले दुईवटा कुरा भनेको छु, एउटा मेरो लागि चाहिँ काङ्ग्रेसको लिडरहरू भनेको काङ्ग्रेसको सभापति, काङ्ग्रेसको सभापति भइसकेको नेताहरू भनेको चाहिँ ले कसरी सोच्नुपर्छ भन्ने म ठान्छु भने, काङ्ग्रेस भनेको राष्ट्रिय शक्ति हो, त्यो राष्ट्रिय शक्तिको त्यो अभिभावकीय जिम्मेवारी हुन्छ, उसले तत्कालको फाइदा केमा हुन्छ केले मलाई तुरन्त लाभ पुऱ्याउँछ भनेर हेर्ने सुविधा उसँग हुँदैन, कहिलेकाहीँ त्यसको इलेक्टोरल लस पनि हुनसक्छ, उसले लार्ज सोसाइटीलाई कसरी गाँसेर लिएर जाने भन्ने कुरा हेर्नुपर्छ,
0: यो चाहिँ तत्कालको लाभ हो भन्ने
1: होइन, यो भयो। अब यो विषयवस्तुहरू जसरी छ समाजमा, तपाईँलाई भनेको चाहे त्यो पुरानो हाम्रो संवैधानिक राज संस्थाको बारेमा होला होइन, चाहे चाहिँ यहाँ बहुसङ्ख्यक हिन्दूहरू भएको देशमा होइन, धर्मको विषयका सन्दर्भमा सोसाइटीमा छ, पार्टीभित्र पनि छ, हामी आइरहेछौँ होइन, महासमितिमा आए, विशेष महाधिवेशनमा आए, कुराहरू आए, तर अस्ति त्यहाँ बेलामा मैले यसो हेरेको ती कुराहरू लामो छलफल गरेर लामो बहस गरेर एकदम सोचेर दीर्घकालीन नेपालको हित यसमा हुन्छ भनेर ती कुनै कोणबाट आएको हो,
0: कसरी आयो
1: त्यो तत्काल, मलाई मैले खालि मैले लागेको सत्य, मैले बाहिरबाट हेर्दा त्यो के आएको, त्यो एकदम त्यो कारोबारी सोचबाट आएको, यसबाट अहिले काङ्ग्रेसमा झगडा चलिरहेछ है, यो कुराहरूमा यसो हामी बोली टोपल्यौँ भने काङ्ग्रेसको झगडामा हामीलाई फाइदा हुन्छ, सिम्पल छ, त्यहाँ लामो हिसाब किताब पनि छैन कि, फेरि हो यो लामो लम्बी हो, धेरै कुरा पनि होइन, यो एकदम छोटो हिसाब फाइदा
0: भने कसरी
1: भइसकेको
0: हो भन्ने लाग्छ
1: तपाईँलाई? अब मैले यसो केही न केही मलाई यसरी मात्रै हेर्छु, अहिलेको लागि सिम्पल के कुरा हेरिएको भने तत्कालको फाइदा, त्यो पनि लामो पनि होइन तत्कालको फाइदा, त्यो फाइदाको केन्द्रमा को भन्दा आफू, आफूलाई के गर्दा फाइदा हुन्छ, अहिले पार्टीको हित त धेरै परको कुरा हो, देशको हित त झन् गाउँ गाउँ हो होइन, कहिलेकाहीँ कुनै कुरा मलाई अप्रिय लाग्ला मान्नुहोस् है, जस्तो बिपी राष्ट्रिय मेलमिलाको नीति लिएर 33 सालमा आउनुभयो भनेर उहाँहरू उदाहरण दिनुहुन्छ, बिपी राष्ट्रिय मेलमिलाको नीति लिएर आउँदै गर्दा बिपीले न आफ्नो बारेमा सोच्नु भएको होइन, न बिपीले नेपाली कङ्ग्रेसको बारेमा सोच्नु भएको, बिपीले त्यो बेलाको शक्ति सङ्घर्ष राष्ट्रहरूको बिचमा जस्तो थियो, नेपालको जुन खालको सङ्कट थियो, ती सबै भएको बेलामा बिपीले एज अ नेसनल पार्टीको सभापतिको रूपमा यो बेलामा नेपाली कङ्ग्रेस पार्टीले के सोच्नुपर्छ त,
0: कस्तो भूमिका निर्वाह गर्नुपर्छ,
1: त्यो बेलामा चाहिँ सानसाना देशहरूले आफ्नो सार्वभौमिकता गुमाइरहेको अवस्था थियो होइन, त्यो साउथ एसियामा त्यो खालको भीषण शक्ति राष्ट्रको सङ्घर्ष चलिरहेको थियो, संसारभरि थियो, त्यो बेलामा नेपाली कङ्ग्रेसको भूमिका के हुनुपर्छ भनेर आएको कुरालाई अहिले काङ्ग्रेसको यहाँभित्र भइरहेको विशेष अधिवेशन ठिक कि अधिवेशन ठिक भन्ने विवाद चलिरहेको बेलामा अदालतमा भइरहेको छलफल बहस त्यहाँभित्र यसो 2-4 जना मान्छेलाई प्रभावित गर्न सकिन्छ कि भनेर भनेको कुरालाई मैले त मेरो अरू कुरा होइन, मेरो रिक्वेस्ट के कुरा भन्ने, अरे यार आफूलाई भन्न मन लागेको कुरा आफ्नो भनेर भने हो कि बिपी ल्याएर किन जोड्ने भन्ने कुरा कि आँट गर्ने नि बरु,
0: मैले यो लाइन लिँदैछु भनेर
1: आँट गर्ने नि बरु, बिपीले आएर बिपीले किन ड्र्याग गर्ने,
0: म काङ्ग्रेसको आन्तरिक राजनीतिमा अब करिब करिब यसलाई बिट मार्ने चरणमा छु सभापतिज्यू, तपाईँ अहिले शेरबहादुर देउबा उपचारपछि फर्किनुभयो, तपाईँले भेट गर्नुभयो उहाँसँग?
1: मैले उहाँलाई भेट्नको लागि खास गरिकन मैले स्वास्थ्य लाभको कामना पार्टीको बैठकबाट गरिसकेको छु, तर म भेटेर स्वास्थ्य लाभको कामना गर्न चाहन्छु होइन, अरू पनि स्वाभाविक रूपमा भेटघाट भएपछि अरू कुराकानी पनि हुने नै भए, त्यसको लागि मैले उहाँको सचिवालयमा मैले भेट्न चाहन्छु, मैले भेट्न चाहेको छु भनेर भनेको छु, उहाँले खबर गर्छु भनेर भन्नुभएको छ, खबर गर्नुभएको छैन।
0: जस्तो यो अब महाधिवेशन तपाईँहरूको असोजको 16-18 तपाईँहरूले तय गर्नुभएको छ, यो महाधिवेशनमा अब तपाईँ सभापतिकै उम्मेदवारको रूपमा अघि बढ्दै हुनुहुन्छ कि कसैलाई अगाडि बढाउनुहुन्छ कि के छ तपाईँको प्लान?
1: यो महाधिवेशनबाट सभापति बन्ने कुराको मेरो उम्मेदवारी रहन्छ।
0: अहिले सर्वोच्च अदालतमा काङ्ग्रेसका करिब करिब 3 अहिले आजकोसँग 3 जति मुद्दा छन्, सर्वोच्च अदालतले एकपछि अर्को आदेश गर्यो, फैसला गर्यो, तपाईँहरूको पक्षमा गरेन भने के हुन्छ, गरेन भन्ने कुरा, यो एउटा हाइपोथेटिकल प्रश्न बनाउनु यसलाई,
1: त्यसको अगाडि पहिले राखिहालौँ होइन। मलाई नेपालको अदालतमाथि विश्वास छ र नेपालको अदालतले यो खालको जुन संविधान सम्मत पनि नहुने, विधि सम्मत पनि नहुने, जनभावना सम्मत पनि नहुने निर्णय गर्दैन भन्ने कुराको विश्वास छ, यति राखौँ, त्यसपछि भनौँ। तै पनि तपाईँले सोध्नुभयो होइन, हाइपोथेटिकल कुरा भयो भने भोलिपल्ट झोला बोक्छु, पार्टीको साथीहरू बिचमा जान्छु,
0: अधिवेशन
1: फेस गर्छु, अधिवेशन फेस गर्छु
0: सभापतिकै लागि तयारी गर्नु,
1: तुरुन्तै अधिवेशन फेस गर्छु र अधिवेशन फेस गर्दै गर्दाखेरि चाहिँ अहिले अहिले अहिलेको यो भन्दा पनि बढी अझै साथीभाइको सहयोगको विश्वास मदत शुभेच्छाको साथमा फेरि शानदार ढङ्गले नेपाली कङ्ग्रेसको नेतृत्व गर्ने गरिकन आउँछु। म त भरोसा, मलाई अदालतले मलाई न्याय दिएन होइन, अथवा अदालतले अन्याय गर्यो वा नगर्नुपर्ने कुरा गर्यो भन्ने मलाई लागेपछि त म त कहाँ जान्छु त्यो कुरा भन्दा त झन् बढी म त साथी कहाँ जान्छु। जस्तो चुनाव आम रूपमा चाहिँ जब हामी पार्टीभन्दा बाहिरको कुरा गर्छौँ त्यो बेलामा हामी के भन्छौँ, हामी कहाँ जान्छौँ, हामी पिपलमा जान्छौँ नि त डेमोक्रेसीमा। ल है, म माथि चाहिँ अन्याय भयो, म माथि यस्तो भयो, तपाईँले न्याय गर्नुहोस् भनेर हामी जेनरल इलेक्सनमा पिपलको बिचमा जान्छौँ। अनि पार्टीमा कहाँ जान्छौँ, पार्टीको भोटरमा जाने होइन, म त्यो 8 लाख सदस्यको बिचमा जाने होइन, कहाँ म त्यो अलग धोका ढकढकाउन जान्छु, कहाँ हजुर मलाई अन्याय भयो फेरि म कहाँ अर्को यो पुनरावलोकनको निवेदन बोकेर होइन त्यो अथवा भनौँ अथवा मलाई यो गर्यो त्यो गर्यो भने कहाँ नारा लाएर बस्छु म त भोलि नेक्स्ट डे जान्छु चला बोकेर।
0: सके हामीले नै तोकेको समयमा महाधिवेशन होस् नभए पनि तत्काल तोक भन्ने तपाईँको माग रहन्छ त्यतिखेर
1: त त्यो किन हाम्रो विधानले मङ्सिर भन्दा उता महाधिवेशन गर्न लान दिँदै दिँदैन जो इन एनी केस होइन हामीसँग हामीले पाउने भनेको जम्मा त्यति हो है र त्यो मङ्सिरभित्र अधिवेशन जान्छु अधिवेशन फेस गर्छु नि कुरै दायाँ बायाँ इफ बटको कुरै हुँदैन।
0: अहिले अहिले तपाईँहरूले तय गरेको मिति तलमाथि हुनसक्छ सहमति भयो भने
1: यसो छ असो 16 मिति तलमाथि गर्नु हुँदैन किनकि हामीहरूले अगाडिपट्टिका अरू डेटहरू अस्ति भदौ 2 गते थियो होइन हामी भदौ 24 गते पुऱ्यायौँ किनकि त्यो फ्लेक्सिबिलिटी हामीसँग थियो त्यो पनि किन गरेको भन्दा यो बिचको समय अरू सम्वाद गर्न सकिन्छ कि अरू साथीहरू जोड्न सकिन्छ कि भनेरै हो होइन तर त्यस त्यो त अब हाम्रो अदालतले समेत बोलिसकेको डेट हो यो असो 16 गते नेपाली कङ्ग्रेस अधिवेशन।
0: सरजी के लाग्छ तपाईँलाई पार्टी एक रहन्छ फुटेर फुट्छ अथवा चोइटिन्छ कतिको आफ अरू साथीहरूको प्रतिक्रियाका आधारमा भन्दैछु मैले तपाईँलाई के लाग्दैछ यतिखेर हामी कुराकानी गर्दै गर्दाखेरि काङ्ग्रेसको
1: मलाई यस्तो लाग्छ मलाई अल्टिमेटली सबैजना साथीहरू अधिवेशनमा जोडिनुहुन्छ भन्ने लाग्छ त्यसमा के साथीहरू अब जे गरे भने पनि जे भए पनि हुँदैन भनेर भन्ने साथीहरूलाई त मैले अब के गर्न नसकौँला होइन
0: नआउनु होला
1: होइन केही साथीहरू तर यो पार्टी चोइटिने अथवा पार्टी चोइटिने भनेको त टुक्रा हुनुभयो होइन एक सबै कुरा हुँदैन भन्ने लाग्छ किनकि मैले कुराकानी गर्दै गर्दाखेरि पनि खास गरी केही नेताहरू बाहेक प्राय अहिले असन्तुष्ट भनेर भनिएको नेताहरूको बिचमा पनि पार्टीको एकता नबिग्रियोस् भन्ने कुरामा चाहिँ त्यत्तिकै त्यो उहाँहरू पनि संवेदनशील भएको मैले पाएको छु होइन त्यो भएको हुनाले गर्दाखेरि मलाई त्यस्तो होला भन्ने लाग्दैन।
0: मैले अलिकति यो सरकारसँग जोड्न चाहेँ अब काङ्ग्रेसको राजनीति आन्तरिक राजनीतिमा यति कुराकानी गरिसकेपछि सरकार बनेको करिब 150 दिनको वरिपरि छौँ हामी 150 दिन पुरा हुन लाग्यो सरकार यो 150 दिनमा एउटा प्रतिपक्षीय दल नेपाली काङ्ग्रेसको सभापतिको हैसियतले हेर्दाखेरि सरकार सही दिशामा अगाडि बढिरहेको छ अथवा सही दिशामा अगाडि बढिरहेको छैन अथवा सिक्दैछन् के लागिरहेको छ यहाँलाई चाहिँ
1: प्राइम मिनिस्टरकै एउटा इक्जाम्पलबाट सुरु गर्छु होइन
0: हजुर
1: जस्तो उहाँले प्राइम मिनिस्टरले के भन्नुभयो भने मेरो गाडीमा ब्रेक छैन भनेर स्पिडको कुरा गर्नुभएको खास होइन
0: रोकिँदैन भन्ने तरिकाले
1: मलाई त्यतिखेर के लाग्यो भने त्यहीँनिरै समस्या छ म गाडी स्पिडमा चलाउँछु स्पिडमा चलाउँदै गर्दाखेरि जहाँनिर

0: समस्या सुन्नुपर्ने थियो, समस्यालाई बुझ्नुपर्ने थियो, अनि हल गर्दै अर्को स्टपमा जानुपर्थ्यो। यो त स्टप पछि स्टप कुदेको कुदेछ, गाडी काठमाडौँबाट छुट्यो, विराटनगर पुग्न लागिसक्यो। तर विराटनगर पुगे त गर्ने के त अब, बिचमा नारायणगढमा के समस्या थियो, हेटौँडामा के समस्या थियो, पर्सामा के समस्या थियो भन्दै यसो रोकिँदै कुरा सुन्दै सुन्दै गएको भए विराटनगरबाट 10-5 दिन ढिलो पुगिन्थ्यो, तर हल गरेर पुगिन्थ्यो नि त। एउटा मलाई यो लाग्छ होइन। अर्को कुरा सरकारसँग चाहिँ प्रतिपक्षको ठाउँबाट हेर्दै गर्दाखेरि अब त्यही पनि ब्रेक लाग्दैन तपाईँको चोइस होइन, प्रधानमन्त्रीको चोइस, अब लाउँदिनँ भने लाउँदिनँ, तपाईँको चोइस हो, अब नलाए
1: स्पिडमा हिँडाउन सक्छु मैले हिँडाउँछु
0: भन्ने भयो, तर स्पिडमा हिँडाउन चाहिँ तपाईँको चोइस हो, तर स्पिडमा हिँडाउँछु भन्दै गर्दाखेरि लेन मिस्न चाहिँ पाइँदैन।
1: लेन मिस्नु भएको छ तपाईँलाई त्यस्तो लाग्छ?
0: लेन मिस्न पाइँदैन भनेको के हो त यसलाई हेर्नु है त होइन, यो कन्स्टिट्युसनल डेमोक्रेसीमा चाहिँ सरकारसँग असीमित शक्ति हुँदैन, सरकारसँग सीमित शक्ति हुन्छ है। हामीले केही शक्ति सरकारले दिएका हुन्छौँ, केही शक्ति पार्लियामेन्टलाई दिएका हुन्छौँ, केही शक्ति संवैधानिक निकायलाई दिएका हुन्छौँ, केही शक्ति हामीले यो कोर्टलाई दिएका हुन्छौँ होइन, यसरी गर्दै चलेको हुन्छ है गर्ने कुरामा। मैले के देखिरहेको छु गभर्मेन्टले भने स्पिडमा जाने क्रममा उसले के ख्याल गरिरहेको छैन भने यी सबै कुराहरू कुनै अर्थ छैन, कोर्टको शक्ति पनि मेरै हो, पार्लियामेन्टको शक्ति पनि मेरै हो, सबैको शक्ति मेरै हो, कुनैलाई पनि मैले गर्नु पर्दैन, कुनैलाई मैले मान्नु पर्दैन होइन, किनकि म इलेक्टेड हो, म प्रचण्ड बहुमत इलेक्टेड हो, म एकदमै लोकप्रिय सरकार हो,
1: दुई तिहाई मत छ
0: है मसँग छ भनेर भन्नुभएको छ नि यहाँ। यो एकदम यो यसमा यो अनएक्सेप्टेबल छ, पाइँदैन भन्ने कुरा हो एउटा होइन, एउटा नियमको हिसाबले, तर मैले पाइँदैन मात्र भन्दिनँ, म सरकारलाई प्रेमपूर्वक भन्छु यो कुरामा, यसले तपाईँहरूलाई फाइदा गर्दैन, किनकि मैले ठ्याक्कै ओलीजी र शेरबहादुर देउवा कङ्ग्रेस र एमालेको संयुक्त सरकार हुँदै गर्दाखेरि बन्द कोठामा जहिले पनि यो कुरा भन्थे, के कुरा भन्यो कि जहिले पनि के भन्यो भने हामीसँग दुई तिहाई छ, त्यो बेलामा दुई तिहाई थियो होइन त, दुई तिहाई थियो, प्रदेश सरकार हाम्रै, स्थानीय सरकार हाम्रै, माथिको सरकार हाम्रै, पुरै जनता हाम्रो होइन। अनि म एउटा वर्ड युज गर्थेँ कि, हेर्नुहोस्, वैधानिकता र वैधता भनेको फरक कुरा हो, तपाईँहरूले गरेको कामहरू वैधानिक हुन्छ, हामीले गरेको काम किन हुन्छ भने हामीसँग सङ्ख्या छ, तर वैध हुनको लागि चाहिँ आम पिपलले यो कुरा ठिक भयो भनेर मानिदिनुपर्छ, उसलाई लाग्नुपर्छ, भोट हालेकोलाई भोट नहालेकोलाई होइन, काम त मेरो असहमति होला तर अब गर भन्ने लाग्नुपर्छ उसलाई। तपाईँ याद गर्नुहोस् है, लागिरहेको छैन है तल मान्छेहरूले, लागिरहेको छैन, र जब पिपुललाई तपाईँलाई वैधानिक ठिक छ तर वैध छैन भने यो समस्या भयो थाहा पाउनुहोस् भनेर म भन्थेँ होइन।
1: अहिले पनि सरकार त्यहीँनिर छ,
0: मलाई अहिले लागिरहेको यो के कुरा ख्याल गरिरहेको छैन भन्ने लाग्छ भने, मसँग नम्बर छ, मैले जे गरे पनि हुन्छ भनेर जब सरकारले सुरु गर्यो, त्यो रोग कहाँ सर्यो भन्दा पार्लियामेन्टमा सर्यो होइन, मैले शासक अराजकता भनेको छु पार्लियामेन्टमा, त्यही कुरा देखिन्छ। अब पार्लियामेन्टमा मात्र किन, हामीले पनि जे गरे पनि हुन्छ भन्ने कुरा अब कहाँ सर्दै जान्छ त्यो बिस्तारै भनेदेखि त्यो अड्डा अदालत सबतिर जान्छ एउटा यो। अर्को मैले सरकारको ठुलो समस्या देखिरहेको कुरा कहाँ छ भन्दाखेरि ह्यान्डलिङ अफ इकोनोमी, जुन हाम्रो पोलिटिक्स त हाम्रो बिग्रियो 2023-24 पछाडि लथालिङ्ग भयो होइन, झन् लथालिङ्ग थियो, झन् बताबुङ्ग भयो, सुशीला कार्कीजीको सरकार बन्यो, 6 महिनामा हामी ट्र्याकमा आयौँ, निर्वाचित सरकार बन्यो, पार्लियामेन्ट भयो, त्यो त आयो, हाम्रो गुदी कुरा बिग्रेको त हाम्रो इकोनोमी थियो होइन। यो नयाँ सरकार आइसके पछाडिको अपेक्षा के कुरामा रहने भयो भने, नयाँ सरकार आयो, यसले इकोनोमीलाई ठिक ढङ्गले अब ह्यान्डल गर्छ, इकोनोमी ठिक ढङ्गले ह्यान्डल गरिसकेपछि बिस्तारै बिस्तारै अरू कुरा ठिक हुँदै जान्छ, किनकि पोलिटिक्स ठिक भएकोले त्यसको बेनिफिट अब इकोनोमीले पाउँछ भन्ने कुरा भयो। मलाई पनि एकदम ठुलो अपेक्षा थियो, म अहिले पनि प्रेमपूर्वक यो कुरा भन्दैछु है, किनकि गभर्मेन्टले ठिक ढङ्गले बुझोस् भनेर होइन, उसको निन्दा गरेको होइन है, मेरो ड्युटी हो सरकारलाई सम्झाउने कुराको सन्दर्भमा, इकोनोमीलाई ठिक ढङ्गले त किन ह्यान्डल गरिएन भने, सुरु नै कहाँबाट सोचियो भने पूर्ण रूपमा एन्टाई प्राइभेट, एन्टाई मार्केट, एन्टाई बिजनेस है, यी सब फटाहरू यी सबले खराब काम गरेका छन् भन्ने थट प्रोसेसबाट आइयो, जसले गर्दाखेरि सुरुमा त्यो उत्साहित भएको जुन होइन प्राइभेट सेक्टर भनेको फेरि के हो, एफएनसी चाहिँमा आबद्ध भएको मात्र होइन कि, यो मात्र होइन, प्राइभेट सेक्टर भनेको तल चाहिँ गएर चाहिँ 5 लाख रुपियाँ ब्याङ्कमा ऋण लिन जाने पनि त त्यो पनि हो, त्यो बाहिर चिया पसलमा बसेर चिया बेच्ने पनि प्राइभेट सेक्टर हो, जुन त्यो ट्रस्टको वातावरण बन्नुपर्ने हो नि, अब कन्फिडेन्स आउनुपर्ने हो नि होइन, जस्तो एकछिनलाई मान्नु न, 2200 फर्केर मान्छे आएको छ है, अब उसँग चाहिँ 10 लाख रुपियाँको पुँजी छ, 10 लाख रुपियाँ लगेर कतै गएर काम गर्न सक्ने भएर आएको छ ऊ, नयाँ सरकार भयो, अस्ति भोट पनि हाल्यो उसले होइन, राजसभालाई भोट पनि हाल्यो, आए पनि आयो होइन, अब ऊ के सोचिरहेको भने, अब म के गरौँ, म चिया पसल खोलौँ कि, म एउटा सानो के

0: कुनै सानो अरू कुनै काम गर्यो कि भनेर सोचिरहेछ,
1: स्वरोजगार भन्न चाहन्छ
0: होइन, गर्न चाहन्छ। अब उसँग त्यो 10 लाख रुपियाँ भएकोले लाई प्रयोग गरेर फेरि उसँग चाहिँ ब्याङ्कमा यति धेरै मौजदात छ होइन, र यति धेरै तर अहिले चाहिँ इन्ट्रेस्ट रेट छ, त्यहाँबाट पनि उसले पैसा प्रवाह गर्न सक्छ, लिन सक्छ होइन, ऋण लिन सक्छ, गर्न सक्ने भए। तर यो 2-3 महिनाभित्रमा ऊ कहाँ पुगिसक्यो भने बाफ्रे बाफ भन्ने अवस्थामा पुगिसक्यो। अब ऊ खुम्चिसक्यो, ऊ डराइसक्यो है, ऊ त्यो 10 लाख रुपियाँ लिएर बरु के सोचिरहेको छ उसले भने कुनै जम्मा 10 लाख हो, योले पनि डुब्यो भने त बर्बाद हो सबै कुरा भयो। उसले सबै त्यो डुबेको कथाहरू मात्र सुनिरहेछ, काहीँ पनि जताततै होइन, बिस्तारै यो बिहेभियर कुरा हुन्छ, बिस्तारोले उसले काहीँ बोल्दैन, काहीँ भन्दैन, उसले के गर्छ, ऊ अहिले अब मुठी कसेर बस्छ, उसले के भन्छ भने अहिले अहिले नगर्ने भन्छ, कहिले गर्ने भन्दा ठिकठाक भएपछि गर्ने भन्छ। उसले भदौमा त्यो सोचेको थियो, कङ्ग्रेस एमालेको सरकार हुँदै गर्दा ऊ आजिद भएको थियो, त्यसपछि भदौको घटना भयो, त्यसपछि गएर ट्रान्जिसनल गभर्मेन्ट आयो, उसले के सोच्यो भने अब पखलास पुरानो पार्टीलाई देखाइदिने भन्यो, नयाँ पार्टी आयो, नयाँ पार्टी आएपछि गर्ने भनेर बसेको थियो, यो मौका हामीले गुमाउँदै गरेको स्थिति बन्यो। इकोनोमी ठिक ढङ्गले गभर्मेन्ट, तपाईँले मलाई त्यस गभर्मेन्टको बारेमा के सोध्नु भएकोले गर्दाखेरि इकोनोमी उसले ठिक ढङ्गले ह्यान्डल गर्न सकेन भन्ने लाग्छ मलाई।
1: तपाईँले अघि नै पनि भन्नुभयो र तपाईँले केन्द्रीय समितिको बैठकमा पनि यो कुरा भन्नुभएको थियो, राष्ट्रिय शक्ति हुनु र राष्ट्रिय पार्टी हुनु फरक कुरा हो। तपाईँले आफैलाई अथवा नेपाली काङ्ग्रेसलाई राष्ट्रिय शक्तिको रूपमा, राष्ट्रिय शक्ति भनेको नेपाली काङ्ग्रेस हो भन्नुभएको थियो, यो समस्या समाधान गर्न राष्ट्रिय शक्तिको भूमिका कहाँनिर कसरी हुन्छ?
0: अब एउटा चाहिँ इभेन्टको हिसाबले पनि हुने भयो होइन, जस्तो फर इक्जाम्पल एउटा सानो कुरा भनौँ, दुईवटा घटना एक उदाहरण दिएर भन्छु। प्रधानमन्त्रीजीले पार्लियामेन्टमा आउनुपर्छ भनेर व्यापक रूपमा विरोध भइरहेको थियो, प्रश्नोत्तरमा आउनु भएन भनेर, त्यही बेलामा सरकारको नीति कार्यक्रम पारित गर्नुपर्ने थियो, राष्ट्रिय सभामा आयो। अब हामीलाई केही पार्टीको साथीहरूको, अरू पार्टीको केही साथीहरूको त्यतिखेर के हामीसँग कुरा रह्यो भने सरकारलाई देखाइदिउँ, राष्ट्रिय सभामा रोकिदिउँ होइन, हामीले तुरुन्त हाम्रो यसमा हामी यसलाई मान्दैनौँ, राष्ट्रिय सभाले पारित गर्नुपर्छ भनेर गयौँ। अस्ति सुनसरीको घटना भयो होइन, सुनसरीको घटना हुँदै गर्दाखेरि केही साथीहरूले बोलेर भन्नु भएन, तर कुरा बुझिन्थ्यो नि होइन, सरकार अप्ठ्यारो परिरहेको छ, यो बेलामा थप अप्ठ्यारो होस् कामना गरौँ भन्ने कतिलाई रह्यो होला, होइन, हाम्रो यतिखेरको ड्युटी भनेको हामीहरू चाहिँ सरकारसँग हुनुपर्छ, पिपलको बिचमा हुनुपर्छ, सम्हाल्नुपर्छ भनेर हामीहरू गयौँ। यसै गरिकन हामीले 5 वर्षको समयहरूमा हामी जहाँ प्रश्न गर्नुपर्ने प्रश्न गर्छौँ, जहाँ उसलाई मद्दत गर्नुपर्ने मद्दत गर्छौँ, जहाँ आलोचना गर्नुपर्ने आलोचना गर्छौँ, साथ दिनुपर्छ साथ दिन्छौँ। एउटा कुरा यो भयो, अर्को योभन्दा माथि भनेर भन्छु होइन, जस्तो अहिले कन्स्टिट्युसनको सरकारले एउटा समिति बनायो
1: संविधान संशोधनका लागि
0: भनेर, सबै पार्टीले पठाउनु भयो, हामीले पठाएनौँ।
1: किन
0: हामीले किन पठाएनौँ भने, हामीले सुरुमै सरकारले के कुरामा उसलाई सचेत बनाउन चाह्यौँ भने, तपाईँहरूले संविधानको विषयलाई जसरी ह्यान्डल गरिराख्नु भएको छ, तपाईँ दुर्घटनामा पुऱ्याउनु छ देशलाई। संविधान कसरी बन्यो, संविधान बन्दै गर्दाखेरि के कम्प्रोमाइजेसहरू भएको थियो, सबै मलाई मन लागेको कुरा छ र त्यो संविधानमा। मेरै मात्र अस्ति कति हेरेको, मेरो कति 67 कि 68 फरक मात्र रहेछ, व्यक्तिगत फरक मत, सबै त्यो फेल भएको होइन, व्यक्तिका पनि हुन्छ नि,
1: जो तपाईँले संविधानमा समावेश गर्न
0: चाहेको अब मत राख्यो, बहुमतले फेल गरिदिन्छ भने, यो संविधान बनाउँदै गर्दाका नुआन्सेसहरू तपाईँहरूले बुझ्दै बुझ्नु भएन, खालि हो हल्लामा लाग्नुभयो, यो हल्लामा हामी पनि मिस्यौँ भने यो दुर्घटनामा पर्छ भन्ने भयो। हामी पनि अहिले अहिले आखिर एमाले माओवादी सबले आफ्नो मान्छेहरू फिर्ता बोलाउनु भयो, र मलाई सुनसरी घटना पनि सायद सरकारलाई पनि फिल भयो होला भन्ने लाग्छ, कि नेपाल हामी कति सेन्सिटिभ छौँ, हाम्रो रिलेसन्सहरू सबै कुराहरू भन्ने लाग्छ होइन। हामी अहिले यतिखेर गर्ने भनेको चाहिँ, हामी राष्ट्रसभाभित्रका डिफ्रेन्सेसहरूको बारेमा कहिलेकाहीँ कुराकानीहरू आउँछ होइन, मैले पब्लिकले पटक पटक भनेको छु, यो बाहिर बोल्नलाई मात्र भएन, भित्र बाहिर कहीँ पनि हामी 5 वर्ष अर्को दलको आन्तरिक कुरामा हामी खेल्दैनौँ। हामी कहीँ कतै पनि यो गडबडी गर्नुतिर लाग्ने हुन्छ नि, यो यहाँ यता यता यो भत्काउन मिल्छ कि गर्दैन, कुनै हालतमा गर्दैनौँ होइन। हामीहरू प्रोभिन्समा पनि हामीले के गर्यौँ, 3 पार्टी मिलेर सरकार बनाउनुपर्छ,
1: तर तपाईँकै पार्टीका कतिपय नेताहरूले काङ्ग्रेसभित्र चाहिँ सरकार अथवा रासोपा खेल्न थाल्यो भन्ने प्रतिक्रिया पनि दिनुभएको छ सार्वजनिक रूपमा।
0: यस्तो भयो, हाम्रोभित्र खेल्ने नखेल्ने, खेल्नु भएको छ कि छैन त्यो उहाँहरूलाई प्रश्न हो, खेल्ने नखेल्ने तपाईँहरूको कुरा हो, तपाईँहरू अहिले खेलिराख्नु भएको छ कि छैन तपाईँहरूलाई प्रश्न हो, त्यो उहाँहरूको कुरा हो,
1: तपाईँलाई लाग्छ खेल्नु भएको छ उहाँहरू,
0: त्यो उहाँहरूलाई छोडिदिएँ मैले त्यो होइन, किनभने त्यसले म अहिले अनुमान लाउँ होइन, छोडिदिएँ मैले, मान्छे समाजले विवेचना गर्ला, तपाईँले खोज्नु होला यो कुरा, तर मैले यतिखेर के भने, उहाँहरूले जेसुकै उहाँहरूले गर्नुहोस्, एक्सनको रियाक्सन होइन, हामी गर्दैनौँ प्रदेशमा।
1: बालन र रवि अथवा रवि लामिछाने अथवा बालन अथवा सरकार र राजसभा बीच कुनै पनि तरिकाले विवाद भयो भने त्यहाँ काङ्ग्रेसको प्रवेश हुँदैन?
0: हुँदैन, हामी त्यहाँ मात्र होइन, हामी प्रोभिन्समै हेर्नुहोस् न, प्रोभिन्समै अहिले नेकपा एमाले काङ्ग्रेस र माओवादी मिलेर सरकार बनाउनुपर्छ भन्ने हुँदै गर्दा हामीले सरकार लुज गऱ्यो नि। हामी अहिले तिनवटा चारवटा प्रदेशमा भएको गभर्मेन्टबाट बाहिर छौँ हामीहरू, कति साथीहरूले मलाई गाली गरेर राख्नु भएको छ होइन, तर किनभने त्यो तत्काल सरकार लुज गर्ने कुराले को हुने घाटा नाफा हेरेर मात्रै पार्टीहरूले निर्णय गर्दै जाँदा जाँदा त बिग्रेको हो त्यो सबै कुरा हो, तत्कालको नाफा काटेर।
1: तपाईँलाई पाँच वर्षको कुरा गर्नुभयो, तपाईँलाई लाग्छ यो सरकार पाँचै वर्षसम्म जान्छ अथवा गडबड हुन्छ भन्ने केही सङ्केतहरू त्यस्तो कतिपय त राजनीतिक बजारमा त सुरु भइसक्यो त हल्लाहरू?
0: यसो हेर्नुहोस्, म त्यतातिर भन्दा पनि मलाई यति के लागिरहेको छ र त्यही अनुसारले आफ्नो काम गर्नुपर्छ भन्ने ठानेको हो होइन। नेपालमा 15 सालमा पपुलर गभर्मेन्ट बन्यो,
1: दुई तिहाईको
0: होइन, दुई तिहाईको त्यतिखेर एक्सटर्नल फोर्स भनौँ न होइन, सरकारभित्रको भन्दा नि बाहिरको शक्ति टेक ओभर गर्यो, हामी गयौँ। 48 हामी आफै झगडामा पऱ्यौँ, हाम्रो झगडा देखेर एमाले भयङ्कर खुसी भयो। 56 पनि हामी झगडा गऱ्यौँ, काङ्ग्रेस फुट्यौँ, त्यो बेलामा एमाले पनि खुसी भयो, माओवादी पनि खुसी भयो। 74 नेकपा टुक्रा टुक्रा भयो, हामी खुसी भयौँ। तर लुज कसले गर्यो? सबैले गर्यो, नेपाल डेमोक्रेसीले लुज गर्यो नि है। त्यसैले नेपालमा एउटा एउटा एउटा पार्टीले 5 चलाउन म्यान्डेट पाएपछि उसले चलाउन पाउनुपर्छ क्या। आरएसपीले 5 यो व्यक्तिले पायो होइन, आरएसपीले पायो भने आरएसपीले आज यो त पार्लियामेन्ट सिस्टम हो नि त है, त्यो प्रत्यक्ष निर्वाचित कार्यकारी होइन। सो आरएसपीले 5 उसले सरकार चलास भयो, यसको अर्थ फेरि के होइन भने त्यो आरएसपी 5 चलाउँदै गर्दाखेरि म त्यहाँ प्रश्न गर्छु, म त्यहाँ आलोचना गर्छु, म असहमति राख्छु होइन, है भने राष्ट्रिय जिम्मेवारीको ठाउँमा आफ्नो भूमिका गर्छु। र म 5 चुनावमा यो आरएसपीले गरेका सबै कमजोरीहरू पिपललाई बताउँछु, म भएको भए योभन्दा बेटर गर्न सक्थेँ भन्ने कुरा भन्छु, मेरो पार्टीले योभन्दा राम्रो गर्छ भन्ने कुराको विश्वास दिलाउँछु। मैले एज अ पार्टी यो सोच्नुपर्ने होला नि, म त्यतातिर नलागेर त्यो कुरा कुरा छोडेर 5 चुनाव आउनुभन्दा पहिले अर्को धन्दा गर्छु, म जसरी हुन्छ यहाँ चाहिँ खेल्छु, खेलाउँछु, तोडफोड गर्छु, यसबाट लाभ लिन्छु। हामी यस्तै सोच्दै आउँदै गर्दाखेरि पार्टीले पनि हेर्नुहोस् प्राइस पे गर्यो, देशले पनि गर्यो, समयले गर्यो, त्यो गर्नु हुँदैन भन्ने म, त्यसैले म यो राजनीतिक हल्ला बजारमा आएको छ म त्यसमा विश्वास पनि गर्दिनँ, म त्यतातिर इन्ट्रेस्टमै राख्न चाहन्छु।
1: तपाईँले अघि भनेको कुरामा मैले सोध्न प्रति प्रश्न गर्न लागेको थिएँ, तपाईँले सरकार एक हिसाबले भन्यो भने लेन मिच्न थालिसकेको छ, मिचेर हिँड्दैछ, तर तपाईँहरू प्रति आरोप के छ भने तपाईँहरूले 35 शासन गर्दा जुन दृष्टिले जुन नजरले हेर्नुभयो अहिले पनि त्यहाँबाट दायाँ बायाँ हुनुहुन्न, तपाईँहरूसँग 35 ह्याङओभर छ भन्ने सत्तारूढ दलहरूका नेताहरूको आरोप छ, तपाईँको केही प्रतिक्रिया छ यसमा?
0: पहिलो कुरा त मलाई रमाइलो के लाग्छ भने यसो 35 भन्दा यसो हेर्छु कि, किन थुप्रै साथीभाइ चिन्ने भएकोले गर्दाखेरि त्यो 35 कसले चलाएको देश भन्ने गर्दाखेरि पार्टी होइन राज्य भन्नु
1: तपाईँहरू
0: होइन, त्यो भनेको चाहिँ दल भयो होइन, त्यो त्यतिखेर सेना थियो, प्रहरी थियो, कर्मचारी तन्त्र थियो, यसै त भन्छ 35 होइन। त्यो यसो हेर्छ, त्यो जसले 35 भनेर भन्छ उसले आफ्नै घरभित्र गएर आफ्नै परिवारको सदस्य को हुनुहुन्थ्यो भनेर यसो खोज्यो भनेदेखि पनि 35 भनेर जसलाई सबभन्दा बढी गाली गरेको हो त्यो 35 जोडिएको हो, कोही न कोही आफ्नो परिवारको सबभन्दा त्यही परिवारसँग जोडिएका साथीहरू त्यहाँ हुनुहुन्छ होइन। यसो मैले यसो हेर्छु होइन, यो
1: जसले प्रत्यक्ष लाभ लिनुभयो उहाँहरूको
0: पार्टीको त्यहाँ तन्डै हेर्छ, त्यहाँ त नेताको छोराछोरीहरू यसो हेर्छु म, प्रशस्त हुनुहुन्छ, प्रशासकका हुनुहुन्छ, त्यो अर्थ फेरि कसरी गाली गरेको होइन। मैले कुन सन्दर्भमा भन्न खोजेको भने हामीले एउटा न्यारेटिभ बनाउने कुराको सन्दर्भमा कहिलेकाहीँ के गरिरहेका हुन्छौँ भने एउटा भाष्यलाई निर्माण गर्ने कुराको सन्दर्भमा चाहिँ इतिहासप्रति पनि अन्याय गरिरहेका हुन्छौँ र भोलि आउने सम्भावित अप्ठ्याराहरूलाई पनि त्यो सचेत रहिरहेका हुँदैनौँ। म एउटा उदाहरण दिएर भन्छु, म यो गएको 35 मैले कार्यकारी जिम्मा पाएको भने म 9 स्वास्थ्य मन्त्री भएको, म त्यो 9 स्वास्थ्य मन्त्री हुँदै गर्दाखेरि गरेका प्रत्येक कामको जस अपजस सबै लिने कुराको लागि म तयार छु, खुला बहस छलफल गर्न पनि तयार छु, लिनु पनि पर्छ। त्योभन्दा बाहिरको समय त म त कहिले संसदभित्र कहिले पार्टीभित्र प्रश्न गर्ने ठाउँमै रहिराखेँ होइन,
1: पार्टीले गरेका कुराहरूको जिम्मेवारी
0: नै लिन्छु म, यसमा आएँ नै भइराखेँ। अब अहिले यसो म राष्ट्रपतिको 101 सांसद हेरिरहेको छु कि, बालनजीको नेतृत्वमा सरकार छ, राष्ट्रपतिका साथीहरूले पार्लियामेन्टको बेन्चबाट सरकारलाई क्वेसन गर्नुहुन्छ, सरकारलाई सुझाव दिनुहुन्छ, गर्न पाउनुहुन्न बगैदा पाउनुहुन्छ होइन हो। अब मैले पनि अस्ति नै कङ्ग्रेसको गभर्मेन्ट हुँदै गर्दा जब राष्ट्रपति पहिलोपल्ट संसदमा आउनुभयो त्यो बेलामा मैले पार्लियामेन्टमा बसेर म क्वेसन गर्थेँ कि सरकारले गरेको यो भएन त्यो भएन भनेर अनि राजसभाको साथीले बेलुका गएर मलाई ट्रोल गर्नुहुन्थ्यो के भन्नु ट्रोल गर्नुहुन्थ्यो भनेदेखि भने चाहिँ नाटक गर्छ आफ्नै पार्टीको सरकार छ भित्र गएर भने भइहाल्यो नि बेलुका गएर प्रधानमन्त्री भेटेर भने भइहाल्यो नि पब्लिकमा किन भनेको भन्नुहुन्थ्यो मैले अब ठिकै छ साथीहरूले भन्नुभयो अहिले बिस्तारै थाहा पाउनुहुन्छ भन्ने लाग्थ्यो होइन अहिले यसो त्यो साथीहरू हेर्छु कि अनि मलाई तर म भन्दिनँ किनकि यो यो सिस्टममा हामी सबै योसँग जोडिएका छौँ होइन अब अब पाँच वर्षको पछि चुनावमा जाँदै गर्दाखेरि राजसभाका साथीहरूले ओभरअल राजसभाले गरेको राम्रो कामको जस पाउनुहुन्छ नराम्रो कामको जस पाउनुहुन्छ आज पार्टी त्यसबाट हामी कोही पनि अलग हुन्न म नेपाली कङ्ग्रेस पार्टीले गरेको सबै कुराहरूबाट कहाँ म पानीमाथि ओभान हुन पाउँछु र त्यस कारणले गर्दा त मैले पार्टीभित्र विद्रोह गरेँ कि केही कुराहरू कमजोरी भएको छ यसलाई बदल्नुपर्छ भने विद्रोह गरेँ होइन त यसलाई यसरी हेर्नु पर्ला सो त्यसैले मैले भने क्रिटिकल्ली हेर्ने अब यसलाई नहेरिकन चाहिँ त्यो कुतर्क गरेर कुनै पनि विषयमा छलफल गरौँ बहस गरौँ भन्दै गर्दाखेरि तिमीहरू 35 वर्षहरूसँग गर्दिन भनेर भनिसकेपछि त्यो कुतर्कमा त के थाहा हुन्छ त कहाँ कुरा गर्ने त अब
1: तपाईँले के भन्नुभयो भने सरकारले लेन पनि मेचिरहेको छ तर 5 वर्ष काम गर्न हामीले डिस्टर्ब गर्दैनौँ कि 5 वर्ष यसै गरी लेन मिसाइन
0: हामी कहाँ त्यो भनेको 5 वर्ष हाम्रो काम जहाँ लेन मिच्यो तिमीले लेन मिच्यो भनिराख्छौ जस्तो उदाहरण दिन्छौँ
1: तपाईँले ट्र्याकमा ल्याउन सक्नुहुन्छ
0: हामी हाम्रो तर्फ हामीले कर्म गर्ने जस्तो एउटा सानो उदाहरण दिउँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखलाई बोलाएर
1: प्रधानमन्त्री कार्यालयमा
0: जे भयो त्यो विषय पार्लियामेन्टमा पार्लियामेन्ट बाहिर लगातार हामीहरू बोलेको भने छौँ कोर्ट र गभर्मेन्ट बिचको सम्बन्ध जुन खालको देखिँदै जान थालेको छ होइन हाम्रो मनमा चिसो पसेको छ हामी यसका बारेमा सचेत गराउने कुरा हामीले प्रारम्भ गरेका छौँ होइन भनेको हामी हाम्रो कर्म सरकारलाई तिमी यहाँनिर गल्ती गर्दैछौ है तिमी यहाँनिर छ है होइन जस्तो पार्लियामेन्ट भनौँ पार्लियामेन्टप्रति सरकार पटक्कै जवाफदेही भएन हामी लगातार पार्लियामेन्टमा लडेको लडे गऱ्यौँ अहिले थोरै भए पनि सरकारले पार्लियामेन्टप्रति जवाफदेही बनाउने कुराको सुरुवात भएको छ यो सबै लेन मिचेको उदाहरणहरू हुन् हो लेन मिचेको ठाउँमा लेन मिसन नदिने कुरालाई हामीले कर्म गर्ने हो स्पिडमा ब्रेक लाउने कि नलाउने भन्ने कुराको बारेमा चाहिँ हामीले सुझाव दिने हो अब आफै भित्र गएर ब्रेक हानिदिने कुरो भएन गाडीमा छैनौँ हामीहरू होइन खालि सुझाव अनुभवको आधारमा है त्यो पनि मेरो केही कुरा होइन यो अनुभव पनि ठुलो कुरा हुँदो रहेछ मैले आफूभन्दा अनुभव परेको नेताहरूसँग भेट्दै गर्दा उहाँहरूको कुरा सुनेर कति कुरा सिक्ने प्रयास गर्छु अहिलेको प्रधानमन्त्रीजी र उहाँहरूभन्दा अलिकति अगाडि अब यो राजनीतिमा क्रियाशील भएको कारणले गर्दा मसँग भएको अनुभवको आधारमा मैले भनेको है हामीहरूको एकदम हाम्रा संरचनागत समस्याहरू छन् होइन यी संरचनाको समस्याहरूको हल गर्ने कुराको लागि चाहिँ अगाडिका मानिसहरूको नियत खराब भएर मात्रै सबै कुरा भएको होइन कतिपय कुराहरू चाहिँ कतिपय कुराहरूको चाहिँ यसको बहुआयामहरू छन् ती कुरालाई मैले सुन्नुपर्छ मैले संवाद गर्नुपर्छ मैले कतिपय कुरा सिक्नुपर्छ भन्ने कुरा प्रधानमन्त्रीजीले अलिकति उदार हुनुभयो सबै अलिकति कुराहरू सुन्ने कोसिस गर्नुभयो होइन आफूलाई सेलेक्टिभ लिसनिङ हुन्छ कि आफूलाई मन लागेको मात्रै सुनेर हुन्न कि गर्नुभयो भने तपाईँलाई फाइदा हुन्छ भने सुझाव मात्र
1: तपाईँले अघि यो सरकारले गरेका कामहरूको विषयमा निरन्तर हामी वार्तामाइसँग कुराकानी गरिरहेछौँ मैले कहाँनिर जोड्न खोजेको भने पोहोर साल भदौ 23 र 24 गते जेएनसी मुभमेन्ट भयो आन्दोलन भयो मुलुकले ठुलो क्षति बेहोर्यो फागुन 21 निर्वाचन भयो पुराना भनिएका पार्टीहरू करिब करिब अस्तित्वमै रहँदैनन् कि अस्तित्वको सङ्कटमै पुगे भोलि के हुन्छ भन्न सकिँदैन तपाईँ सबैभन्दा पुरानो पार्टीको सभापति हुनुहुन्छ युवा सभापति भनौँ तपाईँले के लाग्छ अब पुराना पार्टीहरूको नेपालमा राजनैतिक भविष्यका बारेमा केही सोच्नु भएको छ तपाईँले के हुन्छ भन्ने
0: मलाई यसलाई हेर्नुहोस् दुइटा पार्टबाट हेर्नुपर्छ एउटा अस्ति एउटा इकोनोमिस्टमा जस्तो लाग्छ एउटा आर्टिकल पढेको थिएँ जसमा चाहिँ युरोपमा भएको पछिल्लो चुनावहरूको 14-15 देशको चुनावहरूको बारेमा एउटा गरेको सर्वेमा चाहिँ के देखायो त्यहाँ भने करिब करिब एभरेजमा चाहिँ 30% हारारीमा पुरानो पार्टीहरूले भोट गुमाएका छन् होइन अब ग्लोबल्ली अहिले आइरहेको चेन्जेसहरू त्यसबाट नेपाल पनि अलग हुँदैन यसको मेजर एउटा कुरा भनेको जेनेरेसनको चेन्ज जेनेरेसन कस्तो आएको छ तपाईँको भने यसलाई हामीले बोलीचालीमा सजिलो जेन्जी भन्यो होइन यो कुनमा रह्यो भने एउटा यस्तो नयाँ जेनेरेसन आएको छ होइन जसको सूचनाको स्रोत पनि यति धेरै छ जसको चेतना नै भिन्न खालको छ जसले हामीले सोचेको भन्दा भिन्न तरिकाले सोचिरहेको छ त्यसका त्यहाँ थुप्रै फ्याक्टरहरू छन् पक्ष विपक्षमा नजाउँ यो सबै कुराहरूले चाहिँ पुराना कुराहरू ट्रेडिसन भ्यालु सबै कुरालाई क्वेसन गरिरहेको सन्दर्भमा चाहिँ दलहरू पनि पुरानो भए पुरानोलाई पनि उसले क्वेसन गरिरहेको छ एउटा यो भयो होइन अर्को सोसियल मिडियाको कारणले गर्दा ठुलो ट्रेन्ड केमा आयो भनेदेखि भने पपुलिस्ट पोलिसिजहरू पपुलिस्ट लिडर्सहरूलाई स्थापित गर्न चाहिँ एकदम सजिलो छ किनकि सोसियल मिडिया बनेकै त्यसरी हुन्छ हो अब तपाईँ र मैले लामो एक घन्टा चाहिँ कुराकानी गऱ्यौँ होइन अब यो एक घन्टा कुराकानी गरेर मैले यदि दसजनालाई सुनाउन सक्छु भने मैले ले दस सेकेन्डमा गाली गरेर वा चरको कुरा गरेर मैले एक लाख मान्छेले सुनाउन सक्छु दस सेकेन्डको गाली एक लाखले सुन्छ सुन्छ हो एक घन्टाको छलफल लङ फर्म अफ कन्भर्सेसन होइन सिम्पल कुरा त्यसैले यो नयाँ खालको उसले पनि कसलाई कसलाई कसलाई कसलाई नै असर गर्छ भन्दा पुरानो राजनीतिक दलहरूले गर्ने भयो त्यसमाथि नेपालमा पुरानो राजनीतिक दलहरूसँग एउटा ठुलो एउटा एक एक प्रकारको चाहिँ यो असन्तुष्टि जुन गएको पन्ध्र बिस वर्षमा हाम्रो पर्फर्मेन्सको कारणले गर्दा भयो त्यसको मारमा पनि हामीहरू छौँ हो अब यो सबै कुराबाट एज अ सभापति मैले सोचिराख्ने कुरा के हो भने मेरो पार्टी नेपाली कङ्ग्रेस पार्टी आजको दिनमा यसलाई फेरि राष्ट्रिय शक्तिको कुरा एउटा भयो त्यो आफ्नो भूमिका निर्वाह गरेर राख्ने अब इलेक्टोरल सफलताको कुरा आयो होइन तपाईँले भनेको निर्वाचनमा सफलता प्राप्त गर्ने कुराको लागि चाहिँ मैले अब अर्को निर्वाचन सोच्नु होइन सोच्दै जाँदै गर्दाखेरि चाहिँ त्यहाँ पुर्याउने कुराको लागि ग्लोबल ट्रेन्डहरू के छ साउथ एसियामा आइरहेको ट्रेन्ड के छ नेपालभित्रको ट्रेन्डहरू के छ कहाँनिर मलाई सजिलो छ कहाँनिर मलाई अप्ठ्यारो छ मैले अहिले गरिरहेको चिन्तन वा अहिले गरिरहेको प्रयासहरू यो यसको आधारमा खालि एउटा कुरा भन्छु अरू पछि फेरि कुरा गरौँ होला जस्तो अहिले मलाई लागेका यस्तो सलफलले मलाई कहाँ देखायो भने पहिलो कुरा हामी कहाँ पुग्नु पर्ने रहेछ भने हाम्रो पार्टीहरू हाम्रो कङ्ग्रेस जस्तो पुरानो पार्टी भनेको चाहिँ यसको लोयल्टी भनेको चाहिँ परिवारको हुँदो रहेछ जस्तो मेरो ग्रान्डफादर आर्मीमा हुनुहुन्थ्यो होइन कुनै न कुनै कारणले उहाँ काङ्ग्रेससँग आबद्ध हुनुभयो है क्याप्टन एके बहादुर थापा जो सहीद हुनुभयो होइन त्योसँग जोडिएर आएर अरू पार्टीको अरू परिवारको सदस्यको प्रभाव हो मेरो पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो त्यो हुँदै गर्दा पनि त्यो प्रजातन्त्र चेतना भयो बुवाहरूको कारणले गर्दाखेरि पार्टीको एउटा आयो त्यसको प्रभाव ममा आयो होइन यसरी हुन्छ नि त है पुरानो पार्टीहरूको सन्दर्भमा त्यो फ्यामिलीको लोयल्टी कहाँबाट भत्केछ भनेर मैले हेरेको त्यो फ्यामिलीको लोयल्टी चाहिँ गठबन्धनको राजनीतिले भत्केछ किनभने हाम्रो परिवार त रुखमा भटाल्ने परिवार हो यसरी भनिन्थ्यो होइन अब त्यो परिवारलाई तोड्दियौँ हामीले कहाँ तोड्दियौँ भने हेर्दा सानो कुरा भयो त्यो चुनाव जित्यो एक चुनाव जित्यो किनभने हामीले टाकटुको मिलाएर जित्यौँ
1: मतदानको दुई दिन अगाडिसम्म पनि तपाईँहरूले रोक छोड फलानु पार्टीले चुनाव चिन्हमा मतदातालाई कार्यकर्तालाई
0: हो त्यो मतदानसँग मात्र कुरा भएन के हो भने हाम्रो पुरानो पार्टी जुन तपाईँले भन्नु पुरानो पार्टीको चाहिँ सदस्यता भनेको चाहिँ परिवारको हुँदो रहेछ अब परिवारै हामीसँग के भयो भने हाम्रो परिवारको हामीसँगको सम्बन्ध टुट्यो यस्तो कति परिवार होला भनेर हेरेको लाखौँ परिवार छ अब एज अ कङ्ग्रेस सभापति मैले सोच्ने भनेको ती परिवारहरू जुन चाहिँ दुईटा पुस्ता तिनवटा पुस्ता नेपाली कङ्ग्रेससँग रहे पछिल्लो आएको नयाँ पुस्ता त्यो परिवारसँग त्यो परिवारै नयाँ पुस्तासहितको परिवारै काङ्ग्रेससँग अलग भएको छ म पहिला त्यो परिवारलाई फर्काउन चाहन्छु कि तपाईँ जुन बेलामा तपाईँको परिवार काङ्ग्रेससँग जोडिएको थियो त्यो बेलामा जे सोचेर जोडिएको थियो कम्तीमा म तपाईँलाई यति एस्योर गर्छु कि म त्यस्तो काङ्ग्रेस बनाउँछु
1: त फर्काउन सक्छु भन्ने विश्वास छ
0: मलाई किनभने मलाई उहाँले किन छोड्नु हो भन्ने कुरा थाहा छ जुन कारणले गर्दा छोड्नु हो त्यो कारणमा मैले काम गरेँ भने त फर्किनुहुन्छ भने मेरो विश्वास हो होइन म पार्टीको रिभाइभललाई यसरी सोचिरहेको छु है यो कुरा अब कति सफल हुन्छ कति असफल हुन्छ समयले बताउला
1: चुनाव हार्नुको मुख्य कारण पनि यही गठबन्धन नै हो भन्ने तपाईँको निष्कर्ष हो कि अरू कारण हो
0: थुप्रै फ्याक्टर यसो लाग्यो मलाई मैले निर्वाचनमा जाँदै गर्दा मैले पाएको कुरा चाहिँ कस्तो लाग्यो भने तपाईँको अब हाम्रो 28-29 लाख 26-27 लाख भनौँ न सेरो फेरो हाम्रो पुरानो मतदाता हो यसपालि मलाई कस्तो लाग्यो भनेदेखि भने 7-8 लाख हाम्रो सदस्य हुनुभयो म जस्तो अनि 20 लाख अरू मतदाता भयो 20 लाख मतदातामा हामीले विशेष महाधिवेशन नगरेको भए पार्टीमा हामीले परिवर्तनको प्रयास गऱ्यौँ भनेर एउटा खालको प्रयत्न नगरेको भए अर्को 10 लाख पनि हामीले छोडेर जान्थ्यो हेर्नुहोस् जसले जति ठुलो कुरा गरे पनि मेरो विश्वास हो यो
1: तर अस्ति त्यसैले घट्यो भन्दै
0: हुनुहुन्छ परीक्षण गरौँ भन्ने छ मेरो अधिवेशनमा होइन तर बाँकी रहेको 10 लाख जो हुनुहुन्थ्यो उहाँले एउटा मन बनाइसक्नु भएको थियो मन बनाइसक्नु भएको थियो यो पटक चाहिँ हामीहरू हामीले हाल्दै आएको पार्टीलाई नहाल्ने पुरानो पार्टीलाई नहाल्ने
1: त्यो तपाईँलाई चुनाव अगाडि थाहा थियो अथवा चुनावको मुखैमा थाहा थियो
0: त्यो
1: मन बदल्दैछ भन्ने
0: हामी त यो मतदाताको ठुलो पङ्क्ति हामीलाई मत हाल्दै छैन भन्ने थाहा पाएर नै हामी जसरी हुन्छ पार्टीको नेतृत्व परिवर्तन गरेर चुनावमा जानुपर्छ भनेर गएको हो होइन विशेष महाधिवेशन गरेर गएको तर के लागेको थियो भने त्यो बाँकी रहेको जुन 10 लाख छ त्यो 10 लाख मध्येको ठुलो पङ्क्तिलाई पनि हामी फर्काउन सक्छौँ रोक्न सक्छौँ भन्ने लागेको थियो सकिएन त्यसरी म साथीहरूलाई भन्छु कसले के भन्यो उतिर नजाउँ के मानौँ भने हाम्रो कमजोरी कहाँ स्विकारौँ भने हामीहरू आएर पनि त 10 लाखलाई मात्र जोगाउन सक्यौँ 10 लाख त जोगाउन सकेनौँ नि त त्यहाँबाट सुरु गरौँ 10 लाख किन जोगाउन सकेनौँ सुरु गरौँ अरे बाबु अरूले हामीलाई के भन्छ छोडौँ न आफै आफैले आत्मसमीक्षा गरौँ न 10 लाख जोगाउन सकेनौँ नि त त्यो विश्वास गरेनन् नि हामीलाई, त्यसलाई कसरी सकिहाल्यो
1: यहाँबाट? तपाईँ चुनाव पराजित हुनुभयो सरलाई चारबाट, मतदान हुनभन्दा अगाडि अथवा मतदान भइसकेपछि अथवा मतगणनाकै क्रममा तपाईँले लागेको थियो म पराजित हुन्छु अथवा हुँदैछ भन्ने कुरा के त्यस्तो?
0: अहिले भन्दाखेरि अब हुन्छ होइन, मैले चाहिँ निर्वाचनभन्दा 7-8 दिन जति अगाडि मेरो क्षेत्रको साथीहरूबाट बैठक राखेको थिएँ.
1: हजुर.
0: र मैले साथीहरूलाई भने तपाईँहरूको मेहनत सबै कुराहरूलाई धन्यवाद छ होइन, तर अब निर्वाचनको समीक्षा जस्तो भइरहेको थियो. मैले उहाँहरूलाई चाहिँ म 7-8 हजार मतले इलेक्सन हार्दैछु भनेर भने, त्यो एकजना मान्छेले पत्याएको भए त त्यहाँ फेरि कसैले पत्याउन्न. अब म मेरो लागि त नयाँ ठाउँ हो त्यो होइन, उहाँले तपाईँले केही बुझ्नुहुन्न, यहाँ हाम्रो ठाउँ हो यो, यहाँ बुझ्नुहुन्न, यहाँ यति मत छ, यहाँ यति मत छ, यहाँ यति मत छ, यहाँ मैले भने तपाईँहरूलाई नबुझेको होइन. मैले तपाईँहरूले भनेको मत पनि आउँछ, तर तपाईँले भनेको मत आएर पनि पुग्दैन, किन म त त्यो बेलासम्म त थुप्रै निर्वाचन क्षेत्र पुगेर आइसकेको थिएँ होइन. म त पार्टीको चुनाव प्रचार प्रसारको क्रममा त्यहाँको उम्मेदवारसँग कुराकानी हुन्थ्यो, अरू साथीहरूसँग कुराकानी हुन्थ्यो. म त्यो नेसन वाइड आएको एउटा फिभर भनौँ न, जोर हो, त्यसको मैले अनुमान लाउन सक्थेँ. अनि काठमाडौँबाट र अरू ठाउँहरूबाट मलाई माया गर्ने थुप्रै साथीहरू मेरो क्षेत्रमा आउनुहुन्थ्यो. उहाँहरूलाई त्यहाँको लोकल पोलिटिक्सहरू धेरै थाहा नभएकोले गर्दा एकछिन मसँग हिँड्नुहुन्थ्यो घर दैलोमा, अनि मैले उहाँलाई रिक्वेस्ट गर्थेँ डिस्टर्ब नगरिदिनुहोस् भनेर. तर अब 2-3 दिन क्षेत्रमा बस्नुहुन्थ्यो, अनि क्षेत्रमा बसेको बेला के गर्नुहुँदो रहेछ भने कोही चिया पसलमा जाने, कोही चाहिँ लोकल व्यापारी किसानसँग कुराकानी गर्ने, अनि त्यसपछि उसले रियल कुरा लिएर आउँथ्यो ल है माहौल यस्तो छ भनेर होइन. र आखिर हुन पनि हेर्नुहोस् है त, मेरो निर्वाचन क्षेत्र कस्तो इन्ट्रेस्टिङ भयो. योभन्दा पहिला उम्मेदवारले जति मत ल्याएर त्यहाँ निर्वाचित भइराख्नु भएको थियो, नेपाली कङ्ग्रेस पार्टीले प्राप्त गरेको मतभन्दा मलाई लाग्छ मैले कति होला 6-7 हजार मत बढी पाएँ होइन, यो क्राइसिसमा पनि पहिलाभन्दा हामी 6-7 हजार मत बढी पऱ्यो. तर अब जनता समाजवादी पार्टीबाट हो क्या अरे 3 चोटि पूर्व मन्त्री हुनुभएको होइन, त्यहाँको प्रभावशाली नेता जसबाट लड्नुभएको, पहिलाको पहिला माओवादी हुनुहुन्थ्यो, उहाँले कति 285 कति मत प्राप्त गर्नुभयो
1: त्यही क्षेत्रबाट.
0: कसैले 250 मत प्राप्त गरेको छ, कसैले 800 मत प्राप्त गरेको छ, कसैले 1100 मत प्राप्त गरेको छ, मैले करिब 23 हजार जति मत प्राप्त गरेँ. मैले साथीहरूलाई त्यही कुरा भनेको थिएँ, तपाईँहरूको हिसाब किताब ठिक छ, हाम्रो मत आउँछ, तर हाम्रो मतले पुग्दैन, यसरी एकोरिएको छ, यसरी सोरिएको छ, या फेरि कसैलाई गुनासो गरेर के अर्थ छैन,
1: जुन कुरा रोक्न सम्भव थिएन
0: होइन. किनकि अहिले भनेको जस्तो त्यो केले भएको छ अरे मान्छे, मलाई रम ऊ पनि लाग्यो नेपालमा एकपटक मान्छेले त्यो जसरी अब सायद चाहिँ अब यसले यसरी पनि हेरौँ, नेपालमा प्रत्येक पटक परिवर्तन पछाडि भएको इलेक्सनमा त्यो परिवर्तनलाई जसले लिड गर्यो त्यसलाई नागरिकले मत हालेको छ,
1: त्यसैले चाहिँ आएको छ
0: होइन. जस्तो हामी इभन अहिले 64 पछिको चुनावमा हेऱ्यौँ भने 64 को चुनावमा हेऱ्यौँ भने
1: 48 नै हेर्दाखेरि
0: हेर्दै होइन, कसले पाएको छ भने त्यो जसले गरेको छ होइन, 15 सालदेखि हेर्दै गयो. यो पटक पनि चुनाव हुँदै गर्दाको ब्याकग्राउन्डमा त ठुलो जेएनजी मुभमेन्ट भएको छ है, त्यो राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको लिडरसिपले जे जे मुभमेन्ट गरेको हो होइन होइन, त्यसको आफ्नो ठाउँमा छ, त्यसको छुट्टै कथा होला. तर त्यो जे जे मुभमेन्ट भएको कसको खिलाफमा त हो भन्दा काङ्ग्रेस एमालेको खिलाफमा त भयो होइन, हामी त त्यसको खिलाफमा भएको हो नि त. सो नेचुरली मतदाताको ठुलो पङ्क्तिको इन्क्लिनेसन कहाँ रहने भयो भन्दाखेरि त्यो मुभमेन्टको पक्षमा हामी व्यक्त, त्यो मुभमेन्टको पक्षमा व्यक्त गर्ने, कसको पक्षमा गर्ने त भन्दा पुरानो पार्टीको खिलाफमा गर्ने भन्ने कुरो एउटा रहिहाल्यो होइन. अहिलेको अहिलेको प्रधानमन्त्रीजीको त्यो पर्सनल त्यो लोकप्रियताको कुराले पनि धेरै ठुलो भ्याल्यु एड गर्यो, यो सबै कुराको मिक्स भयो. सो मलाई तपाईँले सोधेको कुरामा चाहिँ मलाई चाहिँ 7-8 दिन अगाडिबाट म अब फेरि इलेक्सन लडिरहेको मान्छेले भन्ने कुरा पनि भएन होइन, तर त्यसैले म इलेक्सनको दिन म भोट मतदान गरिसकेपछि म साँझ साथीभाइलाई धन्यवाद दिएर म काठमाडौँ आएँ, र मैले त्यस पछाडि म त्यसलाई एक्सेप्ट गरेँ.
1: अब भनेको तपाईँ फेरि त्यही निर्वाचन क्षेत्रबाटै चुनाव लड्न चाहनुहुन्छ आगामी निर्वाचन?
0: त्यसलाई यसरी हेर्छु, मैले त्यहाँको मतदाताको बिचमा गएर म उम्मेदवार भएर त्यत्रो मलाई 22-23 हजार मतदाताले मलाई मत दिइसके पछाडि होइन, अब अर्को इलेक्सन धेरै पर छ, तर त्यो बेलासम्म होइन त्यहाँको एउटा मलाई मत हाल्ने त्यहाँको मतदाताहरूको प्रतिनिधिको रूपमा काम गर्ने मेरो ड्युटी हो. तर त्यो ड्युटी मैले जसरी पुरा गर्नुपर्ने हो म पुरा गर्न सकिरहेको छैन, मेरो पार्टीको कुराले मलाई ओभर बर्डन गरेर होइन, तर म त्यहाँ साथीहरूसँग पूर्ण रूपमा सम्पर्कमा छु होइन, केही मेरा योजनाहरू छन् कामहरू छन् मैले गर्नुपर्ने, पार्टीको अधिवेशन सकाइसकेपछि अलिक बढी टाइम लिन्छु
1: म. हामी अन्तिममा आइसकेका छौँ सभापतिज्यू, तपाईँले केन्द्रीय समितिको बैठकमा पनि आगामी 10 वर्षको रणनीति बनाएर हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा गर्नुभएको थियो, त्यो के कस्तो खालको रणनीति हो? तपाईँले पार्टीलाई अथवा मुलुकलाई आगामी 10 वर्षमा कहाँ पुर्याउँछु, कसरी पुर्याउँछु भन्ने रोड म्याप बनाउनु,
0: यसो त्यसमै त काम गर्न लाग्यो. जस्तो एउटा यसरी सोचेको खास चाहिँ भने जस्तै अब पार्टीको अधिवेशन छ, पार्टीको अधिवेशनमा नेपाली कङ्ग्रेस पार्टीले पुरै छलफल गरेर हामीले चाहिँ अबको अब स्थानीय चुनावमा नेपाली कङ्ग्रेसलाई कसरी बढीभन्दा बढी सिट जित्ने बनाउने, त्यसपछिको फेडरल इलेक्सनमा कसरी बढीभन्दा बढी सिट जित्ने बनाउने भनेर भन्ने एउटा छलफल बहसको कुरा भयो. तर अहिले भने जस्तो नेसनल पार्टीले त हाम्रो अधिवेशनबाट त कम्तीमा पनि अब संविधान पनि बन्यो, चुनाव पनि भयो, होइन, पुरानो पार्टी हार्यो, नयाँ पार्टी हार्यो, सबै कुरा भयो. अहिले हामी 2083 सालमा छौँ, होइन, कम्तीमा विक्रमसम्म 2093 सालसम्म 10 वर्ष अबको 10 इयर्स चाहिँ नेपालको चाहिँ यो हाम्रो संविधानको विकासक्रम कसरी जानुपर्छ होला, होइन, खास गरिकन चाहिँ नेपालको इकोनोमीलाई कुन डिरेक्सनमा लिएर जानुपर्छ होला. मैले कुरा गर्न खोजेको चाहिँ विक्रमसम्म 2093 को नेपाललाई एकपल्ट भिजुलाइज गरौँ न, कस्तो हुन्छ विक्रमसम्म 2093 को नेपाल, आखा चिम्बक सोचेर गर्दा कस्तो होला त हाम्रो, होइन,
1: दस वर्षपछिको फरक,
0: हाम्रो सामाजिक विकासको स्थिति के होला, हाम्रो सांस्कृतिक विकासको अवस्था कस्तो होला, हाम्रो कन्स्टिट्युसनले दिएका नागरिक अधिकारहरू प्राप्तिको कुरा कस्तो होला, एउटा पार्ट यो भयो, होइन, अब यता पूर्वाधारको विकासको सन्दर्भमा हामीहरू कहाँ पुगेका होला, हाम्रो एजुकेसनको अवस्था के होला, हाम्रो हेल्थको अवस्था के होला, हाम्रो केटाकेटीहरू त्यो बेलामा चाहिँ अहिलेको जस्तै सबै वैदेशिक रोजगारीमा गइरहेको हुन्छन् कि, कति गएका मान्छे नि फर्केर आएका हुन्छन् कि, एकपटक पहिला यसरी त्यसलाई यसरी सोच्नु त सोचौँ, अनि यस्तो हुनुपर्छ भनेर सोचेपछि त्यसलाई प्राप्त गर्नुको लागि आज के गर्यो भने 2083 के गरियो भने चाहिँ 2093 त्यो अचिभ हुन्छ होला, होइन त. जस्तो फर इक्जाम्पल अहिले म खानपिनमा आफ्नो चाहिँ व्यायाममा यो सबै कुराहरूमा मैले सचेततापूर्वक अहिले काम एकछिनमा माने मैले गरेँ भने के सोचेर गरिरहेको हुन्छु भनेदेखि भने होइन म अबको 35 वर्षपछि 35 वर्षपछि होइन त्यो एकदम वृद्ध भएको बेलामा चाहिँ त्यो बेलाको मेरो जीवन हिडुल गर्न सक्ने, त्यो बेलाको चाहिँ मैले कम्तीमा चाहिँ आफ्नो परिवारसँग राम्रोसँग बस्न सक्ने, मेरो मेमोरी ठिक हुने, यो सबै कुराहरू त्यतिखेर मलाई प्राप्त गर्नु छ भने मैले अहिले यो गरेँ भने चाहिँ मेरो रिजल्ट त्यो हुन्छ. व्यक्तिले आफ्नो जीवनको बारे सोध्छ भने त अहिले मैले एजुकेसन इन्भेस्टमेन्ट गरेँ, मेरो छोराछोरीको गरेँ भनेदेखि भने अबको 10 वर्षपछि राम्रो रिटर्न पाउँछ भनेर सोध्छ, होइन, सबैले यसरी त निर्णय गरे. अनि पार्टीको काम चाहिँ देशको बारेमा त्यही भयो नि त. 2093 धेरै परेको नसोचौँ ल, 2093 नेपाल यस्तो बनाउनु पर्ने छ, 93 नेपाल यस्तो बनाउनुको लागि 83 यस्तो यस्तो गर्नुपर्ने छ, यस्तो यस्तो गर्ने कुराको भाग काङ्ग्रेसको भागमा चाहिँ यो पर्छ है भनेर सोच्यौँ भने कम्तीमा पार्टीको दैनिकीमा त्यतातिर हाल्ने कोसिस त होला. सोच्दै सोचेन भने चाहिँ पार्टी कस्तो हुने हो भन्ने मेरो चिन्ता हो भने पार्टीको काम भनेकै जम्मा एउटा.
1: तपाईँ अहिले काम गर्दै हुनुहुन्छ त्यसमा,
0: मेरो आफ्नो टिम हामी सबै त्यसमा काम गरिरहेका छौँ.
1: सभापतिज्यू हामीलाई यतिन्जेल समय उपलब्ध गराइदिनु भयो, यतिन्जेल कुराकानी गरौँ. तपाईँ भन्न बाँकी भन्नुपर्ने कुराहरू केही थिए कि यो विषयमा?
0: खालि एउटा मात्र कुरा, जस्तो अहिले नेपाली कङ्ग्रेस पार्टीभित्र हामीहरूले यही तपाईँले सोधेको लास्ट क्वेसनमै यो जोडिन्छ, होइन, हामी प्रत्येक शुक्रबार अहिले नेपाली कङ्ग्रेस पार्टीको कार्यालयमा ग्रिन टेबल भनेर छलफल गर्छौँ. त्यो इभेन्ट होइन, त्यो त्यसलाई एउटा पार्टीमा कार्यालयमा एउटा ग्रिन टेबल भन्ने कार्यक्रम हुन्छ भनेर बुझे पनि भयो, सोचे पनि भयो, होइन. योभन्दा अघिल्लो हप्ता हामीले नेपालको मुभीहरूको चलचित्रको अहिलेको अवस्था कस्तो छ, चलचित्रहरूले हामी कहाँ ठिक ढङ्गले व्यापार गरिरहेका छन् कि छैनन् भन्ने बारेमा
1: छलफल
0: गऱ्यौँ. त्योभन्दा अलिकति अगाडिको सातामा हामीले नेपालमा चाहिँ यो किन धेरै रोड ट्राफिक एक्सिडेन्ट हुन्छ भनेर गफ गरेमा अलि यतापट्टि आइसके पछाडि चाहिँ किन आन्दोलनमा धेरै प्रहरीहरूको बल प्रयोग हुन्छ, किन दमन नै पहिलो चोइस हुन्छ भनेर कुराकानी गऱ्यौँ. त्योभन्दा अलिकति अगाडि जाँदै गर्दाखेरि हाम्रो नेपालको युथहरूको सबैभन्दा अहिले खास गरिकन मधेसतिर गएर हेर्नुभयो भने सबैभन्दा ठुलो समस्या भनेको ड्रगको समस्या छ, हामी कुराकानी गरिरहेका छौँ. त्यो उसको अर्को हप्ता आएर हामीले यो पहाडको बाँदरदेखि मधेसको निलगाईसम्म होइन बाघदेखि चाहिँ गैँडासम्मको यो मान्छे र वन्यजन्तुको बिचको द्वन्द्वको कुराकानीहरू गऱ्यौँ, छलफल गऱ्यौँ, छलफल गरेको त्यसलाई अब हामी कम्पाइल गरेर हाम्रो एमपिजहरूलाई योसँग लगेर जोड्छौँ, कुराकानी गऱ्यौँ. होइन, पोलिटिकल पार्टी सोसाइटीसँग पूर्ण रूपमा अलग भएर समाजका विषयहरू के हुन्, समाजका मुद्दाहरू के हुन्, तीसँग सबै अलग थलग भएर छुट्टै टापु जस्तो भएर देशको चाहिँ हामी खास जिम्मा हामी लिन्छौँ, हामी राजनीतिक कुरा मात्रै गर्छौँ, यस्ता यी थोत्रा कुराहरू गर्दैनौँ भन्ने हामीले 10-15-20 वर्ष यसरी गऱ्यौँ है. यो अहिले मैले भनेको सबै कुराहरू राजनीतिक कुरा नभए के हुन्छ, यदि यी राजनीति होइनन् भने राजनीतिको विषय के हो त? पहाडमा बस्ने मान्छेलाई आजको दिनमा सबैभन्दा ठुलो विषय के छ सोध्यो भने बाँदरको, होइन मधेसमा बस्ने बाबामालाई सोध्यो भने ड्रगको कुरा भन्छ उसले होइन है. अनि यी सबै कुराहरू चाहिँ पोलिटिकल पार्टीको विषय होइनन् र यसको वरिपरि राजनीतिक दलहरूको चिन्तन घुम्दैन भने त्यो के हुन्छ भने त्यो केवल सत्ताको खेलाडी मात्रै हुन्छ. त्यसले राजनीतिक दलहरू सत्ताको व्यापारी मात्रै हुन्छ. राजनीतिक दलको नेताले जम्मा एउटा मात्र नाफा घाटा मात्रै हेर्छ.
1: चुनावदेखि चुनावसम्म
0: चुनावदेखि चुनावसम्म मात्रै हुन्छ. यो कुराबाट पार्टीहरू निस्कनुको निम्ति रातारात निस्कँदैनन् किनकि हाम्रो लर्निङ प्रोसेस त्यस्तो भएछ. वायरिङ मेरो वायरिङ त्यसरी भएको छ है. म त्यो 16 कि 17 कार्यक्रम भयो म प्रत्येक कार्यक्रममा बस्छु. सुरु सुरुमा त त्यो कार्यक्रममा मलाई त्यो मान्छेहरू जुटाउनै गाह्रो हो. कतिले पछाडि के भनेर कुरा काटेको नि मैले सुन्थेँ त्यहाँ भने थाहा पाउँथ्यो भने सभापति कहाँ यो यो यो एनजिओ जस्तो कार्यक्रम भएर खास राजनीति कुरा गर्नु पऱ्यो नि
1: अनि भन्ने पनि कुरा गर्नु
0: पऱ्यो होइन. अब त बिस्तार त्यो एउटा खालको वातावरण बन्दै गएको छ. मैले एक सन्दर्भ किन उठाएको भने मेरो अनुरोध हो बारकरी जस्तो स्थापित भएको सञ्चार माध्यमलाई पनि राजनीतिक दलहरूले जे कुराहरू गलत गरे भन्ने कुराहरू लामो समयदेखि हामीले सञ्चार माध्यमको मार्फत समाजलाई बतायौँ त्यो कुराहरूलाई छोडेर नयाँ कुराहरू गर्ने कोसिसहरू गरेको कुराहरूलाई पनि त्यसलाई पनि त्यसै गरिकन बुझिदिएर सोसाइटीसँग जोड दिनुपर्छ होइन. मैले अहिले पछिल्लो समय के देखेको छु हामीले यो खालको प्रयासहरू जस्तो अहिले अहिले अहिले अहिले यो यो यो खालका थुप्रै कामहरू अहिले हामीले गरिरहेका छौँ होइन. तर समाजलाई के लागिरहेको हुन्छ यतिखेर कि अब यी कुरा पिपलका बिचमा समाजमा पुग्ने भनेको त सञ्चार माध्यमको मार्फत भयो. मैले कुनै कटु वचन बोले त्यो समाचारको विषय हुने भयो.
1: कसैलाई गाली गर्यो
0: मैले सरकारको बारेमा के कुरा भने त्यो त्यो समाचारको विषय हुने भयो होइन. अन्त मेरा बारेमा कसैले भने त्यो समाचारको विषय हुने भयो. यस्तै यिनै कुराहरूबाट बरु यो चाहिँ मेरो लागि थोत्रा कुराहरू हो. यो थोत्रा कुराहरूबाट निकाल थोत्रा भनेको मैले कुन अर्थ भन्नु खोजेको भनेदेखि भने यो यो रेटोरिक्सहरूबाट निकालेर पिपुलसँग पार्टीलाई जोड्नु पऱ्यो भनेर गरेका प्रयत्नहरू पनि सोसाइटीको बिचमा हामीले पुर्याइदिनुपर्छ. अनि त्यसपछि बल्ल पार्टीहरूले चाहिँ आफूलाई मेरो भनाइ चाहिँ त्यो रिलर्निङ गर्नुपर्ने भयो कि. पहिला सिकेको कुरालाई निकाल्नु पऱ्यो स्लेट सफा गर्नु पऱ्यो नयाँ कुरा सिक्नु पऱ्यो. यो नयाँ नयाँ कुरा सिक्ने प्रोसेस गाह्रो छ. हेर्नुहोस्
1: सरजी यो पोलिटिकल पार्टीहरूको चाहिँ यो सत्ताभन्दा बाहिर हुँदा मात्रै यस्ता विषयहरू अलि आउँछन् जनतासँग जोडिनुपर्छ भन्ने कुरा चाहिँ तपाईँहरू पहिले सत्तामा हुँदाखेरि यसरी जस्तो ग्रिन टेबल चलाउनु भयो त्यसरी सोच्नुहुन्थ्यो.
0: मैले यसलाई यसरी राखौँ नेपाली कङ्ग्रेस पार्टी पक्कै त सरकार भएको बेलामै जतिखेर म पार्टीको महामन्त्री थिएँ पार्टीको महामन्त्री भएको बेलामै मैले सुरु गरेको पार्टीमा यो पार्टीमा तपाईँले याद गर्नुभयो भने त्यो बेलामा नेपाली कङ्ग्रेस पार्टीभित्र त्यतिखेर मैले बिपीको एउटा ठुलो साहित्य सम्मेलन गरेर सुवर्ण संसद इकोनोमिक सिरिज भनेर मल्टिपल मेरो पार्टी पार्टी कार्यालय यस्तो हुनुपर्छ. पार्टी कार्यालय भनेकै हामीले त्यहाँ ठुलो स्मल मिडियम इन्टरप्राइजेसको नेसनल एउटा ठुलो एउटा महोत्सव गरेर त्यहाँ भनेको पार्टी भनेको ज्ञानको केन्द्र हुनुपर्छ पार्टीको पिपलहरूको छलफली आउनुपर्छ. तर म पार्टी प्रेसिडेन्ट हुँदै नहुने कुराको फरक के भयो भने त्यो बेलामा ती कुराहरू चाहिँ इभेन्ट जस्तो मात्र भयो. पार्टीको कल्चर बनाउने कुरा मैले गर्न सक्ने कुरा भएन
1: होइन. अहिले तपाईँले कल्चर बनाउनु
0: यसलाई पार्टीको यो फेरि कुनै मैले भने कार्यक्रम होइन यो पार्टीको थर्ड प्रोसेस हुनुपर्छ. यो जस्तो अझ म त के भन्छु भने गभर्मेन्टमा भएकोले अझ बढी गर्नुपर्छ भन्ने कुरा मेरो. अहिले हामी लोकल गभर्मेन्टमा छौँ नि त्यो लोकल गभर्मेन्टले के गर्ने भन्ने कुराको बारेमा छलफल हुने एउटा केन्द्र जस्तो अहिले मैले एउटा द गभर्नेन्स इन्स्टिट्युट भनेर मैले भर्खर सुरु गरेको छु. त्यो द गभर्नेन्स इन्स्टिट्युटको काम भनेको के हो भने हाम्रा स्थानीय सरकार र प्रदेश सरकारहरूले के गर्नुहुन्छ र के गर्नु हुँदैन यत्रो वर्षको अनुभवले हामीलाई के सिकायो भन्ने बारेमा भाषणको विषय होइन. एउटा छुट्टै संस्थाले नै यसको बारेमा काम गरिराख्नुपर्छ जसले गर्दाखेरि भोलि गएर एउटा वडामा वडा अध्यक्ष जितेर आयो भने पनि होइन यति यति यति लिमिटेड रिसोर्सेस छ 10-12 वर्षको अनुभव भइसक्यो कहाँ पैसा हाल्दै गर्दा रिटर्न आउने रहेछ नआउने रहेछ कहाँ रिटर्न नआए पनि हाल्नुपर्ने रहेछ सिक्यो नि त हाम्रो अनुभवहरू. अनि त्यो चाहिँ व्यक्तिसँगै हराउने हो त यसलाई संस्थागत गर्नु परेन होइन. यस्तो यो मैले कुन अर्थमा मात्र भन्नु खोजेको भनेदेखि पनि पोलिटिकल पार्टीहरू चलाउने तरिकै बदल्नु पर्ने छ. जुन कुरा मैले आज कङ्ग्रेसको सभापति भएर गर्ने कोसिस मैले आज हामीले पार्टीको बारेमा कुरा गरेको हुनाले गर्दा तपाईँले छुटेकै भन्नुभयो. अब सुन्ने गर्दा मान्छेले के लाग्ने पहिलो भागमा हामीले त हाम्रै पार्टीभित्रको अदालतको बारेमा गफ गरौँ होइन. त्यो त्यो मेरो लागि 20% हो. मेरो मेरो 80% मेरो समय अहिले गइरहेको मेरो चिन्तन मेरो हेड स्पेस गइरहेको भनेको चाहिँ पार्टीलाई नै नेपाली कङ्ग्रेस पार्टीलाई अलिकति यसलाई फेरि रिपोजिसनिङ गर्ने रिस्ट्रक्चरिङ गर्ने यो विषयको सन्दर्भमा चाहिँ मेरो प्राथमिकता त्यो कुरामा बढी छ।
1: हुन्छ सभापतिज्यू, हामीलाई समय उपलब्ध गराइदिनु भयो, व्यस्त हुनुहुन्छ, व्यस्तताका बावजुद पनि समय उपलब्ध गराइदिनु भयो, धेरै धेरै धन्यवाद।
0: हस् थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका सभापति गगन थापा। उहाँसँग आज हामीले नेपाली काङ्ग्रेस सरकार आगामी राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्यौँ। यहाँहरूले यतिन्जेल साथ दिनुभयो, यहाँहरू सबैलाई धन्यवाद। नमस्कार।
2: स्वदेश FM 93.2 MHz।
3: नमस्कार, म विभू श्रेष्ठ। आजको संवादमा मेरो पाहुना हुनुहुन्छ पूर्व सांसद समेत रहनु भएकी नेकपा एमालेकी नेत्री नवीना लामा। नवीनाजी स्वागत छ।
4: धन्यवाद, नमस्कार।
3: अब तपाईँ सार्वजनिक कार्यक्रमहरूमा पनि सामाजिक सञ्जालमा पनि नेतृत्व परिवर्तनको बस खुब उठाइरहनु भएको छ होइन। अब सिधै प्रश्न त्यहीँबाट सुरु गरौँ न। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब पार्टीको लागि समस्या बनेका हुन्?
4: होइन, उहाँ समस्या त होइन, तर के हो भन्दाखेरि उहाँले नेतृत्व गरेको नेकपा एमालेको गौरवपूर्ण इतिहास छ। यो इतिहासको कालखण्डमा अहिलेको यो जुन खालको चाहिँ यो निर्वाचन जुन चाहिँ आन्दोलन पछाडिको राजनीतिको सेरोफेरोलाई हामीले यसरी चाहिँ अध्ययन गर्दा त्यसको बारेमा हामीले छलफल गरिरहँदाखेरि चाहिँ अब पटक पटक चाहिँ पार्टीभित्र बहस पनि उठाइरहेको, छलफल पनि उठाइरहेको, त्यस कारण हामीले चाहिँ जनताको बिचमा विशेष गरी कार्यकर्ताहरूको बिचमा अनि लोकतन्त्रको सामान्य मूल्य मान्यताको बिचमा हाम्रो पार्टी चाहिँ अलिकति कार्यक्रम कार्यदिशा नेतृत्वमा चाहिँ अब हामी असफल भयो भन्ने कुराको चाहिँ निष्कर्षको चाहिँ हामीले उठाउँदै आएको कुरा हो।
3: तर
4: यो कुरा चाहिँ के हो
3: भने अहिले चाहिँ
4: उहाँको नेतृत्व त्यो कारणले चाहिँ असफल भएको कारणले चाहिँ अब यसको बारेमा चाहिँ के गर्ने भने उहाँ अभिभावकत्व ग्रहण गरेर अब बस्ने र नेकपा एमालेभित्र नेतृत्वको चाहिँ अब हामीले खोजी गर्नुपर्छ, नभए यो पार्टी जनताको बिचमा यही कार्यक्रम यही चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ नीति यही चाहिँ सङ्गठनात्मक एउटा संरचना बोकेर यही व्यक्तिहरू बोकेर चाहिँ जा फेरि जाँदाखेरि जनताले चाहिँ त्यो खालको उत्साह नबढ्ने परिस्थिति पनि छ। त्यसले गर्दा के गर्ने हो भने अहिले सङ्कट पनि छ, पार्टीले चारै चारैतिर घेराबन्दी, पार्टीले जनताले एकदम अनुमोदन नगरेको परिस्थिति, यो सबै कुरालाई मध्यनजर गरेर एमालेमा पार्टीको सर्वाङ्गीण पुनर्गठनको निम्ति हामी लागिरहेका छौँ।
3: तपाईँहरू पुनर्गठन भन्नुहुन्छ, केपी शर्मा ओली पुनर्जागरण भन्नुहुन्छ?
4: हजुर हजुर, त्यही फरक छ। पार्टीमा पुनर्जागरण भनेको फेरि यही कमिटी, यही व्यक्ति, यही संरचना,
3: यही
4: सुन्नु न, यसैलाई जागरण गर्ने भन्ने कुरा उहाँको राम्रो नारा हो, त्यो पनि नभएको होइन,
3: नारा राम्रो हो।
4: त्यस कारण चाहिँ हामीले चाहिँ के हो भने अब पुरै पुनर्गठन गर्ने, उहाँ सहितको पुनर्गठन गर्ने हो, कि
3: उहाँलाई अब नेतृत्वबाट फाल्ने
4: फाल्ने भन्दा पनि उहाँले विश्राम लिनु पर्यो। अब हामीसँग
3: यत्रो बैशाखमा भने त यो पार्टी तिमीहरूको बाउको होइन भनेर
4: होइन, अब यहाँ चाहिँ कस्तो थियो भने तपाईँको चाहिँ फेसबुकमा एउटा फिल्म हेर्ने निमन्त्रणा आउँदाखेरि अब हामी जतिको एउटा चाहिँ राजनीतिक चेतना भएको कार्यकर्ताहरूले देशको समाजको अनेक खालको फिल्म भन्दाखेरि हामी हेर्न जाँदैनौँ, साथीभाइको सम्बन्धले जाँदाखेरि उहाँसँग जोडिएका मान्छेहरू होइन, एकदम नियोजित ढङ्गले अब मलाई केन्द्रीय सदस्य बनाएको, पार्टीको चाहिँ सांसद बनाएको, तपाईँको चाहिँ के अरे विभिन्न खालको चाहिँ के अरे अनिरा सुबीको अध्यक्षसम्म बनाएको अरे, मलाई सित्तैमा दुर्गा प्रसाद जस्तो बनाएर भने म त पुरै कमिटीहरू चाहिँ प्रत्येक कमिटीहरू पार गरेर त्यहाँको विधि पद्धति योगदान सङ्घर्ष सबै मेहनत गरेर म त त्यो समय चाहिँ पुगे हो नि त।
3: तपाईँको अनि
4: त्यो भएको हुनाले अनि त्यो हामीले
3: अनुमोदन गर्ने पात्र त हुन् त्यो त स्वीकार
4: होइन, त्यो त उहाँ नेतै हुन्छ, हामीले पनि उहाँलाई गर्नु भएको, आज पनि उहाँ नेतै
3: समानुपातिकबाट सांसद
4: उहाँलाई मलाई कुनै तुच्छ शब्दले गाली गर्ने उहाँसँग चाहिँ उहाँलाई एकदमै त्यो पक्षमा म होइन होइन, किनभने आज विचार दृष्टिकोण सिद्धान्त नीति नै एमालेमा फेर्नुपर्छ भन्ने कोणबाट हामी सबै एउटा प्लेन कमिटीमा बसेर चाहिँ अब पार्टीको चाहिँ नेतृत्व खोज्ने भन्ने कुरा हो नि त। अनि उहाँको चाहिँ त्यस्ता त्यस्ता अभिव्यक्तिहरू अनि त्यस्ता त्यस्ता मान्छेहरू छन् के, त्यसले गर्दा हामीले चाहिँ पार्टीमा केही नगरेको जस्तो के कामै नगरे सिधै ल्याएको जस्तो व्यवहार गरे उनीहरूले कसैको बाउको पियो होइन यो पार्टी लाखौँ हजारौँ जनताहरूको रगत पसिना होइन मेहनत सङ्घर्षले बनाएको पार्टी हो यस्ता त्यसकारण चाहिँ यहाँ सबैको अधिकारहरू बराबर हुन्छन् त्यही भएर नेतृत्व भनेको अस्थायी हो तपाईँहरूले ठुलो कुरा नगर्नु भनेर मैले सामाजिक
3: सञ्जाललाई
4: बोलेको चाहिँ
3: तर फेरि केपी शर्मा ओलीलाई बा भनेर पगडी भिडाउने तपाईँहरू पनि हो नि
4: एकदमै हो
3: भनेर नारा लगाउनु तपाईँहरू होइन
4: हो मैले अहिले पनि बा नै भन्छु किन त्यो ठुलो दोहोरो कुरा गर्ने होइन किन चाहिँ दोस्रो के अरे दुइटा कुरा गर्ने उहाँ एउटा बाको सम्मानित व्यक्तित्व भइसक्यो एमालेमा धेरै कार्यकर्ताले रुजाएको आफ्नो कार्यकालमा उहाँले निकै खालका चाहिँ पार्टीले लोकतान्त्रिकरण गर्ने कुरा होइन समृद्ध नेपाल निर्माण गर्ने अभियान होइन राष्ट्रियताको विषयमा उहाँले गरेको एकदमै कुराहरू मलाई लाग्छ इतिहासमा यो नेपालकै चाहिँ काम गर्ने प्रधानमन्त्रीहरू भित्रमा पनि राम्रै छ उहाँको त्यसमा कुनै चाहिँ छैन प्रशंसा योग्य छ तर कुरा के भयो भने उहाँ त्यत्रो पटक प्रधानमन्त्री हुनुभयो होइन अनि पार्टीको अध्यक्ष पनि भयो अब उहाँ अभिभावकत्व ग्रहण गर्ने भन्ने कुरालाई चाहिँ अब उहाँले नै मनन गर्ने कुरा हो अब बेला छ आइसक्यो
3: कि उत्तर मजा आएन
4: हजुर
3: उहाँ त्यत्रो पटक तिन पटक प्रधानमन्त्री बन्नुभयो होइन
4: हजुर
3: अध्यक्ष पनि लामो समय बन्नुभयो भन्दैमा अब बेला आयो होइन के कारणले चाहिँ अध्यक्ष फेर्ने त्यो बताउनु न
4: मैले भनिसक्यो नीति कार्यक्रम नेतृत्व कार्यदिशा सबै कुरा चाहिँ हामी जनताको बिचमा फेल असफल भएको हुनाले अब हामीले त्यो
3: असफल भएको कि पार्टी नै असफल भएको
4: पार्टीले लिएको सबै उहाँले नेतृत्व गरेको वित्तीय सिद्धान्त कार्यक्रम नेतृत्व सबै कुरा यो बिचमा हामी असफल भयो उहाँको नेतृत्व जब जब भन्ने कुरालाई सही ढङ्गले कार्यान्वयन गरेन
3: नीति त फेल भयो
4: नीति आफैमा होइन कि उहाँले त्यसलाई कसरी युज गर्नुभयो उहाँको नेतृत्वले अहिले सिङ्गो पदाधिकारी पनि हो नि त उहाँ मात्रै हो
3: जनताको जबजालाई अगाडि बढाउन सकेनन् केपी शर्मा
4: जबजालाई मनपरी गर्नुभयो
3: त्यो बढाउन सकेनन्
4: अगाडि बढाउन खोज्नुभयो अब आफै मात्र त भएर हुँदैन नि त यत्रा चाहिँ लम्बत्त भयो
3: के त उत्तर एउटा ठ्याक्कै दिनु त केपी शर्मा ओली नेतृत्व असफल भएको अब उनलाई फ्याल्ने हो कि हो त
4: उहाँले अब बिदलिनु असफल भएको सत्य कुरा हो यो परिणामले पनि देखाउँछन्
3: अब अध्यक्षबाट फ्याल्ने होइन सिधा कुरा
4: हामीले फ्याल्नु पर्दैन उहाँले अब आफै सो इच्छाले
3: कहाँ सो इच्छाले बोल्नु भएको
4: होइन
3: ठ्याउला ठिटाहरू क्यान्टिनमा बसेर चिया मगाउँदै कुरा गरेको भने सुन्नुभयो भएन
4: त उहाँ जतिको व्यक्तिले त्यस्तो उनन्टल होइन लफङ्गा भन्नुभयो हामीलाई अनि त्यस्तो शब्द बोल्ने हो हामीले बा भनेर सम्मानित गर्ने मान्छेले
3: अनि छोराछोरीहरू
4: उहाँसँग लाग्दाखेरि हामीसँग उहाँसँग बोल्दा राम्रो हुँदाखेरि हामीलाई छोराछोरी मैले भनिहालेँ अनि नहुँदा मन के अरे उहाँले मन परे बोल्ने हामी विचार दृष्टिकोण विहीन मान्छे हो अनि हामी के नभएको सडक छापहरू हुन् पार्टीमा के जिम्मेवारी नभए पनि त हामी त अनुशासित भएर मर्यादित भएर चेतनशील भएर पार्टीप्रति एकदम विश्वास भएका एउटा चाहिँ समूह एउटा चाहिँ जनताबाट भनौँ न जनताबाट हामी निर्वाचित नभए पनि प्रत्यक्षमा नभए पनि यत्रा विद्यार्थी सङ्गठन यत्रा पार्टीमा आएका लाखौँ कार्यकर्ताहरूलाई लफङ्गा भन्न मिल्छ उहाँले के अरे चाहिँ आभार भन्न मिल्छ अरूले भन्ने कुरा र आफ्नो पार्टीको कार्यकर्ताहरूले भन्ने त्यस्तो गर्नुहुन्छ त उहाँले
3: केपी बाले एमाले नाम गरेको घर बिगारे सन्तानले त्यही भन्दैछ
4: उहाँको नेतृत्व उहाँले चाहिँ बिगार्नलाई चाहिँ उहाँको नेतृत्व असफल भयो
3: अब कुनै पनि हालतमा उहाँको नेतृत्व स्वीकारिँदैन
4: अब उहाँले कुनै पनि हालतमा नेतृत्वबाट विश्राम लिनुपर्छ
3: त्यसको लागि पुग्छ त
4: त्यसको लागि किनभने हरेक कुराको चाहिँ तपाईँ
3: कमिटीमै तपाईँहरूको
4: हरेक कुराको समय हुन्छ नि होइन हरेक कुराको समय हुन्छ समयसँग हामी चाहिँ अगाडि बढ्नुपर्छ यो कुरा त ध्रुव सत्य कुरा हो नि अब उहाँ कति जेल चाहिँ लगातार यो पार्टीमा सक्रिय भइराख्ने के त्यही अध्यक्ष पदमा त्यही
3: नबनुन्जेल देश नबनुन्जेल
4: गर्नुभयो त उहाँले आफ्नो चाहिँ एकदमै एउटा युवा अवस्थामा एउटा बाल्य अवस्थादेखि लागेको निरन्तर त्रो शक्ति आर्जन गर्नुभयो उहाँले शक्ति आर्जन गर्नुभयो त्यो ठाउँमा उहाँ पुग्नुभयो त उहाँ शिखर ठाउँमा सगरमाथाको चुचुरोमा पुगेर उहाँ सारा कुरा चाहिँ उहाँले गर्नुभयो त अब उहाँको पनि एउटा टाइम हुँदैन विश्रामले नै उमेरले पनि त उहाँ 70 वर्ष पुग्नुभयो
3: संकेत देखिएन क्या
4: हाम्रो पार्टीमा
3: तपाईँको लागि केन्द्रीय कमिटीमा तपाईँहरूको संख्या पुग्दैन
4: अब एउटा कुरा म के
3: हुँदैन
4: होइन अब हामीले बहुमत र अल्पमतको कुरा पनि छ बहुमतको कुरालाई उहाँले सम्मान गर्नुपर्छ होइन त्यही कुरा नै पार्टीको एउटा चाहिँ चुरो कुरा हो तर कुरो के हो भने बहुमत र अल्पमतमा विभाजित गरेर बहुमतको अल्पमतको बिचमा चाहिँ छताछुलङ पारेर उहाँ किन चाहिँ वर्गीकरण गर्नु पर्यो अब ठिक छ म चाहिँ पार्टीमा योगदान गर्न सक्छु तर म चाहिँ सल्लाहकार कमिटीमा बस्न सक्छु म चाहिँ अब तिमीहरूलाई चाहिँ नयाँ ढङ्गले चाहिँ ब्याक सपोर्ट गर्न सक्छु भन्न सक्दैन र उहाँले त्यो कुरा हामीले चाहेको हो कि त्यस कारण उहाँले त्यो गरेन भने अब यो वर्ग सङ्घर्ष योभन्दा अन्तर सङ्घर्ष त भइरहेको छ नि
3: कसरी संख्या पुग्नु पर्छ क्या गणित त पुग्नु
4: अब केन्द्रीय कमिटीमा मलाई लाग्छ अब अब हाम्रो हामी त
3: केन्द्रीय
4: कमिटीमै छैन उहाँले हामीले त नराख्नुभयो उहाँको राम्रा मान्छेहरू उहाँले मन पराएका मान्छेहरू उहाँसँग एकदमै नजिक भएका मान्छेहरूलाई हामीभन्दा जुनियर काम नगर्नेहरूलाई ल्याएर उहाँले थपक्क
3: राख्नुभयो
4: त्यो पनि रिस त भइहाल्यो नि यो केटा क्षमतामा चाहिँ प्रतिस्पर्धा गर्ने हो नि प्रतिस्पर्धा गर्ने ठाउँमा उहाँले एकलौटी गर्नुभयो हामीलाई होइन

0: हाल्छन् त्यसकारण चाहिँ राजनीतिक ढङ्गले राजनीतिक संस्कारिक ढङ्गले उहाँले चाहिँ के बुझे बुझ्नु पर्यो भने लपङ्गा भन्ने होइन त्यसपछि
1: आभारा भन्ने
0: अनि त्यो किर्ना भन्ने यो दुनियाँ सत्य नभएर अब बोलाएर के के कसरी अगाडि बढ्न सक्छ भनेर एउटा नेतृत्वले ठुलो छलफल गर्नु पर्यो होइन असन्तुष्टि पक्षलाई पनि उहाँले लानु पर्यो त्यस कारण चाहिँ उहाँले त्यो ढङ्गले उहाँले सम्मानजनक ढङ्गले चाहिँ विदाबारी गरेर जाँदा नै सबैभन्दा राम्रो उहाँ चाहिँ राजनेता भनिसकेको छ त्यो खालको
1: अलिकति बताउनु त मलाई ओलीको जुन व्यक्तित्व हो जुन शैली हो त्यसबाट तपाईँ आजित हुनुभएको त्यो शैली त पार्टीका पार्टीभरि फैलिएको छ नि त्यो त मान्नुहुन्छ
0: होइन यस्तो पार्टीभित्र छन् अब यो मैले भनिसकेँ नि उहाँको टिम नै फेलर भयो भने नि मैले
1: कार्य समिति
0: उहाँको नेतृत्वमा रहेको कार्य समिति सबै हाम्रो पार्टी हामी लगायत भनौँ न सबै फेल भयो
1: अनि त्यस कारण
0: उहाँ पनि त हो नि उहाँ चाहिँ महासचिव छन् विष्णु पौडेलहरू उपाध्यक्ष अनि सबैजना पराजित भयो नि त एउटै कार्य समितिमा बसेर
1: तपाईँको नेतृत्व असफल हो भनेर प्रतिवेदन बुझाउने
0: होइन अब फर्स्ट म्यान अध्यक्ष सर्वे सर्वे हो भन्ने कुरा हाम्रो
1: महासचिव त्यत्रो कार्यकारी पदका व्यक्तिले
0: भए पनि त उहाँले
1: हट्नु पर्यो भनेर भन्न सुहायो त त्यसो भए
0: होइन उहाँले भन्न पाइहाल्छन् किनभने उहाँ चाहिँ
1: अब
0: उहाँ त वेटिङ लिडरसिप हो उहाँ वेटिङ
1: लिडरसिप
0: हो त त्यो बाटोमा समीक्षा गरिसक्यो त पार्टी केन्द्रीय कमिटीमा समीक्षा गर्नुपर्छ त त्यसमा त कोही दुई मात्रै छैनन् सबै कार्य समिति फेल भएको अवस्थामा अब हामीले नेतृत्वलाई रिफर्म भन्ने कुरा त जिरोबाट गर्ने महासचिवले भन्दै हुनुहुन्छ त मलाई बनाउनु पर्दैन तर तपाईँ हट्नु पर्यो भने
1: यो बसलाई टुङ्ग्याइदिउँ त्यसो भए एउटा प्रश्नबाट
0: हजुर
1: ओलीलाई हटाउने ठिक छ यो तपाईँको पार्टीको आन्तरिक कुरा हो
0: हट्नु पर्छ भन्ने कुरा हो हामीसँग त अब के छ म केन्द्रीय कमिटीमा भोटिङ गर्न पाउँदैन
1: त्यति
0: बेला हामीले चाहिँ विधान महाधिवेशनबाट हामीले चाहिँ के हो भने 70 वर्ष उमेर कार्यान्वयन गर्ने दुईचोटिभन्दा बढी कार्यकारी पदमा रिपिट नहुने भनेपछि त्यो कार्य त्यो उहाँले बनाएको कार्यविधिलाई उहाँले नै त्यो चाहिँ कुल्चेर 10 मिनटमा बनाएर
1: आफू
0: बाँड्नु यो कुरालाई नै कार्यान्वयन गरेर उहाँ अगाडि बढ्नुपर्छ भन्ने कार्य दलको कार्यक्रमलाई नै उहाँले
1: चाहिँ
0: पुनर्निर्माण
1: 70 वर्ष जुन गत महाधिवेशनबाट हटाएर उहाँ अध्यक्ष बन्नुभयो त्यसलाई फेरि संस्थागत गर्ने त्यसलाई विधानमा राख्ने
0: राख्ने
1: आउने महाधिवेशनबाट
0: आउने होइन अब तत्कालमा त्यो प्रोसेसमा अब जानु पर्यो हामी
1: त्यही त प्रोसेसमा जानुको लागि त अर्को महाधिवेशनबाट
0: विशेष महाधिवेशन भने गरे नि उता काङ्ग्रेस नेपाली
1: विशेष महाधिवेशन गर्ने अब
0: अहिले हाम्रो प्रतिनिधि टाइम पनि हुन लागेको छ त विधान अधिवेशन अब जनजन त्यो त जुनसुकै बेला आकस्मिक रूपमा त गरिहाल्छ नि सङ्कटमा पर्दा
1: नियमित महाधिवेशन हुनुहुन्छ
0: अनि त्यहाँसम्म जाने प्रोसेसमा त जानु पर्यो नि विधिमा त टिप गरेर जानु पर्यो
1: ल त्यसो भए यसलाई धेरै कुराकानी नगर अन्य विषय पनि छन् देशको विषयमा होइन तपाईँहरूको आन्तरिक पार्टीको विषयमा जेसुकै गरौँ न तपाईँ त्यही पनि प्रश्न उठेको भएर अब केपी शर्मा ओलीको स्थानमा को पात्र देख्नुहुन्छ त अब फेरि बनाएर गफ नगर्नुहोस् यो यो विषयमा चर्चा गर्नुपर्छ भनेर
0: कुरै के कुरै सिधै भन्नुपर्छ कि अहिले कुनै हामी व्यक्तिलाई बनाउनेको पुनर्गठनको अभियानमा होइन बुझ्नुभयो नि
1: तपाईँ
0: तर पहिला पार्टी रिफर्म गर्नको निम्ति त पहिला त को सबैजना चाहिँ हाँस्नु पर्यो नि
1: हजुर कसैलाई बनाउनको लागि यो लफडा गराउनु भएको छ भनेर मैले भनेको छुइनँ
0: हजुर
1: तर ओली हटिसकेपछि कोही न कोहीले त अध्यक्षता नेतृत्व लिनु पर्यो त्यो पात्र को हुन सक्छन्
0: विधिले बनाउने हो
1: को हुन सक्छन्
0: केन्द्रीय कमिटीबाट होइन भन्दा पनि अब हामीले सहमति हुँदा केन्द्रीय कमिटीबाट जो बनाउँदा पनि भइहाल्यो
1: विष्णु पौडेललाई बनाउने
0: होइन अहिले व्यक्तिमा जाँदै जाँदैन
1: शङ्कर पोखरेललाई बनाउने
0: त्यो पनि होइन तर कुरो के हो भने व्यक्तिमा जाँदै नजाने विधिमा जाने विधिले स्थापित गरेको साधारण पार्टी सदस्यबाट निर्वाचित हुने व्यक्ति नै पार्टी
1: त्यसो म तपाईँलाई तिनवटा अप्सन दिन्छु त्यसमा एउटा रोज्नुहोस् ईश्वर पोखरेल शङ्कर पोखरेल र विष्णु पौडेल यी तीन मध्येबाट कोही अध्यक्ष बन्न लायक छन्
0: उहाँहरूमा अहिले व्यक्तिमा म जान चाहन्छु
1: लायक छन् भनेर सोधेको
0: होइन जो पनि बन्न सक्नुहुन्छ तर विधिमा जानु पर्यो प्रोसेस हामीले भनेको
1: केपी ओली भन्दा यी तिनवटा पात्र चाहिँ
0: सहमतिमा हुन पनि सक्छन् सहमति उहाँ केपी ओली कमरेड अध्यक्ष कमरेडको सहमति हुँदाखेरि अब जो पनि विकल्पहरू हुन सक्छन् होइन तपाईँको चाहिँ सबै मान्छेहरू छन् अब किनभने अब पूर्व राष्ट्रपति पनि पार्टीमा सक्रियको कुरा छन् होइन तर पनि सहमति नहुँदाखेरि विदेश विधिमा जानु पर्यो विधिमा जाँदाखेरि हाम्रो पार्टीमा दुईवटा कुरा छन् एउटा विधिमा गएर टुङ्गिने भने निर्वाचन पद्धति हो त्यो भनेको तपाईँको चाहिँ विशेष महाधिवेशन होला अनि तपाईँको चाहिँ कार्यकर्ता मा के अरे चाहिँ पार्टीको चाहिँ तपाईँको प्रतिनिधि परिषदबाट चुनेर आएका व्यक्तिहरूले गर्ने एउटा विधि भयो अर्को कुरा आम रूपमा सहमति हुने हो यो दुईवटा कुरामा एमालेमा नेतृत्व फेरिन्छ फेर्नुपर्छ भन्ने मान्यता हो हाम्रो
1: योगेश भट्टराईको बारेमा तपाईँको के विचार
0: योगेश भट्टराई पनि एउटा सफल सक्षम एउटा चाहिँ लोकप्रिय युवा नेता हो
1: अध्यक्ष बन्न सक्ने हैसियत राख्नुहुन्छ
0: छ
1: ओलीपछि योगेश भट्टराई अध्यक्ष बन्न रेडी हुनुहुन्छ
0: उहाँ आफै पनि भन्नुभएको छ रेडी हुनुहुन्छ भनेर अब उहाँको पनि त्यो क्षेत्र अधिकार त छ नि त पार्टीमा
1: तपाईँहरूको पुस्ताले चाहिँ उत्तम विकल्प योगेश भट्टराई देख्छ
0: होइन अब युवा
1: देख्छ
0: हामी युवा देख्छौँ
1: अध्यक्षका लागि
0: युवा पुस्तान्तरणको कुरा गरिरहेछ नि त
1: पुस्तान्तरणमा योगेश भट्टराई अबको अध्यक्ष बन्नको लागि रेडिमेड तयारी छन्
0: उहाँ रेडिमेड तयारी हुनुहुन्छ होला अब उहाँसँग पनि आन्तरिक कुरा सबै कुरा अब बाहिर
1: छलफल भएको छैन तपाईँको
0: हाम्रो त्यस्तो विस्तृत रूपमा त अहिले भएको छैन
1: अनि केही छलफल भएको छैन कसलाई बनाउने कसरी जाने भन्ने भएको छैन ओली चाहिँ हटाइहाल्नु
0: पर्यो
1: होइन त्यो कुरो होइन दमदार हुनु पर्यो नि त ओली हट्ने बित्तिकै हामी यसरी चलाउँछौँ भन्ने हुनु पर्यो
0: गरिरहेछ त अहिले
1: त्यही त भने त
0: कुरो एकदम देशभरिका चाहिँ अब प्रतिसुवाद चाहिँ प्रतिवेदनहरू आएछ आउँदा रिपोर्टमा चाहिँ पार्टी
1: चाहिँ
0: होइन नाम आएको छैन तर पुनर्गठन पार्टीमा हुनु पर्यो यो ढङ्गले पार्टी चल्दैनन् पार्टीमा मन परि भयो पार्टीको नीति विचार नेतृत्व फेलर भयो हामीले मन परि ढङ्गले जब जसले प्रयोग गर्यौँ कम्युनिस्ट पार्टी जस्तो भएन आजको सन्दर्भमा नेपाली जनताबाट हामी वितीर्ण भयो हामी टाढियो हाम्रो मुद्दाहरू कमजोर भयो भन्ने कुरा आम रूपमा तपाईँको आठै प्रदेशबाट आएको रिपोर्ट छ त्यो रिपोर्टले कार्यान्वयन गर्नु पर्यो
1: तपाईँ सामाजिक सञ्जालमा यति खुलेर बोल्नुहुन्छ तपाईँबाट म खुलेको जवाबको अपेक्षा गर्छु क्या विद्यादेवी भण्डारी किशोर पोखरेल अबको अध्यक्ष बन्न लायक दुईटाबाट एउटा रोज्नुहोस् त यति त खुलेर बोल्नुहोस्
0: होइन कि अब ईश्वर कवेर त हारिहाल्नु भने अस्ति
1: योगेश भट्टराई कि विद्यादेवी भण्डारी
0: होइन उहाँहरू त अब त उहाँहरूले
1: अध्यक्ष बन्न
0: अहिले म रोज्ने पक्षमा छैन किन भन्नु न उहाँहरू पार्टीमा सहमतिमा हुँदाखेरि हुन्छ नभए अब चाहिँ चुनाव लड्नु पर्यो नि त
1: तपाईँ पनि अध्यक्षमा उठ्ने कि नउठ्ने
0: होइन हामी त अध्यक्षमा होइन कि हामी चुनाव लड्ने हो
1: अध्यक्ष
0: अस्ति पनि चुनावबाट उठेर पञ्चमतले हारेको हो हजुर
1: अध्यक्ष बन्न तपाईँ तयार हुनुहुन्छ
0: एमालेको नेतृत्व सम्हाल्न सकिन्छ त्यति हो
1: अध्यक्ष बन्नको लागि म पनि तयार
0: छु यस्तो कुरा हामीसँग टिम छ हाम्रो चाहिँ टिम र विधि प्रक्रियाहरू छन् त्यो प्रक्रियाभित्र छिर्दाखेरि अब नेतृत्वहरू हामी युवाहरूले सम्हाल्नु पर्छ भन्ने कुरा हो
1: महेश बस्नेतको बारेमा तपाईँको भनाइ के छ
0: मलाई के भन्नु छैन किनभने दुनियाँ सोसियल मिडियामा आइरहेछन् उहाँको भन्ने कुरा मैले हाम्रो नेताको बारेमा के टिप्पणी गर्नु
1: गर्नु न थोरै
0: गर्नै
1: उहाँप्रति

0: को मन परिगरा छ जे पनि गर्नु भएको छ कसरी हुन्छ त नि उहाँले पुरै के बालाई चाहिँ केन्द्रीय कमिटीको लिस्ट बाँड्नुहुन्छ आफ्नो मान्छेहरूलाई सेटल गर्नुहुन्छ आफ्नो को को मान्छे अनि कसरी हामी मान्छौँ त हामी पनि अखिलको अध्यक्ष भएर आएको हो यत्रो चाहिँ 20-25 वर्ष हामीले विद्यार्थी आन्दोलन व्यतीत गरे हो स्कुलदेखि नै लागे हो
1: अब त्यसो भएर
0: हामी त योग्यता क्षमता गुण र दोषको आधारमा प्रतिस्पर्धा गर्ने
1: कमिटी सदस्य पद नि महेश बस्नेतले कारणले गर्दाखेरि पनि खोसियो
0: हैन उहाँहरुको टिम हुन त त्यो बेला त यो महासचिव पनि हुन्छ उहाँ त अहिलेको संगरदायहरु पनि हामीलाई टिएन हुँदैन रे पार्टी हस्तान्तरण गर्ने विद्या भण्डारी पूर्व साम के अरे चाहिँ राष्ट्रपतिले सदस्यताको माग गरेर रुए कराउनेलाई कहाँ दिन्छौँ हामी पार्टीमा हस्तान्तरण भएर चाहिँ विदा लिनुपर्छ भनेपछि कहाँ हुन्छ भन्नुभयो त उहाँहरूले हामीले समेट पर्दैन यो पार्टीमा त्यस कारण हाम्रो पार्टीमा योगदान छ मेरो कुरा के हो भने यो पार्टीमा हाम्रो पनि योगदान छ हाम्रो मेहनत छ हाम्रो पसिना छ हाम्रो बलिदानी गरेको छ त्यस कारण यो पार्टी कसैले छोड भन्ने छोड्ने होइन त्यस कारण हामी जिरोदेखि टक्टाएर उठाउँछौँ यो पार्टी बनाउँछौँ यति हो कुरा मेरो त्यो भएर जो जो देशभरिका यो विषयमा सहमत हुन्छ त्यो त्यो बिचको एकता अन्तर सङ्घर्ष हुन्छ नि अब के हो त
1: एमाले हप्ता वसुली पनि गरेर कमाए है
0: छ अब किन भन्नु मैले
1: हप्ता वसुली गरेर कमाउँछ कमाए
0: हिजोको दिनमा त धेरै नेताहरू त त्यस्तो त गर्नुभएको थियो त अनि
1: एक दुईजनाको नाम भन्ने
0: म त भन्ने पक्षमै छ सबैसँग एक एक रेकर्ड छ त अब होइन उहाँ त्यस्तो व्यक्ति नै होइन
1: शङ्कर पोखरेलले गरे
0: उहाँ पनि त्यस्तो कुनै हालतमा
1: जानु
0: उहाँहरूसँग म नेतासँग त त्यस्तो देख्दैन
1: कसले गरे त त्यसपछि गरे पनि भन्नुहुन्छ हप्ता वसुली
0: अब होइन नेता पार्टीभित्र अब धेरै
1: अब
0: विभिन्न चाहिँ स्वभावबाट विभिन्न समूहबाट परिचालित गरेको नेताहरू सांसद मन्त्री टिकट लिएर गएका छन् नेतालाई कन्भिन्स गरेर गएका छन् हामी त परेन त्यस्तो नेता हेर्नुहोस् होइन
1: ल हस् आइदिनुभयो विचार राख्नुभयो धन्यवाद
0: धन्यवाद तपाईँले पनि विचार राखिदिनु
1: नमस्कार
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
3: 24 घन्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
3: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
4: यस समय सूचकका साथमा
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-7053 98-550-77061 र 98-550-77053
3: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
6: It's 9 o'clock अहिले 9 बजेको छ
7: 9 बज्यो

0: काल मगेर निर्वाचित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आल मगेरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत दोहोर्याउनु भएको छ। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्ध सहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाका स्थित नेपाली दूतावासले जनाएको छ। प्रधानमन्त्री बालेन शाह हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि आज मुस्ताङ जाने कार्यक्रम रहेको छ। उहाँको भ्रमणको सूचना प्राप्त भएसँगै जिल्लामा आवश्यक तयारी तथा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सड़क मार्ग हुँदै शुक्रबार काठमाडौँबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह आज मुस्ताङतर्फ प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ। उहाँ कास्कीको माछ्रापुछ्रे गाउँपालिका छ अस्ताम स्थित अन्नपूर्ण इको भिलेजबाट बिहान 9:30 बजे सड़क मार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले अनौपचारिक सूचनाका आधारमा मुस्ताङको प्रवेशद्वार घाँसा देखिने सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जोमसुम सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सुरक्षा तयारी गरेको छ भने मुस्ताङतर्फ पनि सुरक्षा व्यवस्था सुदृढ पारिएको छ। यसैबीच प्रधानमन्त्री शाह आज जोमसुममा बसोबास गरी आइतबार बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समिति कार्यालयले जनाएको छ। समुद्री सतहदेखि 3,610 मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा प्रधानमन्त्री शाहका लागि दर्शन पूजापाठ तथा स्नान स्थल व्यवस्थापनको तयारी गरिएको छ। साथै सचिवालयका प्रतिनिधि मार्फत आवश्यक समन्वय गरी मन्दिरबाट हालसम्म भएका कार्य तथा योजनाबारे जानकारी गराउने तयारी समेत गरिएको समितिले जनाएको छ। प्रधानमन्त्री शाहको भ्रमणले धार्मिक पर्यटन प्रवर्धन का साथै मुक्तिनाथ क्षेत्रका समस्या समाधानमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा समितिले गरेको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरित र पारदर्शी बनाई एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने घोषणा गरेको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने आवश्यक कागजात र प्रक्रिया बारे स्पष्ट सूचना उपलब्ध गराउने सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ। सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा रहेको पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
1: NBL Auto Loan.
2: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्ष सम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: सिराको सुकीपुर नगरपालिका स्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डाक्टर लुसियन कुमार यादवले साउन महिनाको हाजिरी एकैपटक गरेको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको ध्यान आकर्षण भएको छ। केन्द्रले घटनाबारे छानबिन गरी आवश्यक कार्यवाही गर्न सुकीपुर नगरपालिकालाई पत्राचार गरेको जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार घटनाबारे साउन महिनामै सुकीपुर नगरपालिकालाई पत्राचार गरी विषयमा विस्तृत रूपमा बुझ्न तथा आवश्यक राय सुझाव सहित जवाब पठाउन भनिएको थियो। नगरपालिकाबाट प्राप्त जवाब अध्ययन गरेपछि केन्द्रले भदौ 3 गते आवश्यक कार्यवाहीका लागि पुनः नगरपालिकालाई पत्राचार गरेको जनाएको छ। केन्द्रका एक अधिकारीले पत्र हुलाक मार्फत पठाइएकाले नगरपालिकामा पुग्न केही समय लागेको हुन सक्ने बताएका छन्। उनका अनुसार साउनमै घटनाबारे नगरपालिकालाई बुझेर जवाब पठाउन भनिएको थियो। नगरपालिकाबाट जवाब प्राप्त भएपछि भदौ 3 गते आवश्यक कार्यवाहीका लागि पुनः पत्राचार गरिएको हो। लेदोसहितको पहिरो खस्ता बेनी जोमसुम सड़क खण्ड दुई स्थानमा पूर्ण रूपमा अवरूद्ध भएको छ। आज बिहान करिब 5:25 बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 सुके बगर स्थित सड़क माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी जोमसुम सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो। त्यस्तै बेनी जोमसुम सड़क खण्ड अन्तर्गत म्याग्दीकै रघुगंगा गाउँपालिका 2 बैसेरी स्थितिमा पनि बिहान करिब 5:30 बजे सड़क माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुन न्यूनचापी रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ। कोशी बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेश प्रदेशका र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एल निनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढाउने र चरम मौसमी अवस्थाको जोखिम सृजना हुन सक्ने अनुमान गरिएको छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्याधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ। पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसत भन्दा कम्तीमा 0.5 डिग्री सेल्सियस माथि पुगेपछि एल निनो घोषणा गरिन्छ। यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढाउन सक्छ। यस वर्ष समुद्री तापक्रम 3 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुख एडम स्काइपले बताएको जनाइएको छ। यस्तो तीव्र एल निनोको संकेत यसअघि नदेखेको बताइँदै यसलाई अभूतपूर्व घटना भएको समेत बताइएको छ। मौसमविदका अनुसार एल निनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दीर्घकालीन पूर्व तयारी आवश्यक रहेको छ। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हराएको हो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेट्टाएको हो। नेपालको जितमा देव खनालले शतकीय पारी खेले भने उनले 113 बलमा अभिजित 100 रन बनाएका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान 3-3 तथा हेमन्त धामीले 2 विकेट लिएका छन्। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलेपछि एसएससी प्रिमियर कप खेल्न मलेसिया जानेछ भने प्रतियोगितामा नेपालले सम्म चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
3: यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना। हेलो
6: हेलो बुढी के छ खबर?
4: ठिकै छ चलेकै छ।
6: ल भिडियो अन गर् त तलाई हेरौँ।
4: भिडियो अनै छ त देख्नु भएन र?
6: खै देखिन त मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0828-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइललाई। टेकमाइललाई
8: मेरो मनको साथी
9: स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिँदै प्रभावकारी र वैज्ञानिक अनुसन्धान अघि बढ़ाएको गृहमन्त्रीले स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले बालिकामाथिको यो अपराध सम्पूर्ण समाजको साझा पीड़ा भएको उल्लेख गर्दै घटनाको पहिलो दिनदेखि नै सरकार मौन र निष्क्रिय नरहेको बताउनु भएको छ। गृहमन्त्रीका अनुसार घटनामा संलग्न आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान तीव्र बनाइएको छ। प्रारम्भिक चरणमा प्रहरी प्रशासनबाट लापरवाही भएको गुनासो आएपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कार्यवाहीको प्रक्रिया शुरू गरिएको छ।

साथै पीड़ितका अभिभावकले दिएको पछिल्लो जाहेरीका आधारमा अनुसन्धानका लागि थप चार जनालाई नियन्त्रणमा लिएको जानकारी समेत गराइएको छ। सार्वजनिक रूपमा उठेको मृत्यु दण्डको मागबारे प्रश्न पार्दै गृहमन्त्रीले नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्यु दण्ड दिने कानून बनाउन रोक लगाएको र नेपालले मृत्यु दण्ड उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको स्मरण गराउनु भएको छ। गृहमन्त्रीले आवेशमा आएर राज्यले तत्काल मृत्यु दण्ड दिन नसक्ने कानूनी सीमा रहेको उल्लेख गर्दै गृह प्रशासनको मुख्य दायित्व कुनै कमी कमजोरी बिना निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानून बमोजिम अधिकतम सजाय सुनिश्चित गर्नु रहेको बताउनु भएको छ। महिला तथा बाल बालिका विरूद्ध हुने जघन्य अपराधमा रहेका विद्यमान कानूनी अडचन हटाउन कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पदभार समारे लगत्तै निर्णय गरेको र आवश्यक कानून संशोधनको मस्यौदा तयार भई संसदीय प्रक्रियामा लैजाने तयारीमा रहेको गृहमन्त्रीले जानकारी दिनुभएको छ। कानून निर्माण प्रक्रियागत रूपमा समय लाग्ने भए पनि सरकार यसलाई प्रभावकारी बनाउन निरन्तर लागि परेको उहाँको भनाइ छ। सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु रहेको भन्दै संवेदनशील विषयमा राजनीतिकरण वा अपुष्ट सूचनाका भरमा मीडिया ट्रायल नगर्न समेत गृहमन्त्रीले आग्रह गर्नुभएको छ। नागरिकको खबरदारी र प्रश्न उठाउने अधिकारको स्वागत गर्दै उहाँले आक्रोशलाई न्यायको शक्तिमा बदलेर हरेक छोरीका लागि सुरक्षित नेपाल बनाउने अभियानमा साथ दिन समेत अपील गर्नुभएको छ। वनचरी डाँडाका स्थानीयले काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई 1 घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरि दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन्। विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल वनचरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताएका छन्। आज बिहान 1 घण्टाको लागि वनचरी डाँडामा रोकेका हुँ। 15 दिनभित्र माग सम्बोधन नभई फोहोर खन्याउन रोक लगाउँछौ। उनले भने फोहोर र मान्छे सँगै बस्ने स्थिति छैन। वनचरी डाँडाको फोहोरको लिचड बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउँदा 20 वर्षको लागि बनाएको ल्यान्डफिल साइटको लिचड ड्यामले भरिएको छ भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनु पर्यो, लिचडको व्यवस्थापन गर्नु पर्यो। उनले भने त्यहाँको स्थानीयको स्वास्थ्य र शिक्षाको विशेष व्यवस्था राज्यले गर्नु पर्यो, रोजगारको प्रबन्ध हुनु पर्यो। 15 दिनभित्र यी माग पूरा नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनी समेत स्थानीयले दिएका छन्। काठमाडौँ उपत्यका सहित 21 पालिकाको फोहोर डिसिस्टोल वनचरी डाँडा लैजाने गरिएको छ। 20 वर्षका लागि बनाइएको ल्यान्डफिल साइडमा फोहोरको चुली बनेको छ। फोहोरले वनचरी डाँडा पनि सिस्टोल चाहिँ डम्पिङ साइट भएको छ। धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमाना वनचरी डाँडामा विगत 4 वर्षदेखि फोहोर फाल्न थालिएको हो। यसअघि 17 वर्षसम्म सिस्टोलमा फोहोर फालिएको थियो। फोहोरका कारण गाउँभर क्यान्सर, मुटु, मृगौला जस्ता प्राणघातक रोगी भेटिन्छन्। झाडा पखला, टाइफाइड, श्वास प्रश्वास, छाला लगायतका बिरामी घरै पिछे छन् भने अनाज उत्पादनमा रास र पशुपन्छी पालनमा समेत असर परेको स्थानीयको गुनासो छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। दिवंगत आरोही निर्मल पूर्जा निम्स्ताईको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण निम्स्ताई फर्स्ट राख्ने प्रस्ताव तयार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उक्त प्रस्ताव तयार पारिएको जनाएको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार उक्त प्रस्ताव चाँडै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिनेछ। अध्यक्ष पुनका अनुसार पूर्जाले आफ्नो प्रोजेक्ट पसिबल अन्तर्गत 8,000 मिटर भन्दा अग्ला 14 हिमाल आरोहण गर्ने अभियानको शुरूआत अन्नपूर्ण हिमालबाटै गरेका थिए। 8,000 मिटर भन्दा अग्ला हिमाल चढ़ने अभियानको शुरूआत म्याग्दीबाटै भएकाले उहाँको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्स्ताई जोड्न खोजिएको हो पुनले भनेका छन्। बेलायतमा यही 13 गते उनको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकार समक्ष नामाकरणको औपचारिक प्रस्ताव लैजाने पुनले बताएका छन्। पूर्जाको शालिक र संग्रहालय निर्माणका विषयमा पनि छलफल भइरहेको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिक र संग्रहालय स्थापना गरिनेछ। परिवारबाट जग्गा उपलब्ध नभएमा रूपसे झरना क्षेत्रमा संग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिएका छन्। रूपसे झरना पूर्जाको घर नजिकै पर्छ। पर्यटकीय दृष्टिकोणले निकै लोकप्रिय भएकाले उक्त स्थान उपयुक्त हुने उनको भनाइ छ। त्यहाँ पनि सम्भव नभए अन्नपूर्ण आधार शिविरमा संग्रहालय बनाइने समय जनाइएको छ। आफ्नो गाउँठाउँ र देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित बनाउने व्यक्तिका लागि यति योगदान हुनेपर्ने धारणा समेत पुनले व्यक्त गरेका छन्। साथै नेपाल सरकारले उनी सहित अन्य 5 जना आरोहीको निधन हुँदा समेत राष्ट्रिय शोक वा विदा नदिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन्। पुनका अनुसार नामाकरणका विषयमा पूर्जाको परिवारसँग लगातार छलफल भइरहेको छ। संग्रहालय शालिक निर्माण तथा अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा उनको नाम थप्ने विषयमा अन्त्येष्टि सकिएपछि थप छलफल गरिनेछ। अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम पहिलो पटक अन्नपूर्ण आरोहण गर्ने फ्रान्सेली आरोही मौरिस हर्जोगको नामबाट मौरिस हर्जोग ट्रेल राखिएको छ। उक्त नामको पछाडि पूर्जाको नाम पनि जोड्नुपर्ने विषयमा छलफल भइरहेको छ। जनकपुर धाममा अतिक्रमणमा परेको 7 पोखरी आज खाली गराइँदैछ। आज बिहान जनकपुर धाम उपमहानगरपालिका 6 गोरधोई पोखरीबाट तोडफोड शुरू भएको हो। पहिलो चरणमा 7 अतिक्रमित पोखरीको डिल खाली गराउन ड्रोजर चलाउन शुरू गरिएको गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरीले बताएका छन्। उनका अनुसार गत साउन 1 गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ। अतिक्रमण मुक्त गर्न 2062 सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरियो को भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार समेत लिएको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई 3 स्थानमा अस्थायी सेल्टर निर्माण गरिराखिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीड़ितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडा नन्द अधिकारीका अनुसार रिसाङमा विस्थापित नागरिकका लागि रिसाङ विद्यालय नजिक विद्यालयभन्दा माथिको क्षेत्रमा र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने गरी जग्गाको टुङ्गो लगाइएको छ। विपद प्राधिकरणको सुझाव तथा स्थानीय तहसँगको समन्वयमा 3 स्थान छनौट गरिएको छ। अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा स्थानीय तहले बिहोर्ने सहमति भएको छ। पहिरोबाट घर तथा बस्तीमा क्षति पुगेपछि ठूलो संख्यामा स्थानीय नागरिक समेत विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न तत्काल अस्थायी आवासको व्यवस्था गर्न लागि समेत प्रशासनले जनाएको छ। वर्षायाम अझै जारी रहेकाले पहिरो तथा बाढ़ीको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ। 168 घरदुरीका 897 जनालाई ती अस्थायी सेल्टरमा राखिनेछ। प्राधिकरणले भेरी नगरपालिकाको 1, 2, 3 र 4 नम्बर वडाहरूको भूगोल अध्ययन गरेको थियो। भेरी नगरपालिका र जग्गा धनीको बीचमा सहमति भई शनिबारदेखि त्रिपाल लगायतका सामग्रीहरू निर्माण गर्न लागि छ। हवस् त अहिलेका लागि नेपाली खबर यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46182525।

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 54584, 98651 54998।

0: सो लभली मलाई त अहिलेै डोली चढी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9827275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605668852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नलगाड नगरपालिका साथ दानी पिपल स्थित डोल्पा जाजरकोट सड़क खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 25 वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएको जनाइएको छ भने उनलाई उपचारका लागि अस्पताल लगिएको पनि जनाइएको छ। सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ। मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिए लगत्तै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आइरहेका थिए। मन्त्री सिफारिश गर्न केन्द्रले नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी, उत्सव र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो। तीन दलीय कार्यदलले अन्तिमसम्मको छलफल गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षीहरूको नाम केन्द्रलाई पठाउने र त्यहीबाट आएको नामलाई स्वीकार गर्ने र थप छलफल गर्ने विषयमा समेत अहिले छलफल जारी रहेको जनाइएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 वा गाउँमा बाढ़ी पहिरोले पीड़ितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा प्रभावितसम्म राहत सामग्री पुर्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको भए पनि अरू संघ संस्था वा निकायले सड़क अवरूद्ध भएका कारण राहत सामग्री प्रभावितसम्म लैजान सकेका छैनन्। गाउँपालिकाले भने भरिया मार्फत सामग्री बोकाएर प्रभावितका लागि तत्काल आवश्यक ओढ्ने ओछ्याउने सामग्री, खाद्यान्न तथा लत्ता कपड़ा लगायतका सामग्री वितरण गरेको जनाएको छ। उहाँ पुग्ने मुख्य सड़क विभिन्न ठाउँमा पहिरोले भत्किएपछि राहत सामग्री फुलिबन र पौबाङ माबाङमै रोकिएका छन्। अध्यक्ष बुढा

गर्दी सड़क तत्काल खुल्ने अवस्था नरहेको बताएका छन्। निरन्तर वर्षाका कारण सड़क खुलाउने प्रयास समेत जोखिमपूर्ण बनेको छ। कतिपय ठाउँमा पहिरो तथा ढुङ्गा खस्ने जोखिमका कारण पैदल बाटो समेत प्रयोग गर्न कठिन भएको छ। कतिपय संघ संस्थाले राहत सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेर फर्किएका छन्। सड़क संचार तथा विद्युत सेवा अवरूद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ। गएको साउन 27 गते थवाङ गाउँपालिका 5 उवामा बाढ़ी पहिरो र साउन 28 गते राति सुनछरी गाउँपालिका दुई भित्री गामका विभिन्न ठाउँमा पहिरोले जनधनको क्षति गरेको थियो। पहिरोबाट प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। 3 वर्ष बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिँदै प्रभावकारी र वैज्ञानिक अनुसन्धान अघि बढ़ाएको गृहमन्त्रीले स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले बालिकामाथिको अपराध सम्पूर्ण समाजको साझा पीड़ा भएको उल्लेख गर्दै घटनाको पहिलो दिनदेखि नै सरकार मौन र निष्क्रिय नरहेको बताएका छन्। गृहमन्त्रीका अनुसार घटनामा संलग्न आरोपीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान तीव्र बनाइएको छ। प्रारम्भिक चरणमा प्रहरी प्रशासनबाट प्रभावी भएको गुनासो आएपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कार्यवाहीको प्रक्रिया शुरू गरिएको छ। साथै पीड़ितका अभिभावकले दिएको पछिल्लो जाहेरीका आधारमा अनुसन्धानका लागि थप 4 जनालाई नियन्त्रणमा लिएको समेत जानकारी गराइएको छ। सार्वजनिक रूपमा उठेको मृत्युदण्डको मागबारे प्रश्न पार्दै गृहमन्त्रीले नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्युदण्ड दिने कानून बनाउन रोक लगाएको र नेपालले मृत्युदण्ड उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको समेत स्मरण गराएका छन्। गृहमन्त्रीले आवेशमा आएर राज्यले तत्काल मृत्युदण्ड दिन नसक्ने कानूनी सीमा रहेको उल्लेख गर्दै गृह प्रशासनको मुख्य दायित्व कुनै कमी कमजोरी बिना निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानून बमोजिम अधिकतम सजाय सुनिश्चित गर्नु रहेको समेत बताएका छन्। महिला तथा बालबालिका विरूद्ध हुने जघन्य अपराधमा रहेका विद्यमान कानूनी अडचन हटाउन कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पदभार सम्हाले लगत्तै निर्णय गरेको र आवश्यक कानून संशोधनको मस्यौदा तयार भई संसदीय प्रक्रियामा लैजाने तयारीमा रहेको गृहमन्त्रीले जानकारी दिएका छन्। कानून निर्माण प्रक्रियागत रूपमा समय लाग्ने भए पनि सरकार यसलाई प्रभावकारी बनाउन निरन्तर लागि परेको उनको भनाइ छ। सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु रहेको भन्दै संवेदनशील विषयमा राजनीतिकरण वा अपुष्ट सूचनाका भरमा मीडिया ट्रायल नगर्न पनि गृहमन्त्रीले आग्रह गरेका छन्। नागरिकको खबरदारी र प्रश्न उठाउने अधिकारको स्वागत गर्दै उनले आक्रोशलाई न्यायको शक्तिमा बदलेर हरेक छोरीका लागि सुरक्षित नेपाल बनाउने अभियानमा साथ दिन समेत अपील गरेका छन्। बन्सरी डाँडाका स्थानीयले काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई 1 घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरि दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन्। विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल बन्सरी डाँडा फोहोर व्यवस्थापन सरकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताएका छन्। आज बिहान 1 घण्टाको लागि बन्सरी डाँडामा रोकेका हौ। 15 दिनभित्र माग सम्बोधन नभई फोहोर खन्याउन रोक लगाउनेछौ उनले भनेका छन्। फोहोर र मान्छेसँगै बस्ने स्थिति छैन। बन्सरी डाँडाको फोहोरको लिच बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउँदा 20 वर्षका लागि बनाएको ल्याण्डफिल साइटको लिचडले ड्याम समेत भरिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनुपर्ने र लिचडको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड़ दिएका छन्। त्यस्तै काठमाडौँ उपत्यका सहित 21 पालिकाको फोहोर सिस्टोल बन्सरी डाँडा लैजाने गरिएको छ। 20 वर्षका लागि बनाइएको ल्याण्डफिल साइटमा फोहोरको चुली बनेको छ। फोहोरले बन्सरी डाँडा पनि सिस्टोल झैं डम्पिङ साइट भएको छ। धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बन्सरी डाँडामा विगत 4 वर्षदेखि फोहोर फाल्न थालिएको हो। यसअघि 17 वर्षसम्म सिस्टोलमा फोहोर फालिएको थियो। फोहोरका कारण गाउँभर क्यान्सर, मुटु, मृगौला जस्ता प्राण घातक रोगी भेटिन्छन्। झाडा पखला, टाइफाइड, श्वास प्रश्वास छाला लगायत बिरामी घरै पिच्छे छन् भने अनाज उत्पादनमा रास र पशुपन्छी पालनमा असर परेको स्थानीयको गुनासो छ। दिवंगत आरोही निर्मल पूर्जा निम्स्ताईको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण निम्स्ताई फर्स्ट राख्ने प्रस्ताव तयार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उक्त प्रस्ताव तयार पारिएको जनाएको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार उक्त प्रस्ताव चाँडै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिनेछ। अध्यक्ष पुनका अनुसार पूर्जाले आफ्नो प्रोजेक्ट पसिबल अन्तर्गत 8,000 मिटर भन्दा अग्ला 14 वटा हिमाल आरोहण गर्ने अभियानको शुरूआत अन्नपूर्ण हिमालबाटै गरेका थिए। 8,000 मिटर भन्दा अग्ला हिमाल चढ्ने अभियानको शुरूआत म्याग्दीबाटै भएकाले उनको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्स्ताई जोड्न खोजिएको उनले बताएका छन्। बेलायतमा 13 गते उनको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकार समक्ष नामाकरणको औपचारिक प्रस्ताव लैजाने पुनले बताएका छन्। पूर्जाको शालिग र संग्रहालय निर्माणका विषयमा पनि छलफल भइरहेको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिग र संग्रहालय स्थापना गरिनेछ। परिवारबाट जग्गा उपलब्ध नभएमा रूप्से झरना क्षेत्रमा संग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिएका छन् भने रूप्से झरना पूर्जा राजाको घर नजिकै पर्छ। पर्यटकीय दृष्टिकोणले निकै लोकप्रिय भएकाले उक्त स्थान उपयुक्त हुने उनको भनाइ छ। त्यहाँ पनि सम्भव नभए अन्नपूर्ण आधार शिविरमा संग्रहालय बनाइने जनाएका छन्। आफ्नो गाउँ ठाउँ र देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने व्यक्तिका लागि यति योगदान हुनै पर्ने धारणा समेत उनले व्यक्त गरेका छन्। साथै नेपाल सरकारले उनी सहित अन्य पाँचजना आरोहीको निधन हुँदा समेत राष्ट्रिय शोक वा विदा नदिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन्। पुनका अनुसार नामाकरणका विषयमा पूर्जाको परिवारसँग लगातार छलफल भइरहेको छ। जनकपुर धाममा अतिक्रमणमा परेको सातवटा पोखरी आज खाली गराइँदैछ। आज बिहान जनकपुर धाम उपमहानगरपालिका छ गोर्धाई पोखरीबाट तोडफोड शुरू भएको। पहिलो चरणमा सातवटा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन शुरू गरिएको। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जनाएका छन्। उनका अनुसार गत साउन 1 गतेदेखि नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ। अतिक्रमण मुक्त गर्न 2062 सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको बोझराई घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनले आधार लिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5589-953।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9805068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति परियोजनाको कानूनी वैधता बारे अन्तिम निर्णय हुन बाँकी र पबजी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदै नेपाल खबरमा अब पूरा खबर पहिरो खसेपछि अवरुद्ध म्याग्दीको बेनी जोमसुम सड़क खुलेको छ म्याग्दीको रघुगंगा गाउँपालिका दुई बैसरीमा बिहान पहिरो खसेपछि बेनी जोमसुम सड़क खण्ड अवरुद्ध थियो सड़कमाथिबाट लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सड़क 9:30 बजेदेखि खुलेको जिल्ला प्रहरीकारले म्याग्दीले जनाएको छ त्यस्तै मनाङको चामे बेसी सहर सड़क पनि अवरुद्ध भएकोमा ससाना गाड़ी चल्न सक्ने गरी खुलेको छ ठूला गाड़ी पनि चल्न सक्ने गरी पूर्ण रूपमा खुलाउन काम भइरहेको जिल्ला प्रहरीकारले मनाङले जनाएको छ मनाङको नासो गाउँपालिका तीन खोत्रोमा आज बिहान 3 बजेतिर पहिरो खसेको थियो यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट मुस्ताङतर्फ लाग्नु भएको छ उहाँ आज बिहान सड़क मार्गबाटै मुस्ताङतर्फ प्रस्थान गर्नुभएको हो उहाँले मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो माछापुछ्री गाउँपालिका छ अस्थाममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो सुपर एलनिनोको प्रभाव नेपालको कृषि ऊर्जा तथा समग्र जनजीविकामा पर्न सक्नेतर्फ सरकारवालाले चिन्ता व्यक्त गरेका छन् तापक्रम बढ्ने खडेरीको सम्भावना र यसबाट पानीका स्रोतमा कमी हुँदा कृषि तथा ऊर्जा सहित समग्र सामाजिक आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सक्ने जोखिम छ जल स्रोत कृषि ऊर्जा खाद्य सुरक्षा तथा जनजीविकामा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा विज्ञ तथा सरकारवालाले जोड़ दिएका छन् सन् 2026 अन्त्यदेखि 27 सुरुवातसम्म एलनिनो थप सशक्त भई धेरै बलियो अर्थात सुपर एलनिनोको अवस्थामा पुग्न सक्ने पूर्वानुमान हुँदै आएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दुवाडीले नेपालमा विगतका एलनिनो वर्षमा वर्षा घट्ने वा बढ्ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै एलनिनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताउनुभयो जल तथा ऊर्जा आयोगको सचिवालयका सरजु कुमार वैद्यले एलनिनो

0: महासागरमा हुने मौसमी फेरबदल मात्र नभई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिनुभयो। नेपालको 80% भन्दा धेरै विद्युत उत्पादन नदीको प्रवाहमा आधारित आयोजनामा निर्भर रहेको उल्लेख गर्दै उहाँले नदीको बहाव गर्दा विद्युत उत्पादनमा कमी आई चुनौती देखिन सक्ने बताउनु भएको छ। धनुषाको जनकपुर धाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको हो। पहिलो चरणमा 7 पोखरीको डिललाई अतिक्रमण मुक्त बनाउने योजना अनुसार जनकपुर धाम उपमहानगरपालिका छ गोर्धोई पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार गोर्धोई बिसहरा रत्नसागर लगायत पोखरीको अतिक्रमण तत्काल हटाइनेछ। यो अभियान 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो। प्रतिवेदनमा पहिचान गरिएका 49 पोखरी मध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमण मुक्त गराइनेछ। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिको अतिक्रमित जग्गाहरू खाली गराइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम, 4 महिनामा विपदका 5,000 भन्दा धेरै घटना, 250 जनाको ज्यान गयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो, चामे बेसी सहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहो, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व र रुकुम पश्चिम, जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। बितेका 4 महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदजन्य घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढी, हिम पहिरो, जनावरको आक्रमण लगायत रहेका छन्। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले व्हाइट हाउसमा भइरहेको बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अस्थायी अनुमति दिएको छ। प्रधान न्यायाधीश जोन रोबर्ट्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि स्टे अर्डर मार्फत निर्माण कार्य अघि बढ़ाउने बाटो खोल्नु भएको हो। यद्यपि सर्वोच्चले यो परियोजनाको कानूनी वैधताको बारेमा भने अन्तिम निर्णय गरिन सकेको बीबीसीले जनाएको छ। बलरूम ठूलो हल हो जहाँ औपचारिक समारोह, भोज, सरकारी कार्यक्रम वा ठूला जमघटको आयोजना गरिन्छ। क्षेत्रमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसभित्रै बलरूम बनाउन निर्देशन दिनुभएको थियो। ट्रम्प प्रशासनले गएको वर्ष 8,360 वर्गमिटर क्षेत्रफलको बलरूम निर्माण शुरू गरेको थियो। परियोजनाको 65% काम गएको अगस्तमा सम्पन्न भइसकेको छ। त्यसअघि अगस्त 7 वाशिङटनको संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पले गैर कानूनी रूपमा व्हाइट हाउसमा नयाँ बलरूम निर्माण गरिरहेको भन्दै काम रोक्न आदेश दिएको थियो। व्हाइट हाउस र संसदका अधिकांश सहयोगीले बलरूम निर्माण योजनाको समर्थन गरे पनि केही रिपब्लिकन सांसदले परियोजनाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। अब खेल खबर। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशिप पीएमएनसी आजदेखि काठमाडौँमा सुरु हुँदैछ। प्रतियोगिता दशरथ रंगशालाको कवर हलमा दिउँसो 3 बजेदेखि सुरु हुनेछ। ई स्पोर्ट्स एसोसिएशन अफ नेपाल इसान र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्दैछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओसम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। लोकप्रिय टोली ओरा ई स्पोर्ट्स यसअघि नै अर्को चरणका लागि छनौट भइसकेकोले प्रतियोगितामा सहभागी हुने छैन। राष्ट्रिय खेलकुद परिषद राखेबाबाट स्वीकृति प्राप्त प्रतियोगितामा प्रतिस्पर्धा सँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुनेछन्। यो प्रतियोगिताले नेपाली पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाड़ी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले अवरुद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो। चामे बेसी सहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ। सुपर एलनिनोले कृषि ऊर्जा तथा समग्र जनजीविकामा प्रभाव पार्न सक्ने चिन्ता, राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा जोड। जनकपुरधाम क्षेत्रका अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो। पहिलो चरणमा 7 वटा पोखरीलाई अतिक्रमण मुक्त बनाइने। बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति। परियोजनाको कानूनी वैधताबारे अन्तिम निर्णय हुन बाँकी। र पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसो जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10, 12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर, नारायणगढ चितवन,
4: 056-49-0034,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बॉडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-18853 5189353।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। कास्कीको पोखराबाट मुस्ताङतर्फको यात्रामा निस्किनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बागलुङ र पर्वतको सिमाना मालढुङ्गा पुग्नु भएको छ। पारिवारिक भ्रमणका क्रममा शुक्रबार पोखरा पुग्नुभएका शाह स्थल मार्ग हुँदै मुस्ताङ प्रस्थान गर्नुभएको हो। उहाँको सवारीलाई ध्यानमा राख्दै यात्रा मार्गका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। मुस्ताङ पुगेर प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्ने उहाँको कार्यथालिका छ। यसअघि शुक्रबार पोखराको कोलाहलबाट केही पर रहेको काशीको माछापर्से गाउँपालिका छ अस्ताम पुग्दा स्थानीयवासीले प्रधानमन्त्री शाहलाई भव्य स्वागत गरेका थिए। अन्नपूर्ण मनास्लो र धौलागिरी हिमश्रृंखलाको आकर्षक दृश्य देखिने पर्यटकीय गाउँ अस्तामका बासिन्दाले गाउँको विकास र सुशासनका विषयमा प्रधानमन्त्रीसँग आफ्ना माग राखेका छन्। स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको पिउने पानी र सिंचाईको अभाव हल गर्न अप्ठ्यारो कच्ची सड़क कालोपत्र गरिदिन तथा देशमा बढ़दो अपराध नियन्त्रणका लागि कड़ा कानून कार्यान्वयन गर्न आग्रह गरेका छन्। स्थानीय कृषक तथा बासिन्दाले अस्ताममा पानी र सड़कको सुविधा पुगे तरकारी खेती र पर्यटन मार्फत गाउँको मुहार फेरिने विश्वास व्यक्त गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले 2.5 दशकपछि पुनः परीक्षण उत्पादन थालेको हेटौडा कपडा उद्योगको अवलोकन गर्नुभएको छ। आज उद्योग पुगेकी मन्त्री यादवले परीक्षण उत्पादनको अवस्था, मर्मत सम्भारको प्रगति र उपकरणहरूको स्थितिबारे जानकारी लिनुभएको छ। अवलोकनका क्रममा नेपाली सेनाको नेतृत्वमा परीक्षण थालिएका 3 वटा अटोमेटिक सहित 7 वटा मशिन चलाइएको थियो। साथै उहाँले उद्योग परिसरमै मरमतमा खटिएको टोली, सुरक्षा निकाय तथा सैनिक अधिकारीहरूसँग बैठक समेत गर्नुभएको छ। नेपाल सरकारले उद्योग पुनस्थापनाको जिम्मेवारी दिएपछि सेनाको उत्पादन निर्देशनालयका करिब 40 जना प्राविधिक टोली सञ्चालनको तयारीमा खटिएका छन्। लामो समय प्रयोगविहीन रहेका उपकरण मरमतपछि शुरू भएको यो परीक्षणलाई उद्योग पुनर्जागरणको महत्वपूर्ण चरण मानिएको छ। पत्रकारहरूसँग कुरा गर्दै मन्त्री यादवले 33 लाख रूपियाँको लागतमा हाल 20 वटा मशिन सफलतापूर्वक सञ्चालनमा आइसकेको र बाँकी उपकरणको मरमतपछि कारखानामा 488 वटै मशिन क्रमशः चलाइने जानकारी दिनुभएको छ। जनकपुरका ऐतिहासिक पोखरी मेचेर बनाइएका घर टहरामा आज बिहानैदेखि डोजर चल्न थालेको छ। गुठी संस्थानको स्वामित्वमा रहेका 7 वटा पोखरीको डिल अतिक्रमण गरी निर्माण गरिएका 65 वटा कच्ची तथा पक्की संरचना भत्काउन थालिएको हो। पहिलो चरण अन्तर्गत वडा नम्बर 6 स्थित गोरधोई पोखरीमा यो अतिक्रमण हटाउने अभियान शुरू गरिएको छ। यसपछि क्रमशः

सहरा रत्नसागर दीर्घिका सह दीर्घिका सर दशरथ तलाउ अर्गजा सर र मुरली सर पोखरी खाली गराइनेछ। पोखरीका डिलपछि दोस्रो चरणमा जानकी र राम मन्दिर परिसर पनि परिसर र तेस्रो चरणमा अन्य जग्गा अतिक्रमण मुक्त गराउने गुठी जग्गा संरक्षण समितिको कार्य योजना छ। गत साउने गते सूचना जारी गर्दा र शुक्रबार माइकिङ गरेर आग्रह गर्दा पनि स्थानीयले अटेर गरेपछि बल प्रयोग गर्नु परेको धनुषा प्रशासनले जानकारी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
2: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोक्तिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।

0: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 98 1 72 88 254 र 98 456 90 042।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98 042 21 343 र 98 184 29 230।
5: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98 550 63 938 र 98 550 65 42।

0: आफ्नो मामा घर पनि कोही छ महिनापछि आउँछ। अझ मामाको छोराको बिहा नभएको त्यो पनि आउँदैन थियो होला।
1: दिदी, प्र्याक्टिस सुरु गरौँ।
0: एकछिन आउँदैछु, भोलिको लागि रिहर्सल गर्नुपर्छ, जान्छु म।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 443 4395 580 र 98550 26 440।
2: It's 2 o'clock. अहिले 2 बजेको छ।
3: नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने सरकारी निर्णयको स्वागत गर्नुभएको छ। संघीय सरकारले दिँदै आएको अनुदानमा मासिक 5,000 रूपियाँ थप भएसँगै अब प्रारम्भिक बाल विकास सहजकर्ताले 17,000, विद्यालय सहयोगीले 15,000 र लेखापालले 20,000 रूपियाँ पाउनेछन्। आन्दोलन रोकिए पनि परिषदले स्थायी व्यवस्थापन, पेशागत सुरक्षा, नयाँ दरबन्दी र वृत्ति विकासका बाँकी मागहरू शीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद अदालतमा लैजानुको साटो सानेपा स्थित कार्यालयमै बसेर छलफल मार्फत सल्टाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित ग्रीन रन कार्यक्रमपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति शर्माले मुद्दा मामिलाको बाटोले स्थायी निकास नदिने उल्लेख गर्नुभएको छ। पार्टीलाई एकताबद्ध बनाएर लैजान संवादको विकल्प नरहेको भन्दै उहाँले असोजमा हुने महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबै नेता कार्य कर्तालाई आग्रह गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सुनसरीको भोक्रा नरसिंह स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढ़ी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकासलाई एकीकृत रूपमा अघि बढ़ाउन निर्देशन दिनुभएको छ। स्थानीयवासी र जनप्रतिनिधिसँगको छलफलमा उहाँले बाढ़ीको जोखिम कम गर्न र रणनीतिक महत्वको भोक्रा सब स्टेशन जोगाउन तत्काल क्षति न्यूनीकरणका उपाय अपनाउन जलस्रोत तथा सिंचाई विभागलाई भन्नुभएको छ। छलफलमा सन् 2003-2005 जाइकाले गरेको अध्ययनलाई अध्यावधि गरी सुनसरी नदी सिंचाई आयोजना सञ्चालन गर्ने र दीर्घकालीन रूपमा कोशीको चतरामा ब्यारेज निर्माण गर्ने बारे जोड़ दिइएको छ। मन्त्री श्रेष्ठले बस्ती र पूर्वाधार संरक्षणका लागि पूर्व प्राविधिक अध्ययन र निकायहरूबीच समन्वय बढ़ाउन आग्रह गर्नुभएको छ। कार्यक्रममा सांसदहरू दीपक कुमार शाह, सिर्जना श्रेष्ठ, रुबिना आचार्य र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खोलती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अविरल वर्षा पछिको पहिरोले हिमाल पारिका जिल्ला जोड्ने प्रमुख सड़क खण्डहरू अवरुद्ध भएका छन्। मनाङको नासुङ स्थित खोत्रोमा पहिरो जाँदा बेसी शहर चामे सड़क खण्ड ठप्प बनेको छ भने म्याग्दीको बैसरीमा खसेको लेथोका कारण बेनी जुमसुम मार्ग पूर्ण रूपमा बन्द छ। यता तासो घाट खोलामा आएको बाढ़ीले फेरि करिडोर बगेपछि डोल्पामा इन्धन र ग्यासको अभाव चुलिन थालेको छ। पहिरो पन्छाउने काम जारी रहेकाले प्रहरीले यात्रामा निस्कनु अघि बाटोको अवस्था बुझ्न यात्रुहरूलाई अनुरोध गरेको छ।

र किसानका लागि आएको अनुदानको युरिया मल बागलुङबाट वीरगंज पठाएर कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बागलुङ बजारमा दुईवटा कृषि पसलबाट खरिद गरिएको मल रात्रि बसमा हालेर तराई पठाउँदै गर्दा पर्साका दिनेश पण्डित कुमार सहित स्थानीय व्यापारी कुल बहादुर राणा मगर र विनय साक्य समातिएका हुन्। जिल्लामा बिक्री गर्न तोकिएको कोटा अन्यत्र पठाउने उनीहरूमाथि कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार कार्यवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। तीन बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्नी
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 142

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्ट बाटो निर्माण हुने रिंग पोल पिलर रेलिंग भेन्टिलेसन सिमाना पिलर कम्पाउन्ड पिलर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरी को सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचार तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4395 580 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

जेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने। हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाइ। अर्घखाँसीमा बँदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग। किसानको बाली नाली जोगाउने लक्ष्य। आन्द्रामा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष। बुढ्यौलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव उपयोगी हुने। र टप N20 सिरिजमा नेपाल र बङ्गलादेश हाई पर्फर्मेन्स खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली ल अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फोरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो वा होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कार घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा दुवै डाक्टरलाई दोषी ठहर गर्दै जनही 3 महिना कैद र 20,000 रुपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमारेको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाबदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्मार गराइरहेको छ। गएको साउन 23 गतेदेखि 2 तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणको क्रममा उद्योगका 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ। अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञा पत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घखाँचीमा कृषकको बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 बँदेलको शिकार गर्न थप 10,000 रुपियाँ राजस्व बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियमअनुसार एक व्यक्तिले वर्षमा 1 मात्र र तोकिएको संख्या ननाघ्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बँदेल लगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि संसदसम्म जोडतोडका साथ उठ्दै आएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्री बालेन्द्र शाहलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। पोखराको माछापुस्ते गाउँपालिका छ अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले

0: वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानु अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गरेर अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाइ छ। मनोरम हिमश्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्। प्रधानमन्त्री शाह अस्ताम डाँडाबाट मुस्ताङका लागि प्रस्थान गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चोरीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको झण्डै 55% दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले आयोगको ओ एण्ड एम सर्वे स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज भट्टराईका अनुसार प्रशासनिक खर्च घटाउन र जनशक्तिको अधिकतम सदुपयोग गर्न यो कदम चालिएको हो। यसका साथै बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरूको अनुभव कार्यक्षमता र कार्यबोझका आधारमा जिम्मेवारी हेरफेर तथा पदस्थापना गर्ने निर्णय पनि गरेको छ। विदेशको खबर। वैज्ञानिकहरूले मानिसको आन्द्रामा पाइने एउटा विशेष ब्याक्टेरियाले शरीरको मांसपेशीलाई सधैँ बलियो बनाउने नयाँ तथ्य पत्ता लगाएका छन्। नेदरल्याण्ड्स र स्पेनका वैज्ञानिकहरूको संयुक्त टोलीले गरेको अनुसन्धानले पेटको स्वास्थ्य र शारीरिक शक्ति बीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको हो। अध्ययनका अनुसार आन्द्रामा पाइने रोजबुरिया इनुलिनिरभेरस नामक सूक्ष्म जीवले मांसपेशीलाई मजबुत राख्न महत्वपूर्ण भूमिका खेल्छ। परीक्षणका क्रममा यो ब्याक्टेरिया भएका 65 वर्षभन्दा माथिका पाका मानिसहरूमा हातको पकड शक्तिहरूको तुलनामा 29% बढी पाइएको थियो। यसै गरी मुसामा गरेको परीक्षणमा पनि यसले शरीरको शक्ति 30% बढाउनका साथै छोटो समयमा धेरै बल लगाउन आवश्यक पर्ने मांसपेशीका फाइबरहरूको आकार बढाएको देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार मानिसको उमेर ढल्किँदै जाँदा आन्द्रामा यो ब्याक्टेरियाको मात्रा प्राकृतिक रूपमै कम हुँदै जान्छ। यही नयाँ खोजको आधारमा भविष्यमा बुढौलीमा हुने मांसपेशीको कमजोरी रोक्न विशेष प्रोबायोटिक औषधि वा खानपान तयार पार्न सकिने वैज्ञानिकहरूले बताएका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल गटमा प्रकाशित यो अध्ययनले शरीर स्वस्थ र बलियो राख्न पेटभित्रका राम्रा ब्याक्टेरियाको महत्वलाई थप उजागर गरिदिएको छ। अब खेल खबर। टप N20 सिरिज अन्तर्गत अहिले नेपाल र बंगलादेश हाई पर्फर्मेन्स 11 खेलिरहेका छन्। अस्ट्रेलियाको मरारा ओभलमा भइरहेको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकर्ससँग 8 विकेटले पराजित भएको थियो। हिजो सम्पन्न खेलमा नेपालले ब्याटिङ अपेक्षा अनुसार चल्न सकेन। गएको वर्षको भेटमा बंगलादेश यससँग नेपाल 32 रनले पराजित भएको थियो। यसैले आजको खेल नेपालका लागि त्यस हारको बदला लिने र प्रतियोगितामा पुनरागमन गर्ने अवसर पनि बनेको छ। आज नेपाल ब्याटिङमा सुधार गर्दै बलियो एकफल बनाउने र बलिङमा शुरूआती दबाव सृजना गर्ने लक्ष्यमा रहेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने। हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटीबारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई। अर्घाखाँसीमा बदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग। किसानको बालनाली जोगाउने लक्ष्य। आन्द्रामा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष। बुढ्यौलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव सहयोगी हुने। र टप N20 सिरिजमा नेपाल बङ्गलादेश हाई

0: शाली नदीको शिर
1: मणिचूडको काख
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: भेटभाडबाट टाढा
1: शहरबाट नजिकै
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.nt
1: NBL अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242
7: Come once, you will certainly be benefited.
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ नेपाली काँग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरू बीच ग्रीन रनको री रन आयोजना गरेको छ गएको साउन 6 गते बीपी कोइरालालाई स्मृति दिवसमा आयोजित दौड़मा प्राविधिक कारणले महिला तर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड़ गराएको हो दौड़को शुभारम्भ गर्दै काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउनु राजनीतिक दलहरूकै जिम्मेवारी भएको बताउनुभयो प्रतियोगितामा सहभागी महिलाहरूले जलवायु सचेतनाका साथै बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कारबाही र न्यायको माग गर्दै जस्टिस फर गरिमाको नारा लेखिएका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए यसैबीच स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ संस्थाले दोषीलाई कडा कारबाही र पीड़ितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कानून बनाउन सरकारसँग माग गरेका छन् बाराको जितपुर सिमरा उपमहानगरपालिका 1-3 वर्षकी बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो साउन 31 गते घरबाट हराएकी उनी भदौ 2 गते घरभित्र मृत फेला परेकी थिइन् प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ काठमाडौँको सोसियस ग्यालरीमा नेपालकै पहिलो फेल्ट अर्थात उन कला प्रदर्शनी सुसम्झना शुरू भएको छ फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौँ विश्वविद्यालय केउको क्राफ्ट एण्ड डिजाइन विभागका विद्यार्थीहरूको सहकार्यमा सञ्चालित 2.5 महिना लामो फेल्ट फेलोसिप प्रोग्रामको समापनसँगै यो प्रदर्शनी आयोजना गरिएको हो उपभोक्तावादी संस्कृतिभन्दा भिन्न पुनरुत्थानशील अभ्यासलाई अगाडि बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठले जानकारी दिनुभयो प्रदर्शनीको अवलोकन गर्दै काठमाडौँ महानगर पालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले केयूले विद्यार्थीहरूलाई व्यावसायिक उत्पादनसँग जोड्नु प्रशंसनीय रहेको बताउनुभयो परम्परागत फेल्ट उद्योगले आधुनिक कलासँग जोडेको यो प्रदर्शनी आउँदो 1 महिनासम्म सर्वसाधारणका लागि खुल्ला रहनेछ काठमाडौँ महानगरपालिकाले सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको अनुमति सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ महानगरपालिकाको शिक्षा विभागले आज सूचना निकालेर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति रद्द गर्ने जानकारी गराएको हो शिक्षा समितिको गएको साउन 28 गतेको निर्णय अनुसार यदि अनुमति रद्द नगर्नुपर्ने कुनै कारण भएमा 35 दिनभित्र आवश्यक कागजात पेश गर्नुपर्नेछ र ललितपुरको महालक्ष्मी नगरपालिका आठ लोबोको नरकट्टेमा गाडी दुर्घटना हुँदा चालक सहित चारजना घाइते भएका छन्। गैराति 3 बजे नम्बर प्लेट नलिएको गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सहित चारजना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। अनियन्त्रित भएको गाडी एउटा घरको गेट र पार्किङ गरेर राखेको कारमा ठोकिएको थियो। दुर्घटनामा गाडी चालक लोबोका 26 वर्षका अखिल राजथला र महालक्ष्मी नगरपालिका 7 चाँगा थलीका 25 वर्षका आशिष महर्जन गम्भीर घाइते भएका छन्। अरू 2 जना सामान्य घाइते भएका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अर्घाखाँचीमा बँदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग किसानको बाल्नाले जोगाउने लक्ष्य। नेपाली काङ्ग्रेसद्वारा महिला ग्रीन रनको रिरन आयोजना जस्टिस फर गरिमाको माग। र काठमाडौँमा नेपालकै पहिलो फेल्ट कला प्रदर्शनी सुसम्झना शुरू। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: 4 40 4 93 580 98 550 26 40.
1: It's 4 o'clock. अहिले 4 बजेको छ.
2: Radio NRN 99.1. समय को ख्याल राखौं. 4 बज्यो.

वर्षै 97 नागरिकलाई नयाँ अस्थायी सेन्टरमा राखिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अध्ययन गरेपछि रिसाङ विद्यालय नजिक विद्यालय माथिको भाग र कल्याणपुरमा बसोबासको प्रबन्ध मिलाउन लागि हो। सेन्टर निर्माणका लागि चाहिने जग्गाको भाडा भेरी नगरपालिकाले बिहोर्ने भएको छ। अहिले त्रिभुवन आधारभूत विद्यालयमा बसिरहेका विस्थापितलाई पनि क्रमशः त्रिपाल र टेन्ट प्रयोग गरी बनाइने यी नयाँ स्थानमा सारिनेछ। भूकम्पले कमजोर बनाएको सो बस्तीमा पहिरो जाँदा 4 जनाको ज्यान जानुका साथै 10 जना घाइते भएका छन्। यता जुनेसाँदे गाउँपालिकाका शिर्प डुरमा र छिर्क लगायतका बस्तीहरू बाढी पहिरोका कारण अझै सञ्जालबाट विच्छेद छन्। खोलामा आएको बाढीले बाटो र 20 भन्दा बढी घर बगाएपछि खाद्यान्न तथा औषधि पुर्याउन समस्या परेको छ। पहिरोले पाइपलाइनमा क्षति पुर्याउँदा सदरमुकाम खलङ्गामा खानेपानी आपूर्ति समेत अवरुद्ध भएको छ। दैलेखको नौमुले गाउँपालिकामा फैलिएको ज्वरो र रुगाखोकीको प्रारम्भिक परीक्षणमा डेंगू तथा मलेरिया नभएको पुष्टि भएको छ। प्रभावित क्षेत्रमा पुगेको टोलीले 209 जनाको नमूना परीक्षण गर्दा डेंगू मलेरिया टाइफाइड र स्कर्ब टाइफस नेगेटिभ देखिएको हो। चिकित्सकका अनुसार अध्ययनका क्रममा शुरूमा बालबालिका बिरामी परेकाले विद्यालयबाटै घर परिवार र समुदायमा संक्रमण फैलिएको निष्कर्ष निकालिएको छ। यता बिरामीको चापलाई ध्यानमा राख्दै असारदेखि बन्द रहेको बाधिका गते सामुदायिक स्वास्थ्य इकाई पुनः सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य टोलीले वर्षायामा दूषित पानीका कारण समस्या थप बल्झिन सक्ने भन्दै पानी उमालेर मात्र पिउन र लक्षण जटिल देखिएमा तत्काल उपचार गराउन आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह सवार सुरक्षाकर्मीको अगुवा पछुवा गाडी आज दिउँसो व्यक्तिको अन्नपूर्ण गाउँपालिका 3 स्थित रुक्से झरनाबाट अघि बढेको छ। मुस्ताङ हाउझाउ गर्ने पर्यटक यो पर्यटकीय यो झरनामा फोटो भिडियो खिचेर यात्रा अघि बढाउँछन्। प्रधानमन्त्री बालेन्द्र उहाँको टीम झरनामा नरोकी सिधै मुस्ताङ सदरमुकाम जुमसुमतर्फ लागेको छ। म्याग्दीको तातोपानी स्थित होटल न्याचुरल स्प्रिङमा एक घण्टा विश्रामपछि प्रधानमन्त्री शाह जुमसुमतर्फ अघि बढ्नु भएको हो। र अर्घाखाँचीमा कानून बमोजिम वन्यजन्तुको शिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स दिन आवेदन खुल्ला गरिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले सार्वजनिक सूचना जारी गर्दै शिकार गर्न इच्छुक नागरिकलाई आवश्यक कागजात सहित आवेदन दिन आह्वान गरेको हो। राते मृग चितल र बँदेलको शिकारका लागि तोकिएको कानूनी प्रक्रिया पूरा गरी जिल्ला शिकार अनुज्ञापत्र लिन सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्गाले बताउनु भएको छ। यसका लागि इच्छुक नेपाली नागरिकले भदौ 10 गते भित्र डिभिजन वन कार्यालय अर्घाखाँचीमा आवेदन पेश गर्नुपर्नेछ। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
1: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
2: 5 o'clock अहिले 5 बजे को छ
3: समय को ख्याल राखौं 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। भूमि सम्बन्धी समस्या समाधानलाई सरकारले प्रमुख प्राथमिकतामा राख्दै काम अघि बढ़ाएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा अव्यवस्थित बसोबासी र भूमिहीन परिवारलाई लाल पूर्जा वितरण गर्न आवश्यक समन्वयका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँका अनुसार सरकारले आगामी 600 दिनभित्र लाल पूर्जा वितरण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। धनगढ़ी उपमहानगरपालिका सहित जिल्लाका सबै पालिकालाई यो कार्यमा सघाउन आग्रह गर्दै मन्त्री रावलले आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। यता भूमि समस्या समाधान समिति कैलालीका अध्यक्ष एवं

अवधि आगामी मंगसिरमा पूरा हुने भएकाले त्यसपछि महाधिवेशन सार्ने कानूनी सुविधा पार्टीसँग नरहेको उहाँले जिकिर गर्नुभएको छ। पार्टीभित्रको आन्तरिक असहमतिलाई अदालतसम्म नपुर्याउन आग्रह गर्दै शर्माले विवादको समाधान सानेपा स्थित कार्यालयमै बसेर खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। यता महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत पुर्याएर फिर्ता ल्याइएको रिट सच्याएर सोमबार पुनः दर्ता गर्ने पूर्व सभामुख शेरबहादुर देउवा पक्षको तयारी छ। तत्कालीन कार्यभाग सभापति पूर्ण बहादुर खड्काले पनि सर्वोच्चको आदेश नआउँदासम्म महाधिवेशनका गतिविधि रोक्न कानूनी परामर्श गरिरहनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र सरकार शाह नेतृत्वको सरकारलाई बारूलाको संज्ञा दिनुभएको छ। भक्तपुरको नगरकोटमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अराजकता र विदेशी शक्तिको आडमा बनेको टिप्पणी गर्नुभयो। बहुमतको धाक देखाएर स्वेच्छाचारी ढंगले चलेको आरोप लगाउँदै उहाँले यो सरकारले पाँच वर्षको कार्यकाल कुनै हालतमा पूरा गर्न नसक्ने दावी गर्नुभयो। सम्बोधनका क्रममा ओलीले सरकार गठन हुन आफूलाई नियन्त्रणमा लिएर सर्वसाधारणमा डर र त्रास सिर्जना गर्न खोजिएको बताउनु भएको छ। आफूहरू यस्ता कदमबाट नडराउने स्पष्ट पार्दै उहाँले सरकारका कारण मुलुकमा लोकतन्त्र र संविधान संकटमा परेको जिकिर गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मोती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सल्यानको दारमा गाउँपालिकामा किर्नाको टोकाईबाट सर्ने स्क्रब ट्राइफस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। दारमा पाँचका 69 वर्षीय तुलबहादुर खड्काको उपचारका क्रममा निधन भएको हो। गाउँपालिका भर अहिले ज्वरोका बिरामी बढेका छन् भने हालसम्म 30 भन्दा बढी व्यक्तिमा यो संक्रमण पुष्टि भइसकेको छ। वर्षातको समयमा खेतबारी र घाँसपात गर्दा सूक्ष्म किर्नाले टोक्ने भएकाले कृषि पेशामा संलग्न स्थानीय धेरै प्रभावित भएका हुन्। बिरामीको चाप बढे पनि स्थानीय स्वास्थ्य चौकीहरूमा परीक्षण किट नहुँदा सर्वसाधारण महँगो शुल्क तिरेर क्लिनिक निजी क्लिनिकमा जाँच गराउन बाध्य भएका छन्। गत वर्ष पनि 4 जनाको ज्यान दिएको यो संक्रमण पुनः फैलिन थालेपछि सर्वसाधारणलाई सतर्कता अपनाउन र किट व्यवस्थापनका लागि पहल भइरहेको स्वास्थ्य शाखाले जनाएको छ। र महाभारतको शिखण्डी पात्रको नाममा उपन्यास प्रकाशन भएको छ। सुशील रिजाद्वारा लिखित शिखण्डी उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिकीकरण भएको छ। संविधान सभा सदस्य सुनिल बाबु पन्त सहितका श्रष्टाले शिखण्डी उपन्यास संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो। पश्चिमाहरूले नकल गर्न नसकेको महाभारतका विभिन्न पात्र मध्ये तेस्रो लिङ्गी प्रकृतिको शिखण्डी उपन्यास पठनीय रहेको वक्ताहरूले बताएका छन्। नेपाली समाज बुझ्नका लागि शिखण्डी उपन्यास उपयोगी हुने वक्ताहरूको भनाइरहेको थियो। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
1: माडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206
0: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
2: माडीवासीहरुका लागि खुशीको खबर
3: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9802035212
4: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
5: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर नरेश महतो गीता महतो
3: सम्पर्क 9765073089 9804446182 र 9841952225
6: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
6: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556493580 मोबाइल 9855026440
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
3: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
0: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन 0656-49-0034 माडी सम्पर्क 9846-43211 9142-0674-04 र 9550-58369
6: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर
3: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना स्यालेरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ
0: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98550-58369 98426-43211 र 98142-076-04

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9605068852
8: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
9: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौं
8: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर् त तलाई हेरम
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
12: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
10: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508240 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
13: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4935 80 र 98 550 26 440
3: It's 6 o'clock अहिले 6 बजेको छ
4: अष्टविचार उज्यालो रेडियो नेटवर्क अहिले देलुकीको 6 बज्यो
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
5: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीडितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने।
0: एउटा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने, लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई।
1: चलचित्र निर्माणको संख्या बढ्दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै। नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड।
2: सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायो भने पक्कै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुहोस्।
0: युरोपका जंगलमा फैलिएको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ्यो। दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै।
1: र टप इन्ड टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो हार।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।

0: इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
0: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्र बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा भनिएको छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कारको घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार पारेको अभियोगमा दुवैजना डाक्टरलाई दोषी ठहर गर्दै जनही 3 महिना कैद र 20,000 रुपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमार्यको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाबदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ।
4: बाह्रमा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज चौथो दिन पनि देशभरका धेरै ठाउँमा प्रदर्शन भएको छ। आज बाह्रसहित काठमाडौँ, पोखरा, बटुवल्ल लगायतका ठाउँमा न्यायको माग गर्दै नागरिकहरू सड़कमा निस्किएका हुन्। आज बिहान गृहमन्त्री सुदन गुरूङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढेको छ। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप 4 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन। आज काठमाडौँको माइतीघर मण्डलामा स्वतन्त्र आमा नेपाल, युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। यस्तै नेपाली काँग्रेसले आयोजना गरेको ग्रीन रनको रिरनका सहभागीहरूले जस्टिस फर गरिमाको नाम लेखेका प्ले कार्ड प्रदर्शन गरे। बारामा प्रदर्शनकारीहरूले वीरगंज पथलैया सड़क बन्द गरेका छन्। गएको साउन 31 गते गरिए हराएकी बालिका भदौ 2 गते एक घरभित्र मृत फेला परेकी थिइन्। दोषीलाई तत्काल

0: हदैसम्मको कार्यवाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। बालिकाको न्यायका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि दबाव बढाइरहेका छन्। यसैबीच प्रहरीले बारामा हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुवालाई गृहमन्त्री सुदन गुरुङसँग वार्ता गर्नका लागि काठमाडौँ पठाएको छ। इलाका प्रहरी कार्यालय सिमरा का प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टले प्रहरीकै गाडीमा विमानस्थल पुर्याएर स्थानीय अभियन्ताको साथमा बालिकाका आमा बुबालाई काठमाडौँ पठाउनु भएको हो। काठमाडौँ उड्नु अघि मृतकका बुबा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गर्नुभएको थियो।
1: कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्रीलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। मुस्ताङ जाने क्रममा गैराति बासपस्न पोखराको माछापुछ्रे गाउँपालिका 6 अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानु अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गर्ने र अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ। मनोरम हिम श्रृंखला देखिने स्थानवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्।
0: नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका विवाद र असन्तुष्टिको समाधान अदालतमा नभई पार्टी कार्यालयभित्रै खोज्नुपर्ने बताउनु भएको छ। स्वर्गीय नेता प्रदीप गिरीको 4 स्मृति दिवसका अवसरमा ललितपुरको सानेपामा आयोजित कार्यक्रममा बोल्दै शर्माले राजनीतिक दलको विवाद आफ्नै संरचनाभित्र सुल्झाउनु पर्नेमा जोड़ दिनुभएको हो। उहाँले पार्टीको महाधिवेशन र आन्तरिक विवादलाई लिएर अदालत जाने प्रवृत्तिप्रति संकेत गर्दै संविधान र कानूनको परिधिमा रहेर संवाद मार्फत निकास निकाल्न नेताहरूलाई आग्रह गर्नुभयो। काँग्रेसको विधान अनुसार विशेष परिस्थितिमा थपिएको 1 वर्षको अवधि आउँदो मंगिरमा सकिने स्मरण गराउँदै उपसभापति शर्माले मंगिरभित्रै महाधिवेशन गर्न नसके एउटा पुरानो राजनैतिक दलको वैधानिकतामै गम्भीर प्रश्न उठ्ने बताउनुभयो। असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्र विवाद चलिरहेका बेला शर्माले सबै पक्षलाई समेटेर एकताका साथ अघि बढ्न आफूहरू तयार रहेको बताउनु।
1: यसैबीच नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताउनुभयो। देश संकटमा रहेकाले संकटबाट मुक्ति दिलाउन युवाहरू अगाडि सार्नुपर्ने उहाँको भनाइ छ। उहाँले देशमा सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको पनि बताउनुभयो। काँग्रेस दुई चिरामा रहेको र एमाले भित्र बहुसंख्यक नेता कार्यकर्ताहरू पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको भन्दै उहाँले नेकपालाई पनि पुनर्गठन र रूपान्तरण नगरिकन अगाडि बढ्न नसक्ने बताउनुभयो।
0: चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। खैरहनी नगरपालिका वडा नम्बर 1 तरकारी चोकमा पर्ने पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दिउँसो नारायणगढबाट बर्दिवासतर्फ गुडिरहेको बस र विपरीत दिशामा रहेको मोटरसाइकल ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झण्डै 32 वर्षीय पुरुष र पछाडि सवार झण्डै 26 वर्षीय महिलाको ज्यान गएको हो। मृतकहरूको पहिचान खुलेको छैन।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
6: एनबीएल अटो लोन,
7: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
6: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
6: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने, बारामा हत्या गरेकी 3 वर्षीय बालिकाको न्यायका लागि देशका विभिन्न ठाउँमा प्रदर्शन, चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइरहेको छ। गएको 3 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगका 488 मध्ये अहिले 12 वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ।
1: अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा कृषकको बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतिभित्र रितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 वटा बँदेलको शिकार गर्न थप 10,000 रुपियाँ राजस्व बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियम अनुसार एक व्यक्तिले 1 वर्षमा 1 पटक मात्र र तोकिएको संख्या ननाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहितको कागजात बुझाउनु पर्छ। पछिल्लो समय बँदेल लगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि सदनसम्मै चोटतोडका साथ उठ्दै गएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
0: बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख एक यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढी पहिरो जनावरको आक्रमण लगायत रहेका छन्।
1: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। युरोपमा फैलिरहेको डडेलोले दशकको पुराना विश्वयुद्धकालीन विस्फोटक पदार्थलाई सतहमा ल्याएर सुरक्षा जोखिम बढाएको छ। पहिलो र दोस्रो विश्वयुद्धका बेला युरोपका विभिन्न ठाउँमा खसालेका तर नपड्किएका लाखौं बम र बारूदी सुरुङ अझै पनि जमिन मुनि वा जंगलभित्र छन्। यस वर्षको अत्याधिक गर्मी र वन जंगलमा लागेको डडेलोका कारण ती पुराना हतियारहरू फेरि सक्रिय हुन थालेका समाचार संस्था एपीले जनाएको छ। फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्यान्ड्समा डडेलोका कारण जमिन तातेर कतिपय बम आफै पड्किएका छन् भने आगो निभाउन जाने उद्धार कर्मीहरू उच्च जोखिममा परेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनले युरोपको जलवायु सुरक्षालाई मात्र नभई भौतिक सुरक्षालाई समेत गम्भीर चुनौती दिएको छ। पछिल्ला दिनहरूमा खडेरीका कारण जलस्तर निकै घट्दा इटलीको सबैभन्दा ठूलो पो नदी र जर्मनीको राइन नदी किनारमा दोस्रो विश्वयुद्धकालीन 600 किलोका विशाल बमहरू फेला परेका छन्। त्यस्तै जर्मनीको राजधानी बर्लिनमा रहेको ग्रुनवाल्ड जंगलमा भीषण डडेलो लाग्दा त्यहाँ पुरिएका पुराना हतियारहरू विस्फोट भएका छन्, जसका कारण अग्नि नियन्त्रकहरूलाई आगोको नजिक जान समेत कठिन भएको छ। बेल्जियमको हाइफेन्स र फ्रान्सको रेड जोन भनिने क्षेत्रमा अहिले पनि हजारौं टन हतियार पुरिएका छन्। अहिले बढेको सुक्खा र डडेलोले वर्षौंदेखि रहेका टाइम बमहरू पनि सतहमा ल्याएका छन्, जसले दशकौंदेखि ओझेलमा परेको युद्धको घाउलाई फेरि बल्झाइदिएको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले लगातार दोस्रो हार बिहोरेको छ। डार्विनमा रहेको मरारा ओभलमा आज भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11ले नेपाललाई 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 900 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 900 रन मात्रै बनाएको थियो। शुरूआतमै लगातार विकेट गुमाएपछि नेपाल 10 रनमै 4 विकेट गुमाएर दबावमा परेको थियो। नेपालको कुशल भुर्तेले 46 रन बनाउँदै इनिङ सम्हाल्ने प्रयास गरे। विपिन खत्रीले अभिजित 11, साहब आलमले 11 र रिजन ढकालले 10 रन बनाए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। पहिलो खेलमा नेपाल हिजो एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अब नेपालले पर्सी होवर्ट हुरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
5: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाले 101 रनको अग्रता बनाएको छ। बोलिङमा हावी रहेको अस्ट्रेलियाले ब्याटिङमा भने कमजोर प्रदर्शन गरेको छ। मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश 64 रनमै अल आउट भयो। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। कप्तान प्याट कमिन्सले पनि 3 विकेट लिए। बंगलादेशलाई थोरै रनमा समेटेको अस्ट्रेलियाले ब्याटिङमा भने राम्रो शुरूआत गर्न सकेन। पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया 165 रनमा 8 विकेट गुमाएको अवस्थामा छ। अस्ट्रेलियाले बंगलादेशमाथि 101 रनको अग्रता बनाएको छ। अस्ट्रेलियाका क्यामरन ग्रीन 51 रनमा नट आउट छन् भने नाथन लायन 10 रनमा खेलिरहेका छन्। बंगलादेशका सोरिफुल इस्लामले उत्कृष्ट बोलिङ गर्दै 35 रन दिएर 6 विकेट लिए।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
5: आजको रङ्ग दर्पण पछिल्ला नेपाली चलचित्रमा केन्द्रित छ।

0: 2083 साल नेपाली चलचित्र क्षेत्रमा धेरै उतार चढाव देखियो। एकातिर चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिने चलचित्रको संख्या बढेर आर्थिक वर्षभरि 252 पुगेको छ भने अर्कोतिर दर्शक तान्न र लगानी उठाउन सफल चलचित्र औलामा गन्न सकिने मात्र छन्। वैशाख 25 गतेदेखि प्रदर्शनमा आएको लाली बजारले असारसम्म 9,32,00,000 रुपियाँ कमाएर 2083 सालमा सर्वाधिक कमाउने नेपाली चलचित्र बन्न सफल भयो। वैशाखदेखि असारसम्म आएका अरू चलचित्रले दर्शकको साथ पाउन सकेनन्। लामो समयको सुस्तता पछि भने साउनले नेपाली चलचित्रलाई केही राहत दियो। साउन 1 गतेदेखि प्रदर्शनमा आएको गौथलीले सुरुदेखि नै बक्स अफिसमा बलियो पकड बनाउँदै 24 करोड रुपियाँ भन्दा बढी कमाई गर्यो।
1: अवकाश पनि बिहा भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ।
2: गौथलीले पास गर्छ एसएलसी।
3: आमा म पढ्छु नि है, पढेर के हर्छेस? म बिगर्छु। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी।
0: यसरी हेर्दा 2083 सालमा चलचित्र निर्माणको उत्साह बढे पनि त्यस अनुसार दर्शकको साथ र व्यवसायिक सफलता भने केही सीमित चलचित्रमै केन्द्रित देखिएको छ। अब पालो आएको छ भदौको र यो महिना नेपाली चलचित्र क्षेत्रका लागि वर्षकै सबैभन्दा व्यस्त र प्रतिस्पर्धात्मक महिना बन्न गइरहेको छ। भदौ 5 गते हिजोदेखि मास्टर नै प्रदर्शनमा आएको छ, जसमा प्रियङ्का कार्की, सिमरन खड्का र आर्यन सिग्देलको मुख्य अभिनय छ। त्यसपछि भदौ 12 गते शुक्रबार जनै पूर्णिमाको अवसरमा नीता ढुङ्गानाको आफ्नै निर्देशन र अभिनय रहेको पार्वती प्रदर्शनमा आउँदैछ, जसले फरक क्षमता भएकी दिदी र भाइ बीचको सम्बन्धलाई समेटेको छ। तर पछिल्लो समय धेरै भावनात्मक चलचित्र बढी चलेको बताउनुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
4: चलचित्रको ट्रेन्ड चाहिँ फेरिरहन्छ भनिन्छ नि, परिवारै चलचित्र भवनमा गएर फिल्म हेर्ने परम्परा बढेको छ, जसले गर्दा पनि यो भावनात्मक रूपमा जोडिने अथवा अलिकति पारिवारिक विषय जस्तो भएका र सबै परिवारले सँगै हेर्न मिल्ने, तिनवटै पुस्ताले सँगै हेर्न मिल्ने चलचित्र पछिल्लो समय नेपालमा एकदमै व्यापार गरेको छ। अब सायद त्यही कारण पनि होला यो वर्ष अब त्यही खालको इमोसनल पारिवारिक ड्रामाहरू नै दर्शकले एकदमै रुचाउनु भएको छ।
0: भदौ 19 गते बा एक योद्धा प्रदर्शनमा आउँदैछ, जसमा झरना थापा, दिव्य देव, सुहाना थापा र माओत्से गुरुङको अभिनय छ। तर भदौको सबैभन्दा रोचक दिन भदौ 26 गते हो, जुन दिन एकैसाथ 4 नेपाली चलचित्र हलमा भिड्न आइपुग्छन्। यी हुन् बेहुली, दयाहाङ राई अभिनेत तथा माओत्से गुरुङ निर्देशित पेन्सन पट्टा, रेखा थापाको निर्देशनमा बनेको माया भनेकै यस्तै होला र विनय राज पौडेल निर्देशित अक्षरा। 4 चलचित्र एकै दिन प्रदर्शनमा आउनुले दर्शक विभाजित हुने र हरेक चलचित्रको हिस्सा साना हुने जोखिम स्वाभाविक रूपमा देखिन्छ र यसैले भदौ 26 यो वर्षकै सबैभन्दा ठूलो बक्स अफिस भिडन्तको दिनका रूपमा हेरिन थालेको छ।
3: तिमी पनि मेरो लागि सत्थोको हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी। दिदीको माया आमाको जस्तै अनि भाइको साथ छाया जस्तै, यही त हो सबैभन्दा मिठो सम्बन्ध।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु, पढ्छ है छोरी? होइ पढ्छ नि है।
0: नेपाली चलचित्र बजार अझै पनि राम्रो प्रचार प्रसार भएका चलचित्र केन्द्रित नै छ। लाली बजार र गौथली जस्ता चलचित्रले करोडौं कमाउँदा दर्जनौ अरू चलचित्र भने लगानीको सानो हिस्सा उठाउन समेत संघर्ष गरिरहेका छन्। जबकि भदौमा धेरै चलचित्र एकैचोटि भेट्दा प्रतिस्पर्धाले नै कतिपय राम्रा चलचित्रलाई पनि थिच्ने खतरा देखिन्छ। कुन चलचित्रले दर्शकको मन जित्छ र कुन चलचित्र भिडमै हराउँछ त्यो चलचित्रको कथाले नै बताउँछ भन्नुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
4: एउटा राम्रो चलचित्र बन्नको लागि त डेफिनेटली सबभन्दा पहिला चाहिने भनेको तपाईँको कथा नै हो। बजारलाई चलायमान बनाउने भने फरक फरक विधाका चलचित्रहरू आउनै पर्छ, फरक फरक बन्नै पर्छ, नयाँ बन्नै पर्छ, तर त्यति मात्रै हो। हामीले जे बनाइराखेका छौँ त्यो दर्शकका लागि बनाउँ भने उपयुक्त हुन्छ, तर हामीले समग्रमा सबै दर्शकलाई हुने चाहिँ मनाउने हो भने चाहिँ सरल रूपमा सरल कथामा सबैले बुझ्ने खालको र सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायो भने पक्कै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुपर्छ। एउटै विधा नै लाग्यौँ भने त्यसले कालान्तरमा हाम्रो सृजनालाई पनि कहीँ कतै पुर्याउँदैन र दर्शक पनि हामी बिस्तारै गुमाउँछौँ जस्तो लाग्छ मलाई।
6: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीडितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने।
6: हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई।
7: चलचित्र निर्माणको संख्या बढ्दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै। नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड।
6: युरोपका जङ्गलमा फैलिएको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ्यो। दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै।
7: र टप इन्ड टी ट्वेन्टी श्रृङ्खलामा नेपाल एको लगातार दोस्रो हार।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
9: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
8: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
10: हेलो
11: हेलो बुढी, के छ खबर?
10: ठिकै छ, चलेकै छ।
11: ल भिडियो अन गर त, तलाई हेरम।
10: भिडियो अनै छ त, देख्नु भएन र?
11: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
10: माडीको नेट यस्तै त हो नि।
11: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइल जोडिहाल्छ।
8: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
10: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
10: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
10: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
12: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-53-69-53, 98-550-77-061 र 98-550-77-53।
10: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
13: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
12: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
8: ग्रुप राइटर नरेश महतो, गीता महतो।
14: सम्पर्क 97-625-73-099, 98-074-46-182 र 98-491-95-225।
10: स्वदेश FM 93.2 MHz।
15: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
16: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
17: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

गरिमा चौधरीमाथि बलात्कारपछि हत्या गरिएको घटनामा न्यायको माग गर्दै माडीमा दबावमूलक प्रदर्शन सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कीर्तन पूर्व चारमा सञ्चालन हुने थारू कल्याणकारी डी सभा क्षेत्र नम्बर एक माडीले सिजक थुनोट प्रक्रियाप्रति पुनः आपत्ति बस र मोटरसाइकल ठोकिँदा चितवनमा दुईजनाको मृत्यु जिल्ला निर्वाचन कार्यालय चितवन मतदाता नामोली शुद्धिकरण गर्दै अस्पतालले परीक्षालाको नतिजा अनलाइन मार्फत प्राप्त गर्ने प्रणालीको विकास र रासपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको जलनाथको आरोप प्रदीप गिरीको स्मृतिमा नेपाली काङ्ग्रेसद्वारा फेलोसिप र निबन्ध पुरस्कारको घोषणा। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। 12 कि 3 वर्षीय बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या गरिएको घटनामा न्यायको माग गर्दै माडीको बसन्तपुरमा दबावमूलक प्रदर्शन गरिएको छ। माडी नगरपालिकाका सम्पूर्ण नागरिक एवं संघ संस्थाहरूको संयुक्त आयोजनामा बसन्तपुर बजारमा दबावमूलक प्रदर्शन गरिएको हो। न्यायमा ढिलाइ, अन्यायलाई सहन गाह्रो छ, न्याय समानता र अधिकारका लागि हाम्रो साझा आवाज भन्ने नारासहित आयोजित सो कार्यक्रममा माडी नगरका महिला अधिकार कर्मी, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं आम नागरिकको सहभागिता रहेको थियो। भारतको जितपुर सिमारा उपमहानगरपालिका 1-10 धुरा स्थित बस्तीबाट साउन 31 गतेदेखि हराएकी बालिकाको शव यही भदौ 2 सोही स्थानको एउटा घरमा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गरिमा घरबाट बेपत्ता भएपछि नजितपुर सिमारा 2 बस्ने 16 वर्षीय सुमन थापाले चक्लेट दिएर ललाई फकाई गरेको र घटनास्थलसम्म लगेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 16 वर्षीय सुमन थापा र ना 1-77-58 नम्बरको म्याजिका धनी जितपुर सिमारा 1 निवासी 24 वर्षीय प्रोगेश चौधरीलाई पक्राउ गरेको छ। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्य सहित माडी युवा भजन समितिले सञ्चालन गर्दै आएको नियमित सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कीर्तनपुर बजारमा सञ्चालन हुने भएको छ। साँझ 8 बजेदेखि राति 10 बजेसम्म माडी नगरपालिका साथ कीर्तनपुर बजारमा सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानको दोस्रो संस्करण बसन्तपुर बजारमा र तेस्रो संस्करण गत शनिबार कल्याणपुर बजारमा सञ्चालन भएको थियो। तीनवटै कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएको र सो अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गर्ने योजना रहेको छ। कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडीले माडी नगरपालिकाले सामुदायिक विद्यालयमा करार शिक्षक नियुक्तिका लागि सञ्चालन गरेको शिक्षक चयन प्रक्रियाप्रति पुनः आपत्ति जनाएको छ। सभाका अध्यक्ष शुक्रम्याज महतोद्वारा जारी प्रेस विज्ञप्तिमा योग्य तथा सक्षम उम्मेद्वारलाई निष्पक्ष अवसर दिनुपर्नेमा लिखित परीक्षामा सफल हुनुपर्ने प्रतिस्पर्धीलाई असफल र असफल हुनुपर्ने प्रतिस्पर्धीलाई सफल बनाइएको तथा केही उम्मेद्वारलाई लिखित परीक्षामा सहभागी हुनबाट वञ्चित गरिएको आरोप लगाइएको छ। सभाले यस्तो घटना सामान्य प्राविधिक त्रुटि कमजोरी मात्र नभई सार्वजनिक शिक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको जनाएको छ। साथै छानबिनबाट दोषी वा जिम्मेवार व्यक्ति पहिचान गरी प्रभावकारी कानूनी तथा प्रशासनिक कार्यवाही गर्ने माग गरिएको छ। विज्ञप्तिमा माडी नगरपालिकाको कार्यपालिका बैठकबाट सम्बन्धित प्रमुख प्रशासनिक अधिकृतलाई प्रक्रियागत त्रुटि गर्ने कर्मचारीमाथि नियमनका अनुसार कार्यवाही अघि बढाउन निर्देशन दिएको भए पनि छानबिनबाट उठेका प्रश्नको निष्पक्ष निराकरण, वास्तविक जिम्मेवारी निर्धारण र प्रभावित उम्मेद्वारको न्याय सुनिश्चित नगरिएको दावी गरिएको छ। थारू कल्याणकारी डी सभाले संघीय शिक्षा नियमावली तथा प्रचलित कानून अनुसार शिक्षक छनौट प्रक्रिया पुनः सञ्चालन गर्नुपर्ने माग गरेको छ। विगतको विवादित प्रक्रियाबाट पूर्ण रूपमा अलग, पारदर्शी, निष्पक्ष र विश्वसनीय ढंगले नयाँ छनौट प्रक्रिया अघि बढाउनु पर्ने सो संस्थाको जोड छ। सभाले शिक्षक छनौटसँग सम्बन्धित प्रश्नपत्र, उत्तर पुस्तिका, परीक्षा मूल्याङ्कन विवरण, नतिजा तथा निर्णय प्रक्रियालाई आवश्यक कानूनी सीमाभित्र पारदर्शी बनाउन पनि माग गरेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नियम नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धिकरणको कामलाई तीव्रता दिएको छ। भरतपुर अस्पतालले परीक्षालाको नतिजा अनलाइन मार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोर्ट हेर्न सकिने अवस्था गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार ल्याब रिपोर्टमा क्लिक गरेपछि युजर नेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ। सोही युजर नेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो परीक्षालाको नतिजा अनलाइनबाट हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी दिनुभयो।
पूर्वी चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी एक स्थित तरकारी चोकमा शनिबार दिउँसो करिब 12:30 बजे नारायणगढबाट बर्दी बासतर्फ जाँदै गरेको बागमती प्रदेश 03001/27 73 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01/015/33/85 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चालक अन्दाजी 32 वर्षीय पुरुषको दिउँसो 1:55 बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी पछाडि सवार अन्दाजी 26 वर्षीय महिलाको दिउँसो 2 बजे मृत्यु भएको हो। प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका 8 का 51 वर्षीय अजय कुमार मास्कलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय खैरेनीमा राखिएको छ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मङ्सिर पछाडि लैजान नमिल्ने बताउनु भएको छ। स्वर्गीय प्रदीप गिरीको स्मृतिमा शनिबार आयोजित कार्यक्रममा उहाँले मङ्सिरभन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानूनी आधार काङ्ग्रेससँग नरहेको बताउनुभयो। उहाँले महाधिवेशन रोक्नुभन्दा संवाद मार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनुभयो। काङ्ग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू तयार रहेको उहाँको भनाइ छ। स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्म सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाइ गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्यय र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 जारी गरेको छ। सो निर्देशिका बमोजिम यी इकाइहरू गठन हुन लागेका हुन्। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको बताउनुभयो। नेपाली काङ्ग्रेसले पार्टीको वैचारिक नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा प्रदीप गिरी फेलोसिप र निष्ठामूलक असहमति निबन्ध पुरस्कारको घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित ही टोल्ड अस इन स्पिरिट एन्ड स्ट्रगल कार्यक्रममा सभापति गगन कुमार थापाले यस्तो जानकारी दिनुभएको हो। स्वर्गीय गिरीको 4th वार्षिक स्मृति दिवसको अवसरमा काङ्ग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा सो कार्यक्रम शुरू गरिएको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारवाहीको माग गर्नुभएको छ। पूर्व मन्त्री घिसिङले विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको कटघरामा उभ्याउन माग गर्नुभयो। पाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित 1-10 धुरा स्थित बस्तीबाट 31 गतेदेखि हराइरहेकी बालिकाको यही भदौ 2 गते सबसे स्थानको एक घरमा भेटिएको थियो। प्रहरीका अनुसार बालिकाको करडीपछि हत्या भएको हो। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा र निर्वाचन व्यवस्थापनमा गरिनुपर्ने सुधारबारे छलफल गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतिकरण एवं छलफल भएको हो। छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका समस्याहरू समाधान गर्न विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानूनी विषयहरू प्रस्तावित विधेयकमा समेट्न र सो अनुसार प्राविधिक तयारी पुनः शुरू गर्न आयोगलाई आग्रह गरेको छ। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। गरिमा चौधरीमाथि बलात्कारपछि हत्या गरिएको घटनामा न्यायको माग गर्दै माडीमा दबावमूलक प्रदर्शन। सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कीर्तनपुर बजारमा सञ्चालन हुने। थारू कल्याणकारी डी सभा क्षेत्र नम्बर 1 माडीले शिक्षक छनौट प्रक्रियाप्रति पुनः आपत्ति। मोटरसाइकल ठोकिँदा चितवनमा 2 जनाको मृत्यु। जिल्ला निर्वाचन कार्यालय चितवन मतदाता नामावली शुद्धिकरण गर्दै भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइन मार्फत प्राप्त गर्ने प्रणालीको विकास। र राजसपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको झलनाथको आरोप। प्रदीप गिरीको स्मृतिमा नेपाली काङ्ग्रेसद्वारा फेलोसिप र निबन्ध पुरस्कारको अवस्था। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति, संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाडौँमा शुरू। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने, शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह। म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु र अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए टोली बंगलादेशसँग 9 विकेटले पराजित।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा सुरु भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिइएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिनुभयो। कार्यशालामा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टी को प्रस्तावना सामाजिक लोकतन्त्र र त्यसका आधार बारे प्रस्तुति दिनुहुनेछ। महामन्त्री विपिन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता, पूर्व सचिव सुरेन्द्र अरियालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोभिता गौतमले पार्टी र सरकार बीचको अन्तर सम्बन्ध, समस्या र समाधानका उपाय बारे प्रस्तुति दिनुहुने कार्यक्रम छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिज्म भएका बाल बालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। आज कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अटिज्म भएका बाल बालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको

0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो। मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि आवश्यक स्रोत साधन जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो। अर्को प्रसंगमा मन्त्री रावलले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्ने काम शुरू भइसकेको र हालसम्म 4,000 सहकारी बचतकर्ताको रकम फिर्ता गरेको बताउनुभयो। बैतडीमा विपद प्रभावित परिवारलाई राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संयुक्त अनुगमन थालिएको छ। पहिरोका कारण विस्थापित परिवारको तथ्याङ्क संकलन गर्दै राहत तथा उद्धारका लागि आवश्यक पहल समेत थालिएको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
1: जिल्लाको सुर्नाया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पहिरोको कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रको संयुक्त अनुगमन गर्दै लक्षित परिवारको तथ्याङ्क संकलन गरेको हो। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मीना अरियालले जानकारी दिनुभयो।
2: मान्छे सुरक्षित हुनु पर्यो, हाम्रो त्यो प्राइम कन्सर्न हो। एउटा स्थानान्तरणको कुरा हुन्छ, मान्छेको सुरक्षाको कुरा भन्दा बित्तिकै सातवटा घर परिवारको मोटामोटी रूपमा देखिएको छ। उहाँहरूलाई चाहिँ हामीले अलि पर वारीको वारीलाई पारीको पारीलाई नै राख्ने गरी यसमा चाहिँ मान्छेको घर अथवा टेन्टहरू हामी पनि पठाउँछौँ, पठाएर सुरक्षित राख्छौँ। र अर्को कुरा चाहिँ खाने पानीको पनि यहाँ व्यवस्था गर्न मैले तुरन्तै भनिसकेको छु।
1: पञ्चेश्वर गाउँपालिकामा 1 र सुर्नाया गाउँपालिकामा 7 गरी 8 परिवार पहिरोका कारण विस्थापित भएका छन्। सुर्नाया गाउँपालिका 8 रातापानीमा लगातार पहिरो गइरहेकाले स्थानीयमा त्रास बढेको छ। दैनिक जसो पहिरो जाने गरेका कारण राति सुत्न सक्ने अवस्था नरहेको स्थानीयहरूको दुखेसो रहेको छ।
3: पहिरोले पुरा यो मकै बाली लग्यो, खेतको नोक्सान पुरा गर्यो, केही रहेन। घर पनि जोखिममा छ, घर पनि पुरा दरार गयो, कहीँ बस्ने ठाउँ गरिदिए राम्रो हुन्थ्यो। अब घर पनि जोखिममा छ, अब जाने कहाँ? अब रातिमा पनि बिजुइरहनु भएको
4: छ। किसान बहादुर बुहारा हो, जाने अवस्थामा छ, घर जोखिममा छ लास्ट होइन। अब पाइप पनि लगिसक्यो, हाम्रो केही छैन, न बस्ने ठाउँ, न कुछ, न कुछ, न जमिन बनाएको भएपछि त हामी अर्को ठाउँमा जान्थे। हामीलाई
1: पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अन्यत्र सार्न सर्वपक्षीय सहमति आवश्यक पर्ने भएकाले सम्बन्धित सबै पक्षसँग छलफल अघि बढाइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। स्थानीयको चाहना अनुसार आवश्यक निर्णय लिन सकिने प्रमुख जिल्ला अधिकारी अरियालले बताउनु भयो।
2: नहुने भन्ने केही पनि हुँदैन, स्थानीय पनि चाहनु पर्यो। कतिपय स्थानीयहरूमा हामीले अन्यत्र देखेका छौँ, उहाँहरू बरु त्यही मर्छु म अन्त जान्न भन्ने पनि हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि सोल्युसन यही खोज्ने हो कि अन्त सारेर हो कि त्यो सर्वपक्षीय सर्वदलीय जनता सहितको सहभागिताको डिस्कसनले मात्रै चाहिँ त्यो निर्कुल गर्ने कुरा हो जस्तो लाग्छ।
1: प्रभावित क्षेत्रको अवस्था थप बिग्रिन नदिन जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक निर्णय लिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। विद्युत आपूर्तिमा समस्या देखे लगत्तै समाधान गर्ने र गुनासो प्राप्त भएपछि ढिलाइ नगरी सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिँदै उहाँले समयमै सूचना प्रवाह र प्रभावकारी गुनासो व्यवस्थापनले नागरिकको विश्वास बढाउने बताउनुभयो। यस्तै सुनसरीको भोकराहा नरसिंह गाउँपालिका 4 स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको आज स्थलगत निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले बाढ़ी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकासका कामलाई एकीकृत रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको दुई दिने जनसंगठन संयन्त्र समन्वय संयन्त्र कार्यशालामा अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसंगठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले देश र जनताको हितमा सरकार लाग्नुपर्ने र त्यसका लागि प्रतिपक्षले खबरदारी गरिरहने बताउनुभयो। पार्टी महासचिव शंकर पोखरेलले पार्टीलाई एक ढिक्का बनाएर लैजान सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। चितवनको खैरनी नगरपालिका एक तरकारी चोक स्थित पूर्व पश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। नारायणगढबाट बर्दीवासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक अन्दाजी 32 वर्षका पुरुष र पछाडि सवार अन्दाजी 26 वर्षकी महिलाको मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले जानकारी दिनुभयो। दुर्घटनामा परिघाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको र मृतकको नाम थर र बतन खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। भोजपुरका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। सुन्तला खेतीबाट राम्रो आमदानी हुने र सरकारी अनुदान तथा प्राविधिक सहयोग उपलब्ध भएपछि जिल्लामा यसको व्यावसायिक विस्तारले गति लिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: बजारमा राम्रो मूल्य, तुलनात्मक रूपमा उच्च आमदानी र सरकारी निकायबाट प्राप्त अनुदान तथा प्राविधिक सहयोगका कारण किसानहरूको आकर्षण सुन्तला खेतीतर्फ बढ्दै गएको हो। जिल्लामा स्थापना गरिएको सुन्तला जोन निकाय अन्तर्गत 5 स्थानीय तहका 26 वडा समेटिएका छन्। जोन कार्यक्रम मार्फत सञ्चालन गरिएका विभिन्न अनुदानमुखी योजनाहरूबाट सयौं किसान लाभान्वित भएका छन्। अनुदानमा गुणस्तरीय बिरुवा, कृषि औजार उपकरण तथा प्राविधिक परामर्श प्राप्त भएपछि सुन्तला खेती विस्तार गर्न सहज भएको भोजपुर नगरपालिका 3 दावाका किसान हरि प्रधानले बताउनुभयो।
2: अहिले भर्खरै गत वर्ष 1 क्विन्टल जस्तो फलेको थियो। अब हाम्रो यो वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध बढी हुने।
1: जुन प्राविधिक इकाई भोजपुरका अनुसार आर्थिक वर्ष 82-83 मात्र सिंचाई पोखरी निर्माण तथा मर्मत समर कार्यक्रम मार्फत 54 किसानलाई अनुदान उपलब्ध गराइएको छ। त्यसै गरी सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत 11 फर्मलाई सहयोग प्रदान गरिएको छ। कार्यक्रम मार्फत पक्की सिंचाई पोखरी निर्माण, बिरुवा तथा पाइप वितरण, कृषि यन्त्रीकरण र प्राविधिक सेवामा समेत सहयोग गरिएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभयो।
3: सुन्तला क्षेत्र विस्तार कार्यक्रम छ, त्यसमा चाहिँ सुन्तलाको बिरुवा वितरण सँगै सँगै सिंचाई पनि दिने गरेका छौँ। अनि प्लस उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण जस्तै सिकेचर हुन सक्छ, त्यसपछिको घाँसहरू हटाउनका लागि ब्रस कटर, त्यसपछिको अर्को भनेको भर्याङ, अनि सुन्तला टिप्ने औजार, त्यसपछिको यो सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू, त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसारको हामीले सुन्तला क्षेत्र विस्तार कार्यक्रममा चाहिँ दिने गरेका छौँ।
1: कार्यालयका अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत भोजपुरका 109 किसानले प्रत्यक्ष रूपमा अनुदान सहयोग प्राप्त गरेका छन्। जुन इकाइले सञ्चालन गरेको कृषि लक्षित कार्यक्रम प्रभावकारी रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाड़सम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिश गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषदले कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको बौद्ध गुम्बामा नागरिकहरू भेला भएका बेला सैन्य हवाई आक्रमण हुँदा कम्तीमा 14 मृत्यु भएको छ। सेनाले सन् 2021 आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी रहेको छ। विगत 5 वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसंख्यक विद्रोहीहरूको समूहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा 1,00,000 भन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। मानिसहरू प्रार्थनाका लागि भेला भेला भएको अवस्थामा गुम्बालाई लक्षित गरी मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा गरिएको पछिल्लो हवाई आक्रमणमा 11 जना पुरुष र 3 जना महिलाको मृत्यु भएको छ। आक्रमणमा मृत्यु भएका मानिसहरू 50-70 वर्ष उमेर समूहका रहेको जनाइएको छ। म्यानमारको सेनाले विद्रोहीहरूलाई तह लगाउनका लागि आपूर्ति गरिएका चिनिया र रूसी जेट विमानहरूको प्रयोग गर्ने गरेको विश्लेषकहरू बताउँछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिले आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनु भएको छ। उहाँले वाशिङटन र तेहरान बीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम अमेरिकी क्षेत्र भनेर वर्णन गरेको अल जजिराले जनाएको छ। साउथ क्यारोलिनाको मर्टल बीचमा आयोजित एक सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार राख्न दिन नहुने बताउनुभयो। उहाँले रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रण रहेको दावी पनि गर्नुभयो। यी टिप्पणीहरू रणनीतिक जलमार्गमाथि वाशिङटन र तेहरान बीच जारी तनावका बीच आएका हुन्, जसबाट विश्वव्यापी ऊर्जा आपूर्तिहरूको ठूलो हिस्सा बाहिरिन्छ। यसअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियल प्लेटफर्ममा रणनीतिक जलमार्गलाई नयाँ अमेरिकी क्षेत्र भनेर चित्रण गर्ने एआई जेनेरेटेड तस्विर शेयर गर्नुभएको थियो। इरानले ट्रम्पको दावी अस्वीकार गरेको छ। इरानी उपपरराष्ट्र मन्त्री आजेम गरिबाबादीले हर्मुज जल क्षेत्रमाथि अमेरिकी राष्ट्रपतिको दावी परिस्थितिले वा इरानले सच्याइदिने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन बुधबारसम्ममा 1 अर्ब रुपियाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1 अर्ब राजस्व मध्ये भन्सार महसुल तर्फ 14.55% र अन्त शुल्क तर्फ 15.76% र आयकर तर्फ 22.17% संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याट तर्फ 34.04% र अन्य तर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15.80 अर्ब रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले 12.49 अर्ब राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात दोब्बरले बढेको छ। गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा दोब्बर भन्दा बढी मूल्यको खाना पकाउने ग्यास एलपिजी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन महिनामा 8,46,92,28,000 रुपियाँ बराबरको 5,73,34,000 किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ। 2082 सालको साउन महिनामा भने 4,66,64,67,000 रुपियाँ बराबरको 4,43,18,893 किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा 1,30,15,000 किलोग्राम बढी एलपिजी ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। साउन महिनामा नेपालले गर्ने समग्र आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा 24% बढेको छ। ध्वनि तथा यातायातका साधनहरूको मेला नाडा अटो सो भदौ 9 गतेदेखि 14 गतेसम्म काठमाडौँको बिरकुटी मण्डप स्थित प्रदर्शन स्थलमा सञ्चालन हुने भएको छ। नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीको आयोजनाको लागि काठमाडौँको प्रदर्शनीको लागि काठमाडौँको बिरकुटी मण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भएको आयोजक संस्था अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडाले जनाएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइलका ब्रान्डहरू अटो पार्ट्स, कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टलहरू रहने भएका छन्। प्रदर्शनीमा यात्रु भाग सवारीका 23, हल्का सवारीका 17 र द्विपङ्गरे सवारीका 13 गरी 53 सवारी ब्रान्ड सहभागी हुने भएका छन्। नाडा अटो सोमा नयाँ सवारी साधन र प्रविधिको प्रदर्शन सँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाहरू बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुने जनाइएको छ। जुम्ला जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा 5 वृहत कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला शनिबारदेखि शुरू भएको हो। जुम्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उपज त्यहाँका पर्यटकीय सम्भावनाका क्षेत्रको व्यापार प्रवर्धन गर्ने उद्देश्यले 17 दिने वृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष दिलबहादुर रोकायले जानकारी दिनुभयो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
6: अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 सँग 9 विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल ए ले दिएको 100 रनको झिनो लक्ष्य बंगलादेशले 10.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसान आलमले अर्धशतकीय पारी खेले। उनले 29 बलमा 4 छक्का र 3 चौका सहित अभिजित 52 रनको पारी खेलेका हुन्। नेपालका लागि बलिङमा साहब आलमले मात्र 1 विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 99 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले 40 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 46 रनको पारी खेले। यस्तै साहब आलम र विपिन खत्रीले समान 11-11 तथा रिजन ढकालले 10 रन जोडे भने बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बंगलादेशका लागि बलिङमा एमडी रुबेलले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन एकाडेमी विरुद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेटले पराजय बेहोरेको थियो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ग्रीन रन महिला री रन प्रतियोगितामा पूर्ण लक्ष्मी नेउपाने विजयी भएकी छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17 मिनट 42.8 सेकेन्डमा पूरा गर्दै नेउपाने प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटीले 17 मिनट 46.2 सेकेन्डमा र निर्मला केसीले 18 मिनट 9.1 सेकेन्डमा रन पूरा गर्दै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 25,000, तृतीयलाई 20, चौथोलाई 12, पाँचौंलाई 10 र छैठौंलाई 8,000 रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।
0: अब मौसम। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा र मधेस प्रदेश कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 8.1 मिलिमिटर, पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 42.2 मिलिमिटर र दिपालको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा शुरू। साथै प्रदेशमा अटिज्म भएका बाल बालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह। म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु र अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए टोली बंगलादेशसँग 9 विकेटले पराजित। अवस्थ साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मंगल नारायण सामुदायिक हस्पिटल अगाडि
1: हरेक मंगलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
0: नारायण सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: सो लवली, मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
4: के डियर,
3: आजै गएर कहाँ बस्ने हो र?
4: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
5: चापागाई सप्लायर्स, कृतनपुर बजार, माडी।
6: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98-4-51-75-518 र 98-0-27-75-518।
7: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
3: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
8: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
0: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98-5-50-83-852, 98-4-53-72-852 र 98-0-65-68-852।
9: हेलो
10: हेलो बुढी, के छ खबर?
9: ठिकै छ, चलेकै छ।
10: ल भिडियो अन गर् त, तलाई हेरौँ।
9: भिडियो अनै छ त, देख्नु भएन र?
10: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
9: माडीको नेट यस्तै त हो नि।
10: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-4-52-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं, टेकमाइनलाई टेकमाइनलाई।
1: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
12: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालेरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: देवान, मेन पावर, नारायणगढ लाइन सोक, सम्पर्क 98-5-50-58-369, 98-4-26-43-211 र 98-1-42-076-04।
12: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369 98426-43211 र 98142-76704।
13: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
14: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
13: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
15: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
16: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
17: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
18: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
19: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
18: सम्पर्क 98119-32811 र 98653-73687।
20: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
21: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
20: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
23: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। साढे चार महिनामा देशभर विपदका 5,000 भन्दा धेरै घटना, 250 मृत्यु, सर्पको टोकाईबाट 69 जनाले ज्यान गुमाए, पहिरोको जोखिम पनि धेरै, मधेसमा भने पर्याप्त पानी परेन।
1: बागमती कर्णाली सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि एक दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन।
0: हेटौडा कपडा उद्योग नियमित चल्ने, जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन सुरु, अर्घाखाँचीमा बँदेल, रातो मृग र चितौलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला।
2: धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ।
0: सरकार र नागरिक बचाऊ महाअभियान बीच 14 बुधे सहमति, स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ्दै, जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई 3 स्थानमा राखिने।
3: रिसाङ इस्युमा रहेका बाढी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी ट्रेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामी त्यहाँ स्थानान्तरण गरेका छौँ।
0: र अमेरिकी राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज, अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालको लगातार दोस्रो हार, पर्सि तेस्रो खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाली बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिगबिगी बढ्दै जानु गम्भीर चिन्ताको विषय छ। कमजोर अनुगमन, लापरवाही र नाफामुखी प्रवृत्तिले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको छ। यसलाई नियन्त्रणका लागि केवल सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन, उपभोक्ता स्वयं सचेत भई वस्तुको म्याद, गुणस्तर र लेबल जाँच गर्ने बानी विकास गर्न अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
5: चालू आर्थिक वर्ष 2083 वैशाख 1 गतेदेखि भदौ 6 गतेसम्म देशभर भएका विपदका 5,000 भन्दा धेरै घटनामा 250 जनाको मृत्यु भएको छ। 9 जना बेपत्ता र 1,624 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यी घटनाबाट 6,315 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। यस अवधिमा सर्पदंशका कारण मात्रै 69 जनाले ज्यान गुमाएका छन्। 968 जना घाइते भएका छन्। पहिरोका 1,000 भन्दा धेरै घटनामा 43 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
6: पहिरोबाट हाम्रो वैशाख 1 गतेदेखि अहिलेसम्मको डेटा हेर्दाखेरि चाहिँ करिब 43 जनाको डेथ भएको छ भने अहिले यो मनसुन सुरु भएपछि असार 5 गतेबाट चाहिँ 39 जनाको मृत्यु चाहिँ पहिरोबाट भएको देखिन्छ। समग्र सबै विपदको हेर्दाखेरि चाहिँ सर्पदंशबाट सबभन्दा धेरै मानवीय क्षति भएको देखिन्छ। त्यसपछि चाहिँ पहिरो नै हो र थर्मा अब त्यसपछि चट्याङ र अहिले चाहिँ नि त्यसपछि बाढी। अब मनसुन जानेको कुरा गर्दाखेरि चाहिँ पहिरो नै 1 नम्बरमा भयो।
5: साढे चार महिनाको अवधिमा चट्याङका कारण 245 घटनामा 28 जनाको मृत्यु र 1,139 जना घाइते भएका छन्। बाढीका 276 जना घटनामा 25 जनाको मृत्यु र 7 जना बेपत्ता भएका छन्। यस अवधिमा लेक लागेर 24 जनाको मृत्यु भएको छ। आगलागीका घटनामा 20 जनाको मृत्यु र 1,000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। जनावरको आक्रमणबाट 18 जनाको मृत्यु र 168 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यसैबीच जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई 3 स्थानमा अस्थायी आवास बनाएर राखिने भएको छ। विपद व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीडितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। सीआईएनसँग कुरा गर्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी
3: आज चाहिँ हामीले रिसाङ इस्युमा रहेका बाढी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी टेन्ट राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामी त्यहाँ चाहिँ स्थानान्तरण गरेका छौँ। र अन्यको हकमा उहाँहरूको चाहिँ तपाईँको घर चाहिँ त्यहाँ हेर्नुभएको, कतिपयको साँझ चाहिँ बस्नलाई अलिकति गाह्रो हुने भएको हुँदा साँझ उनीहरू चाहिँ खाना आफ्नो घरमा खाने सुन्नको लागि चाहिँ स्कुलमा चाहिँ आउने व्यवस्थापन चाहिँ स्थानीय तहले गरेको छ। दिनको हामी दीर्घकालीन रूपमा चाहिँ उहाँहरूको चाहिँ वासस्थान कहाँ सार्ने भन्ने विषयमा चाहिँ भेरी नगरपालिका र भूगर्भले दिएको रिपोर्टमा पछि चाहिँ अहिले तत्कालको लागि र एनडीआरएमको चाहिँ भूगर्भले दिएको रिपोर्टको आधारमा पछि अस्थायी आवासहरू भवनहरू निर्माण गरेर त्यता स्थानान्तरण गर्ने चाहिँ व्यवस्था चाहिँ तपाईँको मिलाएको छ।
5: विपद व्यवस्थापन प्राधिकरणको सुझाव तथा स्थानीय तहसँगको समन्वयमा तीन स्थान छनौट गरिएको हो। अस्थायी सेन्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा स्थानीय तहले बेहोर्ने सहमति भएको छ। पहिरोले अवरुद्ध बनेको बेनी जोमसोम अन्तर्गत म्याग्दी श्रीवारी खण्ड र सुकी बगर सड़क सञ्चालनमा आएको छ। वर्षासँगै लेदो र पहिरो खस्दा सड़क अवरुद्ध भएपछि काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन शुरू गरेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा पूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवाला संघको सरकारवालाहरूसँग उद्योगको पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको हो। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइएको छ। गएको साउन 23 गतेदेखि 2 तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगमा 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराएको थियो। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बँदेल रातो मृग र चितलको शिकार गर्ने अनुमति दिन आवेदन खुलाइएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराई,
7: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ। र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7-8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानुनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
5: जनकपुर धामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ। संघीय सरकारको टोलीले साउन 1 गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आजदेखि पहिलो चरणमा 7 पोखरीहरूको डिलमा बनाइएका अनाधिकृत संरचनाहरू तोड्न सुरु गरिएको प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिनुभयो।
8: साउनको 1 गते हामीले सार्वजनिक सूचना गरेका छौँ। पोखरी र पोखरी डिलमा भएका संरचनाहरू आफैले हटाउनु होला, अन्यथा चाहिँ हामी आफै हटाउनेछौँ सरकारद्वारा हस भनेर हामीले सार्वजनिक सूचना गरेका थियौँ। त्यो बमोजिम चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि यो संरचना हटाउन लागि परिरहेका छौँ। हामीसँग 7 पोखरी गरी हाम्रो कच्ची आंशिक र पक्की घरहरू गरेर हामीसँग 65 घरहरू चाहिँ अटहराहरू आजको कार्यक्रमबाट चाहिँ क्लियर गर्नेछौँ।
5: स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्व सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाइ गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्याही र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 वा 2082 जारी गरेको छ। सोही निर्देशिका बमोजिम यी इकाइहरू गठन हुन लागेका हुन्। स्वास्थ्य सेवा विभागले गत साउन 20 गते आफ्नो वेबसाइट मार्फत यो निर्देशिका सार्वजनिक गरेको हो। साथै इकाई नियमित र आकस्मिक मर्मत क्यालिब्रेसन र गुणस्तर सुनिश्चितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन्। नेपाल सरकार राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच 14 बुधे सहमति भएको छ। सहमति भएसँगै अभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका अभियान का प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुविदे र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। स्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग तथा व्यवसायिक फर्म दर्ता हुने भन्दा खारेज हुनेको संख्या बढी देखिएको छ। एक वर्षको अवधिमा 291 नयाँ उद्योग तथा फर्म दर्ता हुँदा 334 खारेज भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ 149 र वाणिज्यतर्फ 142 गरी 291 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 गरी 334 उद्योग तथा फर्म खारेज भएका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। अमेरिकी संघीय आप्रवासी कानूनले कन्सुलर अधिकारीहरूको आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको थियो। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपालको ए टोली बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको हो। नेपाललाई बङ्गलादेशले 2-9 विकेटले पराजित गर्यो। नेपालले दिएको 100 रनको सामान्य लक्ष्य बङ्गलादेशले 10.2 ओभरमा 1 विकेटको क्षमता पूरा गर्यो। नेपाल आफ्नो पहिलो खेलमा हिजो एन्टी स्ट्राइकसँग पनि पराजित भएको थियो। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होवाट हरिकिन्स एकेडेमीसँग खेल्नेछ।
9: परिवारको सदस्यको सहयोगमा पर्याप्त स्तनपान सम्भव?
10: माछा मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो सागसब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काममा पनि सघाउँछु।
9: स्तनपानको सचेतना बढ्दै सरकारी तथा गैर सरकारी निकायको हातेमालो प्रभावकारी रिपोर्ट रचना र लोकप्रियताले सर्जकलाई के कसरी फाइदा पुग्छ कुराकानी सहितको शनिबार विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
9: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुवासँग गृह मन्त्रालयमा भर्खरै छलफल सुरु भएको छ गृहमन्त्री सुधन गुरुङ सहितको गृह मन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको हो छलफलका लागि आज दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौँ आउनु भएको हो उहाँहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन् छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि गृह मन्त्रालयमा पुग्नु भएको छ गरिमाको न्यायका लागि बारा काठमाडौँ लगायतका देशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेका छन् काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात् निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो जन्मने बित्तिकै देखि कम्तीमा 6 महिना शिशुलाई स्तनपान गराउनु पोषणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ तर कतिपय भ्रम पनि समाजमा देखिन्छन् व्यावहारिक अप्ठ्यारोका कारण पनि पर्याप्त स्तनपान गराउन नपाएको आमाहरूको भनाइ हुने गरेको छ स्तनपानमा सजिलो बनाउनका लागि परिवारका सदस्यको भूमिका महत्त्वपूर्ण हुन्छ
15: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो 28 हप्तामै 1 kg 200 gram मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो एउटा बच्चा जोगाउन सकिएन बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ
16: घर आएपछि चम्चले खुवाउनु पर्थ्यो 15 दिन जति चम्चले खुवाउनु पर्यो त्यसपछि आफ्नै दुध पछि आफै खान थाले खान्छ वेट कम छ अरू त ठिकै छ श्रीमानको साथ नि पाए घर परिवारको सबै
15: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ उहाँको बच्चा पनि जन्मदा 1 kg 900 gramको मात्रै थियो शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ
17: दाखेरि एकदम वेट कम थियो 1900 gram मात्रै थियो टाइम पुगेकै हो दिन अनुसार खै के भयो थियो वेट अलि सानै थियो साह्रै गाह्रो भयो सानो थियो दुधै चुस्दैन थियो अहिले दुध त आफ्नै चुसाइरहेछ अहिलेसम्म
15: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ
18: कमाएर घरमा ल्याउँछु दुईटा बच्चा छन् श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु भएको यहाँहरूको लागि खाने तयार गरिदिन्छु माछा माछु किनिदिन्छु फलफुल ल्याइदिन्छु हरियो सागसब्जी ल्याइदिन्छु उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु घरमा खाना पकाएको हेल्प गर्छु घरको काममा पनि सघाउँछु
15: टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बाल बालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ शीघ्र कुपोषण भएका उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढी पठाउने गरिएको छ चालु आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन् समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम राहुल बताउनुहुन्छ
19: दालीको झोल भयो खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ
15: स्वास्थ्यका लागि स्तनपान महत्त्वपूर्ण हो स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनु पर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
20: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
15: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ। दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उहिलेका गीत र लोकप्रियताले अहिले दिइरहेको सन्देश,
21: नान गोपालज्यूहरूका भक्तराजज्यूहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ, होइन? आर्थिक पाटो पनि त्यस्तै सबल छ त्यो बेलाको। सुल्टिने भने बोलाको सुनेनौ कि मायाले।
9: सांगीतिक संवाद सहितको शनिबारीय विशेष बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
23: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
22: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
23: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
22: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
23: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
22: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
24: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकवानपुरको 9 वार्षिकोत्सवको अवसरमा आज महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिनुभएको हो। एक्लो प्रयासबाट मात्रै विपदलाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद व्यवस्थापनको प्रमुख आधार भएको पनि उहाँले उल्लेख गर्नुभयो। सरकारले दूरसञ्चार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्य सहित एकीकृत दूरसञ्चार नीति 2083 मस्यौदालाई अन्तिम रूप दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले तयार गरेको मस्यौदामा 5 वर्षभित्र 80% र 10 वर्षभित्र 98% जनसङ्ख्यामा कम्तीमा 50 MBPS क्षमताको ब्रोडब्यान्ड सेवा पुर्याउने लक्ष्य राखिएको छ। अब शनिबार विशेष। नेपाली गीत संगीतले देशको सभ्यता, संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्छ, तर पछिल्लो समय टिक्नकै लागि गीत बनाउने, बिक्नका लागि वा क्षणिक समयका लागि गीत बनाउन होडबाजीले नेपाली मौलिकता हराउने चिन्ता पनि थपेको छ। लोकपपलाई आधार बनाएर नेपाली गीत संगीतलाई अंगाल्नुभएका गायक सुनिल गिरीसँग साथी सन्तोष गन्धर्वले गायनमा देखिएका पछिल्ला प्रवृत्ति र सुधारका उपायका बारेमा कुराकानी गर्नुभएको छ।
25: सबैभन्दा बेसी रुचाइएको र मलाई पनि एकदमै मनपर्ने मेरो सुरुको एल्बम कोहलामा राखेको कोहला

0: सुनिल गिरी भन्ने बित्तिकै लोक पपसँग जोडिएका र केही आधुनिक जस्ता सुनिने सुगम सङ्गीतसँग जोडिएका जस्ता सुनिने गीतहरू निकै लोकप्रिय पाए। तपाईँकै गीतहरूबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएका थुप्रै कलाकारहरू अहिले नेपाली सिने क्षेत्रमा हुनुहुन्छ। अलि छुट्टै र अलि पृथक शैलीका गीतहरू तयार गर्ने तपाईँ अहिले खासमा केमा व्यस्त हुनुहुन्छ?
1: चार वर्ष जस्तो भयो मैले खासै राम्रोसँग काम गर्न नपाएको, परिवारलाई मैले टाइम दिइरहेको छु।
0: र यी गीतहरू बजारमा ल्याउँदै गर्दाखेरि एउटा कलाकारले चाहिँ आफूले कस्तो खालको दर्शक श्रोताको अपेक्षा गर्छ, कस्तो खालको मायाको अपेक्षा गर्छ? लगानी सुनिश्चित मात्रै होस् भन्ने चाहना हो या त आफ्ना सृजनाहरू जीवन्त हुन् भन्ने अपेक्षा गर्छ?
1: मेलोडी कसरी बनाउने भन्ने कुराहरूलाई अलिकति प्राथमिकतामा राखिरहेको हुन्छु। एकदमकै पाठ्यमुख स्वरै थोरै गुनगुनाउँछु।

0: समझा मेरो घर दुधर माना पारा।
1: मैले यसको म्युजिक प्रोडक्सन मैले एरेन्ज पनि मैले आफै गरेको छु, थोरै गुरु बनाउन चाहन्छु।

0: एकदमै मन पर्छ यो झरेको सिजनमा यो गीत. अहिले मात्रै होइन, अर्को पुस्ताले पनि त्यो गीतहरू सुनिदिन्छ र हाम्रो आफ्नै पनि अर्को पुस्तालाई पनि यही कुराहरूले चाहिँ हुन्छ नि चिनाउन, आर्थिक पाटोको कुराहरूमा अलिकति उभिनलाई मद्दत गरिरहेको हुन्छ. गीत सङ्गीतलाई चाहिँ अझ रमर बनाउनु पर्छ भन्ने मान्यता राख्छु म चाहिँ.
1: गीत सङ्गीतमा टिकिराख्नु या बिकिराख्नु या त आफ्नो सृजनालाई अमर बनाउनु, यी तिनवटा कुरामा केमा बढी विश्वास गर्नुहुन्छ?
0: टिकिराख्नु, बिकिराख्नु अनि आफ्नो सृजनालाई अमर बनाउनु, यो पक्ष, यो तिनटै कुरा चाहिँ तपाईँको यो तपाईँले लास्टमा भनेको कुराले चाहिँ कभर गर्छ जस्तो लाग्छ. जुन अमर बनाउनु, अमर बनाउनु भनेको नै आफू टिकिराख्नु भनेर बिकिराख्नु पनि हो. यसो भयो भने अनि त्यसपछि हाम्रो जुन सस्टेन हुने यसमा चाहिँ आर्थिक आफ्नो पाटोहरू कसरी सम्हाल्ने भन्ने कुराहरू, यदि सिर्जनाहरू अमर छन् भने अहिले पनि हामी पुराना नाम गोपालज्यूहरूका भक्तराजज्यूहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन. आर्थिक पाटो पनि त्यस्तै सबल छ, त्यो बेलाको सङ्घर्ष पनि त्यस्तै थियो.

0: सुनी जे गरियो उनीले आहा सुने पनि नसुने जे गरियो उनीले
1: साढे चार महिनामा देशभर विपदका 5,000 भन्दा धेरै घटना भएका छन्। त्यसमा 250 जनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट मात्रै 69 जनाले ज्यान गुमाएका छन्। हेटौँडा कपडा उद्योग नियमित सञ्चालन हुने भयो। जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन सुरु गरिएको छ। अर्घाखाँचीमा भने बदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला गरिएको छ। सरकार र नागरिक बचाउ महाअभियान बीच 14 बुँदे सहमति आज भयो। स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ्दै गएको छ। जाजरकोटको रेसाङ पहिरोबाट विस्थापितहरूलाई विभिन्न 3 स्थानमा राख्ने सहमति बनेको छ। र अमेरिकाका राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज भएको छ। अस्ट्रेलियामा जारी टप एन्ड T20 सिरिजमा नेपालको लगातार दोस्रो हार भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजु
2: गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: गरिब हत्याको 5 दिनपछि सरकारले बल्ल थाल्यो परिवारसँग वार्ता। मृत्युदण्डको सजाय माग गर्दै विभिन्न शहरमा विरोध प्रदर्शन।
2: पहिरोले अवरोध गरेपछि प्रधानमन्त्रीलाई मुस्ताङ पुग्न ढिलाइ। भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम।
3: दुर्गा प्रसाईको समूह र सरकार बीच 14 बुँदे सहमति। पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित।
2: ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अदालतबाट खारेज। इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको आलोचना।
3: र टप एन्ड T20 क्रिकेटमा नेपालको लगातार दोस्रो हार। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले चितवनबाट एनपीएल खेल्ने।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बाराको सिमरामा बलात्कार पछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्याको 5 दिनपछि सरकारले बल्ल मृतकको परिवारसँग वार्ता थालेको छ। सरकारसँग छलफलका लागि बालिकाका परिवार आज जहाज मार्फत काठमाडौँ आएका हुन्। गृहमन्त्री सुदन गुरुङ सहितको छलफलका लागि साँझ बालिकाकी आमा मानमती चौधरी र बुबा मनोज चौधरी सिंहदरबार स्थित मन्त्रालय पुग्नु भएको थियो। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि पुग्नु भएको छ। आज दिउँसो मात्रै कृषि मन्त्री चौधरीले सामाजिक सञ्जालमा बालिका गरिमाको हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही हुने बताउनु भएको थियो। सिमरामा रहेकी आफ्नी साथी राधा चौधरी मार्फत पीड़ित परिवारको पीड़ादायी अवस्थाबारे जानकारी पाएपछि आफूले तत्काल गृहमन्त्रीसँग टेलिफोन संवाद गरेको पनि उहाँले बताउनु भएको थियो। सरकारको तर्फबाट तत्काल पहल तथा अनुसन्धान अघि बढाएकोमा गृहमन्त्री तथा सम्बन्धित निकायलाई धन्यवाद दिँदै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन आफ्नो तहबाट निरन्तर समन्वय र पहल

0: विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कडा कानून बनाउन सरकारसँग माग गरेका छन्।
1: पाराका स्थानीयले भने वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध पारेका छन्। स्थानीयवासीले चौथो दिन पनि वीरगंज पथलैया सड़कको सिमरा खण्डमा ट्रेन टाँगेर धरना दिएको प्रहरीले जनाएको छ। बेलुकी अबेरसम्म पनि सड़क प्रदर्शन र विरोध जारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले केही बेर अघि थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। घटनामा संलग्न केही व्यक्तिहरू पक्राउ परिसकेको र कानूनी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो।
2: उहाँहरूले चाहिँ जाहेर दिनुभएको छ, जाहेरी अनुसार चाहिँ केही व्यक्तिहरू पक्राउ पनि परेको छ, यही प्रक्रियामा गइसकेको छ। यसले एक खालका जघन्य प्रकृतिका घटनाहरूमा यो गर्ने यो नगर्ने भन्ने हुँदैन, एउटा मात्रै विकल्प छ, कडाभन्दा कडा सजाय गर्ने, कडाभन्दा कडा सजायको लागि पहल गर्ने, अनुसन्धान प्रभावकारी ढङ्गले गर र सजायको सुनिश्चितता, कारवाहीको सुनिश्चितता गर्नको लागि चाहिँ सम्पूर्ण पहल गर्ने एउटा त्यो भइरहेको अवस्था। जस्ता जघन्य खालका घटनाहरूमा अलिकति कमजोर भयो, फिटल्लो भयो, कडा कानुन हुनुपर्छ भन्ने विषयहरू चाहिँ जुन अहिले मागको रूपमा उठिरहेछ, त्यो चाहिँ अब जिल्ला सुरक्षा समितिले सम्बोधन गर्ने माग नभएको हुनाले त्यस विषयमा मात्र छलफल गर्नको लागि चाहिँ ती नानीका मृतकको गुवामा लगायतका व्यक्तिहरू चाहिँ छलफल वार्ताको लागि चाहिँ काठमाडौँ जानुभएको छ वार्ता गर्ने प्रयोजनको लागि। सडक अवरुद्ध छ, बिस्तारै उहाँहरूले चाहिँ अब यो माग सम्बोधन गर्ने सवालमा वार्ताको लागि अवस्थान गर्नुभएको छ, अपेक्षा गरौँ त्यो जामहरू पनि बन्दहरू पनि खुल्ला भन्ने अपेक्षा गर्न सकिन्छ।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका एक भक्तिनगरकी बालिका गरिमा साउन 31 गते बिहान हराएकी थिइन्। खोजी गर्ने क्रममा भदौ 2 गते आफ्नै घर नजिकैको एउटा घरमा विभत्स तथा अमानवीय अवस्थामा उनको शव फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग विभिन्न राजनीतिक दल र विभिन्न संघ संस्थाले पनि गर्दै आएका छन्।
0: कानून व्यवसायीहरूले मृत्युदण्डको सजाय मागे पनि राज्यले पीड़ितलाई छिटो न्याय दिने, अनुसन्धान फास्ट ट्र्याकमा लिएर न्याय निरूपण गर्ने र परिवारलाई उचित राहत दिएर सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्। बलात्कार हत्या जस्ता घटना न्यूनीकरणका लागि सरकारले जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने उनीहरूको भनाइ छ। सर्वोच्च अदालत बार एसोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशंकर निरोलाले नयाँ संविधान बन्ने बेला मृत्युदण्डको सजाय हटाउने बहसमा आफू पनि सहभागी भएको तर हटाउने निर्णय ठिक नभएको व्यक्तिगत धारणा राखेको सुनाउनु भएको छ।
3: अपराध साबित भइसकेपछि मृत्युदण्ड भन्छौँ हामी कानुनी भाषामा, यो मृत्युदण्ड दिने सजाय जुन चाहिँ यो हटाइयो, यो मेरो व्यक्तिगत विचारमा चाहिँ यो ठिक होइन र मृत्युदण्ड दिनुपर्छ। कानुनको कठघरामा आइसकेर अन्तिम निर्णय भइसकेको छ भने र त्यो फैसला उपर त्यो निर्णय उपर चुनौती दिएर अगाडि बढ्न सक्ने चाहिँ अब त्यसलाई चाहिँ कानुनले अधिकार दिएको छैन भने त्यस्तो व्यक्तिलाई कानुन बमोजिम कानुन भएको प्रावधान बमोजिम मृत्युदण्ड दिनुपर्छ, त्यो प्रावधान नेपालको कानुनमा ल्याउनुपर्छ भन्ने म धारणाको मान्छे हुँ। विश्वको धेरै देशहरूको अध्ययन गरेर हेऱ्यो भनेदेखि यी देशमा चाहिँ अब यो दिन नपाउने छ, अब धेरै देशमा छ, अब के भन्नु अमेरिका जस्तो देशमा नै संसारभरमा मृत्युदण्ड दिनुहुँदैन होला, हिँड्छ यता उता सारा गर्छ, उसको देशमा चाहिँ मृत्युदण्ड दिने व्यवस्था छ। त्यस कारणले अब कानुनमा अहिले यति बेला प्रावधान नभएको हुनाले फाँसी दिन त अब मिल्दैन होला, तर कानुनले हुन सक्ने उपलब्ध दर्जाका चाहिँ छिट्टोभन्दा छिट्टो तदारुखताका साथ यो चाहिँ अनुसन्धान गरेर यो चाहिँ कानुनी काट्नुपर्छ र कानुनको दायरामा ल्याएर उसलाई चाहिँ उपलब्ध दर्जाको सजाय दिनैपर्छ भन्ने मेरो धारणा।
0: निरौलाले कानूनको संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न सकिने बताए पनि नेपाल बार एसोसिएशनकी निवर्तमान महासचिव अञ्जिता खनालले भने वर्तमान कानूनी व्यवस्थामा गरिमाका आफन्त र युवा आन्दोलनले उठाएको माग सम्बोधन गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ।
4: यो फाँसी सजाय भनेको आन्दोलनले उठाएको विषय ध्यान दिन सक्दैनौँ किनभने हामीलाई इन्टरनेसनल लले प्रबन्ध नै गर्न सक्दैन होइन। एउटा हो नाबालकको हकमा हामीसँग छुट्टै कानुन छ नि त, छुट्टै कानुनी व्यवस्था छ, त्यस कारणले गर्दा त्यही फौजदारी अपराध संहिताको चक अन्तर्गत नाबालक अन्डर द एजको बच्चाको हकमा चाहिँ छुट्टै व्यवस्था गरिरहेको छ, त्यही व्यवस्थाले गर्ने हो। अब आन्दोलनले उठाएको वस्तुहरूलाई चाहिँ हामीले सम्बोधन गर्नलाई राज्यले कुनै पनि तरिकाले सम्बोधन

0: गर्ने ठाउँ आफ्नो ठाउँमा छ, तर जे मागे छन् त्यो चाहिँ यहाँ दिन सक्दैनौँ, किनभने हामीलाई फाँसीको ल नै छैन, त्यो बनाउनै मिल्दैन, इन्टरनेसनल लले दिँदै दिँदैन, हामीले त्यो ललाई चाहिँ अनुमोदन गरिसकेका छौँ 1948 गरे हो होइन, त्यस कारणले गर्दा त्यो चाहिँ मिल्दैन। तैपनि अब यो संवेदनशील विषय हो, नाबालक एउटा महिला बच्चा त्यस्तो संवेदनशील तरिकाले मरेको पनि छ, त्यसको हकमा चाहिँ राज्यले केही न केही क्षतिपूर्तिको हकमा व्यवस्था गर्थ्यो, अनुसन्धान बाटोलाई अगाडि बढाउन सक्यो होइन, छिटो यसलाई चाहिँ न्याय निरूपणमा अगाडि लान सक्छ। त्यसले गर्दा चाहिँ यो विषयवस्तु भनेको चाहिँ हामीले भएकै कारण व्यवस्था अन्तर्गतै चल्नुपर्छ भनेर लाग्छ मलाई।
1: प्रधानमन्त्री बालेन्द्र शाह आज पोखराबाट सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको छ। हिजो काठमाडौँबाट पोखरा पुग्नु भएका प्रधानमन्त्री शाह कास्कीको माछापुर्से गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा एक रात बिताएर सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको हो। मुस्ताङ जाने सड़क म्याग्दीको बेनी जोमसुम खण्डमा दुई ठाउँमा पहिरो खसेर अवरुद्ध भएको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 सुके बगर र म्याग्दीकै रघुगंगा गाउँपालिका 2 बैसरीमा लेदो सहित पहिरो खस्दा प्रधानमन्त्री शाहको यात्रा अन्यलमा परेको थियो। यद्यपि दुवै पहिरो हटाएर बाटो सुचारू भएपछि प्रधानमन्त्री शाह चढेको गाडी अगाडि बढेको थियो। आज दिउँसो करिब 3 बजेतिर मुस्ताङमा पाइला टेक्नु भएका प्रधानमन्त्री शाह अहिले सदरमुकाम जोमसोम स्थित एक होटलमा बस्नु भएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले औपचारिक रूपमा जानकारी नभएको उहाँले सुनाउनुभयो। प्रधानमन्त्री शाह आज जोमसोममा बसेर भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भूषालले बताउनुभयो। उहाँको भ्रमणलाई लिएर मुस्ताङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
2: रासोपा भित्रको आन्तरिक द्वन्द देखेपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालिन सरकार 5 वर्ष नटिक्ने दावी गर्नुभएको छ। पार्टीको तनावले प्रधानमन्त्री बालिन मुस्ताङ गएको मौका छोपेर आज भक्तपुरको नगरकोटमा आयोजना गरिएको एमालेको जनसंगठन समन्वय संयन्त्र कार्यशालाले सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमत भए पनि बालिन सरकार 5 वर्ष नटिक्ने दावी गर्नुभएको हो। संविधान मिचेर बनेको अहिलेको सरकार ढालेर लोकतन्त्र फिर्ता ल्याउने ओलीको अठोट छ।
3: सरकार बनेका दिन पहिलो निर्णय केपीओलीलाई गिरफ्तार गर्ने भन्ने निर्णय गरेर रातभरि लगाएर बिहान पख गिरफ्तार गर्यो। मलाई गिरफ्तार किन गरेको भने उसलाई थाहा छ, मैले यस्ता बारुला मात्र होइन कति हरिनाल कति बच्छौँ खाएको छु, त्यस कारण यी बारुलासँग म डराउँछ भन्ने कुरा उनीहरूलाई पनि लाग्दैन। तर अरूलाई तर्साउनका लागि केपिओलीलाई त समातेर चाहिँ थुनियो भने अरूको के हुन्छ भनेर थर्कमान बनाउनु।
2: नेपाली जनतालाई डर त्रास देखाउने सुकुम्बासीलाई बाँच्न नदिने षड्यन्त्र गरिएको ओलीको टिप्पणी छ। सरकार बनेकै दिन आफूलाई पक्राउ गर्ने निर्णय गरेर अरूलाई तर्साउन खोजिएको आरोप पनि उहाँले लगाउनुभयो।
3: आजको आवश्यकता हो, आजको राष्ट्रिय राजनीति हो प्रतिगमनबाट देश फर्काउनु, प्रतिगमनकारीहरूलाई पराजित गर्नु, अपहरित लोकतन्त्र फिर्ता ल्याउनु, मिचिएको संविधानलाई मिच्न नदिनु, फेरि ल्याउनु र सुशासन र विकासको बाटोमा देशलाई फेरि अगाडि बढाउनु। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेक सम्बन्ध, पराष्ट्र सम्बन्ध, यो सबै कुरालाई फेरि ट्र्याक
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि पूर्व प्रधानमन्त्री ओलीकै बोलीमा बोली मिलाएर रासोपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। नेकपाको कोशी प्रदेश समितिले आज आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको हो। 2062-63 को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रासोपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दावी छ। त्यति मात्र होइन, उहाँले अहिलेको सरकार तानाशाहले चलाएको टिप्पणी समेत गर्नुभयो।
4: केही गरेर हामी गर्छौँ भने जुन गफ गरिरहेको छ यी गफ पाए केही पनि होइन। वास्तवमा मेराहरूले एउटा अर्को यस्तो कुखले अहिले शासन गरिरहेको छ जसले देशलाई तानाशाहीकरणको दिशातर्फ लगिरहेको छ।
2: एमाले आत्मसात गरेको मदन भण्डारीको जवज पनि पुँजीवादी जनवाद भएको दावी गर्नुभएको छ। उहाँले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढ़िरहेको पनि आरोप लगाउनुभयो। सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उहाँको आरोप छ। सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उहाँले दावी गर्नुभयो।
4: तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन नीति, सबै माथिल्लो वर्गको हितमा ल्याएको छ। बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ। कर हारहरू, यति धेरै कर हारहरू अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ। त्यसो हुनाले यति बेलाको अवस्थामा वर्गीय रूपले यो मुख्य प्रतिद्वन्दी शक्तिको रूपमा चाहिँ हाम्रोसम्म आएको छ।
1: राजसभा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर अध्यक्ष बन्नुभएका सन्तोष परियारले पनि खनालले जस्तै टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आयोजित आफ्नो पार्टीको युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाउनु भएको हो। अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरीब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभयो। बजेटले आम नागरिकमा आशा जोगाउन नसकेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने स्पष्ट पार्नुभयो।
5: यो बजेट वामपन्थीहरूको होइन, यो बजेट गरिबहरूको होइन भन्ने मान्छेले शासन गरेको बेला तपाईँ भाइ हामी भाइले रोकेकै, हामीले गर्ने आन्दोलन, हामीले गर्ने राजनीति गरिबहरूकै लागि हो, निमुखाहरूकै लागि हो, कमजोरहरूकै लागि हो। यद्यपि फेरि त्यो सर्वाङ्गीण रूपमा बस्ने सबैको लागि त हुँदैन, तर मुख्य रूपमा राज्य किन बन्न लाग्यो।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
7: मार्बलका सिपिभिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका युपिभिसी प्रोडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको
8: साथ जीवन।

0: झुक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक 5,000 रुपियाँ वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गरेका हुन्। यद्यपि परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा, वृत्ति विकास, पेशागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापन लगायत माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रुपियाँ वृद्धि भएको छ। यससँगै ईसीडी सहजकर्ताको पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ।
3: मेडिकल व्यवसायी दुर्गा प्रसाईको समूह र सरकार बीच 14 बुधे सहमति भएको छ। आज प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान र नेपाल सरकार बीच सहमति भएको हो। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता लिएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता बीच भएको गहन छलफल पछि सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु पोखरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषधौ उपचार खर्च, निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघु वित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरालोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागका विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने लगायत विषयमा सहमति भएको छ।
4: संसदमा जान नसकेका नेपाली कांग्रेसका शीर्ष नेताहरू भने पार्टीको आन्तरिक किचलो मिलाउन दिनरात लागेका छन्। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा अहिले पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्केसँगै थप दबावमा पर्नु भएको छ। देउवा समूहले 15 महाधिवेशन सार्न माग गर्दै सर्वोच्च गएपछि उपसभापति शर्माले अदालतको बाटोभन्दा पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नु पर्नेमा जोड़ दिनु भएको छ। स्वर्गीय प्रदीप गिरीको स्मृतिमा आज आयोजित कार्यक्रममा उहाँले मंगसिर भन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानूनी आधार कांग्रेससँग नरहेको बताउनु भएको हो। उहाँले महाधिवेशन रोक्नुभन्दा संवाद मार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनुभयो। कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू पार्टी कार्यालयको मात्र होइन हृदयको ढोका खोल्न पनि तयार रहेको बताउनुभयो।
5: नेपाली काङ्ग्रेस पार्टीको असोज 16 सुरु हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा सुरु भएन भने मङ्सिरभन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिक तौर गम्भीर प्रश्न उब्जिन्छ। यो विषयलाई चाहिँ मलाई लाग्छ हाम्रा सधैँ नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ, न्यायमूर्तिहरूले ख्याल गर्नुहुन्छ र पार्टीका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु कि त्यसलाई ख्याल गरिराखेर हामीलाई अल्म लिने अवस्था छैन। पार्टी कार्यालयको ढोका मात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर काङ्ग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौँ।
3: नेपाली कम्युनिष्ट पार्टीकी नेत्री यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सड़क संघर्षमा उत्रिनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले अहिले आन्दोलनका लागि सड़कमा धेरै मुद्दा देखिएको बताउनु भएको हो। नेत्री सुवेदीले संगठनात्मक प्रक्रियालाई यथाशक्य चाँडो सम्पन्न गरी सरकारका जनविरोधी कदम विरूद्ध जनताको आवाज लिएर सड़कमा निस्कन कार्यकर्तालाई निर्देशन दिनुभयो। पार्टीको आवश्यकता अनुसारको खबरदारीका लागि सड़कमा उत्रन संगठन सधैं तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार काठमाडौँ उपत्यकाबाट जाने फोहोर रोकेर बन्चरे डाँडाका स्थानीयले आन्दोलन थालेका छन् फोहोर व्यवस्थापन वैज्ञानिक नहुँदा आफूहरू विभिन्न रोगका शिकार हुन बाध्य भएको भन्दै स्थानीयले आन्दोलन थालेका छन् आज बिहान फोहोर बोकेका गाड़ी एक घण्टा रोकेका उनीहरूले माग सम्बोधन गर्न 15 दिनको अल्टिमेटम दिएका छन् 15 दिनभित्र माग सम्बोधन नभए फोहोर पूर्ण रूपमा रोक लगाउने उनीहरूको चेतावनी छ वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन हुनुपर्ने लगायत विगतका सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल बन्चरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताउनु भएको छ काठमाडौँ उपत्यका सहित 21 पालिकाका फोहोर सिस्टोल बन्चरे डाँडा लैजाने गरिएको छ
4: जनकपुर धामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गोठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ गोठी संस्थान जनकपुर धामका प्रमुख किशोर कुमार झाका अनुसार जनकपुर धाम चार स्थित पेठिया बजार नजिकै गोरधोई पोखरीबाट आजदेखि अतिक्रमित संरचना हटाउन शुरू गरिएको हो संस्थानले पटक पटक सूचना जारी गरी संरचना आफै हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो
5: काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द बारे 35 दिने सूचना जारी गरेको छ विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयले 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो विभागका प्रमुख नवराज ढकालले चित्त बुझ्द जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने बताउनुभयो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार नेपाल सहित 75 मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा आप्रवासी भिजा नीति अदालतले खारेज गरिदिएको छ रोइटर्सका अनुसार म्यानहट स्थित अदालतकी न्यायाधीश जेनेट भगार्सले ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिजा नीति खारेज गरिदिनु भएको हो आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लिगल इमिग्रेशन नेटवर्क र अफ्रिकन कम्युनिटी टिज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिजा प्रयोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए उक्त मुद्दामा सुनवाई गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिजामा कड़ा नीति खारेजको आदेश आएको हो उक्त नीति गैर कानूनी रहेको र त्यसले संघीय आप्रवासन कानूनको उल्लंघन गरेको फैसलामा भनिएको छ यसैबीच इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तेहरान विरूद्ध घोषणा गरिएको नयाँ तथा कड़ा आर्थिक प्रतिबन्ध अभियानको तीव्र आलोचना गरेको छ आज विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङटनले अन्य स्वतन्त्र राष्ट्रलाई आफ्नो प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाउनु भएको हो अमेरिकी प्रशासनले तेहरानसँग आर्थिक व्यावसायिक तथा वित्तीय कारोबार गर्ने विदेशी कम्पनी र बैंकहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै अहिलेसम्मकै कड़ा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेपछि इरानको यो कड़ा प्रतिक्रिया आएको हो
5: नेपाल परिवेशमा अब खेल समाचार अस्ट्रेलियामा जारी टप एण्ड T20 सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ आज भएको दोस्रो खेलमा नेपाल बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले पराजित भएको हो नेपालले जितका लागि दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो उसका लागि जिसन आलम 52 रन बनाएर नट आउट रहे भने आरिफुल इस्लामले अभिजित 34 रनको योगदान गरे नेपालका लागि एकमात्र विकेट सहा बालमले लिए। यसअघि अस्ट्रेलियाको डर्बिन स्थित मरारा क्रिकेट मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित विश्व ओभरमा 9 विकेटको क्षतिमा 99 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 46 रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झना लायक प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि रिपन मण्डलले एक्लैले 4 विकेट हात पारे।
4: जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन्। चितवनले राजालाई एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको जनाएको हो। राजा अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका अलराउन्डर खेलाड़ी हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै आएका छन्। त्यस्तै विश्वका विभिन्न प्रमुख टी20 प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएका छन्। उनको अनुभव अलराउन्ड क्षमता र नेतृत्वदायी भूमिकाले आगामी एनपीएल सिजनका लागि तयार भइरहेको टोलीलाई थप मजबूत बनाउने चितवनले भनेको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: गरिमा हत्याको 5 दिनपछि सरकारले बल्ल थाल्यो परिवारसँग वार्ता। मृत्युदण्डको सजाय माग गर्दै विभिन्न शहरमा विरोध प्रदर्शन।
4: पहिरोले अवरोध गरेपछि प्रधानमन्त्रीलाई मुस्ताङ पुग्न ढिलाइ। भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम।
5: दुर्गा प्रसाईको समूह र सरकार बीच 14 बुधे सहमति। पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित।
4: प्रशासनको कड़ा आप्रवासी भिजा नीति अदालतबाट खारेज। इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको कड़ा आलोचना।
5: र टप N20 क्रिकेटमा नेपालको लगातार दोस्रो हार। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले चितवनबाट एनपीएल खेल्ने।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
7: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
8: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
10: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
9: सम्पर्क 98119 32811 र 98653773687।
11: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
10: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12206।
11: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
10: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाइपास।
12: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
13: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
12: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
13: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
12: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
13: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
11: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-7338, मोबाइल 98550-88002।
10: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
14: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरङ्ग अर्थात ओपिडी सेवा,
14: 24 घण्टा इमर्जेन्सी सेवा,
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
14: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
10: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
14: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
14: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
14: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
10: भेन्टिलेटर सेवा,
14: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
14: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
15: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: Swadesh FM 93.2 MHz.
1: Bahar gaji, bahar gaji, ye bahar gaji. Mal khini.

हाल हो राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा शुरू। साथै प्रदेशमा अटिज्म भएका बाल बालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह। र म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिइएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिज्म भएका बाल बालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। आज कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अटिज्म भएका बाल बालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो। अटिज्म सम्बन्धी नीति तथा शिक्षा ऐनमा समेटिने बताउनुभयो। उहाँले अटिज्मको समस्या समाधानका लागि सरकारी तथा गैर सरकारी निकायले सबैले हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड़ दिनुभयो। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुबासँग गृह मन्त्रालयमा छलफल भएको छ। 5 दिनसम्म आन्दोलन गर्दा पनि स्थानीय तहमा वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुबा आमा सहितको टोली गृहमन्त्री सुदन गुरुङसँग वार्ता गर्न आजै सिमराबाट काठमाडौँ आएको हो। घटनामा संलग्न रहेको भन्दै पीड़ित परिवारले अहिलेसम्म 6 जना विरूद्ध जाहेर दिएका छन्। बालिका हत्याको विरोधमा स्थानीयले आज पनि वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध गरे। यसअघि बिहिबार राति स्थानीय प्रशासन राजनैतिक दलका प्रतिनिधि तथा जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग 5 बुँदे सहमति भए पनि बालिकाको परिवारले सो सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको थियो। यसैबीच गृहमन्त्री सुदन गुरुङले जघन्य अपराध रोक्न बलियो कानूनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 3 वर्षीय बालिकामाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने भएकाले पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनुभयो। उच्च अदालत पोखरा बागलुङ इजलासमा पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढेको बताउनुभयो।

0: जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रको संयुक्त अनुगमन गर्दै लक्षित परिवारको तथ्याङ्क संकलन गरेको हो। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मीना अरियालले जानकारी दिनुभयो।
1: मान्छे सुरक्षित हुनु पर्यो, हाम्रो त्यो प्राइम कन्सर्न हो। एउटा स्थानान्तरणको कुरा हुन्छ, मान्छेको सुरक्षाको कुरा भन्दा बित्तिकै सातवटा घर परिवार अलि मोटामोटी रूपमा देखिएको छ, उहाँहरूलाई चाहिँ हामीले अलि पर वारीको वारीलाई पारीको पारीलाई नै राख्ने गरी यसमा चाहिँ मान्छेको घर अथवा टेन्टहरू हामी पनि पठाउँछौँ, पठाएर सुरक्षित राख्छौँ। र अर्को कुरा चाहिँ खाने पानीको पनि व्यवस्था गर्नलाई मैले तुरन्तै भनिसकेको छु।
0: पञ्चेश्वर गाउँपालिकामा एक र सुर्नाया गाउँपालिकामा सात गरी आठ परिवार पहिरोका कारण विस्थापित भएका छन्। सुर्नाया गाउँपालिका आठ रातापानीमा लगातार पहिरो गइरहेकाले स्थानीयमा त्रास बढेको छ। दैनिक जसो पहिरो जाने गरेका कारण राति सुत्न समेत सक्ने अवस्था नरहेको स्थानीयहरूको दुखेसो रहेको छ।
2: खेतको नोक्सान पुरा गरेको केही रहेन, घर पनि जोखिममा छ, घर पनि पुरा दरार गएर छ, कहीँ बस्ने ठाउँ गरिदिए राम्रो हुन्थ्यो, अब घर पनि जोखिममा छ, अब जाने कहाँ, अब रातिमा पनि बिउ चुइरहनु भएको छ।
3: किसान बहादुर बुहारा हो, जाने अवस्थामा छ, घर जोखिममा छ लास्ट होइन, अब पाइप पनि लगिसक्यो, हाम्रो केही छैन, नबस्ने ठाउँ नकुद न जमिन बनाएको भएपछि त हामी अर्को ठाउँमा जान्थ्यौँ, हामीलाई कहीँ अन्त कहीँ यस्तो बस्ती बखालिदिएको भएपछि राम्रो हुन्थ्यो भन्ने हो त्यति सोच भने हाम्रो होइन।
0: पहिरो प्रभावित क्षेत्रका नागरिक लाई अन्यत्र सार्न सर्वपक्षीय सहमति आवश्यक पर्ने भएकाले सम्बन्धित सबै पक्षसँग छलफल अघि बढाइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। स्थानीयको चाहना अनुसार आवश्यक निर्णय लिन सकिने प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो।
1: नहुने भन्ने केही पनि हुँदैन, स्थानीय पनि चाहनु पर्यो। कतिपय स्थानीयहरूमा हामीले अन्यत्र देखेका छौँ, उहाँहरू बरु त्यही म मर्छु म अन्त जान्न भन्ने पनि हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि सोल्युसन यही खोज्ने हो कि अन्त सारेर हो कि त्यो सर्वपक्षीय सर्वदलीय
0: प्रभावित क्षेत्रको अवस्था थप बिग्रिन नदिन जिल्ला विपद व्यवस्थापन समिति स्थानीय तह र सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक निर्णय लिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनु भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको दुई दिने जनसंगठन समन्वय संयन्त्र कार्यशालामा अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्त्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसंगठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाडसम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको बौद्ध गुम्बामा नागरिकहरू भेला भएका बेला सैन्य हवाई आक्रमण हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। सेनाले सन् 2021 आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी रहेको छ। विगत 5 वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसंख्यक विद्रोहीहरूको समूहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा 1,00,000 भन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनु भएको छ। उहाँले वाशिङटन र तेहरान बीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम

0: अमेरिकी क्षेत्र भनेर वर्णन गरेको अल जजिराले जनाएको छ। इरानले भने ट्रम्पको दावी अस्वीकार गरेको छ। इरानी उपपरराष्ट्र मन्त्री काजेम गरिबाबादीले हर्मुज जलमार्गमाथि अमेरिकी राष्ट्रपतिको दावी परिस्थितिले वा इरानले सच्याइदिने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन बुधबारसम्ममा 1 अर्ब रुपियाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1 अर्ब राजस्व मध्ये भन्सार महसुल तर्फ 14.55% र अन्त शुल्क तर्फ 15.76% र आयकर तर्फ 22.17% संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याट तर्फ 34.04% र अन्य तर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15 खर्ब 80 अर्ब रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले 12 खर्ब 49 अर्ब राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात दोब्बरले बढेको छ। गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा दोब्बर भन्दा बढी मूल्यको खाना पकाउने ग्यास एलपिजी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन महिनामा 8,46,92,28,000 रुपियाँ बराबरको 5,73,34,000 किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ। 2082 सालको साउन महिनामा भने 4,66,64,67,000 रुपियाँ बराबरको 4,43,18,893 किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा 1,30,15,000 किलोग्राम बढी एलपिजी ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। साउन महिनामा नेपालले गर्ने समग्र आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा 24% बढेको छ। ढुवानी तथा यातायातका साधनहरूको मेला नाडा अटो सो भदौ 9 गतेदेखि 14 गतेसम्म काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शन स्थलमा सञ्चालन हुने भएको छ। नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीको लागि काठमाडौँको भिरकुटी मण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भएको आयोजक संस्था अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडाले जनाएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइलका ब्रान्डहरू, अटो पार्ट्स, कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टलहरू रहने भएका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका 23, हल्का सवारीका 17 र द्विपङ्गरे सवारीका 13 गरी 53 सवारी ब्रान्ड सहभागी हुने भएका छन्। नाडा अटो सोमा नयाँ सवारी साधन र प्रविधिको प्रदर्शन सँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य कारवालाहरू बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुने जनाइएको छ। जुम्ला जिल्लाको कृषि पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा 5 वृहत कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार मेला शनिबारदेखि शुरू भएको हो। जुम्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उपज त्यहाँका पर्यटकीय सम्भावनाका क्षेत्रको व्यापार प्रवर्धन गर्ने उद्देश्यले 17 दिने वृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष दिलबहादुर रोकायले जानकारी दिनुभयो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
2: अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल ए ले दिएको 100 रनको झिनो लक्ष्य बंगलादेशले 10.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसान आलमले अर्धशतकीय पारी खेले। उनले 29 बलमा 4 छक्का र 3 चौका सहित अभिजित 52 रनको पारी खेलेका हुन्। नेपालका लागि बलिङमा साहब आलमले मात्र 1 विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 99 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले 40 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 46 रनको पारी खेले। यस्तै साहब आलम र विपिन खत्रीले समान 11-11 तथा रिजन ढकालले 10 रन जोडे भने बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बंगलादेशका लागि बलिङमा एमडी रुबेलले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा सोमबार ब्लाट हुरिकेन एकाडेमी विरुद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेटले पराजय बेहोरेको थियो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ग्रीन रन महिला री रन प्रतियोगितामा पूर्ण लक्ष्मी नेउपाने विजयी भएका छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17:42.8 सेकेन्डमा पूरा गर्दै नेउपाने प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटीले 17:46.2 सेकेन्डमा र निर्मला केसीले 18:09.1 सेकेन्डमा रन पूरा गर्दै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 25,000, तृतीयलाई 20, चौथोलाई 12, पाँचौलाई 10 र छैठौंलाई 8,000 रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थान र मध्य प्रदेश कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति, संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा शुरू। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह र म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374-9510-61-356-356
0: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056-50-10-60
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745-23-91-63
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
10: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
9: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
11: पदम हार्डवेयर बसन्तपुर बजार माडी
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: स्वदेश एफएम 93.2 MHz
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। 12 कि 3 वर्षीय बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या गरिएको घटनामा न्यायको माग गर्दै माडीको बसन्तपुरमा दबावमूलक प्रदर्शन गरिएको छ। माडी नगरपालिकाका सम्पूर्ण नागरिक एवं संघ संस्थाहरूको संयुक्त आयोजनामा बसन्तपुर बजारमा दबावमूलक प्रदर्शन गरिएको हो। न्यायमा ढिलाइ, अन्यायलाई सहन गाह्रो छ, न्याय समानता र अधिकारका लागि हाम्रो साझा आवाज भन्ने नारासहित आयोजस्व कार्यक्रममा माडी नगरका महिला अधिकार कर्मी जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं आम नागरिकको सहभागिता रहेको थियो। बाराको जितपुर सिमारा उपमहा नगरपालिका 1-10 धुरा स्थित बस्तीबाट साउन 31 गतेदेखि हराएकी बालिकाको शव यही भदौ 2 मा सोही स्थानको एउटा घरमा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गरिमा घरबाट बेपत्ता भएपछि नजितपुर सिमरादुई बस्ने 16 वर्षीय सुमन थापाले चक्लेट दिएर ललाइफकाई गरेको र घटनास्थलसम्म लगेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 16 वर्षीय सुमन थापा र ना 1-77-58 नम्बरको म्याजिका धनी जितपुर सिमरा 1 निवासी 24 वर्षीय प्रोगेश चौधरीलाई पक्राउ गरेको छ। सांस्कृतिक जागरणको उद्देश्य सहित माडी युवा भजन समितिले सञ्चालन गर्दै आएको नियमित सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कीर्तनपुर बजारमा सञ्चालन हुने भएको छ। साँझ 8 बजेदेखि राति 10 बजेसम्म माडी नगरपालिका साथ कीर्तनपुर बजारमा सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानको 2 संस्करण बसन्तपुर बजारमा र 3 संस्करण गत शनिबार कल्याणपुर बजारमा सञ्चालन भएको थियो। 3 कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएको र सो अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गर्ने योजना रहेको छ। कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडीले माडी नगरपालिकाले सामुदायिक विद्यालयमा करार शिक्षक नियुक्तिका लागि सञ्चालन गरेको शिक्षक चयन प्रक्रियाप्रति पुनः आपत्ति जनाएको छ। सभाका अध्यक्ष शुक्रम यज महतद्वारा जारी प्रेस विज्ञप्तिमा योग्य तथा सक्षम उम्मेद्वारलाई निष्पक्ष अवसर दिनुपर्नेमा लिखित परीक्षामा सफल हुनुपर्ने प्रतिस्पर्धीलाई असफल र असफल हुनुपर्ने प्रतिस्पर्धीलाई सफल बनाइएको तथा केही उम्मेद्वारलाई लिखित परीक्षामा सहभागी हुनबाट वञ्चित गरिएको आरोप लगाइएको छ। सभाले यस्तो घटना सामान्य प्राविधिक त्रुटि वा कमजोरी मात्र नभई सार्वजनिक शिक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको जनाएको छ। साथै छानबिनबाट दोषी वा जिम्मेवार व्यक्ति पहिचान गरी प्रभावकारी कानूनी तथा प्रशासनिक कारवाही गर्ने माग गरिएको छ। विज्ञप्तिमा माडी नगरपालिकाको कार्यपालिका बैठकबाट सम्बन्धित प्रमुख प्रशासनिक अधिकृतलाई प्रक्रियागत त्रुटि गर्ने कर्मचारीमाथि नियमनका अनुसार कारवाही अघि बढाउन निर्देशन दिएको भए पनि छानबिनबाट उठेका प्रश्नको निष्पक्ष निराकरण, वास्तविक जिम्मेवारी निर्धारण र प्रभावित उम्मेद्वारको न्याय सुनिश्चित नगरिएको दावी गरिएको छ। थारू कल्याणकारी सभाले संघीय शिक्षा नियमावली तथा प्रचलित कानून अनुसार शिक्षक छनौट प्रक्रिया पुनः सञ्चालन गर्नुपर्ने माग गरेको छ। विगतको विवादित प्रक्रियाबाट पूर्ण रूपमा अलग, पारदर्शी, निष्पक्ष र विश्वसनीय ढंगले नयाँ छनौट प्रक्रिया अघि बढाउनु पर्ने सो संस्थाको जोड छ। सभाले शिक्षक छनौटसँग सम्बन्धित प्रश्न पत्र, उत्तर पुस्तिका, परीक्षा मूल्याङ्कन विवरण, नतिजा तथा निर्णय प्रक्रियालाई आवश्यक कानूनी सीमाभित्र पारदर्शी बनाउन पनि माग गरेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नियम नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धिकरणको कामलाई तीव्रता दिएको छ। भरतपुर अस्पतालले परीक्षालाको नतिजा अनलाइन मार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालको वेबसाइटमा गएर रिपोर्ट हेर्न सकिने अवस्था गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालीका अनुसार ल्याब रिपोर्टमा क्लिक गरेपछि युजर नेम र पासवर्ड राख्ने विकल्प आउँछ। जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको छ। सोही युजर नेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो परीक्षालाको नतिजा अनलाइनबाट हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी दिनुभयो। पूर्वी चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी 1 स्थित तरकारी चोकमा शनिबार दिउँसो करिब 12:30 बजे नारायणगढबाट बर्दी बासतर्फ जाँदै गरेको बागमती प्रदेश 03-00-1-27 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01-015-33-85 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार महिला गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चालक अन्दाजी 32 वर्षीय पुरुष को दिवस
दिवसो 1:55 बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी पछाडी सवार अन्दाजे 26 वर्षीय महिलाको दिउँसो 2 बजे मृत्यु भएको हो। प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका 8 का 51 वर्षीय अजय कुमार मास्कलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय खैरेनीमा राखिएको छ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मङ्सिर पछाडि लैजान नमिल्ने बताउनु भएको छ। स्वर्गीय प्रदीप गिरीको स्मृतिमा शनिबार आयोजित कार्यक्रममा उहाँले मङ्सिरभन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानूनी आधार काङ्ग्रेससँग नरहेको बताउनुभयो। उहाँले महाधिवेशन रोक्नुभन्दा संवाद मार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनुभयो। काङ्ग्रेसभित्रको विवाद समाधानका लागि आफू तयार रहेको उहाँको भनाइ छ। स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्मत सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाइ गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्ययी र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 जारी गरेको छ। सोही निर्देशिका बमोजिम यी इकाइहरू गठन हुन लागेका हुन्। नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको बताउनुभयो। नेपाली काङ्ग्रेसले पार्टीको वैचारिक नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा प्रदीप गिरी फेलोसिप र निष्ठामूलक असहमति निबन्ध पुरस्कारको घोषणा गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित ही टोल्ड अस इन स्पिरिट एन्ड स्ट्रगल कार्यक्रममा सभापति गगन कुमार थापाले यस्तो जानकारी दिनुभएको हो। स्वर्गीय गिरीको 4 वार्षिक स्मृति दिवसको अवसरमा काङ्ग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा सो कार्यक्रम सुरु गरिएको हो। जन नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जितपुर घटनाका दोषीलाई कडा कारवाहीको माग गर्नुभएको छ। पूर्वमन्त्री घिसिङले विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको कठघरामा उभ्याउन माग गर्नुभयो। पाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित 1-10 धुरा स्थित बस्तीबाट साउन 31 गतेदेखि हराइरहेको बालिकाको यही भदौ 2 गते सबसे स्थानको एक घरमा भेटिएको थियो। प्रहरीका अनुसार बालिकाको करडीपछि हत्या भएको हो। आयोगले निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा र निर्वाचन व्यवस्थापनमा गरिनुपर्ने सुधारबारे छलफल गरेको छ। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतिकरण एवं छलफल भएको हो। छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका समस्याहरू समाधान गर्न विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानूनी विषयहरू प्रस्तावित विधेयकमा समेट्न र सो अनुसार प्राविधिक तयारी पुनः सुरु गर्न आयोगलाई आग्रह गरेको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: निष्पक्ष
1: स्वदेश एफएम 93.2 थुप्लो

लाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिए कि देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्ज्यो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झैँ झरी बर्सेको छ। त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता?

वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे, जेलका फलामे ढोका खुले, अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले, मुसलधारे झरी रोकियो। वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ?

हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका सातैवटा अब शिशुहरू मारेको कंसले अब

राम राम राम राम जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई बिजुली चम्क्यो अनौठो आकाशवाणी भयो एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ हाँस कति हाँस सास अब पालो देवहरूकै हो सज्जन र न्यायीहरूकै हो नारायण।

हे राम राम राम राम अब यशोदा को कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के अनि तिनलाई देवकी को काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकी को संतान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस हुरी बतासे आयो, देवकी रुन थालिन्,

0: हामी यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ। यही खुशी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा दण्डवत प्रणाम गर्दै आजको प्रसङ्ग शुभारम्भ गर्दछु। सम्पूर्ण श्रोतृवृन्दहरू स्वागत छ यहाँहरूलाई स्वदेश एफएममा। परमात्मा श्री कृष्ण आफ्ना प्यारा शिष्य अथवा प्यारा सखी अर्जुनलाई भन्नुहुन्छ, यो ज्ञानको कुरा कहाँ गएर थाहा पाउँछौ तिमी भन्नुहुन्छ, सिकाउनुहुन्छ। हेर्नुहोस्, सद्विद्धि प्रणिपातिन परिप्रश्नेन सेवया उपदेशन्ति ते ज्ञानम ज्ञानिन तत्त्वदर्शिन भन्नुहुन्छ परमात्मा। तत्त्वदर्शी जसले तत्त्व देखेको छ, जानेको छ, त्यस्तोलाई तत्त्वज्ञानी भन्छ। त्यो बाहिरी कुरा संसारी कुरा ज्ञान गरेकोलाई ज्ञानी भनेको होइन, तत्त्वज्ञानी तत्त्व जानेको वस्तु, तत्त्व भनेको परमात्माको स्वरूप जानेको त्यस्तो मान्छेलाई तत्त्वज्ञानी भनिन्छ। त्यसको शरणमा जाऊ तिमी, समस्त क्रियाकलाप गरेर समासरहित सद्गुरु महात्मा लब्धे। राम गीतामा पनि यही कुरो बताइएको छ, आफ्ना घर गृहस्थीका कर्महरूलाई समापन गर्नुहोस् अनि तत्त्वज्ञानका लागि अनि गएर गुरुहरू समक्ष बसेर ज्ञान सिक। तिमीले सिक त्यो ज्ञान, सेवा प्रश्न प्रणामले ज्ञानोपदेश गर्नेछन् ती ज्ञानी तत्त्वदर्शीले, तिनलाई तत्त्वदर्शी भनिन्छ। मेरा मित्रहरू, त्यस्ता तत्त्वदर्शीले दिएका ज्ञानहरू सिकेर हामीले यो जीवन सफल पार्नु छ। यहाँ भन्नुहुन्छ, गुरुका नजिक गएर सत्यलाई बुझ्ने चेष्टा गर, विनम्रतापूर्वक गुरुका समक्ष आफ्ना जिज्ञासाहरू राख, गुरुको सेवा गर अनि सत्यको दर्शन पाएका ज्ञानी गुरुले तिमीलाई यथार्थ ज्ञान प्रदान गर्नेछन्। ज्ञानीहरूले मात्रै, अरूले यथार्थ ज्ञान दिन सक्दैन। संसारी ज्ञान दिएर कति पटक संसारी भइरहने, बिहानदेखि बेलुकासम्म साथीहरू खाली संसारी कुराहरू चबाइरहन्छन्, तिनै कुरा सुनिरहन्छन्। हे भगवान्, यी हामीलाई अब आगामी जीवनको लागि काम लाग्दैन। यही जीवनमा केही गर्न सकियो भने हाम्रो पर जीवनलाई फाइदा हुने कर्म गर्न सकियो भने मानव चोला बल्ल सफल हुन्छ। आत्मसाक्षात्कारको मार्ग निसन्देह कठिन छ। कति वर्षसम्म तपस्या गर्थे भन्छ नि, बुझ्नैलाई कठिन बुझ्यो अनि कठिन झन झन बुझ्यो झन कठिन। त्यसैले यहाँ भगवान हामीलाई सुयोग्य गुरुका निखर जाने सल्लाह दिनुहुन्छ। गुरुहरू स्वयं भगवानका अथवा भगवानबाट सुरु भएको शिष्य परम्परामा आएका हुन्छन्। यो शिष्य परम्पराको नियम पालन नगरिकन कुनै पनि व्यक्ति प्रामाणिक गुरु बन्न सक्दैन। भगवान अथवा शिष्य परम्पराबाट आएको व्यक्तिले आफ्ना शिष्यलाई भगवानको सन्देश जस्ता

मेल भयो भने आध्यात्मिक ज्ञान प्राप्त गर्न सकिन्छ, नत्र रुखो यो रुखो जीवन पात्र भएको वृक्ष जस्तो, जसमा सार वस्तु छैन, जुन जीवनमा सार वस्तु छैन। के छ हजुरको भनेर सोध्यो भने विभिन्न प्रकारका रोग छ भन्छ मान्छेले, मलाई शोक परेको छ भन्छ, क्या भन्दा सिवाय अरू कुरा छैन भनेपछि हामी तल झऱ्यौँ। पशुले शोक गर्दैन मेरा मित्रहरू, दिए खान्छ नदिए दानामा पर बसिरहन्छ, उसको तिर ताप यहाँ त्यहाँ छैन, शान्त। हे भगवान्, हामी त्यस्तो पनि हुन सकेनौँ भने हाम्रो के गति होला, विचार गरौँ त। ओ बहुतै नियम बसेको छ।

साथी आफ्नो जीवनलाई सार्थक बनाउनु छ अरे भने गुरुको शरणमा जानुपर्छ। भनेको छ, गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरवे नमः। गुरु त ब्रह्मा विष्णु महेश्वर भन्दा पनि माथिको साक्षात ब्रह्म वस्तु रहेछ। यस्तो जानेर गुरुको चरणमा परेर अनि अध्यात्म ज्ञान गरेर जीवन मुक्त गराउनु पर्छ। यहाँसम्म प्रवचन गरेर आजको प्रातःकालीन कार्यक्रमबाट बिदा लिन्छु। जयथु संस्कृतम् रे नमः।

Sudish FM 93.2 MHz.

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: हदबन्दी मुद्दामा 7,78,00,000 रुपैयाँ बिगो माग दाबी गरिएको छ। यो मुद्दा पनि विचाराधीन छ। यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई भन्नुहुन्छ, साना होइन ठूलै मुद्दा गएको छ। प्रधानमन्त्रीदेखि सांसद मन्त्री विरूद्ध मुद्दा गए, यसकारण ठूला र साना माछाको कुरा हराएको छ। 5 वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: 70 दल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको पार्टीप्रति लगातार अरुचि देखिएको छ। शुक्रबार राजसभाले आगामी स्थानीय तह निर्वाचन, रिक्त रहेका पार्टी पदाधिकारी मनोनयन र सांगठनिक सुदृढीकरण लगायतका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो, तर पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन लगायतका महत्वपूर्ण एजेण्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बसिरहँदा वरिष्ठ नेता शाह भने शुक्रबार बिहानै पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किनुभयो। केन्द्रीय समिति बैठकमा अनुपस्थित भएर पोखरा हुँदै मुस्ताङ जानुभएका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिनु भएको हो कि या पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसक्नु भएको हो भन्ने अझै खुलेको छैन। सभापति रवि लामिछानेपछि दोस्रो वरियतामा रहनुभएका बालेन्द्र अनुपस्थित बैठकले पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभागमा प्रमुख मनोनयन सहित राइट टु रिकल कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गर्यो। हुन त बालेन्द्रले आफ्नै पार्टी रासोपाको बैठकमा अनुपस्थित भएको वा छलेको यो पहिलो घटना भने होइन। वरिष्ठ नेता शाह पार्टी बैठकमा अनुपस्थितको श्रृङ्खला भने लामो छ। बालेन्द्र शाहले आफूलाई वरिष्ठ नेता बनाउने दिन साउन 13 गते पनि रासोपाको बैठकमा सहभागी हुनुभएको थिएन। यसै विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले सत्तारूढ दल राजसभाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ। राजसभाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गर्नुभयो। मेयर हुँदादेखि नै बालेन्द्रको कडा आलोचक बन्नुभएका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुनुभएको छैन। साम्पाङले शनिबार सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास। एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, साम्पाङले भनेका छन्। सत्तारूढ दल रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला शनिबारदेखि शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद नेउपानेले जानकारी दिएका छन्। शनिबार नेपालको चित्र हामी कहाँ छौँ शीर्षकमा अनिल चित्रकार उपसभापति डाक्टर सोडिम वाग्लीले पार्टीको प्रस्तावमा सामाजिक लोकतन्त्र र त्यसका आधारबारे समेत प्रस्तुति दिनुभएको थियो। राष्ट्रपति बालेन्द्र शाहको अरुचि, दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
2: डायस्पोरा बढ्यो, बढेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा 3 जना कर्मचारीबाट काम शुरू भएको थियो। त्यति बेला जापानमा नेपालीहरू 1,000 हाराहारीमा थिए। हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ, तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ। गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ। कार्यवाहक राजदूत हरिकान्त पौडेलले जसोतसो धानिरहेका छन्। दूतावास स्थापना हुँदा 1,000 रहेको नेपालीको संख्या 3,40,000 नाघिसकेको छ, तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ्न सकेन। कार्यवाहक राजदूत पौडेल भन्छन्, 61 वर्ष अगाडि 3 कर्मचारी थिए, अहिले 4 जना छौं। नेपाली डायस्पोरा दिनदिनै बढ्दो छ, तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ। केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ। पछिल्लो 4 वर्षमा नेपालीको संख्या जापानमा उल्लेख्य वृद्धि भएको छ। सन् 2021 97,000 नेपाली रहेकामा 2026 आइपुग्दा करिब 3 गुणा पुगेको छ। पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ। नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ। सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए। परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3 लाख पुगेको छ। दूतावासले फिजी, न्यूजील्याण्ड, पपुआ न्यू गिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ। गत वर्ष एकजना नायब सुब्बा तहका कर्मचारीको दरबन्दी थपिएपछि त्यहाँ राजदूत सहित कूटनीतिक कर्मचारीको संख्या 5 पुगेको छ। यो नियोग पनि 4 महिनादेखि राजदूत विहीन छ। डायस्पोरा बढ्यो, बढेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
3: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 वटा स्थानीय तहमा जग्गाको किताकाट रोकिएको छ। जग्गाको किताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकलाई जग्गाको किताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको छ। देशका 753 वटा स्थानीय तहमध्ये 390 वटा स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीको व्यवस्था छ। वर्गीकरण नहुँदा रोकियो किताकाट शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
2: वर्षामा भारत हिउँदमा नेपाललाई विद्युत बेच्ने भारतीय कम्पनीको प्रस्ताव शीर्षकमा अभियान राष्ट्रिय दैनिक खबर लेख्छ। फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण सम्भव बनाउन भारतीय लगानीकर्ता कम्पनी एनएचपीसी लिमिटेडले सो परियोजनाबाट उत्पादित बिजुली हिउँदमा नेपाललाई र वर्षामा भारतलाई बिक्री गर्ने प्रस्ताव गरेको छ। परियोजना नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीले संयुक्त रूपमा निर्माण गर्ने गरी 2080 जेठ 17 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा नेपालले परियोजनाबाट उत्पादित 21.9% बिजुली निशुल्क पाउने व्यवस्था छ। तर उक्त निशुल्क विद्युत उपलब्ध गराउँदा परियोजना नै सम्भाव्य नहुने भन्दै भारतीय कम्पनीले उक्त प्रावधान हटाउन वा निशुल्क विद्युतको सीमा घटाउन लबिङ गर्दै आएको थियो।